0: मा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान। फोन नम्बर 0825607634 र 0825601038।
8: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
8: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
8: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9898728913 र 9805912871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
8: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: अन्य सेवाहरू
12: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।

0: रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
4: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: भर्ना सम्बन्धी सूचना।
10: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
9: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
11: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
11: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्? कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
14: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 29 गते सोमबार, सन् 2026 जुलाई 13 तारीख असार कृष्ण पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको मेची ट्युन्स एफएम 96.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: रवि र बालेन बीच समसामयिक विषयमा छलफल। मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुंगो दिएनन्। गणेश नेपालीका परिवार र सरकार बीच नौबुधे सहमति।
0: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च। 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
1: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने। जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
4: पहिलो आधा घण्टा चाहिँ पानी नै लगाउने हो, जुनसुकै ठाउँमा पनि। कुनै पनि बिरामी आयो भने हामी सोध्छौं तपाईँको जलन भएको कति भयो, 3 घण्टा हो भने अझै पनि पानी दिन्छौं हामी।
0: थाइल्याण्डको बैंकमा कममा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि, हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानको तनाव कायमै।
1: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ, स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपा सभापति रवि लामिछाने बीच हिजो लामो छलफल भएको छ। अहिलेका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन पदाधिकारी केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको हो। आजको नागरिक दैनिकले राष्ट्रपा सभापति रवि लामिछानेले सरकारको कामका विषयमा प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाउनु भएको खबर लेखेको छ। पार्टी पहिलो महाधिवेशनसँगै आन्तरिक विवाद सार्वजनिक हुन थालेका बेला दुई नेताबीच हिजो छलफल भएको हो। छलफलमा लामिछानेले शाहलाई सरकारको काम गर्ने शैली परिवर्तन गर्न सुझाव दिनुभएको छ।
3: यसैबीच सरकारले अनावश्यक हैरानी दिएको भन्दै सुकुम्बासीहरूले हिजो पनि प्रदर्शन गरेका छन्। किर्तिपुर, इचंगु नारायण, बनेपा, रेडक्रस लगायत होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुम्बासीहरू सरकारले आफूहरूमाथि दमन गरेको भन्दै विरोधमा उत्रिएका छन्। किर्तिपुरबाट लगेर भक्तपुरको खरीपाटी र बोडेमा राखिएका सुकुम्बासीको अवस्था बुझ्न हिजो एकैपटक 6 मन्त्री पुगेका थिए। गृहमन्त्री सुदन गुरूङ, भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला बालबालिका मन्त्री सीता बादी, स्वास्थ्य मन्त्री निशा मेहता, त्यसै गरी शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामधीर यादव होल्डिङ सेन्टर पुग्नु भएको थियो। मन्त्रीहरूले सुकुम्बासीहरूको दिगो व्यवस्थापन गर्ने र चाँडै लाल पूर्जा बाँडिने आश्वासन समेत दिए। भूमि व्यवस्था मन्त्री रावलले सुकुम्बासी व्यवस्थापनको गृह कार्य गरेको बताउँदै छिटै लाल पूर्जा वितरण हुने बताउनुभयो, तर कति समयमा वितरण गर्ने भन्ने बारे मन्त्री रावलले ठोस निर्णय भने दिन सक्नु भएन। सरकारले सुकुम्बासी मात्र पहिचान गरेर भएन, जग्गा पनि पहिचान गर्नुपर्ने हुन्छ। यसले गर्दा सबै प्रक्रिया पूरा गर्न केही समय त लागिहाल्छ, तर सरकारले ढिलो चाँडो समस्या समाधान गर्छ, छिट्टै लाल पूर्जा वितरण हुन्छ। उहाँले सुकुम्बासीलाई आश्वासन दिँदै भन्नुभयो, अहिले होल्डिङ सेन्टरमा रहनुभएकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। आजको नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेश नेपालीका परिवार र सरकारबीच 9 सहमति भएको छ। हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गर्नेदेखि पीड़ित परिवारलाई राहत तथा दीर्घकालीन सहयोगसम्मका विषय समेटेका छन्। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारका प्रतिनिधि बीच भएको सहमति अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन पूर्व न्याय को संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिलाई 7 दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। सहमति अनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा नेपालीलाई सहित घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढ़ाइनेछ। घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगरका प्रहरीलाई तत्काल निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने भएको छ। उनीहरूमाथिको थप कार्यवाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा हुनेछ। पीड़ित परिवारलाई राहत स्वरूप गणेशकी श्रीमतीलाई योग्यता र क्षमता अनुसार काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराउने सहमति भएको छ। साथै मृतकी छोरीको उच्च शिक्षासम्मको सबै खर्च महानगरपालिकाले बेहोर्नेछ। आउँदो कार्यपालिका बैठकबाट परिवारलाई उचित राहत रकम उपलब्ध गराउने पनि सहमतिमा उल्लेख छ।
3: गैराती, मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो पानी परेको छ। सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी, कैलाली लगायत जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। कैलालीको कटेनी नदी रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज र भोलि पनि देशका धेरै ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका धेरै र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका धेरै ठाउँमा मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई त्यसै गरी कर्णाली प्रदेशको पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगको थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी देशभरका सरकारी कार्यालयले अनियन्त्रित रूपमा चालू खर्च गरेका छन्। कार्यालय प्रमुख, प्रशासन, लेखा र स्टोर लगायतका फाँटका कर्मचारीले चालू बजेटको अरबौं रूपियाँ अनियन्त्रित रूपमा खर्च गरेका हुन्। यो वर्ष मात्रै होइन, विगतमा पनि असार अन्तिम हप्ता यस्तै गैर जिम्मेवारी रूपमा चालू खर्चको बजेट रित्याउने काम हुँदै आएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पछिल्ला 11 दिन असार 15 25 92 अर्ब रूपियाँ चालू बजेट खर्च भएको छ। असार 14 चालू खर्च 9.50 खर्ब रूपियाँ पुगेको थियो। असार 25 आउँदा 92 अर्ब थपिएर कुल चालू खर्च 10.42 करोड़ रूपियाँ भएको छ। यो वर्ष साउन 1 असार 14 चालू खर्च दैनिक औसत 2.71 करोड़ रूपियाँ थियो, तर असारका 11 दिनमा दैनिक औसत खर्च 8.36 करोड़का दरले भएको खबर कारोबारले लेखेको छ।
3: यसैबीच विकास निर्माणका लागि छुट्याएको पूँजीगत बजेट खर्च गर्न सरकार असफल देखिएको छ। प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकार बनेपछि पूँजीगत खर्च बढ़ने अपेक्षा गरिए पनि चालू आर्थिक वर्ष 2082/83 पनि विगतमा जस्तै पूँजीगत खर्च हुनै सकेन। सरकारले खर्चको भुक्तानी असार 25 मध्यरातबाट रोकेको छ। चालू आर्थिक वर्षमा पूँजीगत खर्च 44.52% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा पूँजीगत खर्चका लागि 4.78 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो, तर असार 27 1.81 अर्ब रूपियाँ मात्रै खर्च भएको छ। पोहोरको तुलनामा पूँजीगत खर्च निकै कमजोर देखिएको छ। गएको वर्ष 59.59% खर्च भएको थियो। पोहोरको तुलनामा यो वर्ष पूँजीगत 15.07% कम खर्च भएको खबर नागरिक दैनिकमा छ।
2: काया कैरनमा जलनको प्राथमिक उपचार बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: हरेक वर्ल्ड कप झन् यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रवि र बालेन्द्र शाहबीच समसामयिक विषयमा छलफल, मन्त्रीहरूले सुकुम्बासीलाई आश्वासन दिए पनि लाल पूर्जा वितरणको टुंगो दिएनन्, गणेश नेपालीका परिवार र सरकारबीच नौबुधे सहमति, पूर्व र मध्य भेगका केही ठाउँमा ठूलो वर्षा, आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। पछिल्ला तीन दशकमा नेपालमा तीन पटक अस्वाभाविक कर्जा विस्तार क्रेडिट बूम भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट क्रेडिट बस्ट आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बूमपछि अर्थतन्त्रका बाह्य सूचक शोधनान्तर घाटा र चालू खाता घाटा बढ़ेको, विदेशी मुद्रा संचित घटेको र कर्जा वृद्धि दरमा संकुचन आएको अध्ययनले देखाएको हो। यसरी तीनवटै क्रेडिट बूमपछिको आर्थिक संकुचनबाट अर्थतन्त्र तंग्रिन निकै सकस परेको अध्ययनले औल्याएको छ। राष्ट्र बैंकका कार्यकारी कायमुकायम निर्देशक वीरेन्द्र बहादुर बुढाले गरेको एन एनाटोमी अफ नेपाल्स क्रेडिट बूम सन् 1950 2025 शीर्षक अध्ययन अनुसार गएको तीन दशकमा 2051 2053 सन् 1994 1996 पहिलो, 2065 2067 सन् 2008 2010 दोस्रो र 2077 2079 सन् 2020 2022 तेस्रो गरी तीन पटक अस्वाभाविक कर्जा विस्तार भएको छ। हरेक अस्वाभाविक कर्जा विस्तार पछिका केही वर्ष अर्थतन्त्रमा गहिरो संकट आएको अध्ययनले देखाएको छ। बेला बेलाका विस्तारकारी वित्त नीति, लामो समयसम्म अपनाएको खुकुलो मौद्रिक नीति र वित्तीय क्षेत्रको तीव्र उदारीकरणसँगै उच्च कर्जा विस्तार भएको देखिन्छ। तीव्र रूपमा कर्जा विस्तार भएका बेला शेयर बजार उकालो लाग्ने, बैंकहरूको जोखिम बढ़ने, चालू खाता घाटा चुलिने, विदेशी मुद्रा संचित घट्ने र अर्थतन्त्र सुस्ताएको अध्ययनले देखाएको छ। हरेक उच्च कर्जा विस्तारपछि अर्थतन्त्रमा संकट आएको पनि देखिएको खबर आजको कान्तिपुर दैनिकमा छ।
2: मधेशका धेरै जिल्लामा सेप्टिक ट्याङ्की, ढल, शौचालय र मानव मलमूत्र जन्य फोहोर सफा गर्ने काम खास गरी मेस्तर र हलखोर लगायतका दलित समुदायका पुरूषले गर्दै आएका छन्। सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घर घरसम्म सफाईको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन्। तर उनीहरूका लागि न पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था छ, न स्वास्थ्य बीमा, न सामाजिक सुरक्षा, न त कुनै सुरक्षा मापदण्ड नै। मलमूत्र, विषालु ग्यास र संक्रमणको प्रत्यक्ष सम्पर्कमा रहने यी कामदारका लागि यो ज्यानकै जोखिमसँग जोड़िएको काम हो। सिराहाको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाका अनुसार पर्याप्त सुरक्षा सामग्री बिना सेप्टिक ट्याङ्कीभित्र पस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। उहाँका अनुसार मानव मलमूत्रको सम्पर्कबाट टाइफाइड, हेपाटाइटिस ए र ई, छाला सम्बन्धी संक्रमण हुन सक्छ, औंलाका काँपबाट परजीवी आन्द्रा र मस्तिष्कसम्म पुग्न सक्छन् र अरू संक्रामक रोग लाग्न सक्छ। सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा भएका दुर्घटनामा पछिल्ला 10 वर्षमा 54 जनाको ज्यान गइसकेको छ। तर यो काम गर्ने मधेसका धेरै दलित सरसफाई कर्मी पर्याप्त सुरक्षा सामग्री, स्वास्थ्य बीमा र कानूनी संरक्षण बिना मानव मलमूत्र सफा गर्न बाध्य रहेका खबर नयाँ पत्रिकाले लेखेको छ।
3: पछिल्लो एक हप्तामा तीन जनाले शरीरमा आगो लगाएको घटना चर्चामा छ। नेपालमा वर्षेनी 60,000 मानिस कुनै न कुनै प्रकारका जलनको समस्या भई अस्पतालमा पुग्ने गरेका छन्। जलन विभिन्न कारणले हुने गरे पनि सबैभन्दा बढ़ी दुर्घटनाका कारण हुने गरेका छन् भने शरीरमा आफैले वा अरूलाई आगो लगाउने घटना कम मात्रै हुने गरेको अस्पतालहरूको तथ्याङ्क छ। कुनै पनि कारणले शरीरमा आगो लागेमा तत्काल प्राथमिक उपचार गर्न सकेमा व्यक्तिको ज्यान जोगाउन सकिन्छ। जलनको बेला गर्नुपर्ने प्राथमिक उपचार बारेको जानकारी सहित साथी सम्झना महर्जन।
7: मुगुका गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाह गरेको विषय अहिले चर्चामा छ। आगो लाग्ने बित्तिकै अस्पताल लैजाने हतार त गरियो, तर त्यो भन्दा पनि पहिले जलनबाट हुने क्षति नै रोक्न सकिने बारे पनि धेरै बहस चलिरहेको छ। यदि कुनै व्यक्तिलाई आगो लागिहालेमा तत्काल के गर्नुपर्छ त? किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई,
8: कोही मान्छे जलिरहेछन् त्यसलाई त्यो जल्ने प्रक्रिया नै कम गर्न पर्यो, जलेको ठाउँबाट बाहिर निकाल्नु पर्यो उसलाई, होइन, घरभित्र जलायो भने, कोठाभित्र जलायो भने त बाहिर निकाल्नु पर्यो पहिले त, त्यो पछाडि चाहिँ उसलाई चाहिँ त्यो आगो निभाउने कोसिस गर्नु पर्यो। आगो निभाउन चाहिँ यदि आफ्नै शरीरमा जलेको हो भने बाहिर निस्केर लडीबुडी गर्नु पर्यो, लडीबुडी गर्यो भने चाहिँ त्यो आगो त निप्छ, होइन, त्यो एउटा निभाउने तरिका।
7: नेपालमा जलन एक गम्भीर जनस्वास्थ्य समस्या मात्र नभई राजनैतिक, सामाजिक, आर्थिक समस्या पनि हो। विश्वमै जलनको प्रमुख कारण गरीबी हुने गरेको छ। नेपालमा पनि जलन भएका मध्ये 90% गरीबीकै कारण भएको विभिन्न अध्ययनहरूले देखाएका छन्। कुनै पनि कारणले शरीरमा जलन भइहालेमा सबैभन्दा पहिला बिरामीको शरीरबाट धातुका गहना वा सामान लगाइरहेको छ भने तत्काल हटाउनु पर्छ।
8: बिरामीको त्यो जलेको कपडा अथवा त्यो गहनाहरू केही छ शरीरमा जसले चाहिँ ताप लिइरहेको छ भने त्यस्तो खालकोलाई हटाउनु पर्यो र तुरुन्तै पानी लगाउन शुरू गर्नु पर्यो। जलेको भागमा बगाउनु पर्यो त्यो पानी, फेरि बगेको पानी डुबाएर राखेर भएन कि माथिबाटै खनाइराख्नु पर्यो। त्यो चाहिँ आधा घण्टासम्म त्यसो गर्यो भने त्यो गहिरो हुन दिँदैन। त्यो पछाडि चाहिँ घाउलाई त्यो पानी लगाउँदाखेरि त्यो पानी त्यो घाउ सफा पनि भयो। त्यो पछाडि एउटा सफा कपडाले त्यसलाई बेरेर बिरामीलाई चाहिँ हामीले अस्पतालसम्म नजिकको अस्पतालसम्म पुर्याउनु पर्दछ।
7: अस्पताल पुगेका मध्ये 10% बचाउन गाह्रो हुने गरेको डाक्टरहरू बताउँछन्। धेरै जसोलाई बचाउन नसक्नुमा बिरामीलाई जल्ने बित्तिकै आवश्यक प्राथमिक उपचार भयो कि भएन भन्ने महत्वपूर्ण हुन्छ। जलन भएको भागमा बगिरहेको पानी आधा घण्टा निरन्तर बग्न दिन सकेमा शरीरका अरू भागमा फैलनबाट रोक्न सकिने डाक्टर राईको भनाइ छ।
8: कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो, 3 घण्टा हो भने अझै पनि पानी दिन्छौँ हामी, 3 घण्टाभित्रमा अझै पनि पानी लगाइदिन्छौँ कि हामी, त्यो लगाएर त्यसलाई चिसो बनाउन कोसिस गर्छ। तुरुन्तै त झनै राम्रो हो किनभने ड्यामेज हुन पाएन, त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो।
2: जलन र यसको उपचारको विषयमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
10: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
9: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
9: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
11: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा,
12: सम्पर्क मोबाइल नम्बर 9822964264।
13: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
16: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
17: अमीर शेख हमाद बिन खलिफा अल थानीको हिजो निधन भएको छ। 74 वर्षीय हमादले आधुनिक कतार निर्माणको नेतृत्व लिएदेखि कतार नेपालीको महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको हो। अमीरी दिवानले हिजो शोक मन्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। निधनको कारण भन्ने सार्वजनिक गरिएको छैन। सन् 1995 सत्ता सम्हालेका शेख हमदले सन् 2013 कतारको नेतृत्व गर्नुभएको थियो। 25 जून 2013 उहाँले स्वेच्छाले आफ्ना छोरा तथा वर्तमान अमीर शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभयो। त्यति बेला तमिम 33 वर्षका हुनुहुन्थ्यो। त्यसपछि हमादलाई फादर अफ अमीरका रूपमा चिनिन्थ्यो। खाड़ी क्षेत्रमा सत्ता नेतृत्वको मृत्यु
3: र सत्ताच्युतपछि मात्र नेतृत्व परिवर्तन हुने अवस्था रहेका बेला उहाँले युवालाई अगाडि बढ़ाउने भन्दै सत्ता हस्तान्तरण गर्नुभयो। कतराका लागि नेपाली पूर्व राजदूत सूर्यनाथ मिश्रले शेख हमाद कुशल उद्धार र दूरदर्शी शासक भएको सम्झना गर्नुभयो। उहाँको नेपाल र नेपालीप्रति ज्यादै स्नेह थियो, नेपालीप्रति उच्च सम्मान थियो। तत्कालीन समयमा कतार भ्रमणमा रहनुभएका राष्ट्रपति रामवरण यादवसँग नेपालले जग्गा उपलब्ध गराए, आफैले घर बनाएर पहाड़मा बस्ने इच्छा राख्नु भएको थियो। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
2: अब विदेशका खबर। थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा गैराति भएको ठूलो आगलागीमा कम्तीमा 27 जनाको ज्यान गएको छ भने 60 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ़न सक्ने आशंका गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मध्यरातमा थाइल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर नाफाट फ्राउ नामक बारमा आगलागी भएको हो। दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रण लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको खबरमा उल्लेख छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेश द्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ। विदेशकै अर्को खबरमा अमेरिका र इरान बीचको सैन्य तनाव फेरि तीव्र बनेको छ। हर्मोज जलमार्गको नियन्त्रण लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रतिकार आक्रमण शुरू भएपछि गएको महिना भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। इरानले हर्मोज जलमार्गमा अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ, तर अमेरिकाले भने जलमार्ग पूर्ण रूपमा खुला रहेको र अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवत जावत सुनिश्चित गर्न आफ्ना नौ सैनिक बल परिचालन गरिएको जनाएको छ। तनाव बढ़ेपछि अमेरिकी केन्द्रीय कमाण्डले इरानका 140 भन्दा बढ़ी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ।
3: अब खेल खबर। फिफा फुटबलका शीर्ष चार देशबीच हुने दुईवटा सेमी फाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित छ। एकातिर स्टार खेलाड़ीहरूको व्यक्तिगत प्रदर्शनलाई लिएर उत्साह छ भने अर्कोतर्फ यसपटकको विश्वकप उपाधि कसले जित्छ भन्ने धेरैको कौतूहलता छ। भोलि मंगलबार र पर्सि बुधबार मध्यराती हुने दुईवटा खेल उपाधि यात्राका लागि महत्वपूर्ण छन्। त्यसैले नै अन्तिम दुई दावेदार तय गर्नेछन्। सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने भएकाले विश्वभरका फुटबल समर्थकको नजर अब डलास र एटलान्टा रंगशालामा केन्द्रित बनेको छ। फ्रान्सका स्टार फरवर्ड केलियन एम्बाबे विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले प्रतियोगिताका हरेक खेलमा गोल गर्दै आएका छन् भने स्पेन विरूद्ध पनि टोलीका मुख्य हतियार हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले यस विश्वकपमा 6 खेलमा 8 गोल गरेका छन्। क्वार्टर फाइनलमा गोल गर्न नसके पनि सेमी फाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। फ्रान्सका माइकल ओलिसे र उस्मान डेम्बेलेबाट पनि आक्रामक प्रदर्शनको अपेक्षा गरिएको छ। स्पेनका 18 वर्षीय युवा प्रतिभा लामिन यामल पहिलो पटक विश्वकपको सेमी फाइनल खेल्दैछन्। उनी स्पेनको प्रमुख आकर्षण हुनेछन्। यस्तै पछिल्ला दुई खेलमा बेन्चबाट मैदान प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मोरिनोले पनि शुरूआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ। इंग्ल्याण्डका कप्तान ह्यारी केन टोलीका मुख्य गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलिङ्गम उत्कृष्ट लयमा देखिएका छन्। उनले क्वार्टर फाइनलमा दुई गोल सहित प्रतियोगितामा कुल 6 गोल गर्दै गोल्डेन बुटको दौड़मा आफूलाई बलियो दावेदार बनाएका छन्। खेलकै अर्को प्रसंगमा टी20 विश्वकप छनौट अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार दिउँसो 2:15 डेनमार्कको ब्रन्डीबीमा रहेको स्वान हल्म पार्क क्रिकेट मैदानमा हुनेछ। डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यका साथ हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले भारतसँग सीमा जोड़िएको पश्चिम नवलपरासीको नारायणीबारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ। असार 19 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको छ। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 पुर्याएको छ। तीन दिनपछि असार 22 जनरल एमबहादुर अधिकारीको नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। 6 दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरेलले समेत स्थलगत भ्रमण गर्नुभएको छ। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सीमानामा काम चलिरहेका बेला 1.5 महिना अघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमा आएर निर्माण रोक्न भनेका थिए। कान्तिपुरमा खबर छ।
3: आउँदो साउन 1 गतेदेखि बागमती प्रदेश सरकार 14 मन्त्रालयबाट घटेर 8 मन्त्रालयको संरचनामा जाने तयारीमा छ। प्रदेश मन्त्री परिषदको गएको 22 वैशाखकै मन्त्रालय संख्या 8 कायम गर्ने निर्णय गरे पनि त्यस सरकार गठन हुने नयाँ मन्त्री परिषदमा को मन्त्री रहने र यसलाई कसलाई फिर्ता बोलाउने भन्ने विषयमा सत्ता साझेदार कांग्रेस र एमाले अझै निर्णयमा पुग्न नसकेका खबर आजको नयाँ पत्रिकामा छ।
2: प्राविधिक लेखा परीक्षणमा गरी विद्युतीय राहदानी छपाईमा नयाँ ठेक्का लगाउँदा राज्यलाई करोड़ौं नोक्सानी भएको छ। पुरानो ठेक्काको प्रिन्टरदेखि सर्भर तथा ल्यापटप लगायतका सामग्रीमा राज्यको दोहोरो खर्च हुने भएको छ। महालेखा परीक्षकको कार्यालयदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्मले यो विषयमा प्रश्न उठाएका खबर नयाँ पत्रिकाले लेखेको छ।
3: राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलन सम्बन्धी आफ्नो प्रतिवेदनमा त्रुटि भएको स्वीकार गरेको छ। आयोगले सामान्य जाँच नगरी बाहिर आएको हल्लाकै भरमा मान्छेहरूको नाममा अनुसन्धान गर्नुपर्छ भनेर उल्लेख गरेको देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: सरकारले सार्वजनिक निजी तथा मालवाहक गाड़ीको डिजिटल ट्र्याकिङ गर्ने तयारी थालेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले 5 कानून खारेज र 3 संशोधन गर्न असार 23 प्रतिनिधि सभामा दर्ता गराएको अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो।
3: नेपाल धितोपत्र बोर्ड सिभनबाट प्राथमिक शेयर निष्कासन आईपीओ स्वीकृतिको प्रक्रिया अघि बढ़न नसक्दा ओभर द काउन्टर ओटीसी मार्फत शेयर किनबेचको चाप परेको छ।
2: र वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने 593 वैदेशिक रोजगार व्यवसायी संस्था म्यान पावर विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। काया कैरनमा अब पालो उखानको
3: तिउनको स्वाद डाडुलाई के थाहा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: रवि र बालनबीच समसामयिक विषयमा छलफल। मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुंगो दिएनन्। गणेश नेपालीका परिवार र सरकारबीच नबुझे सहमति।
2: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च। 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
3: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने। जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
2: थाइल्याण्डको बैंककमा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि। हर्मुज जलमार्गलाई लिएर अमेरिका इरान तनाव कायमै।
3: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ। स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विस्थापित सुकुम्बासीलाई राखिएको ठाउँमा डुबान भएर थप विचल्ली भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सुकुम्बासी होल्डिङ सेन्टर लेखिएको ठाउँमा पानीको पोखरी जस्तो भएको छ। घुँडाघुँडा पानीमा कोही बालबच्चा बोकिरहेका छन्, कोही भाँडाकुँडा र लुगाफाटा टाउकोमा राखेर निस्किरहेका छन्। एकजनाले भन्दैछन्, तापकेबाट निकालेको त भुङ्रोमा हाल्न रहेछ। अनि अर्कोजनाले भन्दैछन्, त्यही त डुबानबाट जोगाउन भनेर बस्तीबाट हटाए, यहाँ ल्याएर पो डुबाए। आजको काया कैरन सकिएको छ। काया कैरन
12: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
18: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
19: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
20: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
0: नेपाली जुत्ता घर
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
0: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
1: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
0: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ
1: सम्पर्क मोबाइल नम्बर 98577146
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
23: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
1: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार
24: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
1: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-8562-0023 98478-18617 98478-35643
25: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओली संगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशमा अपराधका घटना बढ्दै 7 महिनामा 700 गरे आत्महत्या।
0: घोराईको पूर्वाधार विकास बजेट करिब 86 करोड़। सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा शल्यक्रिया सेवा ठप्प।
1: र लमही 7 वनगोश्रीमा सिंचाई विस्तार भएपछि बाँझो जमीनमा हरियाली।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-5363-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्ष दैनिकबाट।
2: कोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै करिब 86 करोड़ रूपियाँको बजेट विनियोजन गरेको छ। कोराही उपमहानगरले सड़क, खानेपानी, सिंचाई, विद्युत विस्तार, पार्क, उद्यान, कलभर्ट निर्माण तथा क्रमागत आयोजनालाई निरन्तरता दिने गरी 85,91,62,000 रूपियाँको बजेट व्यवस्थापन गरेको हो। उपमहानगरपालिकाले पूर्वाधार विस्तारसँगै निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, स्थानीय आवश्यकता अनुसार नयाँ आयोजना अघि बढ़ाउने तथा विकास आयोजनाको गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ। बजेट अनुसार विगतदेखि कार्यान्वयनमा रहेका अधूरा क्रमागत तथा बहुवर्षीय आयोजनालाई सम्पन्न गर्न 1,54,17,62,000 रूपियाँ विनियोजन गरिएको छ। निर्माणको अन्तिम चरणमा पुगेका तथा बहुवर्षीय प्रतिबद्धता भएका योजनालाई प्राथमिकतामा राखेर बजेट छुट्याइएको हो। यसबाट लामो समयदेखि अपुरो रहेका आयोजना सम्पन्न हुने र लगानीको प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको छ। स्थानीय तहको आवश्यकता र वडा कार्यालयको सिफारिशका आधारमा सञ्चालन हुने नगर स्तरीय आयोजना तथा टोल विकास संस्था मार्फत कार्यान्वयन हुने योजनाका लागि 20,50,00,000 रूपियाँ विनियोजन गरिएको छ। लागत साझेदारीको अवधारणा अनुसार 2080-20-80-35-65 तथा 50-50 प्रतिशतको मोडलमा सञ्चालन हुने यी योजनामा स्थानीय समुदायको सहभागिता सुनिश्चितता गरिने भएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: विशेषज्ञ चिकित्सकको अभावका कारण जिल्ला अस्पताल सल्यानमा सिजेरियन प्रसूति सेवा सहित अन्य शल्यक्रिया सम्बन्धी सेवा ठप्प भएका छन्। अस्पतालमा हाल एमडीजीपी तथा स्त्री रोग तथा प्रसूति विशेषज्ञ चिकित्सकको अभावले शल्यक्रिया सम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। प्रदेश सरकार र निक साइमन्स इन्स्टिच्युट बीचको सहकार्य सकिएपछि शल्यक्रिया सेवा रोकिएको हो। विगत केही वर्षदेखि निक साइमन्स इन्स्टिच्युटले सल्यान अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापन, सेवा प्रवाह, क्षमता विकास तथा अस्पताल सुधारका विभिन्न कार्यक्रम मार्फत योगदान पुर्याउँदै आएको थियो। एनएसआईको सहकार्यमा अस्पतालमा एमडीजीपी चिकित्सक सहित विशेषज्ञ अतिरिक्त जनशक्ति उपलब्ध गराएपछि सिजेरियन प्रसूति, सामान्य तथा आकस्मिक शल्यक्रिया र जटिल बिरामीको उपचार तथा व्यवस्थापन जस्ता सेवा जिल्लामा उपलब्ध हुँदै आएका थिए। चिकित्सक नहुँदा शल्यक्रिया ठप्प, आजको युगबोध दैनिकमा बुद्धि पुलले खबर लेख्नु भएको छ।
2: लुम्बिनी प्रदेशमा आर्थिक वर्ष 2082-83 पछिल्लो 7 महिनामा भएका अपराधको तथ्याङ्कले सुरक्षा निकायसँगै समाजलाई पनि गम्भीर बनाएको छ। प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको 2082 मंसिरदेखि 2083 जेठसम्मको तथ्याङ्क अनुसार यस अवधिमा 4,934 अपराधका मुद्दा दर्ता भएका छन्। औसतमा हेर्दा प्रदेशमा हरेक दिन करिब 23 नयाँ अपराधका मुद्दा प्रहरीमा दर्ता भएका छन्। यो अवधिमा 3,704 जना प्रतिवादी पक्राउ परेका छन्। तथ्याङ्कले प्रदेशमा ज्यान सम्बन्धी अपराध, आत्महत्या, संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिका विरूद्धका अपराध, चोरी तथा सवारी सम्बन्धी कसुर निरन्तर दर्ता हुँदै आएको देखाउँछ। विशेष गरी आर्थिक वर्षको अन्त्यतिर अपराधको ग्राफ उकालो लागेको छ। महिनागत रूपमा हेर्दा 2083 वैशाखमा सबैभन्दा धेरै 843 मुद्दा दर्ता भएका छन्। यस्तै सात महिनाको अपराध विवरण मध्ये सबैभन्दा गम्भीर र संवेदनशील पक्ष भन्ने आत्महत्या तथ्याङ्क बनेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मंगसिरदेखि जेठसम्म 745 जनाले आत्महत्या गरेका छन्। यो औसतमा हरेक दिन आत्महत्या गरेर 3 जना भन्दा बढ़ीले ज्यान गुमाएको अवस्था हो। आजको नयाँ राष्ट्रिय दैनिकमा एकराज भण्डारीले यो खबर लेख्नु भएको छ।
1: यसै विषयमा कुराकानी गर्नका लागि दाङका प्रहरी प्रवक्ता सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डाक्टर हिम बहादुर केसी अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। केसी सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ।
3: धन्यवाद सर, र रेडियो खबर पत्रिका सुनेर बस्ने सम्पूर्ण आदरणीय दर्शक र श्रोतावर्गहरूमा पनि यो बिहानीको नमस्कार भन्न चाहन्छु।
1: अहिले समग्र लुम्बिनी प्रदेशको अवस्थालाई हेर्ने हो भने बितेको 7 महिनामा 700 जनाले आत्महत्या गरेका छन्। अपराधका घटनाको श्रृंखलाको ग्राफ निकै उकालो लाग्दो अवस्थामा छ। यो 7 महिनाको अवधिमा 5000 अपराधका मुद्दाहरू दर्ता भएका छन्। अब आज हामी अहिले यो कुरा गर्दै गर्दाखेरि यो अपराधका घटनाहरू त्यसमा मध्येमा पनि यो आत्महत्याका घटनाहरू बढ़िराखेका छन्। यहाँको अनुभवले, यहाँको भोगाईले, यहाँको काम गराईले के देखाउँछ? समाज कता जाँदैछ? किन यसरी आत्महत्याका घटनाहरू बढ़िराखेका छन्?
3: एकदमै समसामयिक विषयमा तपाईँले यो कुराकानी गर्नुभयो। वास्तवमा यो आत्महत्या भन्ने कुरा हाम्रो शरीरको मेन्टली नै मान्छेले आफूले कोप अप गर्न नसकेर र एडाप्ट गर्न नसकेर यो आत्महत्याका घटनाहरू घट्ने हुन्छ, अथवा हाम्रो ब्रेनलाई जुन ठाउँमा राख्नुपर्ने हो, इन्ट्याक्ट राख्नुपर्ने हो, त्यो इन्ट्याक्ट कुनै पनि कारणले हामीले इन्ट्याक्ट राख्न सकेनौँ भने आत्महत्या चाहिँ मान्छेले आत्महत्या गर्न सक्छ। यो आत्महत्या भनेको आफ्नो आफैले आफैलाई मार्ने यो यस्तो क्राइम हो जसमा क्रिमिनलले आफै चाहिँ हिँडेन हुन्छ र ऊ आफै चाहिँ पीड़ित हुन्छ। यसमा पीड़ित भिक्टिमलेस क्राइम पनि भनेर भनिन्छ। अब अहिलेको सिनारियोमा आत्महत्याको विषयलाई तपाईँको पारिवारिक हिसाबले पनि हेर्न सकिन्छ। किन आत्महत्या बढ्यो, के कारणले बढ्यो भन्दाखेरि एउटा पारिवारिक हिसाबले चाहिँ यो बढ्दै गइराखेको छ, अर्को चाहिँ स्वास्थ्यको हिसाबले बढिराखेको छ, अर्को चाहिँ तपाईँको ओभर एम्बिसियस मान्छे बढी चाहिँ एम्बिसियस भएको हुनाले त्यसको पनि चाहिँ हिसाबले बढिराखेको छ, अर्को हामीले गर्ने विभिन्न काम टास्कहरूमा फेलियर भइसकेपछि मान्छे जुन एम लिएर अगाडि बढ़ाए हुन्छ त्यो एमलाई अचिभमेन्ट गर्न नसकेपछि तपाईँको आत्महत्या बढ्ने हो। अब हामीले अहिलेको सिनारियोमा हिजो भन्दा आज आत्महत्या किन बढ्दै गयो भनेर हामीले कम्पेयर गर्नुभन्दा हिजो अहिले तपाईँ हामीले जति पनि अब म हेल्थबाट जान्छु, जति पनि तपाईँ हिजो हामीले खानेकुराहरू खान्थ्यौँ अहिले हाम्रो खानेकुराहरूमा इन्सेक्टिसाइड, पेस्टिसाइड लगायतका विविध चिजहरू चाहिँ प्रयोग गरिएको हुन्छ। एकदम त्यसले डाइरेक्टली वा इन्डाइरेक्टली रूपमा तपाईँ हामीलाई थाहा हुँदैन, त्यसले असर पारिराखेको हुन्छ हाम्रो शरीरमा, जसले गर्दा हामीलाई फिजिकली विक बनाएको हुन्छ। जब फिजिकली विक हुन्छ कुनै पनि व्यक्ति भने अब तपाईँको फिजिकली विक मान्छेको हाम्रो कोप अप गर्न र एडाप्ट गर्न मेन्टली पनि विक हुँदै जान्छ र साना साना समस्याले नै उसलाई छिटै असर पार्न सक्छ र उसले आफ्नो जिन्दगीको भविष्य नै देख्दैन अथवा निराश बढ्दै जान्छ। डिप्रेसनको लेभल चाहिँ एन्जाइटी लेभल बढ्दै जान्छ शरीरमा तपाईँको विभिन्न खालका इन्जाइमहरू। जब तपाईँको शरीरमा स्ट्रेस आउँछ तपाईँको शरीरभित्रका विभिन्न खालका चाहिँ हुन्छ सेक्रेसन, हार्मोन्सहरूको सेक्रेसनमा पनि इरेगुलर हुन्छ।
1: अब यो अघि तपाईँले भन्दै गरेका विभिन्न कारणहरू पनि छन्, तीव्र महत्वाकांक्षा पनि छ, काम गराएको असफलता पनि छ, यस्ता विभिन्न कारणहरूले गर्दाखेरि आत्महत्या बढ़िराखेको भनेर भन्नुभयो। अब हामीले त्यो जसले आत्महत्या गरिराखेको छ त्यो तथ्याङ्कलाई चाहिँ यसरी हेर्दाखेरि हामीले यो 11-12 वर्षको बच्चाले पनि आत्महत्या गरेका छ, 70 वर्षको वृद्धले पनि आत्महत्या गरेका छ। उनीहरूमा यो 11-12 वर्षको बच्चाले आत्महत्या गर्नु, 70 वर्षको बच्चाले आत्महत्या गर्नु, यसका पछाडि चाहिँ कारण के हुन सक्छन्?
3: हो, म तपाईँलाई एउटा कुरा भनिहाल्छु। अब 11-12 मैले अगाडि नै मैले तपाईँको बायोलोजिकल कुरा पनि तपाईँलाई गरेँ। कतिपय चिजहरू अहिले चाहिँ हाम्रो फ्यामिलीहरूमा, जस्तो हिजो संयुक्त परिवारको रूपमा हामी यति मिलेर बस्थ्यौँ, एक अर्काप्रति माया दयाको भावना यति थियो कि जसले गर्दा हामीलाई एउटा राम्रो इन्भाइरोमेन्ट बाँच्न सक्ने एउटा इन्भाइरोमेन्ट, मायाको एउटा वातावरणमा चाहिँ हामीलाई राखिराखेको थियो भने, अहिले मैले अगाडि नै तपाईँले भने हाम्रो परिवार पनि अब अहिले कोही चाहिँ आफ्नो फोरन जबको लागि बाहिर गएको छ, कोही कता गएको छ, अनि त्यो परिवारमा विभिन्न खालका कलह झै झगडा यसो परिनस, तैँले पढिनस, सानो बच्चा छ तपाईँको, त्यो एलकेजीमा पढ्ने बच्चा छ, उसको एलकेजीले उसले बोक्ने भन्दा उसले पढ्ने भन्दा बढी ठुलो भारी बोकेर हामी अगाडि रहेछौँ, ओभर बर्डन दिइरहेछौँ हामीले बालबच्चाहरूलाई। तपाईँ बुझ्नुभएन? अब तपाईँको जति पनि तपाईँको हाम्रो परिवारभित्रमा पढ्नुपर्छ भन्ने थियो, हिजो मान्छेले नपढ भन्ने थियो, चाहे अथवा नजान्ने बेलामा मान्छेले जबरजस्ती पढ्थ्यो, आफ्नो भित्रैबाट पढ्थ्यो, पढ, अहिले किन पढ, भोलि नै पढ, उसले खेल्नुपर्ने हो कि उसले एक्सर्साइज गर्नु, माइन्ड फ्रेस गर्नुपर्ने हो कि, त्यो चिज हामीले त्यो सोच्दैनौँ। एट एनी कस्ट मेरो बच्चाले पढ्नै पर्छ भनेर तैँले कम मार्क्स ल्याइस्, तैँले यस्तो गरिस्, फलानाको बच्चा यस्तो भएको छ, फलाना यस्तो भएको छ भन्दा भन्दै हामीले त्यो बच्चाहरूलाई त्यो यस्तो प्रकारको चाहिँ एउटा नेगेटिभिटी चाहिँ त्यो बच्चाको माइन्डमा सेट गरिदिउँ, जसले गर्दा मैले पढ्न सकिनँ भने चाहिँ मेरो जीवनै छैन भन्ने हिसाबले आज तपाईँको 6-7 वर्ष 8 वर्षको बच्चाले पनि तपाईँको सुसाइड

0: पहिलो पाठशाला भनेको स्कुल हो, स्कुल एकदम घर हो, त्यो घरबाट नै हामीले हरेक कुराको चाहिँ अहिले बच्चाहरूलाई मोटिभेट गर्ने, राम्रो छ भन्ने, हामीले राम्रो छ भन्नै जान्दैनौँ। तपाईँको विदेशमा तपाईँको वेलडन सानो काम गरे पनि वेलडन भन्छ कि, तपाईँको साना साना कामलाई पनि धन्यवाद दिन्छ हामीले, अह यो त भएन, अझै भएन, यो अझै भएन भनेर हामी त्यो खालको चाहिँ मोटिभेसन दिने चाहिँ एउटा वातावरण छ। त्यो वातावरण हामीले पारिवारिक लेभलबाट, पारिवारिक लेभलबाट पनि गर्नुपर्छ, अर्को राज्यको लेभलबाट पनि एउटा अवेरनेस प्रोग्रामहरू चाहिँ कन्डक्ट गर्नुपर्छ। त्यो मात्रै नभएर अब हामीले मैले अगाडि नै भने सबैभन्दा ठुलो आत्महत्याको एउटै चिज तपाईँले जे भने पनि एउटै चिज भनेको के हो भने, अब यो कुनै पनि हाम्रो हेल्दीमा हेल्दी चाहिँ बढी छ भने तपाईँको हेल्दी माइन्ड हुन्छ, र हेल्दी माइन्ड बनाउन तल बच्चाको चाहिँ तल्लै लेभलदेखि विभिन्न खालका चाहिँ ब्यालेन्स डाइटहरू चाहिँ दिँदै र फिजिकल एक्सर्साइजलाई अगाडि बढाउँदै, फिजिकल एक्सर्साइज र स्टडी बराबर हो, यसको बराबर इम्पोर्टेन्ट छ भन्ने हामीले जबसम्म सोच बनाउँदैनौँ तबसम्म चाहिँ यो आत्महत्याको कुरा घटेर जाँदैन।
1: खानादेखि आहार विहारसम्म शारीरिक व्यायामसम्मको कुराहरू चाहिँ यसमा फर्स्ट चाहिँ परिवारको मुख्य भूमिका हुने भयो,
0: मुख्य भूमिका हुन्छ। तपाईँलाई एउटै कुरा म भनिदिन्छु, तपाईँ हिजो हामीले चाहेर नचाहेर गाउँघरका माथि तपाईँको पहाड लेखमा काम गर्ने, विविध गर्ने, स्कुल जाने, एक घन्टा दुई घन्टा चाहिँ हिँडेर चाहिँ जाने, काम गर्ने, त्यसपछि आएर पढ्ने, टाइम मिलाएर पढ्ने लगायतका यी हाम्रा डेली एक्टिभिटिजले हामीलाई अटोमेटिकली ब्यालेन्स बनाएको थियो भने, जब हाम्रो माइग्रेसन भयो, माइग्रेसन टाउनमा माइग्रेसन भएर फोरन इम्प्लोइको लागि बाउ बुवा चाहिँ बाहिर र बाल बच्चा चाहिँ माग्रे पढ्नको लागि चाहिँ सहरमा आइसकेपछि बच्चाहरू यी एक्टिभिटीहरू सबै कुम्चिए तपाईँको
1: एकदमै महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो दाङका प्रहरी प्रवक्ता डाक्टर हेमबहादुर केसी। लुम्बिनी प्रदेशको घटनालाई हेर्ने हो भने आत्महत्याको श्रृंखला निकै बढ्दो छ, यसका रोकथामका उपायहरू के हुन सक्छन्, कसको भूमिका के हुन सक्छ भन्ने बारेमा कुराकानी गर्दै खबर पत्रिकामा खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-65-268।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509।

0: त मोबाइल 98453065।
1: अब अन्य खबर प्रसंग, पानी नहुँदा खेती गर्न निकै दुःख थियो, आकाशले पानी कोर्नु पर्ने बाध्यतामा रहेका किसान अहिले भने भूमिगत पानीबाट सिंचाई गर्न पाएपछि तीन बाली खेती उतार्न सक्ने भएका छन्। लम्ही नगरपालिका साथ वनघोषरीमा सिंचाई विस्तार भएपछि बाँझो जमीनमा हरियाली फर्किएको, पानीको अभावमा वर्षौंदेखि बाँझिरहेको दाङका खेतबारी अहिले हरियालीले भरिन थालेका छन्। सिंचाई सुविधा नहुँदा खेती गर्न नसकिने जमीनमा भूमिगत पानीको प्रयोगबाट नियमित सिंचाई पुगेपछि किसानको जीवनमा समेत सकारात्मक परिवर्तन आएको छ। स्थानीय सरकारको पहलमा डिप बोरिङ निर्माण, पाइपलाइन विस्तार र विद्युतीकरण भएपछि सुक्खा क्षेत्रका खेतमा पानी पुगेको हो। पानीको सुनिश्चितता भएपछि किसानले वर्खा याममा मात्र सीमित नहुने खेती प्रणाली परिवर्तन गर्दै वर्षभरि उत्पादन लिन थालेका छन्। लम्ही नगरपालिका साथका किसानले भूमिगत सिंचाई सुविधाबाट ठूलो लाभ लिएका छन्। दशरथ घिमिरेले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
2: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक केशव बहादुर खड्काले सड़क दुर्घटना न्यूनीकरण र यातायात सचेतनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। अछामबाट दाङ सरुवा आउनुभएका ट्राफिक प्रहरी कार्यालयका प्रमुख खड्काले आइतबार पत्रकारहरूसँग गरेको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सवारी आवागमनलाई सहज बनाउने, उल्लंघन गर्ने विरूद्ध कार्यवाही गर्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ। जिल्लामा ट्राफिक जनशक्तिको कमी रहेको भन्दै उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरी दुर्घटना न्यूनीकरणतर्फ लाग्ने बताउनुभयो। गणतन्त्र दैनिकमा खबर छ।
1: नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले आगामी स्थानीय तह निर्वाचन 2084 महिलाको सहभागिताले संख्यात्मक उपस्थितिमा सीमित नराखी नेतृत्वदायी भूमिकामा पुर्याउनु पर्ने बताउनु भएको छ। नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन 2084 महिलाको नेतृत्व तहमा निर्णायक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार भलुवाङमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री चौधरीले अब महिलाले प्रमुख पदमा उम्मेद्वार बनाउने तयारी पार्टीले अघि बढ़ाएको बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, अब कम्तीमा 100 स्थानीय तहमा महिलाले प्रमुख जिम्मेवारी सहित निर्वाचनमा उठाउनुपर्छ भन्ने हाम्रो तयारी छ, उहाँले भन्नुभयो। प्रिय स्मृति गजमेरले आजको गोरखसी राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
2: नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राजनैतिक विश्लेषक विपुल पोखरेलले संसदमा क्षुद्र वचन, धम्कीको भाषा र दम्भ प्रदर्शन गरेर सरकारको आत्मरक्षा हुन्छ भन्ने भ्रम त्याग्न सरकारलाई सुझाव दिनुभएको छ। यस्तो भ्रम जति चाँडो त्याग्यो सरकारलाई त्यति नै सहज हुने उहाँको भनाइ छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रम र बदलिदो सामाजिक परिवेश बीच आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले सरकारको कार्यशैली, प्रतिपक्षी दलको भूमिका र नागरिकमा बढ़दै गएको निराशाप्रति राज्य गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ। विश्लेषक पोखरेलले सरकारलाई यस्तो लोकप्रिय अर्थात स्टन्टको पछि नलागी राज्यका संरचनाहरूलाई व्यवस्थित, सुदृढ र आवश्यक परिमार्जन गरेर स्थिति बसाल्ने बाटोमा हिँड्न पनि आग्रह गर्नुभएको छ। गोरक्षा दैनिकबाट खबर लिएका छौं।
1: कोराही उपमहानगरपालिकाका कर्मचारीहरूले राष्ट्र सेवा कर्मचारीमाथि भएको भनिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानून बमोजिम कड़ा कार्यवाहीको माग गरेका छन्। कर्मचारीहरूले जारी गरेको विज्ञप्ति अनुसार कोराही उपमहानगर पालिका 15 स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचन सम्पन्न गराउने क्रममा निर्वाचन अधिकृतका रूपमा खटेका राष्ट्र सेवा कर्मचारी अजय बोहरामाथि ओडा नम्बर कौडा सदस्य लेखनाथ बुढाथोकीले अभद्र व्यवहार गरेको आरोप लगाइएको छ। गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
2: तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 3 रहेको दाङको पर्यटकीय क्षेत्र साप्तले गुफा संरक्षणको पर्खाईमा रहेको छ। राप्ती लोकमार्गदेखि 200 मिटर उत्तर पर्ने उक्त गुफा प्रचार प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको हो। आजको युगबोध दैनिकमा खबर छ। त्यस्तै दम्बीशरण गाउँपालिका 2 स्थित राजकोट ऐतिहासिक ठाउँ भएर पनि ओझेलमा परेको छ। यो ठाउँ पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ हो। त्यहाँबाट जिल्लाका सबै भूभाग देखिन्छन् भने सिस्ने हिमाल, पुथा हिमाल, माछा पुछ्रे सहितका विभिन्न हिमश्रृंखलाहरू देखिने भएकाले पनि पर्यटकीय सम्भावना बोकेको छ। ओझेलमा राजाकोट आजको युगबोध दैनिकमै खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिक दैनिकमा न्यायपूर्ण युद्धको सौन्दर्य शशिधर भण्डारीको विचार छापिएको छ। आजको पुँजीवादी विश्व व्यवस्थाले मानव सभ्यतालाई नै बर्बाद बनाएर त्रासदीमा बाँच्न विवश बनाएको छ विचारमा भनिएको छ। त्यसै गरेर जलनका लागि प्राथमिक उपचार डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने आजको युगबोध राष्ट्रिय दैनिकले सुकुम्बासी समस्या समाधानलाई प्राथमिकता देऊ शीर्षकमा सम्पादकीय छापेको छ।
1: यसैगरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा संस्कृत शिक्षाको पुनरुत्थान डाक्टर उमेश प्रसाद घिमिरेको विचार छ। पर्खाल विहीन कक्ष कोठा अनुभवात्मक सिकाएको भविष्य दुई यादवगिरीको विचार छ। सत्ताको ऐना भूमान्सीको नीति र भ्रमको सुरुङमा रूम लिएको समाज गणेश विश्वकर्माको सामग्री प्रकाशित छ भने मृत्युमाथिको राजनीति बन्द गरूं गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
2: त्यसै गरी आजको गणतन्त्र दैनिकमा साउनदेखि डेंगू सचेतना तीन महिने अभियान सञ्चालन गरिने शीर्षकको यो खबर छ भने विश्वकप फुटबलले नेपालमा जगाउनु पर्ने आश शीर्षकमा सम्पादकीय छापिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। तीन जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
2: नमस्कार।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक बङ्गालीबाट किनेर हेर न।
0: लौ त, म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।

0: अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच समसामयिक राजनीतिक सन्दर्भ सरकार एवं पार्टी संचालनका विषयमा छलफल भएको छ। हिजो उहाँहरूबीच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको हो। पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछाने बीचको भेटघाट नियमित हो। रासोपाले केन्द्रीय समितिलाई पूर्णता दिएर संगठनलाई सशक्त बनाउने तयारी पनि थालेको राष्ट्रीय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रीय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडा स्तरसम्म द्रुततर एवं प्रभावकारी बनाउनेतर्फ केन्द्रित गरेको छ। असार 7 गतेदेखि 12 गतेसम्म चितवनमा आयोजित प्रथम महाधिवेशनपछि बलियो सांगठनिक आत्मबल लिएर फर्किएको राष्ट्रीय स्वतन्त्र पार्टीको नेतृत्व र कार्यकर्ता पंक्ति सांगठनिक पुनर्जागरणमा जुटेको हो। प्रतिनिधि सभाको पहिलो दल रासोपाले महाधिवेशनमा देशको आर्थिक विकास र सुशासनका लागि आगामी रणनीतिक कार्यदिशा सहित समग्र रूपान्तरणका मुद्दामा विमर्श गरेको छ। महाधिवेशनमा पारित दस्तावेजमा राजनीतिक स्थायित्व र सुशासनको मार्गचित्र पनि प्रस्तुत गरिएको छ। गृहमन्त्री सुदन गुरूङ सहित मन्त्रीहरूको टोलीले हिजो भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गर्नुभएको छ। मन्त्री गुरूङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुग्नु भएको थियो। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपूर्जा दिएपछि आगामी दिनमा कसैले पनि औला ठडाउन नसक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। सुकुम्बासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उहाँले सरकारले सुकुम्बासीको दिगो समाधान गर्ने गरी काम गरिरहेको बताउनुभयो। उहाँले सुकुम्बासीका नाममा कसैलाई पनि राजनीति नगर्न पनि आग्रह गर्नुभयो। उहाँहरूले सुकुम्बासीहरूसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापन बारे सरकारको तयारी बारे अवगत गराउनु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। कीर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरीबोट स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको हो। यसै सन्दर्भमा गृहमन्त्री सुदन गुरूङले वास्तविक सुकुम्बासीको व्यवस्थापन सरकारले गर्ने बताउनु भएको छ। उहाँले होल्डिङ सेन्टरमा रहेका बाल बालिकालाई विद्यालय जान सवारी साधनको व्यवस्था गरिने, खानाको व्यवस्था पनि हुने र सरकारले सबै समस्या समाधान गर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेलले बाल बालिकालाई विद्यालय जान सवारी साधनको व्यवस्था गरिएको बताउँदै पढ्नका लागि आवश्यक पाठ्य पुस्तक सबै व्यवस्थापन गरिने पनि बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले होल्डिङ सेन्टरमा बस्नेका लागि चिकित्सक सहितको टोलीले स्वास्थ्य परीक्षण गर्ने बताउँदै दीर्घ रोगीका आवश्यक औषधि पनि व्यवस्था हुने बताउनुभयो। आत्मदाहको प्रयासपछि वीर अस्पतालको वन युनिटमा उपचारका क्रममा निधन हुनुभएका गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित पक्षबीच 9 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि हस्ताक्षर गरिएको सहमति अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र उक्त समितिले गठन भएको 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउने सहमति पनि भएको छ। सहमति अनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानून, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढ़ाउने भएको छ। घटना भएको दिन घटनास्थलमा कार्यक्षेत्रमा खटिएका काठमाडौँ महानगर प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न काठमाडौँ महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयबाट लेखी पठाइने र छानबिन समितिको प्रतिवेदन तथा सिफारिशका आधारमा थप निर्णय गरिने उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारीको सुनिश्चितता गर्ने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्ने जनाइएको छ। सहमतिमा मृतकको आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त रकम उपलब्ध गराउने, अन्तिम संस्कार तथा काठमाडौँमा काजक्रिया सम्बन्धी सम्पूर्ण व्यवस्थापन महानगरपालिकाले गर्ने, शव बुझ्ने, पोस्टमार्टम लगायतका कानूनी प्रक्रियामा सहजीकरण गर्ने तथा मृतकका एका घरका आफन्तको यातायात, बसोबास र काजक्रिया अवधिको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्ने व्यवस्था गरिएको छ। त्यसै गरी पीड़ित परिवारका एका घरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत गरिने सहमति पत्रमा उल्लेख गरिएको छ। सरकारका तर्फबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिले तथा पीड़ित पक्षबाट मृतकका परिवारका सदस्य तथा वार्ता समितिका प्रतिनिधिहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सिराहा जिल्लामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीनजना बाल बालिकाको ज्यान गएको छ। गोलबजार नगरपालिका स्थित पुरानो चोक चोहरबामा डुबेर एकै परिवारका तीन बाल बालिकाको ज्यान गएको हो। प्रहरीका अनुसार चोहरबा स्थित पशुहाट बजारमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय आवास शेखा 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षीय छोरी रुबिना खातुन र 7 वर्षीय छोरा साइफुल शेख नुहाउने क्रममा डुबेका थिए। घटनापछि स्थानीयवासी तथा सुरक्षा कर्मीले बाल बालिकाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएकोमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले सबै सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले प्रतिवेदन असार मसान्तभित्रै बुझाउने तयारी गरेको हो। कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले सबै दलसहित सरकारवाला निकाय जनताबाट आएका सुझाव प्राप्त भइसके काले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष 3 महिने देशव्यापी डेंगू सचेतना अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको साउन भदौ र असोज महिनाभर अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै 753 स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाका अनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको अभियानबाट डेंगू रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागिता मार्फत संक्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेकाले यो वर्ष पनि 3 महिने देशव्यापी अभियान सञ्चालन गर्न लागि हो। उत्पादित वस्तुहरूको बजारीकरणमा समस्या हटेसँगै डडेलधुराका किसानहरू तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा बजारीकरणको समस्याले खेतबारीमा नै तरकारीहरू कुहिने र खेर जाने गरेकोमा अहिले स्थानीय तहले खेतको बीचमा कृषि सड़क निर्माण र ढुवानीको व्यवस्था गरेसँगै सहज भएको किसानहरू बताउँछन्। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
1: किसानहरूले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारीकरणका लागि केही कुरामा सहजता पनि हुँदै आएको छ। कतिपय ठाउँमा उत्पादन भए बजार नहुने समस्या छ भने कतिपय ठाउँमा उत्पादन भए खेतबाटै ढुवानी हुने गरेको देखिन्छ। कृषि क्षेत्रका थुप्रै चुनौतीहरूबाट बस्न सकिए बिक्री गर्न समस्या नभएको आलीतालका कृषक रमेश बोहरा बताउनुहुन्छ। कृषि उत्पादनका लागि कतिपय स्थानीय तहहरूले पकेट क्षेत्रका रूपमा समेत उत्पादनलाई जोड़ दिँदै आएका छन्। डडेलधुरा सदरमुकाममा रहेको अमरगढ़ी नगरपालिकासँग जोड़िएको भागेश्वर गाउँपालिका जिल्लाकै कृषि नमूना स्थानीय तहका रूपमा रहेको छ। विगतमा सरकारी तथा गैर सरकारी क्षेत्रले व्यावसायिक कृषिको अभियान समेत यसै क्षेत्रबाट शुरू गरेका थिए। अहिले पनि उक्त क्षेत्रमा गरिने कृषिले परिवार धान्न सहज भएको छ। गाउँकै बीचमा सड़क बनेपछि दिनहुँ गाड़ीहरू खेतमै आउने हुँदा 8 रोपनीको जमीनमा गरिएको कृषिले 8 जनाको परिवार धान्न सहज बनेको भागेश्वर 4 लाकमकी शारदा भट्टराई बताउनुहुन्छ।
2: आयो आफ्नो घर नजिक। हामी सबै कृषि आबद्धमै छौँ। हाम्रो घर परिवारमा 8 जनाको परिवार छौँ। हामी सबै यसरी कृषिबाट खान्छौँ। वन्य जन्तुसँग बचाउन सकियो भने, रोगबाट बचाउन सकियो भने उत्पादन हुन्छ।
1: अहिले बेमौसमी साग तरकारीको उत्पादनमा किसानहरू व्यस्त देखिन्छन्। यहाँको उत्पादन जिल्ला सदरमुकाम बागबजार तथा सुदूरपश्चिमका तराईका जिल्लामा निर्यात हुने गरेको छ। यो समयमा वर्षातका कारण तराईमा पानी जम्ने र डुवान हुने हुँदा पहाड़को उत्पादनले बजार पाउन थालेको हो। किसानहरूले उत्पादन गरेका कृषि उपज वस्तुहरू खेतबारीमै कुहिने, मूल्य नपाउने, बजार खोज्न समस्या हुने विगतका समस्याहरूलाई समाधान गर्न स्थानीय तहले खेतको बीचमा कृषि सड़कको निर्माण तथा ढुवानीका लागि सहजता गरिरहेको भागेश्वर गाउँपालिका कृषि विकास शाखा प्रमुख दानसिंह विष्ट बताउनुहुन्छ।
3: भागेश्वर गाउँपालिकामा उत्पादन गरेको वस्तुहरू सकभर जिल्लाका व्यापारीहरू खेतबारीमा आएर तिनीहरू लग्ने गरेका छन् भने अधिकांश किसानहरूले उत्पादन गरेको वस्तुहरू राम्रो मूल्य पाएको हुनाले आफै भाडा लिएर गाडी खेतमै लगेर पनि जिल्लासम्म ढुवानी गरेर बिक्री बिजन गरेका छन् भने किसानले सम्पर्क गरेपछि
1: कृषकले उत्पादनका लागि दिने समय समेत ढुवानी तथा उत्पादन पछिको चिन्तामा लाग्ने समस्यालाई पनि समाधान गरिदिने हो भने कृषि क्षेत्रका विभिन्न चुनौतीहरू मध्येको बजारीकरणको चुनौतीको सामना हुने हुँदा यसतर्फ ध्यान जान जरूरी छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो दिपेन्द्र अवस्थी। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायणमा प्रस्तुत गरेर भानुभक्तले सबै नेपालीले पढ्न सक्ने बनाउनु भएको थियो। उहाँले लेख्नु भएको रामायण अहिले पनि नेपालीको घर घरमा स्वर लय हालेर पाठ गरिन्छ। पृथ्वी नारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नु भएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नु भएको मानिन्छ। विक्रम सम्वत 1871 असार 29 गते तनहुको चुदी रमगामा जन्मनु भएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनु भएको मानिँदै आएको छ। त्यसै गरी बधु शिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो। प्रश्न उत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत उहाँका अन्य कृतिहरू पनि प्रसिद्ध रहेका छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभात फेरी गर्ने कार्यक्रम तय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। मुलुकको श्रम तथ्याङ्क अध्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा 4 नेपाल श्रम शक्ति सर्वेक्षण गरिरहेको छ। कार्यालयले कुल श्रम शक्ति, रोजगारीको अवस्था, श्रमको प्रकार, श्रम बजारको अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण शुरू गरिएको जनाएको छ। मौसमी रोजगारीमा आउने उतार चढ़ाव तथा यसले पार्ने प्रभावलाई अध्ययन गर्न गत फागुनदेखि तथ्याङ्क संकलन भइरहेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षासँगै काठमाडौँका बागमती, विष्णुमती, टुकुचा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ्न थालेको छ। लगातार वर्षाका कारण राजधानीका विभिन्न सड़कमा पानी जम्दा सवारी आवागमन पनि प्रभावित भएको छ। केही स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय देशैभर वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो। कृषि विकास निर्देशनालय सुर्खेतले 3 किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ। निर्देशनालयले हिजो एक कार्यक्रमको आयोजना गरी किसानलाई पुरस्कृत गरेको हो। कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कृषि र प्रदेशको अर्थतन्त्र वृद्धि गर्ने किसानलाई नगद प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो। विश्वकै अग्लो स्थानमा मार्सिधान उत्पादन हुने क्षेत्रका रूपमा प्रख्यात जुम्लाको पातारासी गाउँपालिकाको लोट चौरमा नेपालकै पहिलो कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण हुने भएको छ। यसबाट कर्णालीमा खेल पर्यटन प्रवर्धन गरी युवालाई खेलमा आकर्षित गर्ने र आय आर्जन वृद्धिको दीर्घकालीन लक्ष्य पनि तय गरिएको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
4: जुम्लामा लामो समयदेखि जग्गा विवादका कारण निर्माण हुन नसकेको कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण कार्य शुरू भएको छ। समुद्री सतहदेखि 2850 मिटर उचाइमा अवस्थित पातरासी गाउँपालिका वडा नम्बर 3 स्थित लोड चौरमा बन्ने उक्त आयोजना सबैको सहयोग र संघर्षपछि सफल भएकोमा खुशी साट्दै सहयोगी सबै निकायलाई पातरासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाईले धन्यवाद ज्ञापन गर्नुभएको छ।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
10: मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
14: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 082-595-222।
18: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
19: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
20: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
19: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
21: शुद्ध महका लागि कहाँ जाने त?
22: ल घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
9: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
10: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
17: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
10: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
23: भर्ना सम्बन्धी सूचना।
24: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
23: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
25: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 9847-80-92-83 र 97-625-26-286।
26: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु र लौ खबर सुने।
27: सक्कुजे लौ खबर सुने।
26: 300 सयकी सञ्जीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म।
27: आप बिराम पर्ल से बिरुवा तरक लाग डांग से बाहर जाइनि पर्ना।
26: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई सञ्जीवनी टिचिङ अस्पताल हन सक्कु जन सम्झी।
27: हमार सञ्जीवनी टिचिङ अस्पताल के सेवा करना असिम मेरके बा।
26: ओपीडी सेवा, भर्ना सेवा,
27: सक्कु मेरिक अपरेशन सेवा,
26: आईसीयू सेवा, रेडियोलोजी सेवा,
27: अस्पताल रात दिन 24 घंटा इमरजेंसी ल्याब हो फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
26: सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 97090-65225,
27: 0825-91-101,
26: 591-102,
27: 0825-91-103,
26: 591-104 ओ 591-105।
28: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
29: के हुनु नि?
28: बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
29: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
28: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
30: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
31: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
30: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847-78-23-572।
32: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
33: हाम्रा सेवाहरू
32: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
33: छाती, दम, निमोनिया, खोकी, छेरो,
32: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
33: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
32: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
33: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
32: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
33: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
32: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
33: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
32: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
33: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
32: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
33: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
32: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड।
33: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू।
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
31: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
31: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हातखुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
31: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
31: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 ब्युटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मासँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साता हामीले सफल उद्यमी बन्दै गिरेडी सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गरेछौं। त्यसै गरी लमै नगरपालिका सात हस्नापुर निवासी पढ्न एकेडमी बोर्डिङ स्कूल घोराईकी शिक्षक सरिता रोका बुढा मगरसँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ तालिमबाट सिप, सिपबाट उद्यमी बन्दै महिला सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझ हामीले राख्दैछौ सफल उद्यमी बन्दै गृहिणी सम्बन्धी खोजमूलक समाचार।
4: कुनै समय घरधन्दा, भान्सा कोठा र परिवारको जिम्मेवारीमै सीमित रहेकी सिद्धार्थ नगर नगरपालिका 13 की दीपा श्रेष्ठ राज भण्डारी आज आफ्नै पसल सञ्चालन गर्ने उद्यमी बनेकी छन्। अर्कोतर्फ सामान्य गृहिणीकै जीवन बिताइरहेकी माला शाह अहिले लाखौं रूपियाँको कारोबार गर्ने व्यवसायी मात्र होइन, अन्य महिलालाई सिप सिकाउने प्रशिक्षकको पहिचान समेत बनाएकी छन्। यी दुई महिलाको सफलताको कथा केवल व्यक्तिगत संघर्षको परिणाम होइन, स्थानीय सरकारले सञ्चालन गरेको सिपमूलक तालिमले अवसर पाए महिलाले आफ्नो जीवन आफै बदल्न सक्छन् भन्ने सन्देश पनि हो। सिद्धार्थनगर नगरपालिकाले पछिल्लो वर्षहरूमा सञ्चालन गरेका धूप, ब्याग, बुटिक, माला, पोते लगायतका सिपमूलक तालिमले धेरै महिलालाई स्वरोजगारतर्फ डोर्याएको छ। यद्यपि यस्ता कार्यक्रमबाट कति महिला लाभान्वित भए, कतिले व्यवसाय शुरू गरे र कति सफल भए भन्ने आधारभूत तथ्याङ्क भने नगरपालिकासँग छैन। केही वर्ष अघि दीपाको दिनचर्या अरू धेरै गृहिणी जस्तै थियो। बिहानदेखि साँझसम्म घरको काम, परिवारको हेरचाह र भान्सा कोठामै उनको समय बित्थ्यो। म पहिला घरमा खाना पकाउने, केटाकेटी हेर्ने र घरैसी काम गर्ने एउटा सामान्य गृहिणी मात्रै थिए। उनी विगत सम्झिन्छन्, उनको जीवनमा मोड आयो जब वडा कार्यालय मार्फत महिलाका लागि सिपमूलक तालिम सञ्चालन भयो। पहिले उनले एक साताको आधारभूत तालिमबाट ब्याग, चप्पल र धूप बनाउन सिकिन्। त्यसपछि नगरपालिकाको समन्वयमा करिब 1.5 महिनाको उच्च स्तरीय तालिम लिइन्। त्यहाँ उनले विभिन्न प्रकारका हस्तकलाका सामग्री, माला, बुटिकका सामान तथा सुगन्धित धूप उत्पादन गर्ने व्यावसायिक सिप हासिल गरिन्। सिप सिकेर उनी घरमै बसेर रोकिनन्। अहिले सिद्धार्थनगरको शान्तिनगरमा आफ्नै पसल सञ्चालन गर्दै धूप, अगरबत्ती, हस्तनिर्मित ब्याग, माला तथा बुटिकका सामग्री उत्पादन र बिक्री गर्ने गरेकी छन्। बजारबाट तयार धुलो खरिद गरेर त्यसबाट कपूर, ल्वाङ लगायत प्राकृतिक सुगन्ध मिसाई गुणस्तरीय धूप तयार गर्ने उनको आफ्नै शैली छ। ग्राहकको माग अनुसार लुगासँग मिल्ने माला र ब्याग समेत अर्डरमा बनाइदिने गरेको उनी बताउँछिन्। अहिले मेरो हात कहिल्यै खाली हुँदैन, एउटा काम नभ्याए अर्को काम गर्छु। अर्को देशमा बसेर कमाउन, आफ्नै देशमा बसेर कमाउन सकेकी छु। यसभन्दा ठूलो खुशी के हुन सक्छ? उनी मुस्कुराउँदै भन्छिन्। दीपाको जस्तै परिवर्तनको अर्को उदाहरण हुन् माला शाह। नगरपालिकाबाट पोते तथा माला बनाउने तालिम पाएपछि उनले सासु ससुराको प्रोत्साहनमा करिब 10,000 रूपियाँ लगानी गरेर सिद्धार्थ नगरपालिका 2 मेउडीय हावामा व्यवसाय शुरू गरिन्। आज उनको पसलमा 1,00,000 रूपियाँ भन्दा बढ़ीको लगानी पुगिसकेको छ। सामान्यतया डिजाइनका 50 वटासम्म माला उनी एक दिनमै तयार गर्न सक्छिन्। हेभी डिजाइनका माला भने दैनिक 3-4 वटा मात्रै बनाउन सम्भव हुने उनी बताउँछिन्। तीज, विवाह तथा विभिन्न चाडपर्वमा अर्डरको चाप यति धेरै हुने गर्छ कि कहिलेकाहीँ ग्राहकलाई फर्काउनु पर्ने अवस्था आउने गरेको उनको अनुभव छ। पहिला केही पनि आउँदैनथ्यो, अहिले यही सिपले मेरो पहिचान बनाइदिएको छ उनी भन्छिन्। व्यवसायसँगै अहिले उनी विभिन्न स्थानमा पुगेर प्रशिक्षकका रूपमा पनि महिलालाई सिप सिकाइरहेकी छन्। आफूले सिकेको कुराहरूलाई सिकाउन पाउँदा सबभन्दा ठूलो सन्तुष्टि हो उनले भनिन्। सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी महिलालाई आर्थिक रूपमा सक्षम बनाउन सिपमूलक तालिमलाई प्राथमिकतामा राखिएको बताउँछिन्। उनका अनुसार नगरपालिकाले उद्यमशीलता विकास रोजगारी सिर्जना तथा महिला सशक्तिकरणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको छ। माला शाह जस्ता उद्यमीहरूले शून्यबाट लाखौंको व्यवसाय खड़ा गरेको देख्दा हामीलाई गौरव लागेको छ। उहाँहरूको सफलता अरू महिलाका लागि प्रेरणा हो। उपप्रमुख अधिकारीले भनिन्, उनले आगामी दिनमा तालिमसँगै बजार व्यवस्थापन, व्यवसाय विस्तार तथा दक्ष महिलालाई नै प्रशिक्षकका रूपमा परिचालन गर्ने नीति लिएको जानकारी दिन। नगरपालिकाले महिला अपाङ्गता भएका व्यक्ति तथा लैंगिक अल्पसंख्यकको नाममा दर्ता हुने निजी फर्मलाई दर्ता शुल्कमा छूट दिने, निजी क्षेत्रलाई साझेदारीमा स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने, व्यवसायको एकीकृत तथ्याङ्क तयार गर्ने तथा आगामी आर्थिक वर्षदेखि नगरपालिकाबाटै प्यान दर्ता सेवा उपलब्ध गराउने तयारी गरेको पनि उनले बताइन्। सिपमूलक तालिमको प्रभाव देखिने गरी सफल उद्यमी जन्मिए पनि उनीहरूको संख्या कति छ भन्ने प्रश्नको उत्तर भने नगरपालिकासँग छैन। यसका लागि नगरपालिकाले तथ्याङ्क राख्न नसकेको उनी बताउँछिन्। उपप्रमुखको सचिवालयबाट पनि यस विषयमा कुनै पनि जानकारी प्राप्त हुन सकेन। सफल उद्यमीहरूको कथा जति प्रेरणादायी छ त्यतिकै आवश्यक छ स्थानीय सरकारले उनीहरूको उपलब्धिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी प्रमाणमा आधारित नीति निर्माण गर्नु, किनभने परिवर्तनका यस्ता कथाले केवल एक व्यक्तिको जीवन मात्र होइन सम्पूर्ण समुदायको आर्थिक सम्भावनालाई पनि नयाँ दिशा दिन सिकाउने गर्दछ।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि यो साता हामीले अतिथि निम्त्याएका छौं। लवै नगरपालिका साथ हस्नापुर निवासी पर्ल एकाडेमी बोर्डिङ स्कूल घोराई कि शिक्षक सरिता रोका बुढा मगर।
5: सर्वप्रथम सरिताजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत।
6: धन्यवाद म्याम।
5: सन्चै हुनुहुन्छ?
6: सन्चै छु म्याम।
5: हजुर, आजभोलि यहाँ अब शिक्षकै हुनुहुन्छ, यस शिक्षकै व्यस्तताले जीवन बितिरहेको छ कि कस्तो छ?
6: हजुर, अहिले चाहिँ शिक्षक पेसामै जिन्दगी बितिरहेको छ। अहिले चाहिँ म चाहिँ अहिले बाबु र म मात्र छ, बुढा चाहिँ अहिले इन्डिया हुनुहुन्छ।
5: यसरी बितिरहेछ। अब यो यसरी यहाँले यो पेसा जुन शिक्षक हुनुहुन्छ, कोही डाक्टर हुन्छन्, कोही शिक्षक हुन्छन्, कोही किसान हुन्छन्, सबै पेसा उत्तिकै मर्यादित छन् र उत्तिकै पेसाको महत्व छ। तर तपाईँलाई शिक्षक बन्ने रहर थियो कि कसरी शिक्षक हुन पुग्नुभयो? अथवा रोजाइको क्षेत्र थियो कि के थियो?
6: मलाई चाहिँ शिक्षक पेसा चाहिँ एकदमै राम्रो लाग्ने। किन राम्रो लाग्थ्यो भनेपछि चाहिँ मैले चाहिँ जो मैले बचपनमा मैले जिन्दगी बिता हुन्छु नि त, मैले टाइम कसरी स्पेन्ड गरे, कसरी त्यो एक्टिभिटिजहरू चाहिँ म टिचर भएपछि चाहिँ फेरि उनीहरूलाई चाहिँ राम्रो तरिकाले चाहिँ तिनीहरू बच्चा बच्चीहरू हाम्रो स्टुडेन्ट हुन्छन् तिनीहरूलाई चाहिँ तिनीहरूले क्लासमा गरेको एक्टिभिटिज हुन्छ, उनीहरूले खेलेको यताउता सबै देख्न पाउँदा चाहिँ आफ्नो जुन चाइल्डको मेमोरी हुन्छ नि त्यो चाहिँ मलाई कस्तो याद आउँछ कि, त्यो देखेर चाहिँ मलाई त्यही होस् भनेर चाहिँ मैले शिक्षक पेसा चाहिँ रोजेको
5: हो
6: म्याम।
5: रोजाइको पेसा नै हो?
6: हजुर, रोजाइको पेसा नै हो।
5: हजुर, यसरी शिक्षक हुँदाखेरि आफूलाई एकदमै खुसी लाग्ने र त्यस्तो रमाइलो लाग्ने क्षणहरू होला नि यहाँका, होइन?
6: हजुर, शिक्षक पेसामा मलाई त एकदमै आनन्द चाहिँ लाग्छ मलाई। किन कस अब सबै पेसा उत्तिकै इम्पोर्टेन्ट हो, अब डक्टर नभएर हुँदैन, इन्जिनियर नभएर हुँदैन, सबै आफ्नो आफ्नो पेसा राम्रो, तर मेरो विचारमा मेरो भ्यू पोइन्टमा चाहिँ शिक्षक नै मलाई एकदमै मनपर्छ।
5: एकदमै मनपर्छ।
6: हजुर,
5: यहाँको पर्ल एकाडेमीमा पढाउन थालेको कति भयो यो
6: विषयमा?
5: अगाडि कतै पढाउनुहुन्थ्यो?
6: हजुर, मैले योभन्दा अगाडि चाहिँ मैले फर्स्ट इयरमा पढ्दाखेरि मेरो चाहिँ सुरुमा बिएससी मेरो प्लस टू साइन्स हो, अनि त्यसपछि बिएससी पनि मैले चाहिँ त्रिभुवन युनिभर्सिटीबाट गरेको। बिएससी पनि मैले सेकेन्ड इयरसम्म दिएँ, अनि थर्ड इयरमा चाहिँ मैले जस्तै दिन पाएन, किन भनेपछि म चाहिँ बुढासँग पल्टन गएँ सेन्टरमा चाहिँ त्यहाँ जाम, अनि अहिले राम्रो ठाउँ छ भन्नुभयो, इक्जाम दिन आउनु भनेर भन्नुभयो। अनि उता गइसकेपछि चाहिँ के भयो भने अब बाबु पेटमा आयो, कोरोनाको टाइम थियो 2020 अनि ठ्याक्क बाबु पनि पेटमा आयो, उतादेखि इक्जाम दिन पनि पाएन मैले। अलि रिस्क हुन्छ नि त कोरोनाको टाइममा, इम्युनिटी पावर पनि अलिक कम हुन्छ भनेर आएन। अनि मैले चाहिँ फर्स्ट इयरमा पढ्दाखेरि चाहिँ मैले हेरिटेजमा पढाउँथे, हेरिटेजमा मैले अलमोस्ट 2 वर्ष जति पढाएर चाहिँ म इन्डिया गएको म्याम।
5: अहिले पर्ल एकाडेमीमा पढाउन लागेको कति?
6: हजुर, पर्ल एकाडेमीमा आएको चाहिँ वर्षले चाहिँ 5 टच भयो, पुरा चाहिँ 4 कम्प्लिट भयो।
5: हजुर, तपाईले विशेष त पढाइका कुरा सन्दर्भ गर्नुभयो, फेरि साइन्स पढे भन्नुभयो, फेरि पढाइलाई बिचमा ब्रेक लागेका कुराहरू भन्नुभयो, यो धेरै मान्छेहरूमा यो यस्तो हुन्छ होइन, जीवनमा यस्ता खालका समस्याहरू आइपर्छन्, तर यहाँलाई कसरी त्यस्तो समस्याहरू आएर पढाइलाई कसरी अगाडि बढाउनु भयो, अलि पछिल्लो चरणमा के पढ्दै हुनुहुन्छ कि अथवा शिक्षक मात्रै भूमिका निर्वाह गर्नुभएको छ?
6: हजुर, पहिले अब अघि मैले भनिसकेँ, जब म इन्डिया गएपछि कोरोनाको कारणले चाहिँ मैले इक्जाम दिन पाएन, अनि त्यसपछि कस्तो लाग्यो भने पढ्नु पर्दैन होला जस्तो चाहिँ फिल भयो नि त बिचमा। अनि त्यसपछि फेरि बाबाले मान्नु भएन, बाबाले चाहिँ म यहाँ फर्म भरिदिन्छु पढ्नै पर्छ भन्नुभयो, बाबाले यता नाम लेखाइदिनु भयो, अनि उताबाट फेरि इन्डियाबाट म आएर अनि त्यसपछि फर्स्ट इयरको इक्जाम दिएँ। अहिले चाहिँ मेरो चाहिँ बिएडबाट चाहिँ अहिले म फोर्थ इयरमा पढिरहेको छु म्याम।
5: पढ्ने शिक्षक एउटा आमा बनेर आमाको भूमिका निर्वाह गरिरहनुहुन्छ?
6: हजुर, आमा बनेर एउटा शिक्षक पनि अनि स्टुडेन्ट, आफू स्टुडेन्ट पनि र साथसाथै बच्चालाई पढाउने हेर्ने यताउता सबै गर्ने जिम्मेवारी मेरो।
5: यसरी दोहोरो तेह्रो जिम्मेवारी पुरा गर्न त निकै अप्ठ्यारो हुन्छ होला नि सरताजी?
6: हजुर म्याम, चुनौतीहरू चाहिँ एकदमै आउँछ, किनभने केटाकेटी सानो केटाकेटीहरूले हुर्काउन भनेपछि सिद्धि हुँदैन होइन म्याम। अनि हाम्रो चाहिँ अब परिवार घरमा पनि आमा बुवा हुनुहुन्छ, अनि आमा बुवाले चाहिँ आमाले के भन्नुहुन्छ, पढ्नुपर्छ, पढेपछि चाहिँ जागिर खानुपर्छ भन्ने चाहिँ एकदम पोजिटिभ मान्छे हुनुहुन्छ कि। अनि बुवाले चाहिँ भन्नुहुन्छ कि किन तिमीहरूले चाहिँ मेहनत गर्नु पर्यो, यत्रो सम्पत्ति छ, यहाँ बसे पनि हुन्छ, तिमीहरू यहाँ जे गर्छु भने पनि हुन्छ भनेर चाहिँ बुवाले त्यो रूपमा भन्नुहुन्छ भने, आमाले चाहिँ के भन्नुहुन्छ, होइन पढ्नुपर्छ, मैले पढेको भए पनि मैले चाहिँ जागिर गर्थे, अनि आफ्नो कमाइ चाहिँ गर्नुपर्छ, आफ्नो स्ट्यान्ड चाहिँ लिनुपर्छ, आफ्नो कमाइ चाहिँ आफैले नै गर्नुपर्छ भनेर चाहिँ पोजिटिभ वेमा दिनुहुन्छ। अनि त्यही भएर पनि म यहाँ घोराईमा बसेर पहिले बाबु सानो हुने बेला चाहिँ म माइतमा बसिसकेपछि अनि यहाँ स्कुलमा आउने सानो बच्चामा त अब हेर्न सम्भव थिएन, अनि माइतमा बसिसकेपछि अहिले चाहिँ एकदमै त्यहाँ बाटोमा अब पसल पनि छ, माइतमा पसल पनि छ, अनि बच्चालाई हेर्न चाहिँ अति गाह्रो, अनि पसल बन्द गरे गेटबाट निस्किँदा चाहिँ त्यो हेर्नलाई अलिक बजार एरियामा चाहिँ गाह्रो हुन्छ नि त म्याम, त्यही भएर चाहिँ त्यहाँ बिच बाटोहरू चाहिँ क्रसिङ थियो, त्यो कारणले मैले फेरि यहाँ पल एकाडेमी नजिकै रतनपुरमा चाहिँ यहीँ बसेर स्कुल जानलाई यताउता गर्नलाई पनि सजिलो हुन्छ भनेर चाहिँ मेरो अहिले चाहिँ बच्चा यता छ म्याम।
5: आमा छोरा मात्रै बसेर अगाडि व्यवहार अगाडि बढाइरहेको
6: छ? हजुर, आमा छोराको बसाइ भइरहेछ, यतिकै जीविका चलिरहेको छ म्याम।
5: हजुर, यहाँको श्रीमान इन्डिया हुनुहुन्छ भने कुन पेसामा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
6: हजुर, मेरो बुढा चाहिँ इन्डियन आर्मी हुनुहुन्छ, अहिले त्यहाँको चाहिँ सर्भिस पनि अलि 13 वर्ष भइसक्यो, हामीहरू 3 वर्ष चाहिँ उतै बसेर पनि आएको हो, त्यसपछि फेरि आफ्नो करियर पनि हेर्नु पर्यो, आफ्नो पढाइ पनि हेर्नु पर्यो, बच्चाको भविष्य पनि हेर्नु पर्यो भनेर चाहिँ हामीहरू चाहिँ रिटर्न भएको हो।
5: बच्चाको लागि आफ्नो भविष्यको लागि श्रीमान श्रीमती छुट्टै बसेर आफ्नो जिन्दगी बारे थप जिन्दगीबारे सोचाइ राखेर अगाडि बढिरहनु भएको छ?
6: हजुर, अब अहिले यस्तो हुन्छ, अहिले चाहिँ कस्तो हुन्छ भने चाहिँ अहिले दुईजनाले मेहनत गर्यो भने, अहिले हामीले चाहिँ स्ट्रगल गर्यो भने चाहिँ हाम्रो भविष्य चाहिँ अझै राम्रो होस् भनेर चाहिँ बुढाले चाहिँ उतातिर गरिराख्नु भएको छ भने, मैले चाहिँ यहाँ नेपालमा बसेर बाबुले पढाउँदै अनि आफूले टिचिङ पेसा पनि पढेकोलाई युटिलाइज पनि गरिरहेको छु र त्योबाट इन्कम पनि जेनेरेट भइरहेछ अनि आफ्नो नलेज पनि एक्सपान्ड भइरहेको छ म्याम।
5: मान्छेहरू जागिर पाइएन अथवा केही गर्न सकिएन भनेर बेरोजगार भयो भनेर दिनदिनै मान्छेहरू विदेशिएको देखिन्छ होइन, यद्यपि यहाँको श्रीमान भारतमा हुनुहुन्छ, आर्मीमा हुनुहुन्छ, त्यो छुट्टै कुरा रह्यो, तर अझ तेस्रो मुलुक जाने, विभिन्न देशहरू जाने, दिनदिनै अब बाबाआमाहरू खाली हुँदै जाने, एक खालले नेपाल वृद्धाश्रम जस्तो हुन लागिरहेछ, यहाँले एउटा शिक्षित र एउटा सफल शिक्षकको नाताले के भन्न चाहन्छ, यो देशको यो परिस्थितिलाई कसरी हेरिरहनु?
6: हजुर, सबभन्दा पहिले चाहिँ हाम्रो नेपालमा चाहिँ जति पनि पढेको लेखेका युवा युवतीहरू हुनुहुन्छ नि, त्यहाँहरूले चाहिँ नर्मली जीविका चलाउने चाहिँ छ, तर हामीले चाहिँ सोचेको जस्तो आफ्नो लाइफ स्टाइल कटाउनको लागि हाम्रो गभर्नमेन्टले सरकारले चाहिँ त्यस्तो व्यवस्था गरेको जस्तो चाहिँ लाग्दैन, सबैले चाहिँ त्यो सम्भव छैन, अनि त्यसको लागि पनि धेरै जस्तो युवाहरू चाहिँ विदेश जानु परेको छ, कतिपय मान्छेहरू त जागिर नपाएर त्यत्तिकै भौतारेर हिँडेको पनि छ, अनि कतिपय विदेशीहरू जानु भएको छ 55 डिग्री एक त्यस्तो तापक्रममा पनि आफ्नो जीविका चलाएर घर परिवारलाई चाहिँ सुख होस् राम्रो होस्, मैले दुःख पाए पनि मेरो बच्चा बच्चीहरूले मेरो आमा बाउले परिवारले चाहिँ दुःख नपाउन् भनेर त्यस्तो दुःख गर्नु भएको छ। त्यसको लागि पनि सरकारले केही सोच्दै त विदेश जानु पर्थेन, आफ्नो मेन पावर आफ्नै देशमा युटिलाइज गर्न पाएछ, एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई।
5: हजुर, यस्तो दिनकै अब 3,000 भन्दा बढी जुन विदेशी विदेश गइरहनु भएको छ, यो विदेश जाने परिस्थिति नबनेपछि नेपालमा एउटा जनशक्तिको संख्या बढ्थ्यो, यहाँ त जनसंख्याको हिसाबले वृद्ध र बालक मात्रै बस्ने देश जस्तो भयो नेपाल, होइन? एउटा युवाहरू जुन जनशक्ति हो, जो श्रम गर्न सक्ने शक्ति, त्यो शक्ति नेपालमा बस्न सक्थ्यो होला, होइन सरताजी?
6: हजुर, यस्तो सरकारले चाहिँ त्यो म्यानेजमेन्ट गर्न सक्यो भने हाम्रो देशको पनि अलगै लेभलमा चाहिँ डेभलपमेन्ट चाहिँ हुने थियो कि। अब कस्तो छ, हाम्रो पढाइ लेखाइ गर्छन् यहाँ अनि पैसा कमाउनको लागि चाहिँ विदेश हेर्नुपर्छ, अनि हाम्रो मेन पावर चाहिँ युटिलाइज चाहिँ कसले गर्छ, विदेशमा भएको देशले नै गर्ने हो नि त। अनि त्यो गभर्मेन्टले चाहिँ त्यो अपर्च्युनिटी दियो भने फ्याक्ट्रीहरू अनि के बिजनेसहरू चाहिँ प्रोभाइड गरेपछि अनि चाहिँ हाम्रो युवाहरूको नलेज चाहिँ हाम्रो मेन पावर चाहिँ यही हाम्रै देशमा हुन्थ्यो र हाम्रो देश पनि विकास एकदमै राम्रोसँग हुन्थ्यो। भनेपछि अहिले केही काम गर्नु पर्यो भने चाहिँ लगभग मोस्टली युवाहरू चाहिँ विदेश जानु परेको छ। यो अनि अहिले यहाँ खोज्नु पर्यो भने यहाँ युवाहरू पाइँदैनन्, वृद्ध हो बाबा मम्मी अनि त्यसपछि महिलाको संख्या र बच्चा बच्चीको संख्या चाहिँ धेरै नै भेट्न सकिन्छ। अनि अब सबैलाई अब त्यस्तो आफ्नो देश छाडेर विदेश जान त कसैलाई पनि मन लाग्दैन, अब त्यो के हो, बाध्यता, राज्यको कमजोरी हो अनि बाध्यता, अब मान्छेहरूको बाध्यता भएर नै विदेश चिन्नुपर्छ। मान्छेहरू विदेश जाने बेला हामीले देख्छौँ कि कति रोएर कस्तो आफ्नो देशलाई छाडेर जाँदाखेरि कति भकानेर भएको हुन्छन्, त्यहाँनिर चाहिँ त्यो देख्दाखेरि चाहिँ मन कस्तो हुन्छ नि, आफ्नो मन पनि रुन्छ कि। त्यो चाहिँ हाम्रो सरकारले केही गर्दै हुन्थ्यो, हाम्रो युवाहरू पनि हाम्रै देशमा बसेर केही हाम्रो देशको पनि विकास गरे हुन्थ्यो जस्तो लाग्छ म्याम।
5: हजुर, यहाँको परिवारमा पनि यहाँको भाइ बहिनी अथवा कोही विदेश जानुभएको छ?
6: हजुर, मेरो परिवारमा चाहिँ कोही पनि विदेश जानुभएको छैन। अहिले सबभन्दा जेठो चाहिँ म हो अनि म भन्दा पछाडि चाहिँ हामी चार बहिनी हो, एउटा भाइ हो, अहिलेसम्म कोही जानुभएको छैन।
5: कोही जानुभएको छैन, त्यो चाहिँ खुसीको क्षण रहेछ।
6: हजुर, खुसीको क्षण हो। हाम्रो बहिनीहरूले चाहिँ सबैले यही नै जागिर गरिराख्नु भएको छ,
5: जस्तो तस्तो
6: गुजारा चलेको छ आफ्नो।
5: हजुर, मान्छेले थोरै कमाईमा बाँच्न सिक्यो भने पनि त यहाँ नेपालमा बाँच्न सकिँदो रहेछ नि त, तपाईँहरूकै परिवारको उदाहरण भयो, होइन?
6: हजुर, हो। अब यस्तो मनलाई चाहिँ कसरी सन्तुष्टि राख्ने भन्ने कुरा पनि हो। मान्छेले अरूको देखाइमा अरूले जिन्दगी कसरी कटाइरहेछ भन्नेतिर चाहिँ नसोचेर आफ्नो जीविका चाहिँ कसरी चलाउने र म कसरी खुसी हुन्छु भनेर त्यो सबभन्दा पहिले त्यो सोच्यो भने मान्छे सानो सानो कुरामा चाहिँ खुसी हुन सिक्नुपर्छ र जिन्दगी त्यसै नै रमाइलो हुन्छ, त्यस्तो नै सुख समृद्धि त्यसै नै हुन्छ।
5: सानो सानो कुराहरूलाई पनि महत्व दिएर अगाडि बढेपछि खुसी हुन्छ। जस्तोमा जीवन के रहेछ त सरताजी, यसरी बुझ्दै जाँदा तपाईँले जसरी अहिले जीवनलाई यसरी बुझिरहनु भएको छ, आखिर कस्तो लाग्छ यहाँसम्म आइपुग्दा जीवनलाई कसरी हेर्नु भएको छ?
6: जीवन चाहिँ मेरो नजरमा जीवन चाहिँ एउटा भोगाई हो, सङ्घर्ष हो। हामीले चाहिँ अब नमर्दासम्म हामीले चाहिँ सङ्घर्ष गर्न चाहिँ कहिले पनि छाड्नु हुँदैन। अनि हामीले चाहिँ हुन्छ नि हाम्रो स्ट्रगल चाहिँ चलिराख्छ। अब हाम्रो उमेर अनुसारको चाहिँ हाम्रो जिम्मेवारी पनि थप हुँदै हुँदै जान्छ। त्यो जिम्मेवारी साथसाथै आफ्नो जीवन लगायत आफ्नो जिम्मेवारीलाई चाहिँ कुन ढङ्गले लैजाने, कुन राम्रो बाटोतिर कसरी जाने भनेर चाहिँ त्यसरी चाहिँ चलाउनु पर्छ।
5: श्रोता, यति बेला हामीले कुराकानी गरिरहेका छौँ पर्ल एकाडेमी बोर्डिङ स्कूलकी शिक्षक, लमई नगरपालिका 7 हस्नापुर निवासी सरिता रोका बुढा मगरसँग यति बेला हामीले कुराकानी गर्दैछौं। प्रविधिमा हुनुहुन्छ शालिकराम चौधरी र विशेष त उहाँ सरिताजीको अनुभव अनुभूतिमा आधारित रहेर हामीले कुराकानी गरिरहेछौ। सरिताजी, यहाँसँग हामीले कुराकानी गर्दै गर्दा मैले यहाँसँग अहिले हिजोको दिनमा अब यहाँ बोर्डिङको शिक्षक हुनुहुन्छ, छोरीहरूलाई सरकारी स्कूलमा पढाउने, छोराहरूलाई बोर्डिङ स्कूलमा पढाउने जस्तो खालको विभेद थियो समाजमा। अहिले अब त्यो अलिकति फरक भएको छ, त्यस्तो खासै पाइँदैन, तर पनि फेरि अहिले पनि

0: छोरी भयो भने चाहिँ वंश कसले चलाउँछ त भनेर क्वेसन पनि उठ्छ नि त. अब त्यही भएर त्यो चाहिँ गलत हो, किनभने वंश चलाउने भनेको छोराले मात्र होइन, छोरीले पनि रगत त एउटै हो नि त, त्योबाट पनि चलाउन सकिन्छ. एउटा राम्रो शिक्षा दीक्षा दियो भने छोरीले पनि राम्रोसँग बाउ आमाको ख्याल गर्न सक्छ, बाउ आमालाई हेरविचार गर्न सक्छ. अनि हाम्रो यो गलत सोचाइलाई चाहिँ हामीले चाहिँ पोजिटिभ वेमा चाहिँ लैजानुपर्छ र हाम्रो देशको चाहिँ विकास राम्रोसँग हुन्छ जस्तो लाग्छ मलाई.
1: हजुर, अहिले अलिकति बच्चा बच्चीहरू लागु औषध दुर्व्यसनीतिर पनि गइरहेको जस्तो देखिन्छ, र त्यो लगायत अब सामाजिक चेतनाका कुराहरू सम्बन्धी विद्यालयहरूमा यस्ता खालका सचेतनाका कार्यक्रमहरू हुन्छन् कि हुँदैनन् यहाँहरूको?
0: हुन्छ म्याम, हाम्रो चाहिँ हरेक फ्राइडे चाहिँ एभ्री फ्राइडे हाम्रो प्रोग्राम हुन्छ, यस्तो चाहिँ जन चेतना अवेरनेसको बारेमा चाहिँ हुन्छ. हामीले चाहिँ जस्तै अब हाम्रो चाहिँ हेल्थ बुकमा पनि हुन्छ, हेल्थ बुकमा चाहिँ अब लागू पदार्थको बारेमा चाहिँ हुन्छ, त्यो चाहिँ हामीले बच्चा बच्चीहरूलाई पढाउँछौँ पनि, तिनीहरूलाई एक्सप्लेन पनि गर्छौँ. यो उमेर भनेको चाहिँ अब टिनेजर स्टार्ट भयो भने केटाकेटीहरू चाहिँ मोस्टली स्टुडेन्टहरू चाहिँ बिग्रिने चान्सेस चाहिँ बढी हुन्छ, अनि त्यो बेला चाहिँ फ्रेन्ड सर्कल कस्तो छ, अनि तिनीहरूको फ्यामिली ब्याकग्राउन्ड कस्तो छ, उनीहरू कता जान्छन् के गर्छन् भनेर त्यो एकदमै बाउ आमाले पनि हेर्नुपर्ने, साथसाथै शिक्षकले पनि बच्चा बच्चीमा नजर पनि राख्नुपर्छ. अनि के गर्दा ठिक हुन्छ के गर्दा ठिक हुन्न भनेर हामीले पनि त्यो चाहिँ बच्चा बच्चीहरूले चाहिँ हामीले त्यसको बारेमा नलेज दिइरहेको
1: हुन्छ. अब हरेक बुवा आमा बाबा आमाहरू सफल अभिभावक हुन चाहन्छन्, आफ्नो छोराछोरी राम्रो होस्, राम्रो पढोस्, माथि जाओस्, आफूले सोचे जस्तै राम्रो होस्, समाजमा एउटा नाम राखोस् भनेर बाबाको इच्छा हुन्छ. तर छोराछोरी दिनदिनै कता कता लाएको जस्तो मानिन्छ, कतिपय फेरि राम्रै पनि हुन्छन्, तर एउटा असल अभिभावक बन्नलाई कस्तो भूमिका निर्वाह गर्नुपर्छ घर परिवारमा?
0: हजुर, एउटा असल अभिभावक हुनको लागि चाहिँ के गर्नुपर्छ, अब त्यो त आफ्ना आफ्ना राय हुन्छ. मेरो विचारमा चाहिँ अब बच्चा बच्चीहरूले के गरिरहेको छ, कस्तो गरिरहेको छ, त्यसको साथी चाहिँ कस्तो छ त, अनि त्यो चाहिँ हामीले त्यो सर्कल चाहिँ सबै हेर्नु पर्यो, र उसको चाहिँ हरेक घरमा चाहिँ पहिले कस्तो एक्टिभिटिज गर्थ्यो र अहिले कस्तो एक्टिभिटिज गरिरहेको छ भन्ने. अनि अहिलेको बच्चा बच्चीहरूले चाहिँ मोबाइल पायो भने कोठामा गएर कुकुर लगाएर बस्ने होइन, त्यो कारणले चाहिँ एकदमै नराम्रो असर चाहिँ पर्न जान्छ. बच्चा बच्चीहरूले चाहिँ पढाइ सोचाइ सबै भनौँ न मोबाइलमा कन्सन्ट्रेट भएर उनीहरूको दिमाग पनि एकदमै बोधो हुँदै जान्छ, अनि मोबाइलले पनि एकदम बिगारेको छ. त्यस कारणले चाहिँ बच्चा बच्ची कहाँ जान्छ के गर्छ एकदमै टाइटमा राख्ने भनेको चाहिँ होइन, तर चाहिँ नजर चाहिँ आफ्नो तरिकाबाट चाहिँ नजर चाहिँ बच्चामा चाहिँ राख्नुपर्छ,
1: एकदम निगरानी
0: चाहिँ राख्नु पर्यो.
1: हजुर सरजी, एकदमै राम्रो कुरा गर्नुभयो. यहाँसँग हामीले यहाँकै निवासमा आएर कुराकानी गर्यौं, यहाँलाई अत असाध्यै भन्न मन लाग्यो. मैले जिज्ञासा राख्न छुटाएको केही छ कि हामी कुराकानीको श्रृङ्खलाबाट अर्को श्रृङ्खलामा जानुपर्छ?
0: धन्यवाद सुशीला म्याडम, मलाई रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरोकारमा बोलाएर आफ्नो जिज्ञासा आफ्नो अनुभव सेयर गर्न दिनुभएकोमा एकदमै हार्दिक धन्यवाद भन्न चाहन्छु म्याम.
1: धन्यवाद. उहाँ हुनुहुन्थ्यो तर्ला एकाडेमी बोर्डिङ स्कुलकी शिक्षक सरिता रोकामगर, जो लमई नगरपालिका सात हस्नापुर निवासी हुनुहुन्छ. उहाँसँग हामीले उहाँको अनुभव अनुभूतिमा आधारित रहेर कुराकानी गर्यौं. उहाँलाई उहाँको जीवन अझ सक्रिय बनोस् हाम्रो धेरै धेरै शुभकामना. धन्यवाद.
0: थ्याङ्क यू म्याम.
1: यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौं. तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौं तालिमबाट सिपबाट उद्यमी बन्दै महिला सम्बन्धी सफलताको कथा.
2: यही वर्ष अघिसम्म रिमा गुप्ताको सिलाई प्रतिको रुचि घरमै रहेको एउटा सामान्य मेसिनमा सीमित थियो. कक्षा 12 देखि नै फेसन डिजाइनमा रुचि राखेकी उनले आफ्नो सिपलाई व्यवसायमा रूपान्तरण गर्ने अवसर भने सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गरेको फेसन डिजाइनिङ तालिमबाट पाइन्. आज उनी भैरवाको कालिका पथमा आफ्नै फेसन डिजाइनिङ स्टुडियो सञ्चालन गर्दै दुईजनालाई रोजगारी दिइरहेकी छन्. तालिमबाट आधुनिक फेसन डिजाइनिङ सिकेपछि उनले सामान्य सिलाईलाई व्यावसायिक रूप दिइन्. शुरूआतमा एउटा मेसिनबाट काम थालेकी रिमाले अहिले 5 वटा मेसिन सञ्चालनमा ल्याएकी छन्. बजारको माग अनुसार डिजाइन पोशाक तयार गर्नुका साथै उनले जुत्ता चप्पल र महिलाले प्रयोग गर्ने हाते ब्याग निर्माण समेत गरेकी छन्. सिपलाई निरन्तर परिष्कृत गर्दै उनी अहिले विभिन्न स्थानीय तह र संस्थामा पुगेर फेसन डिजाइनिङ जुत्ता चप्पल र ब्याग निर्माण सम्बन्धी तालिम दिने प्रशिक्षक समेत बनेकी छन्. आफ्नै व्यवसायबाट

0: नियमित आमदानी गर्नुका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न सफल भएको उनी बताउँछिन्। रीमा एक्लो उदाहरण होइनन्। सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गरेका विभिन्न सिपमूलक तालिमले यति धेरै महिलालाई आत्मनिर्भर बनाउँदै आएको छ। उनीहरू आफ्नो बाटोमा अगाडि बढ़िरहेका छन्। बेरोजगार न्यूनीकरण, स्वरोजगार सिर्जना र स्थानीय उत्पादन प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका तालिमबाट सहभागीहरूले सिकेको सिपलाई आय आर्जनसँग जोड्न थालेका छन्। नगरपालिकाले फेसन डिजाइनिङसँगै अचार बनाउने, जुत्ता चप्पल निर्माण गर्ने, चुरापोते बनाउने, मादल बनाउने, कम्प्युटर तालिम, उद्घोषण तथा अन्य व्यवसायमुखी तालिम सञ्चालन गर्दै आएको छ। यी तालिमबाट लाभान्वित धेरैले आफ्नै घरबाट व्यवसाय शुरू गरेका छन् भने केहीले समूह बनाएर उत्पादन र बजारीकरण गरिरहेका छन्। अचार बनाउने तालिम लिएकी कमला दर्नाल अहिले नगरपालिकाको सहयोगमा सञ्चालन भएको कोसेली घर मार्फत आफ्नै उत्पादन बिक्री गर्दै आएकी छन्। समूहमा आबद्ध भएर विभिन्न प्रकारका अचार उत्पादन र बिक्री गर्दै आएको उनले बताइन्। घरैसी कामपछि बाँकी समय उत्पादनमूलक काममा लगाउन थालेपछि परिवारको आमदानी बढ़ेको छ। उनले भनिन्, त्यस्तै चुरापोते बुन्ने तालिमले पनि धेरै महिलाको जीवन परिवर्तन ल्याएको छ। तालिम लिएकी माला शाहका अनुसार पहिले घरैसी काममै सीमित हुने अहिले आमदानीको माध्यम बनेको उनले बताइन्। सिप सिकेको केही समयमै आफू स्वरोजगार बन्नु र अरूलाई पनि त्यही सिप सिकाउन पाउनु सबैभन्दा ठूलो उपलब्धि हो। उनले भनिन्, सिद्धार्थनगर नगरपालिकाका अनुसार तालिमको उद्देश्य सिप सिकाउनेमा मात्र सीमित छैन, त्यसलाई आय आर्जन र उद्यममा जोड्नु पर्ने रहेको छ।
1: यो सफलताको कथा
2: सँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौं। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
0: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz, सहित उमेश मार्ग, घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
3: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
4: प्राविधिक साथी शालिकराम चौधरीलाई
3: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
0: म रञ्जिता शर्मा
3: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
0: हस्त, नमस्कार।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 1500 गेट, दाङ।
7: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98577-71546।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरह। यस्तैले
10: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
11: मध्यपश्चिम ट्राङ च्याक यति बेला बिहानको 8 बजेको छ

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशमा यो सिजनको धान रोपाई 59.94% सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर 3,13,072 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार 26 गतेसम्म 1,80,630 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। अझै 1,32,442 हेक्टर क्षेत्रफलमा धान रोपाई गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशका 12 जिल्ला मध्ये रोल्पामा धान खेती हुने 100% जमीनमा रोपाई सकिएको छ। यसै गरी प्युठानमा धान रोपाई हुने खेत मध्ये 92% नवलपरासी पश्चिममा 90%, रूकुम पूर्वमा 80%, रूपन्देहीमा 72%, पाल्पामा 71%, बर्दियामा 70%, दाङमा 65%, गुल्मीमा 52% र अर्घाखाँचीमा 51% रोपाई सम्पन्न भएको छ। यता कपिलवस्तु र बाँकीमा भने धान रोपाईको प्रगति सुस्त देखिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गोइरीका अनुसार कपिलवस्तुमा हालसम्म जम्मा 31% मात्र रोपाई भएको छ। जिल्लामा 66,265 हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि असार 26 गतेसम्म 20,542 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ। यसैगरी बाँकीमा 33,780 हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने लक्ष्य रहेकोमा हालसम्म 14,863 हेक्टरमा मात्र रोपाई भएको छ, जुन कुल क्षेत्रफलको 44% हो। निर्देशनालयका अनुसार मनसुन सक्रिय भइरहेकाले आगामी दिनमा रोपाईको गति अझ बढ़ने अपेक्षा गरिएको छ। कतिपय स्थानमा साउनको तेस्रो हप्तासम्म पनि रोपाई गर्न मिल्ने भएकाले यो तथ्याङ्कमा अझै सुधार आउने निर्देशनालयले जनाएको छ। किसानलाई समयमै बिउ मल तथा सिंचाईको व्यवस्था मिलाउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरिएको निर्देशनालयले जनाएको छ। यद्यपि किसानहरू मलको उपलब्धता नभएको गुनासो गरिरहेका छन्। रूकुम पूर्वमा जटिल स्वास्थ्य अवस्था भएका दुई गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। पुथा उत्तरगंगा गाउँपालिका 5 के 23 वर्षीय मनकी कुपुन र सोही गाउँपालिका 8 के 34 वर्षीय सम्झना पुन बोहरालाई रूकुम पूर्व अस्पताल रूकुमकोटबाट प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत रेफर गरिएको हो। दुवै महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सुविधा सम्पन्न अस्पतालमा तत्काल उपचार आवश्यक रहेको चिकित्सकको सिफारिशपछि जिल्ला प्रशासन कार्यालयको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरको व्यवस्था गरी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कपिला राईले जानकारी दिनुभएको छ। रूकुम पूर्व अस्पतालका प्रमुख डाक्टर कृष्ण खरालका अनुसार दुवै महिलामा पाठ्यघर बाहिर गर्भ बसेर फुट्ने जोखिमको कारण पेटभित्र अत्याधिक रक्तस्राव हुने अवस्था देखिएको थियो। यस्तो अवस्थामा तत्काल शल्यक्रिया र विशेषज्ञ उपचार आवश्यक पर्ने भएकाले उनीहरूलाई सुर्खेत रेफर गरेको उहाँले बताउनुभयो। डाक्टर खरालका अनुसार मानकी पुनको मृगोलामा समेत समस्या देखिएको छ। दुवै महिलाको गर्भ करिब 6-7 हप्ताको रहेको अस्पतालले बताएको छ। ज्येष्ठ नागरिकहरूको सहयोगका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित लमहीमा 1 महिने श्री शिव महापुराण तथा धार्मिक ज्ञान महायज्ञ शुरू भएको छ। परोपकार अमृत नेपालको आयोजनामा लमह स्थित सार्वजनिक बगैंचामा महापुराण शुरू गरिएको हो। धार्मिक विधि अनुसार कलश यात्रा पूजा आजा र विशेष उद्घाटन समारोहका बीच शुरू भएको महापुराणमा जनप्रतिनिधि समाजसेवी धार्मिक व्यक्तित्व बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै लम्ही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले धर्मले समाजलाई नैतिकता अनुशासन र संस्कारको बाटोमा अघि बढ़ाउन सहयोग गर्ने बताउनु भएको थियो। अब रिपोर्टको पालो। दाङमा पछिल्लो समय ड्रागन फ्रूटको खेती गर्ने किसानको संख्या बढ़दै जान थालेको छ। अन्य खेतीको तुलनामा मेहनत कम लाग्ने र आमदानी राम्रो हुने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागन फ्रूटको खेतीमा व्यावसायिक रूपमा आबद्ध भएका छन्। जिल्लामा व्यावसायिक यसको खेती भएदेखि हालसम्म 60 बिघा क्षेत्रफलमा खेती विस्तार भएको छ। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट।
1: दाङमा पछिल्लो समय व्यावसायिक रूपमा ड्रागन फ्रूटको खेती गर्ने किसानको संख्या बढ़दै जान थालेको छ। यसबाट आमदानी पनि राम्रो हुने भएका कारण यसको खेती गर्ने किसानको संख्या बढ़न थालेको हो। 2071 सालबाट जिल्लामा खेती भए यता हालसम्म 60 बिघामा ड्रागन फ्रूटको खेती हुने गरेको छ। घोराही 8 सेवार स्थित बिहानी बौद्धिसी कृषि तथा पशुपन्छी फार्ममा व्यावसायिक रूपमा 6 बिघामा ड्रागन फ्रूटको खेती गर्दै आउनुभएका किसान शोभाराम डाङ्गी,
2: मैले चाहिँ यो अलिक बढी चाहिँ व्यवसायिक बन्नुपर्छ है, हामीले यही नेपालमा केही गर्नुपर्छ, ठुला ठुला उत्पादन गरेर चाहिँ यहाँ केही हामीले गर्न सिकाउनु पर्छ भन्ने उद्देश्यले यो स्थापना गरेको हो। र अब अहिले म सन्तुष्ट नै छु, गत वर्ष चाहिँ बिक्री गरियो, अहिले दोस्रो फसल मैले चाहिँ लिँदैछु र अब यो राम्रो फलेको छ, म सन्तुष्ट छु र यसलाई चाहिँ बजारको हिसाबले स्थानीय बजार घोराई तुल्सीपुर नारायणपुर र काठमाडौँ पोखरा बुटोल यतातिर महेन्द्रनगर नेपालगंजतिर पनि मैले पठाउने गरेको छु र योबाट चाहिँ विशेष गरी अरूलाई पनि प्रेरणा मिल्ने खालको, अरूलाई पनि केही गरौं गरौं हुने खालको होस् र यही केही नेपालमै केही गर्न सकिन्छ है भन्ने खालको सोचले चाहिँ अगाडि बढ़ाउन साथीहरू युवाहरू भन्ने हिसाबले पनि प्रेरणा बनोस् भन्ने म शुभकामना दिन चाहन्छु।
1: कोराही उपमहानगरपालिका वडा नम्बर 14 निवर्तमान वडा अध्यक्ष शक्तिराम डाङ्गीले पनि कोराही 12 अल डाँडामा व्यावसायिक रूपमा ड्रागन फ्रूटको खेती गर्दै आउनु भएको छ। पहिलेदेखि नै कृषि पेशा गरेकाले ड्रागनको व्यवसाय खेती गर्न थालेको उहाँ बताउनुहुन्छ।
3: समग्रमा डाङमा पछिल्लो चरण धेरैले ड्रागन खेती गरिराख्नु भएको छ, धेरैहरूको भन्दा त मेरो थोरै हो, तर यो पहिलो लट चाहिँ मेरो यो फुलिरहेको चाहिँ 300 पोल छ भने अहिले मैले विस्तार गरेको 1100 पोल, गत वर्ष 100 पोलहरू थपेको थिएँ, समग्रमा मेरो 1400-1500 पोलले अर्को वर्षदेखि फल दिने गर्छ। केही न केही गरौं, आत्मनिर्भर हौं, आफ्नो पेसा व्यवसायमा जोड दिउँ, केही छैन भनेर तृष्णा र निराशाका कुरा नगरौं भन्ने हाम्रो बुझाइ र सोचाइ हो। म यही आग्रह गर्छु सबै सबै लाएर चाहिँ मेरो यहाँ 25 कट्ठा हो, यसमा सबैमा ड्रागन लगाएको छ।
1: रुकुम पूर्वका दिलचन्द बुढाले 16 वर्ष विदेशमा काम गर्नुभयो। विदेशबाट फर्केपछि हाल उहाँ घोराही 18 अकबरीमा ड्रागन फ्रूटको खेती गर्दै आउनु भएको छ। बुढा सहित 6 जना ड्रागन फ्रूट खेतीमा संलग्न हुनुहुन्छ। 57 वर्षीय बुढा 16 वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बस्नुभयो। ड्रागन फ्रूट खेतीबाट आफ्नै देशमा मनग्य आमदानी गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ।
4: योग्यता पनि थिएन, त्यस कारणले गर्दाखेरि अरू व्यवसाय गर्ने नसकिने पनि भयो। के हुन्छ त यो गर्दाखेरि अब हेरौँ भनेर यसो साथीहरूसँग सरसल्लाह गरेर सुरु गरियो। 17-18 महिनादेखि चाहिँ अलि त फुल्नु थाल्यो, अलिअलि फल्न थाल्यो, फल्न फलेपछि अब हुन्छ क्या हो भन्ने पनि भयो। त्यहाँदेखि पछि अर्को साल चाहिँ नि मजाले राम्रै फल्यो, 25-30 लाख जति पनि त्यो सुरुमा त्यति भएपछि त्यतिखेर अब यो हुँदो रहेछ र टाइम पास हुन्छ क्या भन्ने विचारले अब अहिलेसम्म गरिरहेछौ, त्योमा राम्रै भइरहेछ।
1: दाङको लमही नगरपालिका 3 टिकुलीगढमा किसान तुलबहादुर पुन र भरत बहादुर बुढा मगरले ड्रागन फ्रूट खेतीबाट मनग्य आमदानी गर्दै आउनु भएको छ। उहाँहरूले 3 बिघा जग्गा भाडामा लिएर विगत 2 वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आउनु भएको हो। किसान भरत बहादुर बुढा मगरले सोचे भन्दा राम्रो आमदानी हुँदै गएको बताउनुभयो।
5: अरू फलफूल भन्दा अलिक सजिलो तरिकाले चाहिँ यो फलफूल खेती गर्न सजिलो छ जस्तो लागेर यतापट्टि चाहिँ लागेको हो। हामीले सोचे भन्दा राम्रो भएको छ, यो टेम्परेचर मिल्यो, यो बिरुवाको लागि उपयुक्त भूगोल भयो, यो त्यसो भएर चाहिँ सोचे भन्दा राम्रो भएको छ भन्दा हुन्छ। यसमा चाहिँ मेरो सरकारसँग असाध्य अब्जेक्सन छ, पहिलेदेखि नै छ। सरकारले के गर्नुपर्छ भने बाहिरको आयातलाई रोक्नुपर्छ, बाहिरको आयातलाई चाहिँ रोक्नुपर्छ, देशभित्रको कृषकहरूको चाहिँ कृषि उपजहरूलाई चाहिँ बजारीकरण गरिदिनुपर्छ, त्यसपछि यहाँ झोले कृषकहरूले चाहिँ अनुदान खाने चाहिँ प्रचलन छ। हामी खास साँच्चीकै चाहिँ कृषि गर्ने कृषि कर्म गर्नेहरूले चाहिँ अनुदान नपाएको स्थिति छ, त्यसो भएर यसलाई चाहिँ सरकारले खास कृषकहरूलाई चाहिँ उपयुक्त चाहिँ अनुदान दिन सक्ने र बजारीकरण गर्न चाहिँ सहजीकरण गर्ने हो भने सायद कृषकहरू खुसी हुन्छन् जस्तो लाग्छ।
1: एकै पटक रोपेपछि लामो समयसम्म आमदानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागन फ्रूटको खेतीमा व्यावसायिक रूपमा आबद्ध भएका छन्। सिंचाईका लागि धेरै पानी आवश्यक नपर्ने र पहाड़ी भिरालो ठाउँमा पनि राम्रो आमदानी लिन सकिने भएका कारण धेरै किसान पछिल्लो समय ड्रागन खेतीमा आबद्ध भएका छन्।
0: र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक केशव बहादुर खड्काले सड़क दुर्घटना न्यूनीकरण र यातायात सचेतनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। भर्खरै शुरू भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा आउनुभएका प्रहरी निरीक्षक खड्काले पत्रकारहरूसँग आयोजना गरेको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सवारी आवागमनलाई सहज बनाउने उल्लंघन गर्ने विरूद्ध कार्यवाहीसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ। अवस्त बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान राई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494667487
2: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
3: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
4: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
3: यौन उत्तेजना नहुने
4: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
3: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
4: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
5: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार समय बिहान 11 बजेदेखि
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5193 र 98189 0028
7: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
7: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 98578353990 98578313684 र 98578332077
8: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। भर्ना खुल्यो
9: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
7: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण,
9: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
8: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
9: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
2: सम्पर्क फोन 081536086
8: र मोबाइल नम्बर 98480096600, 98580036086 र 98481

0: स्वर्गद्वारी चलचित्र मन्दिर भराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौड।
1: पैसा आइसक्यो, अनि मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने?
0: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
3: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्नु पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा विभिन्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: उसलाई औषधि खुवाएर मात्रै यो निको हुने होइन भन्ने कुरा सबैले बुझ्नु पर्यो। धेरै ठाउँमा कस्तो छ भने बर्न वार्ड भनेर त्यहाँभित्र बिरामी मात्रै राखिदिने, ड्रेसिङ मात्रै गर्ने अनि बर्नको सेवा भयो भनेर हामी सोच्छौँ नि, त्यो गलत भयो। त्यहाँ चाहिँ सर्जन नै हुनु पर्यो, त्यो कुनै बिरामीलाई अपरेसन गर्नुपर्ने छ भने उसले अपरेसनै गरिदिन सक्नु पर्यो।
9: जस्तो यहाँ मैले अलिकति जोड्न पनि खोजेँ, सरकारले चाहिँ देशका विभिन्न ठाउँमा चाहिँ यो बर्न वार्ड भनेर पनि खोल्ने प्रोसेस प्रक्रियाहरू चाहिँ अगाडि बढायो, तर त्यहाँ जनशक्ति र प्रविधि नहुँदाखेरि चाहिँ त्यो अलिकति नाम मात्रको रह्यो कि?
8: हजुरले भनेको केही मात्रामा ठिकै हो, किनभने अहिले हामीलाई के समस्या पर्यो भने जलनको सामान्य उपचार सबैले गर्न सक्छौँ हामी, सामान्य थोरै जलेको होइन, ड्रेसिङ मात्रै गर्ने खालको कुराहरू रहेछ भने गर्न सक्छौँ। तर अब जब अपरेसन गर्नु पर्यो भने जटिल बर्नलाई त गहिरो गरेर जलेको छ, धेरै जलेको छ भने त हामी त अपरेसन गर्नुपर्ने हुन्छ। त्यो अपरेसन गर्नको लागि चाहिँ चाहिने जनशक्ति अहिले नेपालमा कम भए, प्लास्टिक सर्जनहरूले हो नेपालमा त्यस्तो खालको गर्ने जेनरल सर्जनहरू भन्छ पेटको अपरेसन गर्ने डाक्टरहरूले उहाँको स्पेसल ट्रेनिङ भएन भने उहाँले गर्नुहुन्न गर्न सक्नुहुन्न पनि गर्न दिन पनि हुन्न किनभने नजाने कुरा उहाँहरूलाई गराउनुको मतलब त्यो आफैलाई समस्या निम्ताउने कुरा भयो होइन. अब के भयो भन्दाखेरि नेपालमा त्यसरी अपरेसन गर्न सक्ने नै बर्नको लागि है फेरि अरू अपरेसन त गर्छन् तर बर्नकै अपरेसन गरेर त्यसको अनुभव भएको डाक्टरहरू चाहिँ काठमाडौँ बाहिर एकदमै कम ठाउँमा छन्. त्यो समस्या हो सबभन्दा ठूलो समस्या हामीलाई. वार्ड खोल्न तयार छ, सामान किन्न पनि त्यो ठूलो कुरा भएन, पैसा भने गर्ने भयो. तर त्यो म्यान पावर जुन चाहिँ ट्रेनिङको छ त्यो त पैसाले मात्रै त नहुने कुरा भएन. मान्छेको इन्ट्रेस्ट हुनु पर्यो, मान्छे तयार हुन पर्यो त्यो ट्रेनिङ गराउनको लागि. गर्ने ठाउँमा पनि तयार हुनु पर्यो, त्यसमा लाग्ने फन्ड तयार हुनु पर्यो. त्यस कारण त्यो चाहिँ अलिकति कम्प्लेक्स भयो होइन. अदरवाइज चाहिँ यो चाहिँ असम्भव भन्ने कुरा त अहिले त पटकै होइन.
9: जस्तो जनशक्ति कम हुनुमा चाहिँ के हो जस्तो उहाँहरू चाहिँ मा त्यो चाहना नहुनु अथवा यो विषयवस्तु नै गम्भीर भएको भएर यसप्रति मोह नहुनु के पाउनु भएको छ यहाँहरूले त अब तालिमहरू पनि दिइरहनु भएको छ होइन.
8: यसमा चाहिँ यस्तो छ कि हजुरको अब वनको लागि मेन काम गर्ने भनेको प्लास्टिक सर्जनले अघि मैले भनिहालेँ. प्लास्टिक सर्जन भनेको मेडिकल स्कुल सक्नु पर्यो, एमबीबीएस भन्छौँ हामी यहाँ, एमबीबीएस सक्नु पर्यो, त्यो पछि इन्टर्नसिप गर्नु पर्यो, त्यहाँबाट रेजिस्ट्रेसन गर्दै गर्दै अलिअलि अनुभव पनि गरेपछि बल्ल एक दुई वर्ष पछाडि हामी जनरल सर्जन बन्न पाउँछौँ. त्यो जनरल सर्जनको प्रोग्राममा पस्यौँ, अर्को तीन वर्ष त्यसमा ट्रेनिङ दिनु पर्यो. त्यो पछाडि फेरि रेजिस्ट्रेसनको कुरा अनि अनुभव गर्दै गर्दै तपाईँको जब बल्ल अनि त्यो पछाडि प्लास्टिक सर्जरीमा हामी पस्छौँ. त्यसो गर्दाखेरि त्यो प्लास्टिक सर्जरीमा जाने मान्छेहरूको संख्या एकदमै कम भयो. किन कम भयो भन्दाखेरि त्यो प्लास्टिक सर्जन भइकन पनि उसले उसको ठूलो परिवर्तन भनौँ न आर्थिक रूपमा परिवर्तन गराउनलाई गाह्रो भइसकेको हुन्छ. धेरै ट्रेनिङ भइसक्यो, सँगैको साथीहरूले अनेक थोक के गरिसकेका हुन्छन्. अब यो मान्छे फेरि अर्को तीन वर्ष पढ्नु भयो पर्ने भयो नि. त्यसले गर्दाखेरि त्यो खालको चाहिँ म्यान पावर एकदमै कम भयो.
9: हजुर, एउटा त जनशक्तिको अभाव भयो होइन, प्रविधि पनि हाम्रोमा जस्तो अघि यहाँले भन्नुभयो नि अमेरिका जस्तो देशमा कति 1% होइन, हामी 10% कुरा राख्छौँ, त्यहाँ 1% झरिसकेको अवस्था छ. प्रविधि पनि हामीसँग नपुगेर नभएर हो अथवा के हो?
8: एकदम एकदम एकदमै राम्रो कुरा गर्नु. प्रविधिले नै हो हामीलाई र त्यहाँको डेभलप्ड कन्ट्रिजको बर्नको केयरको फरक लिएर आउने. किन भन्दाखेरि ट्रेनिङ त हामीले पनि लियौँ, अमेरिकामै ट्रेनिङ भएको हामी थुप्रैजना भइसक्यौँ अहिले होइन, युरोपमा पनि ट्रेनिङ भएको साथीहरू हामीसँग भइसके. तर के छैन भन्दाखेरि हामीसँग प्रविधिमा एक्सेस छैन, प्रविधिमा हाम्रो पहुँच नै छैन. प्रविधि भन्नाले कस्तो खालको प्रविधि भन्दाखेरि छालाको सट्टा काम गर्ने खालको चिजहरू पाइन्छ टेक्नोलोजीमा, त्यो डेभलप भइसक्यो. तर त्यो प्रयोग गर्न हामीले त्यसको कस्टले गर्दाखेरि सक्दैनौँ. यति धेरै कस्टली छ कि भनौँ न, शरीरको त्यो छाला चाहिँ नपुगेको बेलामा आधा शरीरलाई 50% गर्न पर्ने. अहिले नेपालीको खर्चमा झन्डै झन्डै 50-60 लाख त त्यो सामान किन्नलाई मात्रै लाग्छ एउटा बिरामी. अब जबकि अब हाम्रो अधिकांश बिरामीलाई 2-3 लाखमा निको बनाएर पठाउनु पर्नेछ, त्यो पनि धेरै हो. 3 लाख भनेको पनि नेपालीको लागि धेरै ठूलो खर्च हो. त्यसमा 40-50 लाखको चाहिँ त्यो सामान मात्रै किन्न पर्यो भने त अनि हामीले कसरी सक्दैन. टेक्नोलोजीले त्यति गाह्रो भयो.
9: एउटा हामीसँग प्रविधि अभाव भयो, आर्थिक अभाव भयो होइन, जनशक्ति पनि यसलाई त्यो अनुसार चाहिँ अभावको कुराहरू जोड्नु भयो.
8: मेन चाहिँ आर्थिक नै भयो यो सबै कारण. त हामीसँग पर्याप्त पैसा थियो भने त हामी त जति पनि किन्न सक्ने थियौँ त्यो चिजहरू. त्यसो भने त हामी धेरै बिरामीहरू मर्न नपर्ने बनाउन सक्थ्यौँ हामी, त्यो भएन नि त.
9: तैपनि हामी निराश नभइकन चाहिँ केही गर्न सकिने स्थिति होला. जस्तो छाला प्रत्यारोपणकै कुरा छ होइन, छाला प्रत्यारोपणबाट पनि हामीले भनौँ न जीवन त बचाउन सकिँदो रहेछ होइन. कसरी हामीले यो छाला प्रत्यारोपणलाई चाहिँ यो सेवालाई चाहिँ लिएर एउटा व्यक्तिको जीवनलाई चाहिँ बचाउन सक्छौँ?
8: छाला डोनेसन भन्नुभएको जस्तो लाग्यो. छाला डोनेसन चाहिँ नेपालमा त्यति पपुलर हुन सकेन. हामीले धेरै कोसिस गर्न सुरु सुरुमा होइन, किनभने छाला बिना, मरेको मान्छेको छाला बिना हामीले धेरै जलेको बिरामीहरूलाई राम्रो गराउन एकदमै गाह्रो. किनभने उसको त्यो धेरै गहिरो गरेर जलेको छाला हामीले निकालेर फाल्नु पर्ने छ. त्यसलाई चाहिँ हामीले क्लोज गर्नु पर्यो उनलाई, त्यो घाउलाई टेम्पोररली क्लोज गर्नलाई, अस्थायी रूपमा क्लोज गर्नलाई हामीले मरेको मान्छेको छाला प्रयोग गर्न पाउँछौँ. तर नेपालमा मरेको मान्छेको छाला दिने संख्या एकदमै कम छ. गएको 10 वर्षमा हामीले जम्मा अहिलेसम्म पाएको 40 वटाले मान्छेले छाला दान गर्यो. त्यसरी त अब एकै वर्षमा म हजुरलाई भन्दैछु 877 जना त एउटै वर्षमा हामीले पोहोर जम्मा भर्ना गरेको बिरामी भन्दैछौँ. भनेपछि त त्यो त केही न केही भयो नि त त्यो भयो. त्यसको सट्टा अरू आर्टिफिसियल छालाहरू पनि छन् तर तिनीहरू एकदमै महँगो भयो.
9: अब जस्तै यहाँले भन्नुभयो एउटा मृत्यु भएका व्यक्तिको छालाबाट चाहिँ हामीले अङ्ग दान भनौँ न त्यो छाला प्राप्त गर्न सकिने भयो. मृत्यु भएका व्यक्तिहरूको छाला लिनलाई चाहिँ किन यो हामीले जनचेतना नपुगेर अथवा मृत्यु भएका पनि त थुप्रै हुन्छ मान्छेहरू हरेक दिन होइन.
8: हजुर जनचेतना नै नपुग्नेको नै भन्न पर्यो अहिलेलाई हामीलाई किनभने धेरै मान्छेहरू चाहिँ यो थाहा नपाएको मान्छेहरू पनि भए तर थाहा पाएकै मान्छेले पनि दिनलाई अझै तयार भइसकेका छैनन्. एउटा थाहा पाउनु एउटा लेभलको भयो होइन त्यो म गर्छु भन्नुलाई अर्को लेभलको कुरा भयो कि त्यो अर्को लेभलसम्म हामी पुग्न नसकेको पनि हो. कतिलाई त थाहा नै पनि छैन तर काठमाडौँको मान्छेलाई अहिले थाहा छैन भन्दाखेरि मलाई अलिक अनौठो लाग्छ किनभने हामी धेरै ठाउँमा गएर धेरै मान्छेहरूलाई भेटेर कुरा गरेका छौँ छाला दानको लागि. तर कल्चरल कुराले पनि होला हाम्रो सांस्कृतिक कारणले पनि मान्छेहरूले दान छालाको दान नदिइराख्या होला किनभने मरेपछि यहाँलाई थाहा छँदैछ कैयौं जातका मान्छेहरूले त्यो शरीरमा छुन पनि हुँदैन. जिउरो मान्छेलाई छुँदा केही पनि हुँदैन तर मरेको मान्छेलाई छुन पाइँदैन किनभने हामीले त्यो मरेको मान्छेलाई त्यसरी छोइदियौं भने सर्टेन मान्छेले छोइदियौं भने त्यो मरेको मान्छे त स्वर्ग नै जान पाउँदैन भन्ने छ विश्वास छ त्यस्तो होइन. त्यसो भएको हुनाले अब हामी थाहा छैन मरेपछि कहाँ जान्छ भनेर थाहा नभए हुनाले त्यसलाई हामीले अन्धविश्वास पनि भन्न सकिएला तर थाहा छैन नि त हामीलाई के हो भनेर.
9: मरेपछि कहाँ जान्छ त हामी कसैलाई थाहा छैन तर ती मरेका व्यक्तिको छालाबाट चाहिँ एउटा व्यक्ति सधैँ जीवित भइरहन्छ अथवा उसको छालाले त सास फेरिराख्छ होला नि त.
8: दुईजना मान्छेलाई बचाउन सकिन्छ. एकजना मान्छेको छाला हामीले पायौं भने दुईजना मान्छेको ज्यान बस्ने सम्भावना बढेर आउँछ अहिले आजको अवस्थामा नेपालमा. तर अब के भयो भने हामीले त्यो पाउन गाह्रो भयो धेरै मान्छेले दिँदैन. मेरो आफ्नै बुवाको भनौँ न म यहाँहरूलाई हजुरलाई म आफ्नै अरूलाई त धेरैजनालाई छाला दिनुहोस् भनेर हिँडेको मान्छे म. मेरो आफ्नै बुवा एक्सपायर हुँदाखेरि मैले आमालाई कुरा गर्ने बित्तिकै अनि मैले मान्छेहरू बोलाएँ साथीहरूलाई ल आउनुहोस् छाला लिनलाई भनेर. तर मेरो आमाले नै मलाई के भन्नुभयो भने त कस्तो खालको छोरा होस् तेरो बाउको आँखा निकाल्ने कुरा गर्दैछस् कर्नियाको डोनेसन पनि कुरा गरेँ मैले आँखा निकाल्ने कुरा गर्दै छाला निकाल्ने कुरा गर्दैछौ तेरो बाउ अर्को जन्ममा छाला बिना आँखा बिना बाँच्यो भने त के अरे जन्मयो भने के हुन्छ भनेर मेरो आमाले नै मान्नु भएन
9: भनेको उहाँलाई चाहिँ विश्वस्त पार्नै
8: सकिएन. भनेपछि आमाको देहान्त हुँदाखेरि त मैले त त्यो एटम गर्न पनि भएन फेरि होइन. उहाँको विश्वास त्यो थियो नि त भनेपछि त उहाँको त मैले बोलाउन पनि सकेँ.
9: कहिले कहिले चाहिँ हामीलाई मनका कुराले गर्दाखेरि पनि विज्ञान चाहिँ कहिले कहिले पछाडि पर्ने कुराहरू.
8: अब फेरि अब यो चाहिँ क्याम्पेन सुरु गर्न कोसिस गरिराखेका छौँ विभिन्न उपायहरू लगाएर अब चाहिँ बढ्छ कि भन्ने आशा डोनेसन बढ्छ कि भन्ने आशा हामीले राखेका छौँ.
9: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गरिरहेका छौं. किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राईसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
10: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा.
11: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-585-210. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ.

0: प्रोडक्ट हरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: हेलो पिंकी
3: बोल दिन
2: एलईडी टीवी किन्न नजाने
3: जान्न
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
3: जान्न
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
3: जान्न
2: किन
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
3: पाइनी भएर त जान लाग्यो नि
2: हो र कहाँ
3: भन्दिन के
2: सत्य भन्दिनौ
3: आई लभ यु पिंकुली भनेको
2: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
5: हैन कसलाई के भयो
6: हजुर बुबा अलि सिरियस हुनुभयो आईसीयू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
5: कहाँ नेपाल दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा चिसैयाको भेन्टिलेटर सहितका आईसीयूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
6: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आईसीयू सेवा भएको थाहा नभएर धन्न हजुर बुवाको ज्यान समय र पैसा बर्बाद भएको
5: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
6: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090065255
7: ऊ गयो मलाई चाहिँ म गइनँ भनेर भन्नुभन्दा पनि त्यस्तो खालको कुराहरू पर्छ नै नि होइन सबै मान्छे हामी एउटा एकै थरीको स्कुलमा भर्ना भएर पढ्न पायौँ
8: हामीले आत्मसमीक्षा गर्ने हो भने भनौँ हाम्रा यहाँका चिकित्सकहरू अथवा अस्पताल वन अस्पतालहरूले नै अलिकति समीक्षा गर्ने हो भने बाहिर लगेर चाहिँ झलनाथ खनालको श्रीमती हुनुहुन्छ अरू पनि थुप्रै हुनुहुन्छ होइन चर्चित व्यक्तिहरू उहाँहरू चाहिँ नर्मल अवस्थामा आएको धेरै जस्तो देखिन्छ होइन भनेको हामीमा पनि त्यो कमजोरी छ भने
7: केस वाइज नै कुरा गर्नुपर्छ होला झलनाथ खनालजीको म्याडम चाहिँ नै हामीले लान पर्दैन भनेर हाम्रो यहाँ विज्ञको एउटा टिमले नै तपाईँलाई लान जरुरी छैन भनेर फेरि झलनाथ खनालजीले हुन्छ म लान पर्दैन भनेर बस्नुभएको तर उहाँको छोराले होइन हामी लान्छौँ लान्छौँ भनेर लानुभएको त्यसो हुनाले अब त्यसमा त्यो धेरै डिस्कसन गर्नु परेन राम्रो भएर आउनुभयो होइन अब यहाँ भएको भए चाहिँ के हुन्थ्यो भन्ने कुरा अर्कै कुरा भयो त्यो हिस्ट्री भइसक्यो त्यो त होइन अब त्यो इतिहास भइसक्यो नाम लिँदा पनि केही पनि त्यसको अर्थ नलाग्ने कयौं मान्छेहरू हामी बचाएको छौँ मैले अघि भने नि 60% मान्छे जलाएको छौँ तर 40% मान्छे पनि गइरहेछन् यो कुरा नेपालमा मात्रै होइन कि जहाँ पनि हो म सिङ्गापुर के अरे मलेसियामा थिएँ मलेसियाको बर्नको सेन्टरहरू हेर्दाखेरि त्यहाँको मान्छेले के भनिरहेको थियो भने मलेसियामा बिरामीहरू चाहिँ त्यो इन्डोनेसियाबाट आउँदो रहेछ इन्डोनेसियाका जति पनि धनी बिरामीहरू छन् त्यो प्लेन चार्टर गरेर मलेसियामा उपचार गर्दो रहेछन् अब मलेसियाको बिरामीहरू चाहिँ कहाँ जान्छ त भन्दा सिङ्गापुर जाँदो रहेछन् बुझ्नुभयो कि भएन मलेसियाको अलिक धनी मान्छेहरू मलेसियामा उपचार नगर्ने उनीहरू सिङ्गापुर जाने सिङ्गापुरको धनी मान्छेहरू चाहिँ कहाँ जाने त युके जाने होइन अमेरिका जाने अब त्यो चिजलाई जताततै हुँदो रहेछ त्यसलाई त्यसरी लिँदा भयो तर मैले चाहिँ यो अहिले जुन हजुरले भन्नुभयो बाहिर लाने कुरामा मन्त्रीज्यू नै एकदमै रातभरि खटिनु भएको थियो त्यसलाई पोजिटिभली लिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ कि सबैलाई किन नगरे भनेर त्यसरी भन्न थाल्यो भने त्यो अर्को
8: कुरा
7: त्यो भयो अब उहाँले जुन किसिमले एउटा व्यक्तिगत रूपमा पनि र एउटा मन्त्रीको स्तरले पनि उहाँले जुन कोसिस गर्नुभयो त्यो एउटा एकदमै त्यसलाई पोजिटिभ मान्नुपर्छ त्यो बिरामीलाई लानै पर्छ कि पर्दैन थियो भनेर त्यो कुरा पनि नगरौँ अहिले तर कुनै पनि बिरामी जटिल जलेको बिरामी त्यस्तो खालको घटना अझ भनेपछि त्यो मान्छेलाई लान लाममा लानै नहुने भने म त्यस्तो पक्षमा चाहिँ म छैन
8: भनेको त्यस्तोलाई लाँदाखेरि जुन समयको ग्याप हुन्छ नि त्यसले झन् जटिलता निम्त्याउने अवस्था
7: त्यस्तो छैन किनभने एकदमै 24 घण्टा लाग्ने त होइन नि त इन्डिया पुर्याउनलाई त हामी त दिल्लीको कुरा गर्दैथ्यौँ होइन दिल्ली पुर्याउनलाई 24 घण्टा लाग्ने त होइन तर त्यो घटनाबाट मैले सिकेको पाठ चाहिँ अर्कै छ फेरि त्यो कुरा मैले धेरै मान्छेहरूलाई थाहा छैन.
8: जस्तो अहिले सेयर गर्नु पर्यो भने
7: अहिले त्यो चाहिँ मैले सिकेको पाठ चाहिँ के भने कुनै पनि एउटा बिरामीलाई हामीले तुरुन्तै लान खोज्यौं भने पनि कहिले कहिले लान नसक्ने रहेछौ. मसँग पर्याप्त पैसा छ, म यहाँ नेपालमा उपचार गर्दिनँ जलनको भयो भने, धेरै जले भने म नेपालमा त उपचार गर्ने नै भने मैले किनभने इन्डिया सजिलै लान सक्छु भन्ने मान्छेले पनि उसले चाहने बित्तिकै जान नसकिने रहेछ. घटना कहाँ भयो? राति. राति मन्त्रीज्यू लागे हुनुहुन्छ, तर इन्डियाले पर्मिसन दिन पर्यो उडाउनको लागि, त्यहाँ तयारी हुन पर्यो, अनेक कुराहरू छ नि त. यहाँबाट प्लेन तयार हुनु पर्यो कि त इन्डियाबाट यहाँ प्लेन आउनु पर्यो. त्यसो हुँदाखेरि मैले सिकेको पाठ चाहिँ के भयो भने कुनै पनि मान्छे जतिसुकै पावरफुल जतिसुकै पैसा भएको भए तापनि उसलाई जलन भयो, धेरै जटिल जलन भयो भने उसलाई टाइम नहुन सक्छ त्यहाँ पुग्नलाई. त्यसको मतलब के अब एउटा लेसन त्यो हो. अर्को लेसन चाहिँ के हो भने त्यसो हो भने हामीले पाठ के सिक्नु पर्यो भने नेपालमै जटिल भन्दा जटिल जलनको पनि उपचार गर्न सक्ने हाम्रो जनशक्ति अथवा ठाउँ बनाउनु पर्यो, अथवा त्यस्तो टेक्नोलोजी ल्याउन सक्नु पर्यो. हामीले टेक्नोलोजी त्यो एभाइलेबल हुन पर्यो. यहाँबाट हामीले उडाएर इन्डिया पुर्याउनको लागि झन्डै 30 लाख जति चाहिन्छ हामीलाई उडाउन मात्रै त्यहाँ पुर्याउनलाई. तर त्यो 30 लाख हामीले यहाँ उपचार गर्नमा प्रयोग गर्न पाउँदैन. हाम्रो प्रविधि एक्सेस भएन, उपचारको प्रविधि राम्रो गर्न सकेन, जनशक्तिको लेभल हामीले बढाउन सकेनौँ भने पैसाले पनि हामी नबाँच्ने रहेछौँ भन्ने लेसन हामीले सिक्नु पर्यो.
8: तपाईँले जसरी पाठ सिके भन्नुभयो, सरकारले चाहिँ के पाठ सिक्नु पर्छ?
7: सरकारले एकदमै पोजिटिभ कुरा गरिरहेछ क्या अहिले, अब अघिल्लो सरकारले पनि कोसिस गरे आउन होइन, अहिलेको भन्दा अघिल्लो दुईटा मन्त्रीको कम्तीमा पनि म सम्झन्छु होइन. मोहन बस्नेत सर हुनुहुन्थ्यो, त्यो पछाडि हाम्रो पौडेल सर आउनुभयो, दुवैजनाले एकदमै मेहनत गरे आउनु वनको लागि पनि कि, किनभने उहाँहरू मन्त्री हुँदाखेरि वनमा त्यही त समस्या होइन नि त, समस्या त सम्पूर्ण देशको सम्पूर्ण स्वास्थ्यको समस्या हेर्नुपर्ने हुन्छ नि त होइन. तर वनलाई उहाँहरू दुवैजनाले एकदमै त्यसलाई निशानामा राखेर काम गर्नु भा हो. अहिलेको सरकारले अहिलेको मन्त्रीज्यूले त अझै त्योभन्दा अगाडि पनि बढ्नुभयो कि, त्यो हुन पनि जरुरी छ किनभने हामी एउटै लेभलमा सधैँ बसेर भएन. अहिलेको मन्त्रालयबाट के काम भयो भने एउटा कुरा चाहिँ हामीले अरू काठमाडौँदेखि बाहिर पनि अरू ठाउँमा पनि यो सेवा लानपर्छ भनेर एकदमै त्यो त्यसमा लाग्नु भएको छ होइन, लागि परेको छ र त्यो भनि पनि सकिया छ. त्यसको लागि काम गर्नुपर्ने बाँकी छ. त्यो
8: जनशक्ति प्रविधि सहितको हो कि
7: अब खोल्न चाहिँ खोलियो, संरचना भयो, अब जनशक्ति चाहिँ हामीले तयार गर्नुपर्छ होइन, त्यो एउटा बाँकी हो. तर त्योभन्दा नि अझ ठूलो कुरा अहिले के भइरहेछ भन्दाखेरि यो जलन सम्बन्धीको सबै नियम कानूनहरू अब त्यसमा चाहिँ रिभ्यू गरेर अब के गर्ने भनेर काम भइरहेछ होइन. त्यो के भइरहेछ भन्न अहिले मैले मिल्दैन किनभने त्यो अझै पनि प्रिपरेसनमै छ होइन. तर मैले आफू संलग्न भएको कारणले मैले हजुरलाई के भन्न सक्छु भने अब एकदमै राम्रो पोजिटिभ कुराहरू नियम कानून ऐन अथवा त्यो निर्देशिका नै निस्किँदैछ कि. त्यसले गर्दाखेरि अब हामीले धेरै जननको बारेमा एकदम अलाप विलाप गरेर रोई कराई गर्नुपर्ने दिन आउँदैन कि भन्ने मलाई लाग्छ. अब हामी
8: त्यो आर्थिक हिसाबले भन्न खोज्नु भयो कि जनशक्ति प्रविधि हिसाबले
7: प्रविधि हामी बनाउँछौ त्यसमा पनि लागिसकेका छ सरकार प्रविधि बनाउनको लागि र अर्को चाहिँ के भन्दाखेरि त्यसको लागि चाहिने आर्थिक सहयोगको लागि पनि सरकारले अब त्यसमा सोचिसकेका छ.
8: हामीले विगतलाई सम्झिने हो भने कुनै बेला एसिड आक्रमणबाट हुने जलन धेरै हुन्थ्यो होइन, अहिले आएर शून्यमा झरिसक्यो, भनेको कानून परिमार्जनबाटै हो. कानून भयो भने त त्यो झर्ने रहेछ नि त शून्यतामा होइन.
7: यो बेलामा हामी सबैले म्याडम हामी सबैले सम्झाउनु पर्ने नाम चाहिँ उज्जवल विक्रम थापा भन्ने एकजना वर्ण एक्टिभिस्ट हुनुहुन्छ, सर हुनुहुन्छ, उहाँले हामीलाई अहिले धेरै सहयोग गरिराख्नु भएको छ. उहाँको नाम लिनुपर्छ किनभने उहाँको प्रयासले नै यो जलन मध्येमा त्यो एसिड बर्न चाहिँ होइन अहिले जिरोमा गयो. गएको 3 वर्षदेखि एकजना पनि जलन भएको छैन. मैले के भन्न खोजेँ भने उहाँको प्रयासले थोरै समयको प्रयासले यति ठूलो परिवर्तन आएको संसारमा सायद अर्को कुनै देश छैन. बुझ्नु भएन, म बांग्लादेशको पनि मलाई थाहा छ, बांग्लादेशमा पनि धेरै एसिड अट्याक हुन्छ, इन्डियामा पनि भइराखेको छ, तर त्यो दुवै ठाउँमा तिनीहरूले जिरो बनाउन सकेका छैनन्, हामीले जिरो बनायौं. हुन त अब हाम्रो पपुलेसन कम भनेर पनि भन्न सक्नु होला तपाईँले, तर पपुलेसन कम भयो भने नम्बर पनि कम होला, तर जिरो नै आउने भनेको त त्यो ठूलै कुरा हो. बांग्लादेशमा उहाँको संख्या एसिड बर्नको संख्या कम गर्नको लागि उहाँलाई झण्डै 20 वर्ष लाग्यो कम गर्न, मात्रै जिरो बनाउन सक्नु भएको छैन. इण्डियाको त्यही अवस्था छ। कति वर्षदेखि उहाँहरू कानून नै लगाएर अनेक के लगाएर गरिरहनु भएको।
8: अहिले यहाँले अलिकति सुझावै दिनुपर्दा, लामो समय यो क्षेत्रमा काम गर्नुभएको, धेरै समय भइसक्यो यहाँले, होइन, सरकारलाई सुझाव दिनुपर्दा यो ठाउँमा चाहिँ हेर्न परिवर्तन गर्नुपर्छ भनेर के सुझाव?
7: एकदमै राम्रो प्रश्न हजुरको। अब हामीले सुझाव दिँदाखेरि जहिले पनि कुन चाहिँ प्र्याक्टिकल हुन्छ भन्ने पनि गर्नु पर्यो, होइन, अब अमेरिकाको रिसोर्स हामीलाई ले भनेर त्यसरी भन्न पनि भएन। तर हामीले कहाँबाट सुरु गर्न सक्छौँ भने म्याडम, अहिले हामीलाई सबैभन्दा गाह्रो काठमाडौँदेखि बाहिर सेवा हामीले दिन नसकेको कारण, एउटा मेन कारण के हो भने हामीसँग जनशक्ति पुगेको छैन। अहिले जलनको उपचार गर्ने भनेको एउटा के बुझ्नु पर्यो भने, सबैले जलनको उपचार भनेको औषधि दिएर गर्ने उपचार होइन, यो सर्जरी हो, अपरेसन नै हो। अपरेसन गर्न जानेको डाक्टरले जलनको उपचार सिक्छ अनि उनले गर्न पर्छ, होइन। अब त्यो खालको गर्ने भनेको नेपालमा चाहिँ प्लास्टिक सर्जनहरू हो। अहिले प्लास्टिक सर्जनहरू जम्मा 25 जति होला नेपालमा, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको। अब अधिकांश मान्छेहरू हामी काठमाडौँमै छौँ। नयाँ निस्किने भनेको वर्षमा 2-3 भन्दा बढ्ता निस्किया छैनन् अहिले। अब हामीले 18 अस्पताल, बाहिरको अस्पतालमा यदि हामीले सेवा लाने हो भने र 3-3 मात्रै वर्षमा निस्कने भने हामीलाई 6 लाग्ने भयो त्यहाँ प्लास्टिक सर्जन पुर्याउन मात्रै, त्यो पनि एकजना मात्रै प्लास्टिक सर्जनले त्यहाँ सेवा दिनलाई गाह्रो हो, त्यो पनि बुझ्नु पर्यो। एकजना मान्छे त हामीले पठाएको त खै त भएन भनेर उसलाई दोष दिन पनि भएन, किनभने एउटा टिम चाहिन्छ उसलाई, होइन, सिस्टम डेभलप गर्नु पर्यो, त्यो अर्गनाइज गर्न कोसिस गर्न पर्यो, सक्नु पर्यो, होइन, त्यो व्यवस्था मिलाउन सक्नु, त्यसको लागि पनि टाइम लाग्छ। तर प्रथम कुरा चाहिँ के हो भने, त्यहाँ कमसे कम बर्नको उपचार गर्न सक्ने एउटा शल्य चिकित्सक, हामी सर्जन भन्छौँ, सर्जन हुन पर्यो जसले चाहिँ लिडरसिप लिन पर्यो। त्यो सर्जन, त्यस्तो खालको सर्जन अहिले प्लास्टिक सर्जन हामीले सबै ठाउँमा पुर्याउन नसकेका हुनाले, अहिले हामीले के गर्नु पर्यो भने प्लास्टिक सर्जनको काम गर्न सक्ने जेनरल सर्जनलाई नै ट्रेनिङ दिन पर्यो। त्यो जेनरल सर्जनले अब फेरि त्यो बर्न मात्रै गरेर बस्नेवाला छैन, उसले चाहिँ आकल झुकल मात्रै गर्ने हो बर्नको उपचार। त्यस हुनाले त्यो मान्छेलाई हामीले सानो समयको, थोरै समयको ट्रेनिङ दिन पर्यो। त्यो चाहिँ 1 भनेका छौँ अहिले हामीले। हामीले त 1 ट्रेनिङ एकजना सिस्टरलाई त्यो अपरेसन थिएटरमै त्यो डाक्टरसँगै काम गरेर गर्न पर्यो, अनि एकजनालाई चाहिँ बर्नको आइसियूमा काम गर्न लगाएर 1 1 महिनाको 3 जम्मा एउटा अस्पतालबाट 2-3 टिम आयो भने हामीलाई यसले पुग्ने खालको
8: छ। भनेपछि फरक टिम चाहिँ चाहिएन, त्यहाँ भएकै टिमबाट काम गर्न
7: सकिने, होइन, बाहिरबाट तपाईँले टिम लिएर जानु भने उनीहरूको त कामै पुग्दैन नि। बर्न त त्यति धेरै त होइन नि त, कहिले काहीँ आउने कुरा हो। हाम्रै अस्पतालमा जम्मा दिनमा भनौँ न 877 भनेको दिनमा हामीलाई 2-3 बिरामी आएको हुन् एभरेजमा। अब बाहिरतिर त त्यो त होइन, हप्तामा एउटा आउला, 2 एउटा आउला, त्यतिको लागि तपाईँले टिम मात्रै, पुरै टिम राखेर त तपाईँको त्यो त खर्चिलो भयो नि त। फेरि त्यही मात्रै गर्छु म, केही पनि गर्दिनँ भन्ने मान्छेलाई तपाईँले त्यहाँ राख्नु त त्यो मूर्खता भइहाल्यो नि त। त्यसो हुनाले अहिले हामीले गर्नुपर्ने चाहिँ के भने, जेनरल सर्जन अरू अपरेसन गर्ने डाक्टर मध्येमा इन्ट्रेस्ट भएको डाक्टरलाई, एक डाक्टर र नर्सेसहरू त बिचराहरू, उहाँहरूलाई समस्या छैन, उहाँहरू आउनुहुन्छ, डाक्टरको समस्या हो अहिले हामीलाई।
8: जस्तो अहिले यहाँले उठाइहाल्नुभयो कि
7: धेरै इन्ट्रेस्ट नहुन सक्छ क्या उहाँहरूको, उहाँको गल्ती होइन त्यो, किनभने सबै डाक्टरको इच्छा हो नि त आफ्नो। म के भने, मलाई हजुरले चाहिँ नेपालमा त एग्रिकल्चर आवश्यक छ, टिचर आवश्यक छ, त किन डाक्टर परिस भन्यो भने मसँग त आन्सर त छैन नि त। डाक्टरै बन्न मन लाग्यो भने मैले पढेको भन्ने बाहेक मसँग त अर्को उपाय त हुँदैन। 1 मैले किन भनेको छु भने, हाम्रो अस्पतालमा हप्ताको 6 नै अपरेसन हुन्छ, 2 अपरेसन थिएटरमा लगातार, 3-4 ठुल्ठुलो अपरेसनहरू दिनौ 2 अपरेसन थिएटरमा हुन्छ। त्यसो हुनाले अघि मैले जुन हजुरलाई भने, त्यस्तो खालको टिम, अस्पतालको टिम हामी 2 अस्पतालबाट 2 टिम लिएर आएर एकैचोटि उहाँहरूलाई ट्रेनिङ दिन सक्छौँ हामी।
8: हजुर, जनशक्ति तयारदेखि लिएर जुन पूर्वाधारका कुराहरू यहाँले चर्चा गर्नुभयो, अब अलिकति हामी फेरि उपचारतर्फ नै फर्क्यौं। यही समस्या, यही उपचार गर्दा अन्य रोगहरूमा उपचार पछि ऊ खुसी भएर फर्किन्छन् भने, यहाँ उपचार पछि पनि उसले धेरै लामो समयसम्म आर्थिक पाटो, मानसिक पाटो दह्रो बनाएर बस्नुपर्ने अवस्था छ, होइन? यस विषयमा पनि सरकारले चाहिँ केमा चाहिँ ध्यान दिनु जरुरी छ?
7: ती बिरामीहरूलाई लामो समयसम्म उपचार गर्नुपर्ने आवश्यक भएको हुनाले उनीहरूलाई सपोर्ट गरिराख्नुपर्ने आवश्यकता छ। तर अहिले चाहिँ हामीले नेपालमा चलन भएर अङ्गभङ्ग भएका मान्छेहरू जो चाहिँ अपाङ्गतामा छन्, उहाँहरूलाई सपाङ्ग गर्ने खालको रिकन्स्ट्रक्टिभ सर्जरी भन्छ, त्यो सर्जरी हामीले फ्रीमा नै उपलब्ध गराइरहेका छौँ कृतिपुर अस्पताल र यसको मेकानिजमबाट नेपालको विभिन्न अस्पतालहरूमा गएर। त्यो निशुल्क नै छ, उहाँहरूले पैसा पनि तिर्न पर्दैन, त्यो समस्या भएन। तर हामीलाई समस्या कहाँनिर छ भने, कसैको हात छैन, कसैको खुट्टा छैन भने त्यहाँ त हात लगाउनु पर्यो, खुट्टा लगाउनु पर्यो। अब हात लगाउने भनेर एउटा सिम्पल हात जस्तो देखिने चिज पनि हामी लगाउन सक्छौँ, यसो हुक भएको, यसो केही उठाउने खालको मात्र त्यो पनि लगाउन सक्छु अथवा हातै जस्तो चल्ने खालको पनि होइन त्यस्तो पनि हात निस्किसके अब तर त्यो त्यस्तो खालको एकदम सोफिस्टिकेटेड ह्यान्डलाई त 30 लाख जति पर्छ अब एउटा व्यक्तिलाई 30 लाख सरकारले खर्च गरेर हात लगाउने त अहिले अहिलेको अवस्थामा त अलिकति गाह्रो नै होला नि त होइन त्यसो भएको हुनाले यस्तो चिजहरू हामीले डिस्कसन गर्दाखेरि जहिले पनि आफ्नो देश सुहाउने गर्न पर्यो कि मलाई एकदमै भिभिडली सम्झना हुन्छ श्रीलंकामा आजभन्दा झनै म 20 वर्ष अगाडि गएको त्यहाँदेखि गएको थिएँ म त्यहाँ कुनै पनि उपचारमा 1 पैसा पनि लाग्दैन थियो कार्डियक सर्जरी भन्नुहोस् कि न्युरो सर्जरी भन्नुहोस् कि प्लास्टिक सर्जरी भन्नुहोस् कुनै पनि अपरेसन गर्दाखेरि 1 पैसा पनि लाग्दैन थियो तर अब अहिले के हो देश हेर्नुहोस् हामीले पनि सबै उपचार फ्रीमा आउनु पर्यो बर्नको मैले भने जस्तै हजुर छातीको हुनु होला र अर्को अर्थोपेडिकको डाक्टर होला अर्को नाक कान घाँटीको होला सबै निशुल्क हुनुपर्छ भनेर हामी सबै के अरे भोक हडताल गर्ने त्यसो भएकोले हामीले सरकारले के सक्छ भन्ने कुरा पनि हेर्नु पर्यो
8: ती व्यक्तिहरू जसले चाहिँ आवेशमा आएर केही एउटा सेकेन्डको आवेशमा आएर चाहिँ आफ्नो जीवनलाई चाहिँ सकाउने प्रयासहरू गर्नुहुन्छ नि उहाँहरूलाई चाहिँ के सुझाव दिनु
7: एकछिन मैले भनेर उहाँहरू चेन्ज हुने त्यस्तो आशा नगरौं तर के हो भन्दाखेरि मैले चाहिँ के गर्छु भने मलाई पनि रिस उठ्छ नि त होइन कोही मान्छे आएर मलाई एकदम मन नपर्ने कुरा गर्दाखेरि मलाई पनि रिस उठाउँछ रिस उठ्दाखेरि उसलाई भन्ने चिज पनि मेरो दिमागमा आइसकेको हुन्छ मेरो मुखमै पनि आइसकेको हुन्छ तर मैले चाहिँ के गर्छु भने 1 मिनट पर्खन्छु 1 मिनट धैर्य गर्छु म 1 मिनट मात्रै धैर्य गर्दाखेरि त्यो अघि भन्न खोजेको चिज ओहो कति इनअप्रोप कति नराम्रो हुन्थ्यो यदि मैले त्यो भनेको भए भन्ने मैले 1 मिनटमा मैले बुझिसक्छु उपाय त्यही नै हो हजुरको आफूमा मनमा आएको कुरा तुरुन्तै हामीले भनिहाल्ने अथवा गरिहाल्ने गर्यौं भने इम्पल्सिभ भन्छौ नि त्यसैलाई गरिहाल्ने भयो भने त्यसको त कन्सिक्वेन्स त अब कोही कोही अब जीवनै जाने हुन्छन् भने कोही कोही अब जीवनभरिको लागि सम्बन्ध नै बिग्रिने खालको हुन सक्छ
8: जीवन त गइहाल्यो त्यो परिवार जो चाहिँ उसको लागि धेरै ठूलो महत्वपूर्ण हुन्छ उनीहरूको जीवन के
7: होला
8: एकचोटि त्यो 1 मिनट जुन धैर्यतामा चाहिँ त्यही परिवार सम्झिनु पर्यो
7: हजुर 1 मिनट मात्रै हामी धैर्य गर्यौं भने पनि हाम्रो विचार अर्कै आउँछ त्यो विचार त आउँदै जाने गर्ने हो नि त
8: आउँछ
7: 1 मिनट मात्र 1 मिनट भनेको लामो समय हो त्यो बेलामा फेरि हजुरको 1 मिनट भने कति हो र भने जस्तो लाग्छ त्यो बेलामा हामी जुन बेलामा इम्पल्सिभ हुन्छ त्यो बेलामा यति महत्वपूर्ण हुन्छ त्यो 1 मिनट हजुरको होइन त्यसले परिवर्तन ल्याउँछ हामीलाई
8: पालिकाहरूले गर्नुपर्ने कुरा गरौं न जस्तो रोकथामको लागि पालिकाले ठूलो प्रयास गर्न सक्छ होइन प्राथमिक उपचारको सन्दर्भमा भनौं अथवा यो प्राथमिक उपचारको कुरा गरौं अथवा जलन हुनै नदिनको लागि रोकथामको लागि चाहिँ के गर्न सक्छ पालिकाले
7: पालिकाले अहिले कति पालिकाले गर्न थालिसके म्याडम हजुरले यो राम्रै कुरा उठाउनु भयो कति पालिकाहरूले अहिले चाहिँ फण्ड नै छुट्याएर यो खालको प्राथमिक उपचार मात्रै नभएर रोकथाम नै हुनै नदिनको लागि के गर्न सकिन्छ भनेर उहाँहरूको थुप्रो मान्छेहरूको जमात बनाउँदै उहाँहरूलाई ल यसो यसो गर्यो भने यो वर्णलाई चाहिँ हामी कम गर्छौँ।

0: अथवा केही दुई शब्द छोड्नै पर्दा चाहिँ के चाहिँ भन्न चाहनुहुन्छ?
1: अब सबै होसियार हौ, त्यो त भन्न परिहाल्यो होइन। अब हामीले जलनमा उपचारमा एकदमै धेरैवटा अस्पतालहरू ठुल्ठुलो अस्पताल बनाउन पनि जरुरी छैन भन्ने मैले बुझेँ, किनभने धेरै बिरामी रहेनछन्। आजकै दिनमा हामीले नेपालभरिमा जलनबाट अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने कतिजना बिरामी रहेछन् भने 100 जना पनि पुग्दैन आज पनि। के हजारौं बिरामी यहाँ उपचार नपाएर बेहाल भएको त्यस्तो अवस्था होइन, यो म्यानेजेबल हो। तर के समस्या भयो भने यी बिरामीहरूलाई हामीले अझै स्तरीय उपचार दिनको लागि अझै पुगेन, विभिन्न चिज पुगेन, एउटा त्यो भयो। अर्को चाहिँ यी बिरामीहरू खर्चिलो हुने, उपचार खर्चिलो, तर बिरामीहरू अधिकांश गरिब भएको हुनाले त्यो उपचारलाई हामीले निशुल्क बनाउन एकदमै जरुरी छ म्याडम। होइन उसको चाहिँ त्यो विपन्नको कागजै छैन, यसलाई कहाँबाट उपचार चाहिँ निशुल्क गर्ने भनेर हामीले झगडा गर्न पर्ने स्थिति नहोस् भन्छु म। विपन्नको कागज छ त उसले पाइ नै हाल्यो। विपन्नको कागज नपाएको मान्छेलाई पनि अपर झट 3-4 लाख निकाल्ने भनेको गाह्रो हो। एउटा मान्छे त्यो चाहिँ गरिबीको नजिक नजिक भइराखेको मान्छेले अचानक उसले चाहिँ त्यो खालको खर्चहरू कतैबाट जुटाउनु पर्यो, ऋण लिन पर्यो, अथवा उपचारै गर्न नसक्ने खालको अवस्था भयो भने त्यो त नराम्रो भयो नि त। त्यस्तो मान्छेलाई समेत जो मान्छे एकदमै उनीहरूले आफ्नो होइन हामी आफै उपचार गर्न सक्छौ भन्ने बाहेक अरू सबैलाई हामीले निशुल्क उपचार गर्न पाए हुन्थ्यो भन्ने मलाई लाग्यो। होइन, दुईटा कुरा मैले भने हजुरको, एउटा चाहिँ राम्रो उपचार केन्द्र जुन चाहिँ अहिले हामीले किर्तिपुरमा बनाउन लागिरहेछौँ, एकजना नेपाली नै महानुभावले बनाइदिन्छु भन्नुभएको छ, त अहिले उहाँको नाम लिन नमिल्ने भएर मैले लिइनँ। उहाँ आफैले भन्दै हुनुहुन्छ, एकदमै छिटै भन्नुहुन्छ भन्ने लाग्छ मलाई। र अर्को चाहिँ उपचार पनि त्यसै गरी निशुल्क बनाउनको लागि सरकार, गैर सरकारी संस्था, विदेशी संस्थाहरू पनि, व्यक्तिगत मान्छेहरू पनि होइन, अनि अघि हजुरले भने जस्तो त्यो पालिकाहरू पनि लाग्ने हो भने सबैको सहयोग हुने हो भने हामीले जति पनि बिरामीहरू छन् वनको बिरामी अलिअलि 2 पैसा तिर्न सक्ने भए पनि तपाईँलाई गाह्रो छ यस्तो बेला, किनभने अहिले भर्खरै चले त अहिले भर्खरै उपचारमा हिँड्नलाई कहाँबाट तपाईँले पैसा निकालेर हिँड्ने भन्नु न होइन। इभन तपाईँको कार्ड, तपाईँको त्यो के हो कागज पत्रहरू तपाईँले कहाँबाट निकालेर हिँड्ने हो? इमर्जेन्सीमा पर्नु भएको छ तपाईँ, त्यस्तो बेलामा हामीले पैसाको धेरै कुरा नगरिकन उहाँहरूलाई निशुल्क उपचार गरिदिन पाए। फेरि कति मान्छे छन् भनौँ भने वर्षमा जम्मा 3,000 मान्छे होला कि म्याक्सिमम 3,000 मान्छेहरू, 25,000-3,000 मान्छे जलनमा परेर उपचारै गर्नपर्ने मान्छे चाहिँ, जलन त धेरै मान्छेलाई हुन्छ तर अधिकांशलाई सामान्य भएको हुनाले उहाँहरूलाई भर्ना गरेर गर्न पर्दैन कि, ओपिडीबाट उपचार गर्न सक्छ। ओपिडी त धेरै मान्छेले सक्नेछन् नि होइन, ओपिडी त अधिकांश मान्छेले सक्ने भए, तर अस्पतालमै बसेर अपरेसनै गर्नपर्ने होइन आइसियूमै बस्न पर्ने खालको बिरामीहरू धेरै छैनन् कि, उहाँहरूलाई चाहिँ हामीले निशुल्क गर्न त्यो दुईटा काम है हामीले गर्न पायौँ भने जलनमा धेरै अहिले जस्तो धेरै डिस्कसन गरिराख्नु परेको छ नि, त्यो गर्न पर्दैन थियो।
0: सरकारले कति प्रयास गरिरहेका छन्?
1: एकदमै गरेका छ हजुर,
0: जलन भएर उपचारै गराउनु पर्ने अवस्थाकाहरूलाई चाहिँ के गर्दैछ?
1: होइन, अहिले चाहिँ मैले भने नि अघि विभिन्न कामहरू गरिराखे। एउटा चाहिँ गरिब जनताहरूलाई जलनको उपचारको लागि निशुल्क बनाउनलाई फन्डहरू नै तयार भइसक्यो होइन, एउटा त्यो भयो। अर्को जलनको उपचार काठमाडौँदेखि बाहिर
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082-5-62-707।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार।

0: सेवा।
1: वरिष्ठ रेडियोलॉजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा।
0: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन।
2: फोन बाटी नाम दर्ता सकने।
0: संपर्क दांग मध्य पश्चिम पोलिक्लिनिक हॉस्पिटल रोड खोराईदांग।
2: संपर्क फोन 0825-90-79, मोबाइल नंबर 98478-10-03 र 98229-54555।
3: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
4: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार।
5: डाक्टर द्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनस को आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
6: बिना टाका प्रभावकारी उपचार।
4: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
6: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
4: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
6: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
0: दिव्य फार्मेसी कुहाई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825-90-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
8: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
9: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए, ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिचौ खोराईदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
12: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
13: सक्कु जे लौ खबर सुने।
12: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
13: आप बेराम पर्ले से बिरुवा करक लाग डांग से बाहर जाई नि पर्ना।
12: छुटी छुटी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
13: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
12: OPD सेवा, भर्ना सेवा,
13: सक्कु मेरिक ऑपरेशन सेवा,
12: ICU सेवा, रेडियोलॉजी सेवा,
13: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
12: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दाङ। संपर्क फोन नंबर 97-090-65-225,
13: 082-591-101,
12: 591-102,
13: 082-591-103,
12: 591-104 ओ 591-105।
14: मध्यपश्चिम ट्राङ्क चेक, यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। 1871 साल असार 29 गति तनहुँको जुदी रमघामा भानुभक्तको जन्म भएको हो। संस्कृत भाषामा लेखेको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा लिइन्छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। वधु शिक्षा प्रश्नोत्तर भक्तमाला रामगीता फुटकर रचना लगायत उहाँका कृति छन् नेपाली जाति एकता राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ। घर घरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम गरी कार्यक्रमको आयोजना गरेका छन्। लुम्बिनी प्रदेशमा यो सिजनको धान रोपाई 59.94% सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर 3,13,072 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार 26 गतेसम्म 1,80,630 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। अझै 1,32,442 हेक्टर क्षेत्रफलमा धान रोपाई गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशका 12 जिल्ला मध्ये रोल्पामा धान खेती हुने 70% जमीनमा रोपाई सकिएको छ। त्यसै गरी प्युठानमा धान रोपाई हुने खेत मध्ये 92%, नवलपरासी पश्चिममा 90%, रुकुम पूर्वमा 80%, रूपन्देहीमा 72%, पाल्पामा 71%, बर्दियामा 70%, दाङमा 65%, गुल्मीमा 52%, अर्घाखाँचीमा 51% रोपाई सम्पन्न भएको छ। यता कपिलवस्तु र बाँकीमा भने धान रोपाईको प्रगति सुस्त देखिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरीका अनुसार कपिलवस्तुमा हालसम्म जम्मा 31% मात्र धान रोपाई भएको छ। रुकुम पूर्वमा जटिल स्वास्थ्य अवस्था भएका दुई गर्भवती महिलाको आइतबार हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। पोथा उत्तरगंगा गाउँपालिका 5 की 23 वर्षीय मनकी पुन र सोही गाउँपालिका 8 की 34 वर्षीय सम्झना पुन बोहराले रुकुम पूर्व अस्पताल रुकुमकोटबाट प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत रिफर गरिएको हो। दुवै महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सुविधा सम्पन्न अस्पतालमा तत्काल उपचार आवश्यक रहेको चिकित्सकको सिफारिशपछि जिल्ला प्रशासन कार्यालयको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरको व्यवस्था गरी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कपिला राईले जानकारी दिनुभएको छ। रुकुम पूर्व अस्पतालका प्रमुख डाक्टर कृष्ण खरालका अनुसार दुवै महिलामा पाठीघर बाहिर गर्भ बसेर फुट्ने जोखिमका कारण पेटभित्र अत्याधिक रक्तस्राव हुने अवस्था देखिएको थियो। यस्तो अवस्थामा तत्काल शल्यक्रिया र विशेषज्ञ उपचार आवश्यक पर्ने भएकाले उनीहरूलाई सुर्खेत रिफर गरिएको उहाँले जानकारी दिनुभएको छ। र ज्येष्ठ नागरिकहरूको सहयोगका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्य सहित लमहीमा 1 महिने श्री शिव महापुराण तथा धार्मिक ज्ञान महायज्ञ हुने शुरू भएको छ। परोपकार अमृत नेपालको आयोजनामा लमही स्थित सार्वजनिक बगैँचामा महापुराण शुरू गरिएको हो। धार्मिक विधि अनुसार कलश यात्रा पूजाआजा र विशेष उद्घाटन समारोहका बीच शुरू भएको महापुराणमा जनप्रतिनिधि समाजसेवी धार्मिक व्यक्तित्व बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले धर्मले समाजलाई नैतिकता अनुशासन र संस्कारको बाटोमा अघि बढ़ाउन सहयोग गर्ने बताउनु भएको थियो। अवस्था बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ४४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, गम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
7: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825-6023-98478-1617 र 98478-35-643।
9: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते,
11: कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग।
5: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27977
7: र 98578-30689।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
14: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
15: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
14: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू
18: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
19: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
18: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
19: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
18: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
19: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
18: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
20: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
21: भर्ना सम्बन्धी सूचना
22: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
21: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
23: सम्पर्क फोन नम्बर 0825361133 मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 2 86
24: होइन माइला लखर लखर कहाँ हिँडिस
25: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
24: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
25: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
25: ल ल काका गइहाले म
18: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
26: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
18: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887741
27: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
28: कुकुरको भाँडा सर्यो
29: अब यहाँ कुकुर पनि मेरोमा चाहिँ भेजै छ
28: ए हो खिर
29: खिर हो तिन किलो छ है मेरो कुकुर चाहिँ
28: कुकुरहरू चाहिँ म प्रायः धेरै राख्छु
29: भाइ जा जा खाना खान्छ सेरे कता घर जा कुकुर पाल्नु अनि मालिक अडि साथीभाइलाई टोकाउनु भन्छ नि कुकुरको इज्जत सकेको हुन्छ
27: किसानका छोरा सुदीप गौतम किसानीमा भविष्य छैन भन्दै कुनै दिन हानिएका थिए विदेश अफ्रिकामा केही वर्ष सुरक्षा गार्डको काम गरेपछि सुदीपलाई घर फर्किएर गाई पाल्न मन लाग्यो झापा दमक छेउमा सुदीपको गाई फार्ममा झण्डै 400 माउबाछी छन् पत्नी सीता फार्मरको एफ लेखिएको गाडी हाँकेर क्याम्पस पढाउन जान्छन् सुदीप दिनभरि गाई स्याहारेर बस्छन्
28: अब यो ब्रिडहरू चाहिँ हामीले जस्तै सुरुमा चाहिँ डेनमार्कबाट ल्यायौँ अब अहिले चाहिँ हामी युएसको चलाउँछौँ आफै क्रस गर्छौँ म आफै इन्सिनेट गर्छु है अब इन्डियातिर चाहिँ पाउँछ नेपालमा चाहिँ मान्छेले अहिलेसम्म डेभलप गरेको छैन हामीले चाहिँ ब्रिडमै काम गरेको होइन
30: के ब्रिड भन्छ यिनीहरूलाई
28: यो चाहिँ एचएफ होलिस्टिन फ्रिजियन होलिस्टिन र जर्सी कस्तो भने कमर्सियल फार्म गर्नको लागि चाहिँ अलिकति इन्टेक यिनीहरूको राम्रो प्रोडक्सन राम्रो छ डे वाइज जस्तै हामी तिन टाइम मिल्किङ गर्छौँ अब अहिले हाम्रो एभरेज भनेको 25-26 लिटर होला पर काउ तर पिकमा हेर्नु भने कुनै गाईले तपाईँको हाइएस्टमा आजसम्मको रेकर्ड चाहिँ हामीसँग 56-57 लिटर छ लोएस्ट भनेको त अब 20 भन्दा तलको गाई हामी राख्थ्यौँ सबै यही जन्मेका हुन् यिनीहरू
29: सबै सबै सुरुवात त दुईटा गाईबाट गरेको छ
28: कथा सुनाउनु त कसरी बन्यो
29: एग्रिकल्चरमा फ्युचर छैन भनेर आफूले पनि एग्रिकल्चर पढिएन अर्थकै पढ्यो हाम्रो प्यारेन्टहरूले पनि कस्तो भने इङ्ग्लिस पढेपछि चाहिँ भविष्य छ भन्ने एउटा जुन चाहिँ थियो त्यो टाइममा अनि त्यही पढ्नुपर्छ होला भन्ने भयो अब मलाई पछताउ छ अनि त्यो क्रममा अब बाहिर यस्तो गर्दाखेरि इङ्ग्लिस पढेको अब इङ्ग्लिसमै जागिर खोज्ने भनौँ न त्यसो गर्दै गर्दाखेरि अब साउथ अफ्रिका गइयो अब त्यहाँनिर अनि सेक्युरिटी फिल्डमा काम गर्दाखेरि अब त्यहाँनिर पछाडि मेरो चाहिँ पासपोर्टमा फार्मर लेखेको रहेछ क्या मलाई पनि थाहा थिएन त्यो अनि अनि त्यो हेर्दा चाहिँ पासपोर्टमा फार्मर रहेछ त फार्मर होस् भनेर उनले मलाई जुन रेस्पेक्ट गर्यो त्यो मैले एक्सपेक्टै गरेको थिइनँ क्या के गर्नुहुन्छ तपाईँको बाबा भन्दा मेरो फार्मर भन्दा लाज हुने त्यो खालको समाजबाट म निस्केको मान्छे त्यतिखेरको कुरा गर्दा त्यतिखेर घरमा दुईवटा चारवटा गाई अब यही धान होइन यस्तै त हो फार्मिङ हामी चाहिँ वास्तवमा टाइप अफ होबी फार्म रहेछौँ जुन चाहिँ मानव जीवनको लागि कम्प्लिट प्याकेज रहेछ क्या हाम्रो जुन चाहिँ 82% नेपाली चाहिँ त्यो टाइपको कुरा गर्दा
28: कसरी त्यो भने के हो
29: कसरी भन्नुहुन्छ भने आफ्नो खेतीपाती जोत्नलाई गोरु थियो दुध खानलाई गाई थियो यसो कहिले काहीँ मासु मङ्स खानलाई बाख्रा थियो अब होइन पार पाहुना आउँदाखेरि कुखुरा पनि छ दुध छँदैछ आखिरमा हाम्रो लाइफ त कति इजी रहेछ त बुझ्दाखेरि तर त्यो चाहिँ डिफिकल्ट भनेर चाहिँ हामीले के बुझ्नु गयो भने वास्तवमा आफूलाई ट्र्याप हाल्न चाहिँ जब अरूको अन्डरमा पस्नु गइयो क्या हाम्रो बाबुबाजे चाहिँ एउटा होबिज फार्मर हुनुहुँदो रहेछ दिनभरि आफ्नै श्रीमती श्रीमान केटाकेटी मिलेर गर्ने पुगिरहेकै थियो नि त होइन महत्वाकांक्षी पो ज्यादा भयो त त्यसलाई पो दुःख देखायो त्योभन्दा सुख त के रहेछ त जीवन तिन तिन बाली चार चार बाली खेती हुन्छ जे राख्यो त्यही हुन्छ कुखुरा पाला कुखुरै हुन्छ बाख्रा पाला बाख्रा हुन्छ त्यस्तो ठाउँ हो नि त यो एग्रिकल्चर भनेको तपाईँको एक्सर्साइजदेखि लिएर कम्प्लिट प्याकेज हो क्या एउटा ह्युमेनको लागि अनि त्यो फार्मरले जुन चाहिँ मलाई रेस्पेक्ट दिएको देख्छ ओहो म त साँच्चै आफूलाई गर्व महसुस भयो साँच्चै अनेस्टै अनि त्यहाँबाट मैले फार्मिङको बारेमा स्टडी गर्न थालेँ मैले आफै अनलाइन हुँदै हुँदै नेचर वाइज चाहिँ हामी एउटा सोकिङ फार्मर गाई गोरु पनि भरिसके छोडेर पाल्ने हिजो बाबुबाजेले पहाडमा तपाईँको गाई गोरु नबाँधिकन ए खोला नालामा चरेर गाई गोरुले आफ्नै काम गरेर आउँदो रहेछ त्यसरी पाल्थे आज युरोप त्यो गर्दैछ हामी के गर्दैछौँ मॉडर्न फार्म भनेर घरमा एउटा गाई बाँधेर 365 दिन उसलाई यातना दिएर होइन टर्चर दिएर एक ठाउँबाट ननिकालिकन एनिमल्स पाल्दैछौँ त छोडेर चराएर पाल्ने चलन थियो नि त त्यो खालको भूभाग पनि थियो अब आज त छरछिमेको खुट्टा पर भने काटिदिने समय आइसक्यो यहाँ होइन जमिन त घटेको छैन उयो तर मान्छेको सोच घट्दै गयो जहिले पनि जीवनलाई चाहिँ पैसासँग तुलना गरेर पैसा चाहिँ फर्स्ट हो अनि यसले चाहिँ सुख ल्याउँछ भन्ने कुराले हामीले आफ्नो ब्याकवर्ड फ्यामिलीदेखि लिएर बाबुआमादेखि लिएर छोराछोरी सबै छोडेर त्यागेर एक्लो उहाँ भएर लाइफ बनाउनेमा छौँ क्या लाइफ छोडेर चाहिँ लाइफ बनाउँदैछौँ क्या यहाँ अहिले जसलाई सुन्नुहोस् नेपालको युथलाई सुन्नुहोस् मेरो त फ्युचर छैन नेपालमा म फ्युचर बनाउनु जाने हुन्छ उसको आफ्नो फ्युचर छोडेर फ्युचर बनाउनु जाँदैछौँ क्या उहाँहरू मान्छेको जीवनमा त माया पो जरुरत छ त पैसा त सजीकरण गर्नको लागि आवश्यकता वस्तु
28: त्यो ज्ञान चाहिँ तपाईँलाई कहिले भयो तपाईँ आफैले पनि विदेश भोग्नुभयो
29: होइन 8-10 वर्ष जुन चाहिँ एक खालको बनिवासै हो नि त त्यो त बस्यो आफ्नै ठाउँमा केही कर्म गरेर गरौँ होला मैले त्यस्तो ठुलो चेन्ज देशको लागि कन्ट्रिब्युसन के गरेँ भन्ने कुरा छैन गरेको पनि छुइनँ होला म त मेरो बिहान बेलुका काम गर्छु हेर्नुहोस् दिन बिताउँछु होइन दिन बितेको थाहा हुँदैन हप्ता बित्छ तपाईँको घन्टा बिते जसरी महिना बित्छ तपाईँको दिन बिते जसरी वर्ष बित्छ यहाँ हप्ता बिते जसरी अब जीवन यति छोटो रहेछ होइन बितेकै थाहा पाइयो नपाइयो अब यो 17-18 वर्ष भयो 17-18 वर्ष भन्नुभयो तपाईँले ए हो र भन्ने जस्तो लाग्छ होइन तर बिति त हाल्दो रहेछ तर यो 17-18 वर्ष जुन चाहिँ मैले यो समाजसँग बिताएको छु वरिपरिको साथीभाइसँग बिताएको छु इमान्दारपूर्वक मेरो फ्यामिलीसँग बिताएको छु सुधी गौतम भन्ने मान्छेलाई दमकमा चिन्छन् गाई पाल्छन् भनेर चिन्नुहुन्छ किसान भनेर चिन्नुहुन्छ त्यो मलाई गर्व लाग्छ त्यो त हिजो मलाई चिन्दैन थिए हेर्नुहोस् म आउँथेँ छु यहाँ प्लेनमा पैसा हुन्थ्यो एटिएम कार्ड काट्थ्यौँ एयरपोर्टमा यसो खुवाइयो भने दुई चारजना साथीहरू चिन्थे त्यो खाम्जे त्यहाँदेखि फेरि आएर आफ्नो झोला बिसाएर फेरि जाने बेला भइहाल्छ झोला बोकेरको अनि एउटा भेटनेरी पढेको साथीहरू थियो दुईजना मेरो मभन्दा सिनियरै हो अनि उनीहरूले लु होइन हामी त एग्रिकल्चरै पढेको गाई नै गर्नुपर्छ भनेर उनीहरूले अनि त्यसरी गर्यो अनि त्यही साथीहरू पछाडि अब एक एकजना गर्दै निस्किन पछाडि गर्दै जाँदाखेरि दुधको उत्पादन बढेन गाईहरूबाट जस्तै 10-12 लिटर दुध दिने गाईहरू एजिटिज 9-10, 8-10 यस्तैमा रह सीमित रह अनि 6 वर्ष त्यो काम गरेपछि लु यो हुँदैन भनेर अनि पछाडि मैले अब यो बारेमा फेरि स्टडी गर्ने सोचेँ मैले यो इन्डियामा एउटा केभीके भन्ने एउटा ट्रेनिङ बारामती जहाँ चाहिँ मरुभूमि छ फेरि तालिम लिने यस्तो ठाउँमा पुगेँ जता फर्क्यो त्यता मरुभूमि छ जता फर्क्यो त्यतै उत्पादन मात्रै छ क्या, हाम्रो चाहिँ जता फर्क्यो त्यता हरियो छ, त्यस्तो ठाउँमा तिनीहरू काम गरिरहेको छ। अब हामी चाहिँ फेरि रुइरहेको छौँ एग्रिकल्चरमा फ्युचर छैन भन्ने। यहाँ छ वर्षमा 50-60 70 बाछाबाजी गर्दाखेरि त्यही कुरा थिएँ, सबै गाई बेचेँ मैले। हेर्नुहोस् अब यो ब्रिड डेभलपिङ चाहिँ अनि गरियो। अब हेर्नुहोस् आज पनि तपाईँहरूलाई मेरोमा टोटल गाई 400 छ, 110 मिल्किङ काउ छ, प्रेग्नेन्ट होला 70-80। हिजोको हाम्रो बुबाहरूले गोठ पाल्दाखेरि आफै चर्ने, आफै पानी पिउने, बेलुका यसो नुन मात्रै हालिदिने, त्यो आधा लिटर दुध पनि फाइदा हो क्या। जुन चाहिँ बाबुबाजेले गर्नुभएको चिज चाहिँ मोडर्न भएको छ क्या
0: अहिले।
29: अनि ठ्याक्क अब आज त अझै युरोपले त के गर्छ भने यो घाँस हाल्ने पनि झन्झट हटाउँदैछ, उनीहरूले ग्रेजिङमा जाँदैछ, तर उनीहरूसँग ठाउँ छ, त्यो पनि घटाइदिनु भने ल हेर्न त दुध दुने मात्रै काम रह्यो हाम्रो, अनि दुध पनि अटोमेटिक दुँदा भइगयो।
0: आजभन्दा 20 वर्ष अगाडिको जिन्दगी र अहिलेको जिन्दगी चाहिँ सन्तुष्टिको हिसाबले फरक छ
29: एभरेजमा लाइफ। जब तपाईँसँग एनर्जी छ किनभने तपाईँ आज कुद्नु पनि सक्नुहुन्छ, उड्नु पनि सक्नुहुन्छ, होइन रिटायरमा त तपाईँसँग एनर्जी हुँदैन, त्यतिखेर के गर्ने। मेरो जीवनकालभरि मैले फ्यामिलीबाट बाहिर बसेर, मेरो परिवारबाट बाहिर बसेर, मेरो देशबाट बाहिर बसेर चाहिँ एउटा घर बनाउनु चाहिँ मेरो फ्युचर हो, त्यो त होइन नि त।
0: अनि तपाईँले लगानी चाहिँ कसरी जुटाउनु भयो यत्रो ठुलो संरचना बनाउन, गाईहरू यत्रा छन्?
29: यो त यस्तो
0: आमदानीको कुरो गरौँ न,
29: सानो दुईवटा गाई पाल्दाखेरि त्यतिखेर हामीले 1,05,000-10,000 रुपियाँ खर्च गरेर स्टार्ट गरेको, अनि पछाडि गर्दै लाँदाखेरि यो मोडर्न फार्म गर्ने क्रममा चाहिँ ब्याङ्क जानै पर्यो नि त, होइन ब्याङ्कमा जानै पर्यो। नेपाल वाणिज्य ब्याङ्कको यहाँको म्यानेजर अनि उहाँ म्याडमहरूलाई यही घरमा मैले ल्याएर बुझाउँदाखेरि ए यस्तो यस्तो गाईको सपना सुनाउनेहरू थुप्रो हुनुहुन्छ, उहाँ मेरो मामाको नि गोर्खामा च्याङ्ग्रीमा गाई फार्म छ, उहाँ पनि बन्द गरेर अहिले प्लटिङ गर्दै हुनुहुन्छ भन्नुभयो। यो प्रब्लम अनि मैले ठिकै छ अब भएन है, यसो नि त एउटा डोरमा भएन नि अर्को डोर छँदैछ होइन। कृषि विकास ब्याङ्कमा 20-25 लाख रुपियाँ भए, यो त मैले पिस जोडेको एकैचोटि वान टाइम होइन, यो राम्रो छ।
0: लोन तिरिसक्नुभयो कि अझै बाँकी?
29: होइन लोन त छ। अब कस्तो भने यो अलिकति अलिक यस्तो भने यो इक्विपमेन्टहरूमा अलिक ठुलै पैसा खर्च हुन्छ क्या,
0: अनि कमाई पनि भइरहेको छ कि तपाईँले पनि प्लटिङ गर्ने
29: प्लटिङ त म त मेरो म साह्रै विरोधी यो प्लटिङको होइन, हुन त व्यवसाय तपाईँको आफ्नो आफ्नो हो,
0: तपाईँले सोचेको जस्तो भएको छ कि छैन?
29: ए होइन सोचेको छ, टाइम हामीले अझै म इन्भेस्टकै टाइममा छु स्टिल। जस्तै 400 गाई पालेको छ, तपाईँको 100 दुध दिन्छ भने 300 त मेरो लगनी छ नि त डे वाइज, तर यो यो चल्ने चाहिँ यसरी है, वान टाइममा एकैचोटि तपाईँको पुरै उहाँ कम्प्लिट यसले क्लिन गरेर लान्छ,
0: अनि यसले गाईलाई डिस्टर्ब गर्दैन
29: गर्दैन, त्यो गाईसँग ठोक्यो मानिलियो होइन। अहिले हेर्नु न त्यही गाई हेर्नु न, गाई चाहिँ एकदम रिल्याक्समा यता आउँछ, कि त धेरैचोटि गाई हटेन भने यो रोपिन्छ, यो सेन्सर एकदम बिस्तारै, यसको मुभै यही हो, त्यो फास्ट छैन, यस्तो
0: गोबर सोर्ने
29: यसरी चाहिँ क्लिन गर्छ अनि यसरी कम्प्लिट लिएर जान्छ। जस्तै त्यही गाईलाई हेर्नु न, एकदम युज टु छ, यिनीहरू आफै ट्रेन छ।
0: अनि त यहाँ चाहिँ आमदानी चाहिँ के दुध बेचेर हुन्छ कि गाई बेचेर हुन्छ कि?
29: तिन ठाउँबाट आउने, दुध, गोबर, गहुँ र यसको बाछी। हामी चाहिँ अहिलेसम्म दुध बेच्न सफल भएको छौँ, अझै दुधको पैसा टाइम वाइज छैन अनेस्टली भन्दा होइन, भने अब गोबर बेचेर र गाई बेचेर पैसा आएको दिन त नि हामी त नि अरबपति भइहाल्ने। अब चाहिँ गोबरमा लगानी गर्ने बेला हुँदैछ, नेक्स्ट इन्भेस्ट भनेको गोबरमा हुने भयो हाम्रो। यो चाहिँ
0: तपाईँहरू बेच्नु भएको छैन?
29: होइन हामी बेच्छौँ, एउटा बाछी तपाईँको ब्याउने भएपछि हामी बुकिङ खोल्छौँ, वर्षमा 2 टाइम बेच्छौँ, प्रेग्नेन्ट भएको सेक्सिमेन भनेर चाहिँ बाछी नै ब्याउँछ।
0: ए त्यस्तो
29: त्यो छ, त्यो सेक्सिमेन हामी प्रयोग गरेको हुन्छौँ। जस्तै इम्पोर्टेड यही बाछीहरूको कुरा गरौँ, अब यिनीहरूलाई एआई गर्दाखेरि हामी त्यो त्यो के भन्छ त्यसलाई
0: बाछी नै जन्माउने प्रविधि भनौँ
29: भनौँ न, त्यो चाहिँ सेपरेट गरेर गरेको छ, अलिकति महँगो छ, अनि त्यो चाहिँ हामी प्रयोग गर्छौँ।
0: ए भनेपछि यहाँ बाछा जन्मिँदैन?
29: बाछा प्रयोग कम
0: होइन,
29: नेचर एगेन्स्ट द नेचर छौँ, तर अब के गर्नु अहिले त्यो चाहिएको छ। अनि तर हामी के ग्यारेन्टी गर्छौँ भने यसले 40% काम गर्छ गाईले आफै, त्यसको लागि जन्मेको दिनदेखि ब्याउने दिन छन् तालिम दिएको छौँ नि त हामी टु इयर्स हामीले त्यसमा समय खर्चेको छौँ. अर्को कुरो यिनीहरूको एभरेज प्रोडक्सन भनेको 7,000-9,000 लिटर भनेको 25-30 दैनिक त्यो गाईले दिनु पर्यो है. त्यो चाहिँ त्यसको ग्यारेन्टी दिन्छौँ. अनि भएन भने त्यो किसानलाई हामी यहाँ 5-10 दिन राखेर गाई यसरी पाल होइन भने नपाल भनेर तालिम दिन्छौँ उहाँहरूलाई इजी गरिदिन्छौँ. हिजोको त यस्तो यो सबै त मैले सफर गरेको छु नि त. मैले त्यहाँबाट पास भएर आएको छु. मैले भने हाम्रो रिसर्चै यसमा भएको छ. अब नेपालमा आउने फार्मरहरूलाई त कमसेकम हामीले जानेको नलेज त सेयर गरिदिनु पर्यो.
2: अनि यहाँको बाछी किनेर लाने चाहिँ यस्तै मोडर्न फार्म गर्नेले हो कि घरमा एउटा गाई पाल्छु दुध खान्छु भनेर लगेर पनि पाल्न मिल्छ?
29: जस्तै यो गाई लगेर कसै किसानहरूले बाँधेर पालिदिनु भयो भने त नि मेरो 2 वर्ष त के फरक के भयो त. जस्तै यो लेभलको यो हाई स्ट्रक्चर चाहिएन हामी म डिजाइन दिन्छौँ नि. दुईटा गाई पाल्नलाई पनि सानो आफ्नो स्पेस अनुसार कमसेकम यस्तो नि त यो गाईलाई उयो चिराए हो कनाउनु त पाओस् न खानु मन लाग्यो त्यहाँ खा बस्नु मन लाग्यो बस्नु पाओस् न पिउनु सिम्पल छ नि होइन. यो मोडर्न होइन क्या हाम्रो ट्रेडिसनल हो. जस्तै कम्फर्टको बारेमा कुरा गर्दा उसको आफ्नो फ्रिडममा त भयो
2: त्यसले चाहिँ प्रोडक्सन पनि राम्रो छ
29: सबकुज अफकोर्स राम्रो उसको हेल्थ हेर्नुहोस् एक्सर्साइज होइन अनि उसलाई पनि त रिलिफ फिल भयो नि त
2: खुसी
29: सबै हुन्छ आनन्द
2: दुध फेरि अर्को लट लान थाल्यो.
29: दुध होइन त्यो आँटेन होला आज उसको सानो गाडी दिएर आएको छ नि त त्यो यो 1,000 लिटरको ट्याङ्की हो एक टाइममा 2,000.
2: दुध चाहिँ कहाँ जान्छ यहाँबाट?
29: यो अहिले चाहिँ हामी सुजल भन्ने डेरी पोखरामा सुन्नुभएको छ? सुजलमा दिन्छौँ.
2: यहाँबाट पोखरा जान्छ?
29: हजुर. अनि 400-500 लिटर दुध चाहिँ हामी आफै बेच्छौँ यहीँ दमकमै खुल्ला. त्यस्तै चान्स हेर
2: पोखरा त टाढा भएन दिनदिनै दुध बेच्न जान कस्तो
29: होइन टाढा भएन भन्दा उहाँहरू आफै आउनुहुन्छ उहाँहरूकै गाडी हो. म चाहिँ यहाँ यो फार्मभित्रको मात्रै ग्यारेन्टी क्वालिटी हाइजिन सबै यो गेटबाट बाहिर निस्किन्छु उहाँहरूको ग्यारेन्टीमा म जान्दिनँ त्यसमा. यो चाहिँ अब अर्ली कालिम्पोङ बाछीहरू सबै होइन ल यो चाहिँ सबै 60 मिनहरूबाट निस्केको बाछीहरू
2: यिनीहरूले पनि साइलेज नै खान्छन् कि
29: यिनीहरूलाई चाहिँ एकदमै म अघि तपाईँलाई म 2 वर्षको तालिम भन्दै थिएँ नि पानी छ होइन त्यहाँ पराल या यसो अलिकति अन्न अनि उनीहरू आजदेखि जन्मेको दिनदेखि पानी खानु सिक्नु पर्यो त्यहाँ घाँस खानु सिक्नु पर्यो भरे बेलुका चाहिँ तपाईँको दुध बिहान बेलुका 2 टाइम दिइन्छ.
2: मनपर्छ तपाईँलाई
29: यो त मेरो पेसन हो नि सर यो मेरो सोख हो मैले एकदम सोखले गरेको चिज.
2: तपाईँलाई कलेज पढ्दा स्कुल पढ्दा चाहिँ के गर्छु भविष्यमा भन्ने थियो?
29: होइन भविष्यमा त मेरो मिसेसै मेरो क्लासमेट हो अनि पहिले क्लासमा चाहिँ वाट इज यर होबी भनेर सोध्ने चलन थियो क्या सर. त्यतिखेर सोद्धा चाहिँ फार्मिङै भन्दै रहेछु क्या. अब मलाई अहिले भन्छ नि त अब क्लासमेटहरूले साथीहरूले तर त्यतिखेर नै अरूले चाहिँ कसैले डक्टर कसैले के भन्दाखेरि त चाहिँ फार्मिङै भन्थेस्. मेरो बुवा फार्मर हो. मेरो बुवा त यो गाउँको यो गाउँमा पहिले गाई पाल्दा उच्च नसल उसमै आउनुहुन्छ क्या. जस्तै त्यो टाइममा 10-12 लिटर दुध दिने चाहिँ गौतमको घरमा मात्रै हुन्छ गाई भन्ने एउटा ट्रेन्ड थियो क्या.
2: बुवाले अलिअलि
29: मैले त तपाईँको क्लास 4 पढ्दाखेरि म यहाँ गाई दुहेर साइकलमा दुध बेच्थेँ नि सर. त क्लास 4 नानीहरूले अहिले गर्छु नि.
2: अनि पढाइ कति गर्नुभयो तपाईँले?
29: मैले +2 मात्रै गरेँ पढाइ.
2: त्यसपछि
29: त्यस पछाडि त त्यही जीवन बुझ्नु लागेछ नि त.
2: कसरी बुझ्छ जीवन?
29: होइन त्यही त अब जागिर पैसा कमाउनुपर्छ होइन एउटा फ्युचर यहाँ छैन भन्ने ट्रेन त त्यतिखेर पनि थियो रहेछ नि. हामी जन्मिँदा राजा भएर जन्मेको किसान भनेको जन्मिँदै ऊ राजा आफ्नो खाने सोखिन पुरा सोखसँगको छ सबै किसानको कुरा गर्दैछु म. अनि जागिर गर्नुतिर लाग्यो अब तेलदेखि लिएर सबै किन्नु पर्दाखेरि त्यो जागिरले के पुग्छ र
2: किन त्यस्तो त्यस्तो भयो जस्तो लाग्छ तपाईँलाई? दुखी पेसा जस्तो तपाईँ त अब अहिले गाडी चढ्ने किसान
29: अनि
2: गाडी चढ्ने किसान नै बन्न सकिँदो रहेछ नि त.
29: किन सकिँदैन त? गाडी कुदाउनु चाहिँ त्यो ठुलो काम हो र फार्मर भएर सोच्ने त त्यो आवश्यकै छैन त. तर चाहिँदाखेरि त किन सक्दैन? अघि मैले होइन भन्नु फार्मर भनेदेखि मेरो भ्यालु अर्कै भयो त्यहाँ. त्यहाँ कसरी इज्जत गऱ्यो भने ओहो यो त राजा महाराजा जस्तो पो रहेछ
2: किसान भने
29: अनि के चाहिँ त रहेछ त भनेर पछाडि म युरोप त गइयो अनि म फार्मिङ बारे बुझ्ने तिनीहरूमा जाँदा वास्तवमै त्यस्तै रहेछ क्या त्यहाँको फार्मर.
28: अब जो त्यो फार्मर बन्नै नसक्ने हेर्नुहोस् एउटा मान्छेसँग तपाईँको 40 बिघा 50 बिघा 100 बिघा जग्गा चाहियो अब हाम्रो पो यहाँ 1 बिघा 2 बिघा 10 कठामा फार्मर भइएको छ त हामी त एक खालको शौकिन फार्मर रहेछ उनीहरू त त्यो शौकिन फार्मर त झन् कल्पनै नगर्दा पनि हुन्छ युरोपमा कल्पनै नगर्नुहोस् है किनभने गाई जन्मियो तपाईँले आजै बाछा दर्ता गर्नुहोस् एउटा बाख्रा बाठा जन्मियो अहिले दर्ता गर्नुहोस् कुखुरा काट्ने हुनुभयो पहिले जानकारी गर्नु पर्यो म भाले काट्दैछु भनेर अब एउटा खसी काट्नु पर्यो सल्टर हाउसमा लानु पर्यो हाम्रो त के छ र त्यो तपाईँ आउनु पर्ने साथी आज फुर्सद छ एउटा भाले काट्नुमै खाउँ भन्दा कसैलाई सोध्नु पर्दैन हामी खसी काट्छ भनेर सोध्नुपर्छ यो फ्रिडम यो आनन्दित किन नेपालको फार्मरले नबुझ्यो यो कहाँ सम्भव छ यो बुझाउने मान्छे को मेरो एउटा गुस भन्ने फार्मर छ गुस हो उसको होइन अब त्यो मान्छे मेरोमा आएको छ यहाँ मसँग धेरै दिन बसेर काम सिकाएको छ उसले मलाई यो क्याटल फार्म गर्नु म उसकोमा गएँ क्या 3-4 वर्ष अगाडि गयो अनि उसमा गएको हिस्ट्री सोध्छु कति भयो भन्दा 150 इयर्स भयो भन्छ अनि हाम्रोलाई नेपालमा आएर सोध्यो कति भयो भने 6 महिना भयो भक्कै छैन भन्छ अनि कसरी हुन्छ त समय समय बिताउनु पर्यो नि कुनै चिजमा अनि तर आजको जेनेरेसन के चाहन्छ या आजको वर्ल्ड या आजको ह्युमेन के चाहन्छ भने तपाईँले कति हार्डवर्किङ गरेर तपाईँ ठाउँमा पुग्नु भएको छ त्यो त्यसको रेस्पेक्ट छैन तपाईँभन्दा खतरा हुनु पर्यो यो आज रात कटाएर भोलि बिहान हुने बेलामा मसँग टाइम पनि छैन भोलि नै हुनुपर्छ मैले यस्तो छ क्या आजको खास मेरो अफिस बन्द छ कि तर यो अफिस चाहिँ कम्प्लिट भएको छैन यस्तै छ यस चौतारै छ यतै बस्छ
2: अनि यो किसानको अफिसमा चाहिँ के हुन्छ
28: किसानको अफिसमा किसान हुन्छ त्यहाँ अब यसरी किसानहरू आयो भने गफ हुन्छ हाम्रो हप्तामा 2 डेज चाहिँ यहाँ घिउहरू पाइन्छ पनिरहरू पाइन्छ युरोपमा चाहिँ के छ भने यस्तो खालको फार्महरू छ क्या तपाईँको काम गर्ने 7 दिन अनि 7 दिनमा 2 दिन खोल्ने त्यसरी अब सोच चाहिँ त्यसरी छ अब मैले त सुरु गर्छु मेरो छोराहरूले चाहिँ भनेपछि बेच्ला यो कन्स्ट्रक्सन अब यो 17-18 वर्षमा चलिरहेको छ कहिले सकिँदैन
2: छोराहरू चाहिँ के भन्छन् किसान नै बन्छु भन्छन् कि
28: अहिलेसम्म त फार्मरै भन्छन् भरे सोध्नु नि तपाईँहरू हामीलाई गलत बुझाइयो म के भन्छु भने मैले त दुःख पाएँ पाएँ हेर बाबु नपढेर यो गायिका किटिङ गर्छ तँ चाहिँ दुःख नपाएँ भनेर प्राइभेट स्कुल हालिदिनु भयो नि त त्यो डाइलग क्या घरमा बिहान सुन्नु अनि होला पनि टुटा पल्टायो किसानको बारेमा पढ्नु पर्यो भने अनि बाङ्गो टोपी परेको फोरी पेन तलमाथि भएको होइन खुट्टामा चप्पल नभएको त्यो किसानको
2: चित्र
28: छ त्यो किन भयो भने त्यो आनन्दित चाहिँ केमा क्याप्चर गर्नु केमा लेख्नु कसले गर्यो कसको मेन्टल दिमाग कति स्टेजमा छ भनेर केले नाप्नु त्यो ल भन्नु एब्रोडमा लाइफ छ फ्युचर छ भनेर जाने कम हेर त्यो मान्छे वास्तवमा रिल्याक्स छ नि त अनि हाम्रो फेरि अर्को समाज कहाँ झुट बोल्नु थाल्यो हामीले आफूलाई भने मलाई पनि लाज हुन थाल्यो क्या मेरो छोरो चाहिँ किसान छ भन्नु मेरो छोरो त भर्खरै क्यानाडा गएको छ नि गर्व छाती फुलाएर अझै गाउँमा गएर चौतारामा बसेर होइन उसले चियाको पैसा पनि तिर्दिन्छन् तर अब चाहिँ अलिकति समाज सुधिँदैछ किनभने मर्दा पनि 5 दिन 7 दिन के अरे चिसो ठाउँमा बसेर पर्खिनु पर्ने भयो क्या अब छोराछोरी आउँछन् कि कहिले आउँछन् आज के ट्रेन देख्छु भने गाउँमा मान्छे मर्छन् राम्रो परिवार राम्रो फार्मर उसलाई ए अब मऱ्यो भनेपछि यसो मलाई मिलानलाई तयार हुनु पर्यो नि होइन अरे हौ अब 5 दिन पछाडि भयो त छोरो आउँदैछ उसले पर्ने त 13 दिनको काम सकेर छोरो आउला अनि त्यसको लागि हो त मानव जीवन त्यसको लागि हो त हाम्रो नेपाली समाज त्यो हो हाम्रो फ्युचर कोही हिजोको ठाउँ मलाई भयो मेरो साथी बितेर उहाँ किसान हुनुहुन्थ्यो उहाँको छोरा एकजना क्यानाडा एकजना अस्ट्रेलिया ऊ बित्यो अब बिचरा ऊ छुट्टै आउँदैन 2-3 दिन लागेको अब हिजो 4 दिनमा हामी नदिलग्यौँ अब यहाँ गाउँभरि अहिले घुम्यौँ भने बुढाबुढी मात्र छन् हुन त म पनि हिजोको समयमा गएकै हो तर बेलामै आइयो बेलामै बुद्धि आयो
2: त्यो घोडा चाहिँ किन पाल्या
28: सोक
2: चढ्ने पनि हो कि हेर्ने मात्रै
28: होइन चढ्ने चढ्छु नि
2: ए हो र
28: भर्खरै ल्याएको
2: ए कहाँबाट ल्याएको
28: इलामै हो
2: ए के गर्दा यतिकै रमाइलो गर्न चढ्ने कि कहीँ वरपर
28: यहाँ यसो गोठ घुम्नु वरिपरि स्टार्ट भयो मिल्किङ

0: उहाँ चाहिँ प्राविधिक हो, यो फार्मको टेक्निकल केही इस्यु भयो भने उहाँलाई चाहिँ इन्डियाबाट ल्याएको मैले, र यो अलिकति कामहरू कन्स्ट्रक्सन सकेर अनि त्यो टाइमभरिलाई चाहिँ उसलाई हेर्नु चाहिँ अर्को भाइले हेर्छ, भर्खर उसले पढिसकेको भएर अब उसको प्र्याक्टिकल छैन नि त। म पनि त त्यसो त पढेको होइन, प्र्याक्टिस। गाई हेर्दा गाईसँग काम गर्दा होइन समय बितेको थाहा हुँदैन, अनि आनन्दित छ र त समय बित्छ होला नि। अब यिनीहरू दुएर गएपछि हेर्नुहोस्, अघि दुन आउँदा त्यसको फाँचो एकदम भरिएको थियो, अब झुम्रो जस्तो भयो। अनि यो ब्रिडहरू भनेको चाहिँ कस्तो रहेछ भने एक खालको दुध दिइराख्ने लङ टर्म, अनि हामी त्यसो गर्दाखेरि कमर्सियलाइज भयौँ नि त, त्यो खाले के गर्दैन गाडी
1: भन्दा के गर्छ तपाईँलाई हिलो भएर दौड्या होइन र अलि हात्या जस्तो
0: बिचरा डराउँछ नि, फुर्ती छ एक्टिभ छ।
1: तपाईँ तालिम प्राप्त गाई होइन त, अहिले सबै गाईबाट कति दुध उत्पादन हुन्छ डेली?
0: अहिले चाहिँ हामीसँग त्यही 2200-2300 जति होला आजको दिन, हिजोको रेकर्ड।
2: दुधको भाउ बजार चाहिँ ठिक छ?
0: दुध बेच्दाखेरि आजभन्दा 5-6-7 वर्ष अगाडि पनि 65 दुध बेचिन्थ्यो, त्यतिखेर मार्केटमा तपाईँको कन्सन्ट्रेट फिड भनेको 32 दाना भनेको 30-32 र मेटेरियलकै कुरा गरौँ न, मकैको पिठोको कुरा गरौँ या पिनाको कुरा गरौँ, आज पनि म दुध त्यही 65-70 बेच्दैछु 6-7 वर्ष अगाडिदेखि आइए पनि। 30% त्यो फिड चाहिँ अब डबल भयो क्या तपाईँको, अब त्यो समयमा मकैको पिठो भनेको 1200-2400-2500 पाउँथ्यो, अब अहिले त्यही मकैको पिठो पनि तपाईँको 4000 पुग्यो। अब हाइजिनको लागि तपाईँले देख्नु नि, सरसफाइदेखि लिएर कसैले दुध छुए हात कहीँ छुनु पर्दैन। बेलचन्दाको चाहिँ आफै हामी आफै प्रोसेसिङ गर्छौँ, प्रोसेसिङ मिन्स अब आफै फलाउँछौँ होइन, सुकाउने अनि सुकाएर
1: सिन्की सिन्कीको स्वाद लाग्यो मलाई,
0: होइन अमिलो भयो
1: है, तर मन पर्यो टेस्ट
0: वा, यसको फ्लेभरै त्यही हो,
1: त्यो चिजै अमिलो
0: अमिलो हो। इङ्ग्लिसमा यसलाई के हेबस कप हो कि के भन्छ, युरोपतिर चाहिँ यत्रो यत्रो कपमा दिन्छ अनि तपाईँको $5-6 दिन्छ, हामीसँग कति छ त प्योर चिज, त्यसको टेस्ट मन नपरेर बर्गर खानु गएर बिग्रियो पाए। म 3 बजी उठ्छु जहिले, सामान्य त अब त्यस्तै केही छ भने त्यो अलिक छिटो 2 बजीसम्म कहिले काहीँ उठ्छु होइन, अब 2 बजी भन्यो भने त मिड नाइट भन्छ अहिले बजारतिर,
1: राति 2-3 बजी उठ्ने,
0: राति नभनौँ बिहान 3 बजी चाहिँ मेरो रेगुलर होइन, हाम्रो 4 बजी मिल्किङ स्टार्ट हुन्छ बिहानको, म एक्सर्साइज केही गर्दिनँ, दिनमा 10-12 किलोमिटर त्यसै हिँडिहालिँदो रहेछ, तर बेस्ट लाइफ हो क्या यो। अब कहिले काहीँ मेट्रो लाइफ जस्तै सिटी लाइफमा गयो, कहीँ गइन्छ काठमाडौँ गयो पोखरा गयो भने यति बोरिङ हुन्छ हेर्नुहोस्, किनभने म उठ्छु बिहान 3 बजी, अब त्यो बिहान 3 बजीदेखि त्यो 6-7-8 बजाउनु यति त्यो दिन मलाई त्यो होइन त्यो दिन होइन अब महिना महिना लाग्छ, त्यो बित्दैन केही गर त्यो समय निस्किँदैन।
1: तपाईँ विदेश छोडेर अब किसान बन्छु भनेर फर्किँदा बुवाको चाहिँ के थियो प्रतिक्रिया?
0: त्यतिखेर त मैले सल्लाह लिन किनभने मलाई कसैले दिने गरेको थिएन क्या, अनि मैले गाई ल्याएँ, म चाहिँ त्यहीँ आइहालेँ क्या, म बसिहालेँ त्यहीँनिर, म जाँदै गइनँ, अब आमाले चाहिँ के भन्नुहुन्थ्यो भने अब यो दुःखी पेसा हो, मैले हामीले नि यस्तै गरेँ सायद दुःख गरेँ जीवनमा, तैँले पनि फेरि यही सुरु, अब दुईवटा गाई ल्याएर फेरि गाई परवर पगालाउँदा त दुःखै देखिन्छ नि त, त्यो एउटा इमेजिन गरौँ न होइन, अब मजाले अब बाहिरतिर बसिरहेको मान्छे उहाँहरूको ठाउँमा उहाँहरू सही नै हो, म सही भए भएन भन्ने कुरो त भोलि मेरो छोराहरूले मेरो छोरा या मेरो नाति नातिनाले चाहिँ अब 150 वर्ष भएर एक पाथीबाट डेरी फार्म भन्ने भयो भने चाहिँ म सक्सेस हो भनौँ न।
3: दुईटा
0: ए गाई चाहिँ कसले पाल्ने भाइले पाल्ने कि बुवाले भाइले पाल्ने त ठिकै हो बाबुले पाल्ने त भयो छोडिदिउँ भन्नु न नि अब सुन न ठिकै छ गाई पाल्ने भने पहिले गाईको बारेमा बुझ्नु पर्यो अनि यहाँ हाम्रो चाहिँ अब भाइलाई गाई दिनु आजको भोलि त हुँदैन तिमीलाई थाहा छ यहाँ बुकिङ गर्नुपर्छ अनि कस्तो गाई चाहिने कति क्षमता दुध कतिसम्मको होइन मसँग त त्यस्तो गाई छैन नि त्यसो भने
3: त
0: सबै 25-30 लिटर भन्दा माथिको ल त्यसो भने तिमी एकचोटि आउनु होइन अनि बसेर सल्लाह गर्नु पर्यो क्या पहिले गाई किन्नु भन्दा नि अगाडि गाईलाई बुझ्नु पर्यो तालिम लिनु पर्यो अब मेरोबाट यहाँबाट गाई लगेपछि अब फेरि तिमीहरूलाई फेलियर हुनु छुट छैन हुन्छ भाइ तिमीहरू समय मिलाएर आऊ न कहिलेलाई हुन्छ कि तर आज भोलि चाहिँ छैन ल भाइ ल सामान्यत सेलेक्सन चाहिँ दुधकै आधारमा गर्छौँ क्या जस्तै मलाई 20 लिटर दुध दिने या 30 लिटर या 40 लिटर भन्ने मात्रै कुरा अहिले फार्मरको माग छ तर ब्रिडमा धेरै कुराहरू हेरिन्छ क्या जस्तै गाईको एज कालबिङ अनि खुट्टा लङ फर्म अब होइन कन्सेप्सन धेरै कुराहरू छ टिथ जस्तै अर्डरको साइज तर अब अहिले हाम्रोमा चाहिँ मान्छेहरूले कति दुध दिन्छ जस दुधको लागि अब आउने नयाँ फार्मरहरूसँग चाहिँ त्यो लेभलको नलेजहरू छ नभए त ए गाई त हामीले उहिलेदेखि पालेको नि भन्ने खालको कुरा चाहिँ गर्नुहुन्छ तर गाई त सबैलाई थाहा छ सामान्य गाई होइन अब गाईमा धेरै धेरै कुराहरू हुन्छ यो चाहिँ तपाईँको ब्रिड के अरे गिर भन्छ एकदमै फ्रेन्डली हुन्छ यिनीहरू अनि दुध चाहिँ तपाईँको यसको चाहिँ अहिले इन्डियामा चाहिँ के ट्रेन्ड चलाएको छ भने यसको दुध भनेर जस्तै आइसी 150-250 रुपियाँ लिटरले बेच्छ नि अनि अब भोलिको दिनमा के हो के हो अनि हामीले नि यसको रिसर्च त गर्दै गर्नु पर्यो नि त केही अर्कै आउँछ कि भनेर अहिले हामीले 3-4 वटा
1: अनि यिनीहरूको माउ चाहिँ
0: बिउ हामीले ल्यायौँ अनि हामीले भएको जर्सी गाई छ नि जुन चाहिँ त्यसमा क्रस ब्रिड गर्दै प्योरमा छैन तर अब बिस्तारै बिस्तारो
1: 7 जेनेरेसन है
0: हजुर
1: गिर
0: हजुर गिर
1: हात चाटी हाल्दो रहेछ
0: यो चाहिँ एकदमै डरो खालको छ नि गाई
1: हेर्दै अलि हेर्नु न त्यो ठुल्ठुलो त्यो गोरु गाडा तान्ने गाई
0: लडाएको
1: जस्तो
0: यसको दुध खाएर बुद्धि चाहिँ नआउला कि बल मात्रै आउँछ कि त्यस्तो भयो भने त नि गाईको दुध खाएर गोरुको बल आउँछ भन्दैन त्यस्तै भयो नि त
1: सबभन्दा छिटो ब्याउने
0: हजुर त्यहाँबाट यो ग्रुप यो ग्रुप अनि ऊ पर एआई हुँदैछ अब अनि त्यो एआई भइसक्दा यो ग्रुप त्यहाँ जान्छ फेरि सुन्नु रे त्यो एआई हुन थाल्छ अनि त्यो प्रेग्नेन्ट भएपछि त्यो ग्रुप यहाँ आउँछ अनि त्यतिजना यो ग्रुप यहाँ हुन्छ यो ग्रुप त्यहाँ हुन्छ यो ग्रुप फेरि पल्लो छेउ मिल्किङमा हुन्छ फेरि मिल्किङबाट यो ड्राईमा आयो अहिले चाहिँ ठ्याक्कै हाम्रो ड्राई ग्रुप भन्नुपर्दा यो
1: दुध पनि नदुने
0: दुध नदुने तर अब 2-1.5 महिना भित्रमा ब्याउने
1: ब्याउने चाहिँ यही हो यिनीहरूको कुनै अरू बर्थिङ सेन्टर हुँदैन
0: ऊ ओपन बाहिर बाटो छ नि त होइन त्यो सबै थोक हुनु पर्थ्यो तर हाम्रोमा अब बन्दैछ आज बिहान जन्दै थियो एउटा के कहिले हिजोको चिनिँदैन नि उहाँ गएपछि त ऊ त एक्टिभ भयो भने
1: अनि त्यसले आमाको दुध खाँदैन
0: होइन त्यही आमाको दुध चाहिँ हामी 7 डेज खुवाउँछौँ
1: अनि त्यसलाई आमाकै थुनबाट खान्छ कि त्यसलाई बोतलबाट
0: होइन यिनीहरूले दुन्छन् अलगै अनि लगेर
1: ए उसले आमासँग बस्ने झुन्डिने खेल्ने चाहिँ गर्दैन उसले
0: त्यही 24 घन्टा मात्रै के साह्रो यिनीहरू चार्नु
1: थाल्छ उसले आमै चिन्दैन नि त्यसपछि होइन
0: चिन्दैन हामी मात्रै चिन्छौँ
1: गाईको यो गाईहरूको आयु चाहिँ कति हुन्छ नेचुरल
0: नेचुरल आयु चाहिँ यिनीहरू लगभग धेरै दुध दिने गाईहरू अलिक लामो समय टिक्दैन जसले तपाईँको 40-50 लिटर दुध दिन्छ नि यिनीहरू भनेको त्यही 8 वर्ष जति तर अब यो सामान्य हामीसँग भएको गाईहरू चाहिँ 10-12 वर्ष 15 वर्ष घाँसको काम गर्ने केटाहरू भर्खर आयो क्या यिनीहरू चाहिँ घाँस हाल्छ यो के भन्छ घाँस हाल्ने मेसिनहरू होइन यसले चाहिँ वान टाइममा एकै खालको घाँसहरू एउटै उपलब्ध गराउँछ क्या जस्तै यहाँ बसेर खाएको गाईले पनि पल्लो छेउमा बसेर खाएको नि एउटै क्वालिटीको एउटै मतलब मिक्सअप खायो हाम्रो हाम्रो गाईलाई के ढुक्क छ भने आज रात पर भोलि उज्यालो हुन्छ खानु त पाइहालिन्छ भने ढुक्क छ क्या. खाना कहाँबाट आउँछ कसले दिन्छ चिन्ताको कुरै छैन. यो चाहिँ मकै चाहिँ कसले खाने मकै हुन्छ नि जब अनि त्यो बोट र मकै दुइटै काटेर चपिङ गरेर हामी स्टोर गर्छौँ साइलेस भन्छ. यहाँनिर गाईलाई खुवाउँदाखेरि सुरुमा यसले गलत गर अन्नको मतलब नाश गर्यो भन्ने खालको अब यस्तो खालको गाउँमा होइन.
1: अनि गाईको चाहिँ बाह्रै महिना आएर यही हो
0: केही रेडिमेड फिडहरू चाहिँ युज गर्छौँ जस्तै मस्टर्ड केक मकै अनि तपाईँको नुन मिनरल्सहरू एक्स्ट्रा. पहिले म यहाँबाट तपाईँको 50-60 किलोमिटर टाढा मकै रोपेर ल्याउँथेँ म आफै ल्याउँथेँ म राति हुँदै काम गर्थेँ मैले भने. आजको दिनमा त्यही फार्मर छन् उहाँहरूले मलाई दिनुहुन्छ एउटा रेट तोक्छौँ हामी आफ्नो फार्मर र हामी कसैलाई लस नहोस् उहाँहरूलाई के ग्यारेन्टी छ भने मेरो मकै बिक्री हुन्छ. मलाई के ग्यारेन्टी छ भने मसँग फार्मर छन् उहाँहरूले मकै दिनुहुन्छ. त्यो हाम्रो एउटा इमान्दारी त मसँग धेर चाहिँ 40-50 जना फार्मर चाहिँ कस्तो हुनुहुन्छ भने म यहाँबाट गाई पनि दिन्छु दुध दुएर खानु मलाई भोलिको दिनमा तपाईँले भयो भने एउटा बासी दिनु रिटर्न चाहिँ दिनु त्यसको उयो चाहिँ दिनुहोस् उहाँको पनि नसुसुजा गरेर भोलि उहाँले पनि 10 गाई बनाउनु भने उहाँको पनि उपलब्धि हो. उहाँको यही हो त्यो एउटा भाइ इलामको त्यो अर्को भाइ परखान सानो पोखरे उमाथि पाँच थर अर्को ताप्लेजुङ म पनि ताप्लेजुङको गाईहरू चाहिँ युएसको. यिनीहरूलाई यही क्या यही कम्फर्ट छ क्या यो यसमा चाहिँ फेरि इलेक्ट्रिक छ इलेक्ट्रिक भने त्यो झट्का क्या मैले होइन हाती लाउने पनि होइन यो चाहिँ चटक्क बल्छ मात्रै क्या केटी हो
1: आहा सर्जना आयो त तपाईँलाई देखेर खुसी हुँदै आएको
0: यिनीहरू त एकदम यसले गर्दाखेरि यिनीहरू बिचरा पर बसिरहेको छ यो
1: झट्का हुन्छ
0: झट्का हुन्छ
1: रियाक्सन हेर्नु न
0: यतातिर आएपछि यिनीहरू हिजो गर्छ यो जस्तै अब 6 महिनादेखि 9 महिनाको बिचको बाछीहरू
1: छोराहरू पनि आयो नाच्दै
0: हजुर एकछिन बस्नु सबै आउँछ यिनीहरू
1: आइसक्यो पनि
0: यिनीहरू त घाँस खानुलाई नि
3: साँझ सीता क्याम्पस पढाएर फर्किन्छिन् क्याम्पस बाहेकका खाली समय फारममै बित्छ.
0: यो गाडीको पछाडि हेर्नुहोस् न
1: ए एस फार्मर उहाँले त किसान हो म भन्नुहुन्थ्यो तपाईँ चाहिँ अब हामीले कलेजको पढाउने अध्यापक भनेर चिन्ने किसान भनेर चिन्ने त तपाईँलाई
4: पढाउनु थालेको 15 वर्ष भइसकिसक्यो. अब पहिले चाहिँ पढाउनु थालेको क्याम्पस पढाउने भन्दाखेरि एक खालको जुन पेसन नै भनौँ न पढाउनेमै टिचिङै गर्ने भनेर पढियो. तर जब यता एग्रिकल्चर फिल्डतिर उहाँको पेसन हो उहाँलाई त मैले सपोर्ट मात्रै गरेको तर अब गर्दै जाँदाखेरि यसैमा बिजियो यसैमा जाँदै गइयो त्यस पछाडि चाहिँ पढाउनुमा भन्दा पनि यहाँ मजा लाग्न थाल्यो. अब जस्तो पढाउँदाखेरि प्र्याक्टिकल्ली अरूले बनाएको थ्योरीहरूलाई नै पढाइने हो यो चाहिँ मैले के बेच्दैछु भन्ने कुरा यो दुध बेच्दा पनि आनन्द आउँछ क्या किनभने त्यो दुध कसरी निस्किएको छ मलाई थाहा छ नि त.
1: अनि सुरु गर्दाखेरि चाहिँ उहाँको प्यासनसँग तपाईँको प्यासन म्याच भएको थियो कि थिएन तपाईँलाई झर्को लागेको छ के गर्नु थाले होला यो
4: होइन होइन मलाई त्यस्तो पनि केही थिएन. अब बुढा मन पर्यो पछाडि बुढाको इन्ट्रेस्ट त्यसै पनि मन पर्यो तर के चाहिँ थियो भन्दाखेरि अब मेरो चाहिँ इन्ट्रेस्ट चाहिँ होइन
0: उहाँले थिएन नि त 20 वर्ष अगाडि अझै यङ थिएँ
4: अनि पहिले त गर्छु भन्ने गर्दाखेरि विश्वास पनि लाग्यो होइन.
5: हामी क्लास 4 चाहिँ सँगै पढ्यौँ
1: अनि माया बसेको चाहिँ कहिले
5: त्यस्तो अर्कै कहानी छ. म मास्टर्स गर्दै गर्दाखेरि चाहिँ उहाँले उहाँको साथीसँग चाहिँ सीता बिहा गर्छस् भन्दै सोध्नु भएको थियो अनि पछाडि मैले होइन साथीको न्यु लिएर आफै चाहिँ भने होला तैँले भन्थ्यौ हामी तत नै थियौँ त्यति बेला अनि पछाडि त्यतिकै बिहा गरियो. फर्म थालेदेखि नै खोयो दुःख भनेर त्यसरी दुःख चाहिँ चरमै आएको हो तर त्यो दुःखलाई दुःख चाहिँ मानिएन त्यो भएपछि फिल चाहिँ खासै आएन. सुरु सुरुमा नाफामै जस्तो देखिन्थ्यो पछाडि जति गर्छु चार महिना भइसक्यो लस्ट लस्ट लस्ट लस्ट लस्ट पनि फेरि फेरि हेभी लस्ट हुँदै गयो. दुधको पैसाले दाना पनि खुवाउनु पुग्दैन, यता गाई बढिरहेछ र पनि लस्टै मात्रै हुन्छ. अनि के रहेछ भन्दा नि अब यसलाई अलिकति भास्ट अध्ययनै गर्नुपर्ने रहेछ भनेपछि उहाँ इन्डिया बारामती जानुभयो. अनि त्यहाँ गइसकिसके पछाडि अनि लुसिता गाई त यसरी चाहिँ पाल्नु पर्ने रहेछ त भन्ने भयो.
1: पुरानै शैली थियो,
0: बाँधेरै पाल्ने
5: स्टाफहरू नै 15-16 जना.

0: गरेपछि भन्छ हामी अब दुई वर्षमा त हामी भाग्ने अवस्था आइसक्थ्यो नि. मेरो बारी हेर्नु भएन?
1: बारी बारी त खासै देखाउनु भएन, घाँस बारी देखाउनु भयो.
0: मेरो किचन बारी हो, कलेजबाट आएर अन्तदेखि मेरो बेलुकाको टाइम भनेको एकाउन्टिङ अब के छ दिनभरिको हेर्छु.
1: किताब सबै तपाईँले राख्ने हो फर्मको?
2: उसले मास्टर गरेको छ, मैले पढेकै छैन, त्यही भएर मास्टरले
0: दिनुभयो. उहाँले के समस्या भन्दाखेरि नाइ भन्न सक्नुहुन्न, एकाउन्टमा बस्ने मान्छेले नाइ भन्न सकेन भने के हुन्छ भन्नु त.
1: गाईको प्राविधिक कुराहरू तपाईँलाई सबै आइसक्यो होला अहिले त
0: लगभग. अब यस्तो नि त, हामी उठ्दादेखि सुत्दासम्म गाईको देखि बाहेक अरू विषयमै हुँदैन होइन. अनि त्यो भएपछि घाँस कुन बेला लाउने, स्टाफहरू कसरी म्यानेजमेन्ट गर्ने, कसले के गर्दैछ, के हुँदैछ, गाईको हेल्थ कुन गाईलाई के आउँदैछ समस्या भन्ने पनि थाहा हुन्छ, त्यो सबै थाहा हुन्छ. हामी नेदरल्यान्ड गएथ्यौँ, अन्त नेदरल्यान्ड गएको बेलामा त्यो एउटा फार्म हेर्न गएको, फुल फेजमा अटोमेटिक क्या, रोबोटै मिसिन दुध दुने पनि, रोबोटै घाँस हाल्ने पनि. त्यहाँ हामीहरू भित्र छिर्दाखेरि जम्मा तिनजना मात्रै थियौँ क्या, मान्छे छैन. अब कस्तो मजाले फराले त्यो गाई बस्ने बेडहरू पनि माथिबाटै मिलाइदिएको हो, त्यस्तो खालको थियो. तर अब त्यहाँ त्यत्रो ह्युज लगानी गरेको गभर्मेन्टले चाहिँ गाई चिउलाई लिमिटेड पाल्नुपर्ने बनाइदिएको, अनि त्यो त उसलाई त ठुलो लस हो. अनि त्यस्तो त हाम्रो त सम्भावना कति छ कति नि, अनि हामीलाई यहाँ कसले रोक्ने, गाई पाल्छु गर्छु भन्दा होइन. तर सम्भावना भए तापनि नलेज चाहिँ खासै छैन छन् फेरि किसानमा. फाइनेन्सियल नलेज एउटा छैन, किसानले मर्यादै गरेर मेहनती बेजोड गरे हो, तर किसानलाई टेक्निकल गाईकै पाटोहरू पनि धेरै कुरा थाहा छैन. अनि त्यस पछाडि फाइनेन्सियल नलेज
1: सुरु सुरुमा तपाईँहरूलाई पनि थाहा थिएन?
0: थाहा थिएन, हामीले सिक्दै सिक्दै सिक्दै गयो नि, दुईटा गाईबाट थालेको.
2: यो 18 वर्षमा रिसर्च गर्यो,
0: रिसर्चै मात्रै गर्यो, त्यो रिसर्च फाइन्डिङ हुन्छ भन्ने भयो. अहिले मलाई सबैभन्दा खुसी लाग्ने भनेको पशु व्यवसायमा आउनु खोज्नुहुन्छ नि उहाँहरूलाई चाहिँ हामीले यो 18 वर्ष जुन लड्यौँ, जति फेलियर भयो त्यो सबै कुराहरू अहिले सिकाउनु पाउँछौँ नि, त्यति बेला आनन्द लाग्छ.
3: साँझ पख फारम्भरी घामको सुनौलो रङ पोखिन्छ, रमाएका गाई बाछीहरू कोही खेल्न थाल्छन्, कोही उग्राउन थाल्छन्. सीता र सुदीपका दुई छोरा पर कतै आँगनमा खेल्दैछन्।
2: यो ऊ आउँदा मात्रै
0: हिँड्छ, म उठेर आए भने म यताउता छु भने केही गर्दैन. जब म यहाँबाट यता गएँ, अब म बारीमा जान आँटे, अब मसँगै आउँछ. यहाँ त जे गरौँ हामी त फर्स्टै भइहाल्छ हुनु चाहिँ. यो गोबर सोर्नको लागि पहिले हामीले म्यानुअल थियो, त्यो ट्र्याक्टर चाहिँ यसरी स्क्रापर त्यो म्यानुअल खालको थियो. अब त्यसले हामीले बल्ल बल्ल ब्रिडिङमा काम गरेको निकै गाई बिगार्यो, त्यो प्रेग्नेन्ट अब त्यो ड्राइभरमा डिपेन्ड भयो नि त. अनि त्यस पछाडि यसको विकल्प के गर्ने भन्दै जाँदाखेरि अनि इन्डिया गइयो, सबै बुझ्यो अनि हेरेर अनि त्यहाँबाट यो स्क्रापर ल्याइयो. अहिले अब यो पनि आनन्द लाग्छ, गाई खुसी भयो भने हामी खुसी. गाई खुसी भएको पुच्छरू हल्लाइरहेको हुन्छ, मुख चबाइरहेको हुन्छ, फ्री छ, स्ट्रेसमा छैन. गाई धप्केको धक्कै छ भने स्ट्रेसमा छ गाई. अब यहाँनिर तपाईँले गाईहरू देख्नुहुन्न तपाईँले स्ट्रेसमा. पुरानो गोठमा हुँदाखेरि गाईको त्यो ऊ त्यो घुँडा छ नि, यो घुँडा हो, त्यो घुँडामा त्यहाँनिर कपाल नै हुँदैन, त्यो हेड नै हुँदैन थियो क्या. त्यो बस्दा उठ्दा त्यो प्रेसर पिम्प धसेर त्यहाँ घाउ भइरहेको हुने, उसको बडी मुभमेन्ट गर्नु नपाइसके पछाडि झिँगाहरू आउने, जे भयो समस्या भयो. अनि काहीँ गइयो भने आउँदाखेरि थुनिलो भएर यति समस्या भएको हुन्थ्यो, गाईको थुन बिग्रेर हैरान भएको हुन्थ्यो. यो गोबर त्यहाँ जान्छ, त्यहाँ खाडल छ, त्यो खाडलबाट अनि त्यो पाइपबाट मिसिन जान्छ, त्यो सेफ्टी ट्याङ्कीमा गोबर गयो अनि उताबाट गरेर त्यो गोबर सबै बिक्री हुन्छ. अहिले गोबर पनि बिक्री भयो, व्यवस्थापनमा पनि राम्रो भयो.
1: तपाईँले चाहिँ उहाँसँग जोडिनु भन्दा पहिला अथवा यो प्रोजेक्ट सुरु हुनुभन्दा पहिला यसो खेतीपाती गाई बस्तुको काम जान्नु भएको थियो?
0: नै, खेतीपाती चाहिँ जानिएन, यी चोकमै हो घर होइन,
1: बजारमै जस्तो.
0: तर मलाई थाहा हुँदादेखि नै हाम्रो घरमा गाई दुईटा राम्रै खालको गाई हुन्थ्यो. अनि दही मैती मलाई मेरो सासू आमा पनि भन्नुहुन्थ्यो, अब त गुवालेको छोरी गुवाले नै हुनुपर्ने मान्छे गाई नै पाली भन्नुहुन्छ. मलाई मही चाहिँ पानी हालेर पातलो भए पनि मही नै चाहिने, भनेको माइतमा दही मही खाइयो. अनि त्यो भएर गाईको चाहिँ थाहा छ तर बारीको चाहिँ जान्दिनँ थिएँ तर बारीको चाहिँ अब अहिले आएर नुनदेखि बाहेक प्राय सामान केही पनि किनिँदैन पोहोरदेखि मेथी र

0: जीरा पनि आफै उत्पादन गर्न थाल्यौ।
1: जीरा
0: चाहिँ त्यो जर्मिनेसन त्यो फुल्थ्यो, फुलेसके पछाडि दाना लाग्दैन थियो। अनि पछि चाहिँ सुदीप सरको त्यो इन्डियाको साथी एकजना, अनि उहाँबाट बिउ पाए पछाडि फोहोरदेखि चाहिँ अलिकति भए पनि हामीले फलाउन सफल भयौँ। अनि यो सब्जीमै मलाई अनि आनन्द लाग्छ, अब सब्जी किन्नु परेन, आफ्नै बारीको खाइन्छ। अनि यस्तो पनि फेरि मैले सिकेको चाहिँ यही गोठालेदेखि नै हो, थाहा थिएन।
1: अब यो गाईहरू हेर्नुहोस् है, बेलुका हुँदै गयो नि सबै बाहिर निस्किँदै गए
2: होइन,
1: बाहिर उनीहरूलाई कम्फर्ट त्यहाँ रहेछ।
0: यो बाँसा भनेको चाहिँ हामीलाई कस्तो पिर परेको बेलामा हामी झगडै परेको छ नि, अनि बल्ल यसो हगर्यो भने शान्त हुन्छ नि, होइन रिस पनि मर्छ। त्यस्तै हो यो गाईहरूको पनि, हाम्रो हातको पनि बास बस्ने बेला भयो।
1: आजको अब डेट त त्यस्तो खासै केही छैन, त्यो घाँस हान्ने भनेको त्यो पनि हान्नु पाइन्छ,
0: घाँस हान्नु भएन आज
1: जोत्यो मात्रै
0: भयो, अनि तारालाई चाहिँ हान्दै गरेर हुनुहुन्थ्यो नि,
1: मैले उसले सक्दैन त्यो अब आफै सुन्नुपर्छ।
0: माटो बोक्यौँ
1: यसको ट्र्याक्टर बिग्रियो अरे,
0: ए हिजो बेलुका भन्दै थियो त्यो बिग्रियो भनेर।
3: हरेक गोधुलीमा यी सुखी किसान दम्पति झापाको एउटा कुनामा यसै गरी कर्मको गीत गुनगुनाइरहेका भेटिन्छन्।
1: अब आजको दिन गयो भोलि
4: तपाईँहरूले एकदम लो फिल गरेको, निराश भएको त्यस्तो बेला नि थियो?
0: त्यो त कति चोटि थियो,
1: म चाहिँ लाइफमा निराश पनि हुन्न, एक्साइटेड पनि हुन्न।
0: उहाँ चाहिँ कस्तो पर्नु भनेदेखि मलाई अलिकति त्यो चोटहरू देख्दाखेरि पनि मलाई चाहिँ साह्रो लाग्छ होइन, उहाँको यो नङ खुट्टाको नङ त प्राय प्राय कतिचोटि गएको गएको, अनि त्यो बेलुका खेरि लगाइदिन्थ्यो म त्यो यसरी दबाई लगाइदिँदाखेरि पनि, अनि थाहा पाउनु भने त्यो पनि फेरि रिसाइहाल्ने क्या।
1: यो लोकेसन एउटा चौतारा बनाइयो भने बिहान बेलुका चाहिँ यहाँनिर बस्नलाई ठिक हुने।
0: यहाँ सबै बिरुवाहरू छ नि, ठुलो फ्रुट्सहरूको बिरुवाहरू मात्रै छ, अब यो एकैचोटि सबै ठुलो भइसकिसक्दाखेरि अनि यहाँ फलाइचा बनिसक्छ, अनि यता यता यता दुईपट्टि बनाइदिने मेरो प्लान। यसमा चाहिँ यो ठाउँ मलाई किन मनपर्छ भन्ने सोच्दै थिएँ म अघि,
1: किन
0: हाम्रो योजना बेसी यहाँ बसेर बनिन्थ्यो नि त, त्यो भएर पो रहेछ।
1: त्यो त हो।

0: खुब जमेंगे रंग जब मिल बैठेंगे हम
1: हामीले फर्स्ट चोटि होला हैन यसरी इन्टरभ्यू दिएको यो फर्म आइकिन
0: खोइ मैले त कसैलाई इन्टरभ्यू दिएको छैन
1: गौरव फिल गरेर नि त हस्पिटल देखेको डाक्टरको गाडीको पछाडि होइन हामीलाई नि गौरव छ फार्मर हुनुमा भने पछाडि स्टिकर बनाऊ भनेर अनि आफै लोगो डिजाइन गरेर बनायौँ
2: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आर्थिक दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
4: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487
5: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ

0: बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। श्रम बजार सम्बन्धी तथ्याङ्क अध्यावधि गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्न सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारीमा हुने उतार चढ़ाव र त्यसको प्रभाव समेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिनेछ। यस क्रममा शिक्षा र सिपको स्तर, श्रमको प्रकृति, बाल श्रम, बाध्यकारी श्रम तथा जोखिमयुक्त कामको अवस्थाबारे पनि विस्तृत तथ्याङ्क संकलन गरिनेछ। सर्वेक्षण अन्तर्गत सातवटै प्रदेशका झण्डै 18,000 घर परिवारमा गणक परिचालन गरी आवश्यक विवरण संकलन गरिने कार्यक्रम रहेको कार्यालयको भनाइ छ। वर्षौंदेखि जग्गाको स्वामित्वको पर्खाईमा रहेका सुकुम्बासी परिवारले सरकारले आवश्यक प्रक्रिया पूरा गरी लाल पूर्जा उपलब्ध गराउने तयारीलाई तीव्र बनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वास्तविक सुकुम्बासीको पहिचान, जग्गाको व्यवस्थापन र कानूनी प्रक्रिया पूरा गरेर स्थायी समाधान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। भक्तपुरको खरी पार्टी स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका परिवारसँग आइतबार भेट गर्दै मन्त्री रावलले हतारमा गरिने निर्णय भन्दा दीर्घकालसम्म विवाद रहित हुने गरी काम गरिरहेको बताउनु भएको छ। उहाँले सुकुम्बासी व्यवस्थापन संवेदनशील र जटिल विषय भएकाले निश्चित समय सीमा तोकेर काम गर्न कठिन हुने उल्लेख गर्नुभयो। उहाँका अनुसार सुकुम्बासीको पहिचानसँगै उनीहरूलाई उपलब्ध गराउने जग्गाको पहिचान, स्वामित्व प्रमाणीकरण र कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। सरकारले सुकुम्बासीका हकमा सकेसम्म छिटो काम अगाडि बढ़ाइरहेको जानकारी दिँदै उहाँले होल्डिङ सेन्टरमा रहेका परिवारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। मन्त्री रावलका अनुसार सरकारले तय गरेको योजना अनुसार लाल पूर्जा वितरण प्रक्रिया शुरू भइसकेको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। विक्रम सम्वत 1871 साल असार 29 गते तनहुँको सुदी रमघामा भानुभक्तको जन्म भएको हो। संस्कृत भाषामा लेखेको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा लिइन्छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। वधु, शिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत उहाँका कृति छन्। नेपाली जाति एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ। घर घरमा उहाँले नेपाली भाषामा भवानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। र लुम्बिनी प्रदेशमा यो सिजनको धान रोपाई 59.94% सम्पन्न भएको छ। कृषि प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर 3,13,072 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार 26 गतेसम्म 1,80,630 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। अझै 1,32,442 हेक्टर क्षेत्रफलमा धान रोपाई गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशका 12 जिल्ला मध्ये रोल्पामा धान खेती हुने 70% जमीनमा रोपाई सकिएको छ। त्यसै गरी प्युठानमा धान रोपाई हुने खेत मध्ये 92% नवलपरासी पश्चिममा, 90% रूकुम पूर्वमा, 80% रोपन्धीमा, 72% पाल्पामा, 71% बर्दियामा, 70% दाङमा, 65% गुल्मीमा, 52% र अर्घाखाँचीमा 51% रोपाई सम्पन्न भएको छ। यता कपिलवस्तु र बाँकेमा भने धान रोपाईको प्रगति सुस्त देखिएको छ। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
2: अन्य सेवाहरू
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082563218।

0: बायोनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
10: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
8: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
9: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
8: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
11: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
13: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825562023, 98478817 र 98478635।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 प्रसारित यो कार्यक्रम इन्द्रेणीको श्रृंखला तपाईँ धेरै मेरा प्यारा प्यारा साथीहरू सुनेर बस्नुभएको छ अनि हामीलाई विभिन्न माध्यमबाट हेरेर बस्नुभएको छ र साह्रै सुमधुर गीत सहितका बानकीहरू सुनाउँदै यो इन्द्रेणीको यात्रा अगाडि बढ़िरहेको छ। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ। देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि साथ दिइरहनुभएका तमाम मेरा प्रिय मित्रहरू, यहाँहरू सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। आज असारको 29 गते हो र असारको बेला भन्ने बित्तिकै किसानहरूलाई पनि भ्याइ नभ्याइ हुन्छ होइन, अनि खेतीपाती लाउने समय साँच्चीकै पानी परिरहेको हुन्छ अनि जे होस् एक किसिमको मानो रोपेर मरियो जाउने यो समय साँच्चीकै सबैका लागि उर्वर छ र आज विशेष गरी असार महिना लागेपछि विशेष गरी यो आज 29 गते चाहिँ आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती हो अनि यो जन्म जयन्तीसँगै आज चाहिँ विभिन्न कार्यक्रमहरू गरी जन्म जयन्तीलाई भव्यताका साथमा विभिन्न ठाउँमा मनाइन्छ। विशेष गरी साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व, सर्वसाधारणहरूको विशेष गरी यी यस्ता खालका कार्यक्रमहरूमा चाहिँ अलिकति बढ़ी चाहिँ झुकाव भएको हामी पाउन सक्छौ र विशेष गरी जन्म जयन्ती सँगसँगै विशेष गरी नेपाली भाषाका महाकवि अथवा जन्मिएको यस पवित्र दिन पनि हो र विशेष गरी नेपाली भाषालाई अझ विस्तार गर्नको लागि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान छ। नेपाली भाषा साहित्यलाई जनस्तरसम्म पुर्याउने आदि कवि भानुभक्त आचार्य साँच्चीकै नेपाली साहित्यको लागि चाहिँ एउटा युग पुरूष नै हुनुहुन्छ र विशेष गरी चुदिरम्बा नगरपालिका जुन चुदिरम्बामा चाहिँ उहाँ जन्मिनु भएको थियो, अब यी समग्र कुराहरू यहाँले थाहा पाउनु भएको छ भानुभक्तको आचार्यको बारेमा। म एउटा चन्द्रमणिले बयान गरेर व्याख्या गरेर के सक्छु र होइन, तपाईँ आफै भानुभक्तका बारेमा ज्ञाता हुनुहुन्छ। यहाँहरू सबैलाई म स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रमलाई अगाडि बढाउन एक्सट्रिम इनर्जी ड्रिंकले साथ दिएको जानकारी गराउँछु र आज यही हो। विशेष गरी अब धेरै साथीहरूले शुभकामना दिइरहनु भएको छ, आज यही चाहिँ भानु चाहिँ भक्त जन्मिएकै दिनमा म पनि जन्मिएको हुँ र यहाँहरू सबैलाई जतिले अब विश गरिरहनु भएको छ म धन्यवाद दिन चाहन्छु। फेरि चन्द्रमणि आफ्नो जन्मदिनको बारेमा अनि नभन्ने अरूको जन्मदिन भनिरहने भन्न तपाईँले भन्नुहुन्छ, किनभने म तपाईँको गाली खान चाहन्न, तपाईँको माया चाहन्छु, त्यो माया मैले पाइरहेछु। विशेष गरी नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई अगाडि बढ़ाउनको लागि अनि एउटा संस्थागत रूपमा संसारकर्मी नेपालको साथ लिएर म अगाडि बढ़दै गर्दा मेरा प्यारा प्यारा संसारकर्मी साथीहरूको साथ छ। कलाकारको मायाले साँच्चीकै भन्नुपर्दा म पनि चिन्तित रहेको छु। सम्पूर्ण कलाकार स्रष्टा सर्जकलाई पनि नमन व्यक्त गर्न चाहन्छु। विशेष गरी यात्रा अगाडि बढ़छ, यो यात्रा रोकिने छैन। जीवनभर म रहेसम्म नेपाली लोकसंगीतको विकासका लागि विकृति विसंगति विरूद्ध मेरो आवाज सधैँभरि बुलन्द रहिने रहनेछ। आज जन्मदिनको दिनमा विशेष गरी मलाई यही शक्ति प्राप्त होस् भन्ने म कामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको आशीर्वाद लागेको छ। हिजोको शुरूआती दिनदेखि जब रेडियोमा प्रवेश गरियो नि होइन, रेडियो प्रवेश गरिसकेपछि त्यही दिनदेखिका साथीहरू आजसम्म पनि मलाई निरन्तर रूपमा साथ दिइरहनु भएको छ। आजभन्दा 2.5 दशक भनौँ 2 दशक अगाडिदेखि यात्रा गर्दै गर्दा ती बेलाका साथीहरूले आज पनि त्यत्तिकै मलाई स्नेह र माया दिइरहनु भएको छ। सबैलाई म नमन व्यक्त गर्न चाहन्छु र यो विशेष दिनमा जतिले मलाई शुभकामना व्यक्त गर्नुभएको छ सामाजिक सञ्जाल मार्फत, आज धेरै साथीले शुभकामना व्यक्त गरिरहनु भएको छ, म सबैलाई हृदयदेखि नै नमन व्यक्त गर्न चाहन्छु। यहाँहरू सबैको जय होस्, यहाँहरूको आशीर्वाद चन्द्रमणलाई सधैँभरि लागिरहोस्, आशा छ यहाँहरूको आशीर्वाद मलाई लागि नै रहेको छ। यदि नलागेको भए चन्द्रमणि पनि हराउँथ्यो होला नि त यो क्षेत्रबाट होइन, आशीर्वाद लागेको छ। यहाँहरू सबैलाई फेरि पनि म नमन व्यक्त गर्न चाहन्छु। अब एउटा गीत राखौं, हिमाल सत्तै छ हाँस्ने बोल्ने हजारौं भए नि साँच्चीकै यो मन चाहिँ त्यतै छ, तपाईँको लागि यो लोकप्रिय भाका।

नेपाली लोकदोहरीमा एउटा इतिहास बन्न सफल गीत हो। विमला छेत्री विष्णु माझीको आवाजमा रहेको हिमाल सत्तै छ। यो गीतलाई हामीले सुनायौं यस्तै समुद्र भाकाहरू सुनाउँदै आज असारको 29 गते म अगाडि बोलिरहेछु र विशेष गरी मैले आज आदिकवि भानुभक्त आचार्यका बारेमा केही चर्चा गरौं जस्तो लागिरहेछ। विक्रम सम्बत 1871 असार 29 गते आजकै दिन

देशैभरका रेडियोबाट आदरणीय श्रोता इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। म तपाईँको मनको साथी, तपाईँको प्यारो मान्छे चन्द्रमणि तपाईसँग छु। आजको बसाईलाई एक्सट्रिम इनर्जी ड्रिंकले साथ दिएको छ र आज त चन्द्रमणले तपाईँका कमेन्टहरू पढ्ने बसाई हो नि है, किनभने आज सोमबार हो, कमेन्टहरू पढ्नुपर्छ। हामीलाई धेरैभन्दा धेरै साथीहरूले कमेन्ट गरिरहनु भएको छ र आज विशेष गरी अब टिकटकलाई हेरे पनि जन्मदिनको शुभकामना चन्द्रमणि भन्नुभएको छ, फेसबुकमा हेरे पनि जन्मदिनको शुभकामना भन्नुभएको छ, यहाँहरू सबैलाई नमन छ। कञ्चन खत्री श्रेष्ठ यहाँलाई पनि धन्यवाद छ, विमला भुजेल यहाँलाई पनि नमन छ, बिहानै टेलिफोन गर्नुभएको थियो, धन्यवाद यहाँलाई। अनि अर्को साथी खेमजीले पनि सुन्दै हुनुहुन्छ, सुनिल परियाले हलोदा भन्नुभएको छ, नमस्कार दाई सुन्दैछु, डोटीको मान्छे अहिले चाहिँ प्रदेशबाट सुन्दैछु भन्नुभएको छ। रिजाल निर्मलाले सबैलाई सम्झना भन्नुभएको छ, जन्मदिनको शुभकामना भन्नुभएको छ, धन्यवाद यहाँलाई। अनि अर्को साथी परदेशी कान्छोको जानकारी गराए, शीतल पराजुलीले पनि जन्मदिनको शुभकामना भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि। सँगै हाम्रो पम्फा थापाजीले पनि शुभकामना भन्नुभएको छ, मुनाजी धन्यवाद छ तपाईँलाई पनि, कार्यक्रम सुन्दै हुनुहुन्छ, शुभकामना भन्नुभएको छ। हेलो हेलो नमस्कार गंगा गगन, अर्को साथी गंगाराज श्रेष्ठले पनि धेरै धेरै शुभकामना भन्नुभएको छ, लक्ष्मी खतिवडाले पनि शुभकामना नमन गर्न चाहन्छु भन्नुभएको छ, अभि चामलिङले नमस्कार गुड मर्निङ भन्नुभएको छ, अनि ललिता दानीले पनि सुन्दै हुनुहुन्छ, प्रेम अपारले पनि सुन्दै हुनुहुन्छ, अनि अर्को साथी धन थापाले पनि नमस्कार भन्नुभएको छ, लगायत अब हाम्रा धेरै धेरै साथीहरूले साथ दिइरहनु भएको छ, सबैलाई नमन छ। केदार नेपालीले ह्याप्पी बर्थडे भन्नुभएको छ, सन्देश कड्काले लभ यू साथी भन्नुभएको छ, मेरो प्यारो साथी। अब सन्देश कड्कासँग त मेरा धेरै किस्साहरू जोडिएका छन्, ती दुःखका बेला होइन, अनि आज सुखसम्म पुर्याउनको लागि ठूलो साथ दिने मेरो प्यारो साथी सन्देश। आज चन्द्रमणि रेडियोमा बोल्दै गर्दा यो रेडियोमा बोल्न लगदोरीको क्षेत्रमा सिकाउने पनि मेरै साथी सन्देश नै हो, सन्देश। आज चन्द्रमणि रेडियोमा बोल्दै गर्दा यो रेडियोमा बोल्न लगदोरीको क्षेत्रमा सिकाउने पनि मेरै साथी सन्देश नै हो।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: अड्गुरी।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 98577-71546।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
9: मध्यपश्चिम ट्राङ्क्याट यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै करिब 86 करोड़ रूपियाँको बजेट विनियोजन गरेको छ। कोराही उपमहानगरले सड़क, खानेपानी, सिंचाई, विद्युत विस्तार, पार्क, उद्यान, कलभर्ट निर्माण तथा क्रमागत आयोजनालाई निरन्तरता दिने गरी 85,91,62,000 रूपियाँको बजेट व्यवस्थापन गरेको हो। उपमहानगरपालिकाले पूर्वाधार विस्तारसँगै निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, स्थानीय आवश्यकता अनुसार नयाँ आयोजना अघि बढ़ाउने तथा विकास आयोजनाको गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ। बजेट अनुसार विगतदेखि कार्यान्वयनमा रहेका अधूरा क्रमागत तथा बहुवर्षीय आयोजनालाई सम्पन्न गर्न 1,54,17,62,000 रूपियाँ विनियोजन गरिएको छ। निर्माणको अन्तिम चरणमा पुगेका तथा बहुवर्षीय प्रतिबद्धता भएका योजनालाई प्राथमिकतामा राखेर बजेट छुट्याइएको हो। यसबाट लामो समयदेखि अपुरो रहेका आयोजना सम्पन्न हुने र लगानीको प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानी चालू आर्थिक वर्षमा 80 थान भरूवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भरूवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्युठानका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभएको छ। विभिन्न घटनामा प्रयोग भएका र लुकाई छिपाई राखिएको अवस्थामा विभिन्न ठाउँबाट हतियार बरामद भएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो। विगत 6 महिना यता विभिन्न स्थानबाट हात हतियार बरामद गरिएको उहाँको भनाइ छ। भरूवा बन्दुक सहित 3 थान पिस्तोल समेत प्रहरीले बरामद गरेको छ। इजाजत बिनाका हात हतियार बरामदले विभिन्न घटना न्यूनीकरण हुने प्रहरीले अपेक्षा गरेको छ। जिल्ला प्रहरी कार्यालयमा चालू आर्थिक वर्षमा 3 वटा अवैध हात हतियार सम्बन्धी मुद्दा दर्ता भएको छ। श्रम बजार सम्बन्धी तथ्याङ्क अध्यावधि गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा 4थो नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्न सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारीमा हुने उतार चढ़ाव र त्यसको प्रभाव समेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुन चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिनेछ। यस क्रममा शिक्षा र सिपको स्तर, श्रमको प्रकृति, बाल श्रम, बाध्यकारी श्रम तथा जोखिमयुक्त कामको अवस्थाबारे पनि विस्तृत तथ्याङ्क संकलन गरिनेछ। सर्वेक्षण अन्तर्गत 7 वटै प्रदेशका झण्डी 18,000 घर परिवारमा गणक परिचालन गरी आवश्यक विवरण संकलन गरिने कार्यक्रम रहेको कार्यालयको भनाइ छ। र वर्षौंदेखि जग्गाको स्वामित्वको पर्खाईमा रहेका सुकुम्बासी परिवारलाई सरकारले आवश्यक प्रक्रिया पूरा गरी लाल पूर्जा उपलब्ध गराउने तयारीलाई तीव्र बनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वास्तविक सुकुम्बासीको पहिचान, जग्गाको अव्यवस्थापन र कानूनी प्रक्रिया पूरा गरेर स्थायी समाधान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भक्तपुरको खरीपाटी स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका परिवारसँग आइतबार भेट गर्दै मन्त्री रावलले हतारमा गरिने निर्णय भन्दा दीर्घकालीनसम्म विवाद रहित हुने गरी काम गरिरहेको बताउनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापन संवेदनशील र जटिल विषय भएकाले निश्चित समय सीमा तोकेर काम गर्न कठिन हुने उल्लेख गर्नुभयो। उहाँका अनुसार सुकुम्बासीको पहिचानसँगै उनीहरूलाई उपलब्ध गराउने जग्गाको पहिचान, स्वामित्व प्रमाणीकरण र कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। सरकारले सुकुम्बासीका हकमा सकेसम्म छिटो काम अगाडि बढ़ाइरहेको जानकारी दिँदै उहाँले होल्डिङ सेन्टरमा रहेका परिवारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। मन्त्री रावलका अनुसार सरकारले तय गरेको योजना अनुसार लाल पूर्जा वितरण प्रक्रिया शुरू भइसकेको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्समा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 9847268673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
8: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
9: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
8: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
9: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
11: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
12: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
13: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
14: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धत्किने गिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
15: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
14: यौन उत्तेजना नहुने
15: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
14: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
15: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
16: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार समय बिहान 11 बजेदेखि
14: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
16: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818899028 राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
16: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
16: सम्पर्क फोन नम्बर 0825526601। सम्पर्क मोबाइल नम्बर 9858335990 9858331684 र 9858332770।
6: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: हजुर तपाईँहरूको घर घरमा रेडियो मध्ये बस्छ।
1: यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराइ पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली।

नमस्कार अनि लोकसांगीतिको विवादन तपाई सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरूमा आवाजिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको सँगै आलो रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सम्पूर्णलाई प्राविधिक भित्र प्रविधिक अधिकारीसँगै आवाजको दुनियाँ मार्फत तपाईँहरूकै सुमधुर आवाजका बाँकी लोकगीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता तपाईँ के गरिराख्नु भएको छ के गर्दै हुनुहुन्छ आजको यो न्यानो मौसम सँगसँगै होइन के कस्तो अवस्थामा हुनुहुन्छ कहाँ हुनुहुन्छ त आजको दिनमा पनि हामी कुराकानी गर्छौ तपाईँहरूसँग रमाइलो कुराकानी गर्नेछौ आज पनि है सोमबार आइपुगेको छ हामी सोमबार बसाईमा छौ हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब 12 बजेसम्म तपाईँहरूसँग रमाइलो भलाकुसारी गर्दै तपाईँहरूको टेलिफोन लिँदै तपाईँहरूसँग होइन तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुन्दै यहाँ रहने गर्छौं त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबार श्रृंखला लिएर उपस्थित भइसकेका छौं आज पनि अवश्य पनि सुनेर साथ दिनुहुनेछ आज पनि हामीले तपाईँहरूको प्रतिभा सुन्छौं आजको दिनमा तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ होइन अनि तपाईँहरूमा भने आज यति बेला हामी गुनगुनाउँदैछौ 91.4 मेगाहर्जबाट तपाईँहरू पनि आउन सक्नुहुनेछ आफ्नो प्रतिभा सुनाउनको लागि हामीसँग भलाकुसारी गर्न चाहनुहुन्छ भने 082-585-854 तपाईँहरूको लागि भने यो बाटो खुला छोडेका छौं हामीले सदाको बसाईमा तपाईँहरूको लागि भनेर हामीले यो नम्बर खुला छोडेका हुन्छौं तपाईँहरूलाई अन्तिमसम्म पटक पटक मैले जानकारी गराउनेछु हाम्रो टेलिफोन नम्बर अनि तपाईँहरू होइन के गरिराख्नु भएको छ अवश्य पनि यो कुरा त हामी गर्ने नै छौं भलाकुसारी होइन आउनुहोला कुराकानी गरौंला अनि तपाईँहरू पनि आज हामीलाई यति बेला लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ अथवा सुन्न पनि सक्नुहुनेछ अनि मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ तपाईँहरू हाम्रो पात्रमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने एकदमै सहज तरिकाले सुन्न पाउनुहुनेछ अनि त्यसपछि हाम्रो रेडियोको वेबसाइट पनि रहेको छ www.radiomp.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ तपाईँहरू जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ एकदम सहज तरिकाले सुन्न पाउनुहुनेछ अनि साथमा रहेको छ सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ है त हामी फेसबुक लाइभमा नै हुनेछौ हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम तपाईँहरू फेसबुकमा गएर सुन्नुहोला है त रेडियो मध्यपश्चिम एफएम भनेर त्यहाँ खोज्नुभयो भने हामीलाई लाइभ देख्नुहुनेछ तपाईँहरू त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ तपाईँहरूका कमेन्टले पनि पक्कै पनि स्थान पाउनेछन् तपाईँहरूका कमेन्ट पनि मैले वाचन गर्नेछु समयले साथ दिएसम्म अन्तिम अन्तिमसम्म सुनेर साथ दिनुहोला यति बेला पनि हामी अब एउटा गीत राख्नेछौ तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट पनि सुनेर साथ दिँदै गर्नुहोला यति बेला तपाईँहरूमाझ राखेको यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस् तपाईँहरूको टेलिफोन लिन फेरि पनि यहाँ उपस्थित हुनेछौ यति बेला सुन्दै गर्नुहोस्

0: సరే సరే మిరుగి జోడ్యం తపారు సంపూర్ణ రెడ్డి ప్రేమీ శ్రోతాహరు మాస్ ఆజ భని అబ హామీ తపారు మాస్ గుంగునాయిరాకే ఛౌ 91.4 మెగాహర్ట్జ్ బాట అని తపారు సంపూర్ణలై మీఠో గీత సంగసంగై పునఃస్వాగత గర్న చాహన్చు. తపై కే కొస్త అవస్థమా హునుహుంచ క్యా హునుహుంచ హైన ఆజ అవశ్య పని భలాకుసారీ గర్నేసౌ రమైలో కురాకానీ గర్దై అగాడి బర్దై గర్నేసౌ. 082-585-854 బాట భయర తపై వనే కార్యక్రమ సౌభాగ్యతా జనాన సక్నుహునేచ తపారు వనే ఆఫూసంగ లుగేర రహేకు ప్రతిభాలై సునాన చాహనుహుంచ వనే आउनु होला है त. आजको दिनमा धेरैभन्दा धेरै नयाँ साथी जोडिनु भयो होइन, यहाँहरूसँग कुराकानी गर्छौ अनि त्यसपछि जसले उत्कृष्ट प्रतिभा सुनाउँछ नयाँ साथीहरू धेरैभन्दा धेरै जोडिनु भयो भने आजको दिनमा हामीले विजेता पनि छान्नेछौ. अवश्य पनि तपाईँ आउन सक्नुहुनेछ है त, कुराकानी गरौंला, तपाईँहरूसँग लुकेर रहेको प्रतिभालाई सुनौला, धेरैमा धेरै पनि सुनौंला होइन. तपाईँसँग मिठो रमाइलो कुराकानी गरौंला. तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गरेको छु, तपाईँहरू भने होइन हामीलाई धेरै माध्यमबाट सुन्न सक्नुहुन्छ है त. हाम्रो पात्रो मोबाइल एप्लिकेशन तपाईँहरू हाम्रो पात्रोमा गएर तपाईँहरूले सुन्न सक्नुहुनेछ. त्यहाँ गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने एकदमै सहज हुनेछ तपाईँहरूलाई सुन्नको लागि होइन. अनि त्यसपछि भने 91.4 मेगाहर्ट्जबाट पनि तपाईँहरू सुन्दै हुनुहुन्छ होला पक्कै पनि. अवश्य पनि पूर्व अनि मेची महाकाली कता कताबाट सुन्दै हुनुहुन्छ. आज अवश्य पनि एकैछिनपछि कुराकानी गर्न पाउनेछौ. कोही साथी पक्कै पनि आउने क्रममै हुनुहुन्छ होला, उहाँसँग पनि कुराकानी गर्नै पर्यो क्या अरे होइन, उहाँसँग कुराकानी गर्नेछौ अवश्य पनि. यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ. नमस्ते हजुर. नमस्ते नमस्ते हजुर, कहाँबाट को बोल्नु भयो? प्रतीक्षा राणा घुराई चार प्रतीक्षा जी
1: हजुर
0: सन्चै आरामै हुनुहुन्छ? एकदम एकदम ठिक छ भन्नुपर्छ. तपाईँको फोन आएपछि त हामी फेरि एकदमै सन्चो भइहाल्छौँ. हाम्रो प्रतीक्षाजीले के गर्दै हुनुहुन्छ, के गरेर दिन बिताइराख्नु भएको छ आज?
1: हिजो अस्तिका दिनहरूमा त अब रोपाई चलिरहेको थियो, आज चाहिँ प्रोग्राम सुन्दैछु भनौँ न है.
0: रोपाई पनि सकाउनु भयो?
1: हजुर.
0: ल तपाईँले पनि अब खेतीपाती सकाउनु भयो रहेछ क्या अरे, अवश्य पनि घरमै हुनुहुन्छ होला क्या अरे है. अनि हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ यति बेला? रेडियोबाटै सुन्नुभएको छैन? ल ठिकै छ, आज भने तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ क्या अरे, सुनाउनुहुन्छ नि अवश्य पनि.
1: सुन्छ, त्यति त आउँदैन, प्रयास गर्छु
0: है. ल त प्रयास गरिहाल्नुहोस् है.
1: परे माता दबापा दबापा चेरी बेचो मिम्रो अभाप मैलोरी तिम्रो मेरो दुबई को सानु बिग्रियो जीवन बेबा.

0: no, yo ya tiene.
1: Pratiksha ji.
0: Adi.
1: La sare mita pratibha sunaunu bhayo. Ai aaja chai tapai hami bhalaku sari pahilo din ho ki kya ho?
0: Aaj
1: first attack nahi ho, sunera tapai 7 din thiye, call chai nagareko hai. Sunera matre 7 I am going to go to the house. I am going to go to the house.
2: Bangla Chuli 8 Rani Bas Bata Sunita Magar.
1: Sunita ji. Sanjay Aramai Hununcha.
2: Hajur
1: thik chu ani hajurako ke sasna hunu. Sunita ji ka phone aayo bhane hami ekdam thik bhayalchau kya. Sunita ji. आज धेरै दिनपछि टेलिफोनमा जोडिनु भएको छ हैन हामीलाई बिर्सिनु भयो भो भनेर आजसम्म कता हराउनु भएको थियो नि फेरि
2: आज त्यस्तो बिर्सेको भन्दा पनि सायद 5-6 महिना पछाडि नै भयो होला हजुरसँग यो कार्यक्रममा कुरा म चाहिँ बाहिरतिर थिए त्यो भएर भक्खर घरतिर आएको अनि फेरि आउने बित्तिकै भनौँ न कार्यक्रम सुनेर फोन डायल गरेको फोन पनि लागिहाल्यो है
1: हाम्रो सुन्दाजी फेरि धेरै पैसा कमाउन जानुभएको थियो कि क्या हो
2: I'm going to go to the house.
1: Let's start.

0: ओके सुन्दा जी साह्रै मिठो प्रतिभा सुनाउनुहुन्छ, बेला बेलामा आउनुहुन्छ होइन, बिर्सी बिर्स्यो भन्ने होला। यति धेरै गीतहरू सुनाउने, यति मिठो प्रतिभा सुनाउने जोस जागर फेरि कथाबाट आउँदो रहेछ क्या अरे?
1: हजुर, आफ्नो अलिकति रहर भएपछि अब जता गए पनि म कार्यक्रम चाहिँ बाहिरतिर बाटो पनि सुनिरहेको हुन्छु, अब सहभागी हुन चाहिँ अलि सक्दैन।
0: ल ठिकै छ सुन्दाजी, अब हामी चाहिँ छुट्टिनुपर्छ है, अन्य साथीलाई पनि पालो दिनुपर्छ क्या अरे। हजुरको यो मिठो प्रतिभा सँगसँगै अब चाहिँ साथीभाइ सम्झना गर्नु पर्ला।
1: हजुर, सर्वप्रथम हजुरलाई, टेक्निसियन सपोर्टर दादा प्रतिभा अधिकारीलाई, अनि यति बेला कार्यक्रम लो उकाली ओह्राली सुनेर बस्नु भएको सम्पूर्ण साथीहरूलाई, अनि मसँगै हुनुहुन्छ मेरो प्यारी मम्मी अनि भाउजू अनि मेरो प्यारो भाइ अनि मेरो साथीहरूमा तिलका गिरी, विमला मगर, पिमा जिएम, सम्झना डागी, जीवन छेत्री, सन्तोष ओली, राजपुन मगर लगायत जति पनि नाम छुटेका साथीहरू हुनुहुन्छ सम्पूर्णलाई सम्झिरहेको छु भन्दै बिदा हुन्छ है त।
0: ओके बाबाई, हाम्रो सुनिता मगर बंगला चुले आठ रानीवासबाट होइन, यहाँले चाहिँ हामीलाई बिर्सी बिर्स्यो भन्ने बेला टेलिफोन गर्नुहुन्छ अनि त्यसपछि साह्रै मिठो मिठो प्रतिभा सुनाएर जानुहुन्छ क्या अरे। अब भने पालो तपाईँको रहेको छ, आज यो मौसम सँगसँगै के गरिराख्नु भएको छ? यो चिसो मौसम सँगसँगै कति बेला चिसो गर्छ, कति बेला चाहिँ एकदमै घाम पनि गरेको हुन्छ क्या अरे होइन, एकदम शीतलताको महसुस पनि भइराखेको हुन्छ होइन, एकदम काम गर्न पनि सहज भइराखेको हुन्छ। तपाईँहरू भने आज होइन यो बर्खा मासको यो समयमा भने खेतीपातीमा एकदमै व्यस्त हुनुहुन्छ होला, फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते जो
2: नमस्ते, नमस्कार,
0: हजुर हाम्रो राधा आचार्य हुनुहुन्छ कि क्या हो?
2: कस्तो जान्नु
0: ल राधाजी, एकदमै होइन, अब अलिअलि गेस गर्नु पर्यो क्या अरे होइन, राधाजीको थोरै थोरै भोइस सुनियो भने चिनिहाल्छु म फेरि।
2: धन्यवाद है,
0: एकदमै। ल राधाजी के गर्दै हुनुहुन्छ? पक्कै पनि सन्जय आरमै हुनुहुन्छ होला क्या अरे?
2: एकदम एकदम, हजुरको आशीर्वादलाई राख्छ, सन्जय आरमै छु। हेर्नुहोस् म त के गर्ने, काम गर्दै सुन्दै गर्छु, अब अरू त के गर्नु छ र खै त।
0: कामकाजमा व्यस्त हुनुहुन्छ, खेतीपाती गर्नु भएन?
2: खेतीपाती छैन सर, मेरो त अलिअलि तरकारी खाने बारी मात्रै हो।
0: अनि ठिकै छ राधाजी, आज कार्यक्रममा आउनु भएको छ, धेरै दिनपछि टेलिफोनमा जोडिनु भएको छ, आज अब तपाईँहरूको प्रतिभा सुन्ने पनि दिन रहेको छ, एकदमै सुनाउनुहुन्छ होला नि?
2: हजुर हजुर, म सुनाइदिन्छु, अब कहिले काहीँ अब त्यस्तै व्यस्त हुन्छ अनि जोडिन सक्दैन, कहिले काहीँ चाहिँ जोडिहाल्छु फेरि।
0: ल ठिकै छ, यति बेला भने एउटा मिठो गीत गाइदिनुहुन्छ कि भन्ने आशामा छौँ, गाइदिनुहोस् है।
2: हस् हुन्छ, सुन्नु होला है त।
0: ल त सुरु गरिहाल्नु, सुनिहालौँ।
2: हे चौपारीमा मेरियामा बर्फी पल ढलेको कले

0: 咱这个
1: 谁？嗯，啥子谁？老弟给是三厘米的粉底外送到的外侧，俺们俺们什么送到外家里？阿不几个人打耶？俺们在出镇的外侧，这地回来看你个人问的不呢？哪里家里？一地不拉不呢？阿不他拍个玉米，他给生生个阿不啥地外送到那个人谁打？
0: 阿就是说，不他妈的玉米他买也送到那耶？别拉别拉那些，碰个人是啥个弟弟，碰的个人完了，阿你出那完了。अरे आजले मिठो माया सम्झना शुभ आशीर्वाद छ अनि आज मिठो माया दिदै गर्नु होला भन्छु है अनि परदेशीहरुलाई पनि मिठो माया सम्झना शुभ आशीर्वाद छ अघि आउने मेरो एउटा प्रतीक्षा बहिनी छिन् तिनलाई पनि मिठो माया सम्झना र शुभ आशीर्वाद छ आज तिनको बोली सुनेमा म त एकदम खुसी भए रमाए है त अनि त्यसपछि पछि आउने बहिनीलाई पनि मिठो माया सम्झना शुभ आशीर्वाद अब लास्टमा आउने साथीहरूलाई पनि मिठो माया सम्झना शुभ आशीर्वाद र मलाई राधा आचार्य भनेर मध्यपश्चिम सुनेर बस्नु नि कस्तो विरक्त गरेर गाउनु भयो भनेर सुनिदिनु होला र यस्तो गाउने हुनुहुन्छ रहेछ भनिदिनु होला भन्ने मलाई एकदम पूर्ण आशा छ भन्दै म छुट्टिन्छु नमस्ते
1: ओके बाबा हाम्रो राधा आचार्य है कुराकानी गर्न पाउँछौँ हामी बेला बेलामा होइन अब भने पालो तपाईँको रहेको छ यस्तै मिठो मिठो लुकेर रहेको प्रतिभाहरू तपाईँहरूसँग छ भने आउन सक्नुहुन्छ है त कुराकानी गरौँला तपाईँको प्रतिभा पनि सुनौला धेरैमा धेरै पनि सुनाइदिउँला क्यारे होइन आज चाहिँ मौसमको कुराकानी गरौँ भने बाहिर चाहिँ यो आज यति बेला होइन घाम पनि लागेको छ अलिअलि बादल पनि गरेको छ तपाईँ सुन्न सक्नुहुन्छ हामीलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz है त तपाईँलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ सुन्नुहोला हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ अनि हाम्रो वेबसाइट रहेको छ www.radioMP.org लगइन गरेर पनि एकदमै सहज तरिकाले सुन्न पाउनुहुनेछ ठिकै छ के कस्तो अवस्थामा हुनुहुन्छ कुराकानी गर्नेछौँ अवश्य पनि होइन आज यो बिहानको समय छ होइन यति बेला भने कोही साथी घरमा हुनुहुन्छ होला घरमा बसेर होइन मस्तसँग खाना खाने क्रममा पनि हुनुहुन्छ होला कतिपय भने घाँस दाउरा वन बाख्रा उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै यस्तै यस्तै गर्दै यात्रा गर्नुभएको छ होला आजको दिन के कसरी बिताउँदै हुनुहुन्छ अवश्य पनि होइन आज फेरि पनि के छ प्रदीपजी कोही साथी हुनुहुन्छ टेलिफोन कुराकानी गर्छौँ फोन कलको साथी नमस्ते हजुर
2: नमस्ते सर नमस्ते
1: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नु भयो यति मिठो आवाजमा
2: हजुर हापुरदेखि नारायणी बस्नेत
1: हापुरदेखि नारायणी बस्नेत है
2: हजुर
1: नारायणीजी
2: हजुर
1: सन्चै आरामै हुनुहुन्छ एकदम ठिक छ भन्नुपर्छ हाम्रो नारायणीजीले के गर्दै हुनुहुन्छ आजको दिन के कसरी बिताउँदै हुनुहुन्छ
2: आजको दिन खाना बनाएर खाएर बसेको छु हजुरको प्रोग्राम सुन्दै बस्दै गरेको थिएँ अनि फोन हाने लागिहाल्यो
1: झ्याप्पै लागिहाल्यो है कति भाग्यमा लाग्यो तपाईँ त फेरि
2: के
1: फोन चढाइ गर्न साथ फोन लागिहाल्ने
2: लागिहाल्छ
1: नारायणीजीले खेतीपाती भ्याउनु भयो सकाउनु भयो
2: हजुर भ्याइन् सर आज लगभग पाँच दिन भइसक्यो भ्याइन्
1: ओहो पाँच दिन भइसक्यो है कति छिटो छिटो सकाउनु भएछ त नि
2: धेरै भयो थिएन सर सात कथा त हो
1: ल ठिकै छ हाम्रो नारायणीजी अब टेलिफोनमा आउनुभयो तपाईँको प्रतिभा तपाईँको गीतहरू सुन्नको लागि एकदम आतुर छौँ फेरि हामी सुनाउनुहुन्छ नि
2: हजुर
1: लौ त सुरु गर्नुहोस् है
2: हजुर तिमीसँग भेट

ठिकै छ, हाम्रो नारायणीजी अब गीत गाउँदा गाउँदै कता अब हराउनु भयो क्यारे होइन, बिर्सिनु होला पक्कै पनि होइन, पहिला एकदमै गाउँछु भनेर जोस जागरका साथ आउनु भएको थियो, अब बिचैमा फेरि कता बिर्सिनु भयो कि क्या हो जस्तो लाग्छ। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ फेरि पनि, कोही साथी हुनुहुन्न भन्ने कुरा छ यति बेला। ठिकै छ, तपाईँहरू पनि लुकेर रहेको प्रतिभालाई सुनाउन चाहनुहुन्छ भने फेरि पनि टेलिफोनमा जोडिन सक्नुहुनेछ, 082-8564 जोडिनु होला। यति बेला कोही साथी पनि हुनुहुन्न है, अब हामी चाहिँ एउटा गीत प्रस्तुत गर्छौँ अनि त्यसपछि भने तपाईँहरूको प्रतिभा सुन्न, तपाईँहरूसँग मिठो रमाइलो गपगाप गर्न फेरि पनि यहाँ उपस्थित हुनेछौँ। यति बेला पनि यो मिठो गीत तपाईँहरूमा सुन्दै गर्नुहोस्।

0: सर मिठो गीत प्रस्तुत गर्यौं तपाईहरु बाज अब भने तपाई पनि आउन सक्नुहुन्छ कुरा गरौँ ला ग्यारे। अब हामी चाहिँ कार्यक्रमको अन्तिम अन्तिम चरणमा पुग्दैछौँ, हामीसँग एकदम थोरै थोरै समय मात्रै बाँकी छ। तपाईँसँग पनि लुकेर रहेको प्रतिभा छ भने आउनु होला है। 0082-585-854 तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गरेको छु। हाम्रो टेलिफोन नम्बर तपाईँहरूलाई टेलिफोन गर्न सहज होला, सम्झन सहज होला भनेर एकदमै मैले तपाईँहरूलाई बारम्बार जानकारी गराइराख्ने गरेको छु। आउनु होला है त, कुराकानी त गर्नै पर्यो क्यारे होइन, कुराकानी गर्दै अगाडि बढ्नुपर्छ। तपाईँ हामी रमाइलो एकदमै मिठो कुराकानी गर्न पाउँछौ भन्ने आशामा छौ। अझै पनि अवश्य पनि अन्तिम अन्तिमसम्म सुन्दै हुनुहुन्छ होला हाम्रो सौभागी मित्रहरूले होइन, अन्तिममा को विजेता हुन्छ भन्ने कुरा तपाईँहरू सुन्दै गर्नु होला है त। अन्तिममा थाहा हुनेछ अवश्य पनि हाम्रो हिमालय अफसेट प्रेसले राखेको कुपन कसले पाउने भन्ने कुरा अन्तिममा है त। अब हामीसँग समय भने एकदमै थोरै थोरै मात्रै बाँकी छ, अन्तिम अन्तिम चरणमा पुग्दैछौ। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ टेलिफोनमा? कोही साथी हुनुहुन्न भन्ने कुरा जानकारी दिनुभएको छ होइन, संकेत गर्नुभएको छ। तपाईँ आउनुहोला होइन, तपाईँले के माध्यमबाट सुन्दै हुनुहुन्छ यति बेला भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम दाङगुराईमा रहेको होइन, रेडियो मध्यपश्चिमको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम उकाली ओह्रालीको यो सोमबार श्रृंखला एकदमै एकदमै रमाइलो भइराखेको छ। तपाईँहरू हाम्रो पात्रमा गएर पनि सुन्न सक्नुहुनेछ, तपाईँ त्यहाँ कमेन्ट गर्न सक्नुहुनेछ है त। यदि केही सल्लाह सुझावहरू दिन चाहनुहुन्छ, केही कुराहरू भन्न छ भने त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ, अवश्य पनि हामी हेर्नेछौ तिनै कमेन्टहरू, तपाईँहरूका कमेन्ट होइन, केही सल्लाह सुझावहरू हामीबाट केही कमी कमजोरी देख्नु भएको रहेछ भने हामी त्यहाँ मनन गर्नेछौ हेर्नेछौ। कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते, नमस्कार हजुर, एकदमै ठिक छ भन्नुपर्छ। हाम्रो अलि केस गर्न गाह्रो भइराखेको छ होइन, कहाँबाट को बोल्नु भयो? शुभनाम कृष्ण चौधरी भनिसक्नु भयो है
1: हजुर। अनि खाना खाइसक्नु भयो?
0: एकदम खाइसक्यौ भन्नुपर्छ। हाम्रो कृष्णजीले भनिसक्ने होइन, कृष्णजी यो आरजे नारायण डिसी भन्ने मात्रै नाम छ क्या होइन, अलि कान कम सुन्छ फेरि। एकदमै ल ठिकै छ कृष्णजी।
1: हजुर हजुर,
0: के गर्दै हुनुहुन्छ त?
1: बसाबस खेतीपातीमा मच्या छु भनौँ है। आज आज अलि सक्ने विचार छ, आज खेतीपाती अनि के खाने भन्छन् नि,
0: के खाने हो फेरि हाम्रो कृष्णजीले के खाने भन्नुहुन्छ, अब फेरि नामै नभनिदिने क्या।
1: अब सेकाउने के भन्छन् नि, अब त्यो धान रोपिसक्या भन्छन् नि, के खाने भन्छन्। अब खाने त मासु भात हो खाने।
0: मासु भात खाने होइन, टन्न मोटाउने। अब खेतीपाती गर्दा चाहिँ अब इनर्जी अलि आउला भनेर हो कि क्या हो?
1: हजुर
0: ल ठिकै छ कृष्णजी। अब आज अब तपाईँहरूको मिठो मिठो प्रतिभाहरू होइन, तपाईँले अवश्य पनि गाउनुहुनेछ, तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ, सुनाउनुहुन्छ नि, सुरु गरिहाल्नुहोस् है।
1: हजुर सुरु गरिहालौँ
0: त। ल सुरु गरिहाल्नु, सुनिहालौँ।
1: श्रोताले पनि आत्तिनु होला नि फेरि। हजुर हुन्छ त, ल म सुरु गरेँ त।
0: लौ त गरिहाल्नुहोस्।
1: ल पुरानो, म पनि पुरानो मान्छे, तपाईँ पनि अब तपाईँ पनि पुरानो त्यति हुनुहुन्न, तर म पुरानो अब 40 कटे फेरि।
0: ल ठिकै छ, जे जस्तो भयो भने सुनिहालौँ है त।
1: ल ओके। हे काठौ सानो के गर्दै बसी छौ, कि कसैको मायामा फसी छौ, त्यो मन रुन्न होला र त्यो मन रुन्न होला र, मलाई जस्तै तिमलाई भाथ्यो रे, भेटै हुन्न होला र, के गर्दै बसी छौ, कि कसैको मायामा फसी छौ, त्यो मन रुन्न होला र त्यो मन रुन्न होला र, मलाई जस्तै तिमलाई निभाथ्यो रे, भेटै हुन्न होला र त्यो मन रुन्न होला र, मलाई जस्तै तिमलाई निभाथ्यो।

0: सही हामी छुट्टी छुट्टी
1: हलो
0: बर्बादै हो नि कृष्णजी
1: अब अर्को हप्ता जोडिउँला सिलाउँला क्या
0: ल त अर्को हप्ता भेटौँला आज चाहिँ साथीभाइ सम्झना गर्नुहोस्
1: हजुर सामन्त हजुरलाई अनि जसले उकाली ओरेली सुनिरहनु भएको छ उहाँ समूलेर मलाई कृष्ण चौधरी भनेर चिन्ने नदिने साथीलाई भन्दै छुट्टिन्छ
0: हकी बाबा हाम्रो कृष्ण चौधरी होइन सदाको बसाइमा भन्दा पनि होइन टाइम टाइममा आउनुहुन्छ मिठो मिठो गफहरू सुनाउनुहुन्छ कुराकानी गर्न पाउँछौ एकदमै रमाइलो भलाकुसारी हुन्छ यहाँसँग पनि अब भने हामी तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँहरूको प्रतिभा चाहिँ सुन्न सक्दैनौ है आजको यो बसाईबाट पनि हामी छुट्टिन सक्छौ छुट्टिनुपर्छ आज होइन सक्छौ भन्दा पनि समयले नेटवर्क काटिसकेको छ के कस्तो अवस्थामा हुनुहुन्छ के कसरी सुन्दै हुनुहुन्छ के को माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्थ्यो जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मिठो माया मिठो सम्झना छ आजको बसाई पनि एकदमै रमाइलो भइराखेको थियो मलाई प्रविधि संयोजनबाट पनि हाम्रो ह्यान्डसम सर प्रदीपजीले साथ दिँदै हुनुहुन्थ्यो यहाँको साथ मिलिराखेको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि त्यसपछि हाम्रो आउँदो बसाईको लागि तपाईँहरूको लागि भने कुपन राखेको हिमालय अफसेट प्रेस प्रायोजक होइन हिमालय अफसेट प्रेसलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु मिठो माया मिठो सम्झना छ आज के कसरी होइन दिनहरू बिताउनुहुन्छ शुभ बित्नेछ अवश्य पनि खाना खाने क्रममा हुनुहुन्छ अवश्य पनि रमाइलो कुराकानी गर्दै हुनुहुन्छ होला आजको बसाईमा टेलिफोन गर्नु भएको थियो धेरैजनाले होइन बंगलादेशले आठ रानीवासबाट भने सुनिता मगरले आफ्नो मिठो प्रतिभा सुनाउनु भएको छ यहाँलाई होइन धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँ बिज्दा हुन सफल हुनुभएको छ यदि मिल्छ भने सुन्दाजी आउँदो बसाईमा होइन यहाँसम्म आउनुहोला कुराकानी गरौंला तपाईँ हामी रमाइलो भलाकुसारी गरौंला होइन हिमालय अफसेट प्रेसले राखेको कुपन पनि छ यदि मिल्छ भने आउँदै गर्नुहोला र आजको यो बसाईबाट भने म कार्यक्रम प्रस्तुत नारायण जीसी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति छ आजको यो दिनभरिमा होइन यो समय शुभ बितोस् शुभ रहोस् नमस्कार।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-5563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3500।

0: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू
2: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 34 जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह। मेची राजमार्ग अवरूद्ध हुँदा पूर्वका 3 जिल्लाको आवागमन प्रभावित। यस वर्ष अहिलेसम्म देशभर 6 जलमार्गमा जहाजको सुरक्षालाई लिएर आक्रमण गरेको भनाई। र ब्रेन्डम म्याककलम इंग्ल्याण्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ, ललितपुर र भक्तपुर सहित विभिन्न 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढ़ीको जोखिम छ। त्यसैगरी सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलालीमा पनि बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले बाढ़ीको जोखिम रहेका क्षेत्रमा नदी र खोलामा जलसतह बढ़न सक्ने भएकाले बस्तीमा सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवत जावत नगर्न, मौसम तथा बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाले आग्रह गरेको छ। निरन्तर वर्षा भइरहेकाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ़न सक्ने र केही ठाउँमा डुबान तथा कटानको जोखिम हुन सक्ने महाशाखाले चेतावनी दिएको छ। सम्बन्धित जिल्लाका पालिका, सुरक्षा निकाय तथा विपद व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्व तयारी तथा सम्भावित विपदका घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका 17 हटियामा रहेको कर्रा खोलामा आएको बाढ़ीले खाली ट्रक बगाएको छ। आज बिहान 7:45 शिवम सिमेन्ट फ्याक्ट्री नजिकै रहेको कर्रा खोलाको कलबर्ट पार गर्ने क्रममा पानीको बहाव बढ़ेपछि ट्रक बगाएको हो। प्रहरीका अनुसार सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कदै गरेको NA7K765 नम्बरको 12 चक्के ट्रक खोलाले बगाएको हो। निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सड़क बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ। यातायात अवरूद्ध भएसँगै यात्रुले शास्ति पाएका छन् भने मालवाहक गाड़ीको ढुवानी समेत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका 9 राजदुआलीमा पुरानै पहिरो थप धसिएर सड़क बगेपछि कुनै पनि प्रकारका गाड़ी चल्न सकेको अवस्था छैन। डिभिजन सड़क कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सड़क मरम्मतको काम भइरहे पनि लगातारको पानीले भने काम प्रभावित गर्दै आएको छ। लेन्दे खोलामा हिजो बेलुकी पानीको सतह बढ़दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो बेलुकीदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजदेखि फेरि विद्युत उत्पादन शुरू हुने उहाँले बताउनुभयो। गएको वर्ष असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो, पछि मर्मतपछि सञ्चालनमा ल्याइएको हो। यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। गएको शुक्रबार असार 26 गतेसम्म देशभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभर 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै रोपाई गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ। गण्डकी प्रदेशमा 65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाईको गति निकै ढिला देखिएको र कोशी प्रदेशमा 31.5% क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टर खेतीयोग्य जमीन मध्ये 87,033 हेक्टरमा मात्रै रोपाई भएको कृषि विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचातीको भाव आज घट्यो, बत्ती अवरूद्ध हुने समस्या समाधान गर्न कर्णालीमा यान्त्रिक क्रेन पठाउने तयारी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले 34 जिल्लामा बाढ़ीको जोखिम सावधानी अपनाउन आग्रह अहिलेसम्म देशभर 46% मात्रै धान रोपाई सम्पन्न लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भाव आज घटेको छ। हप्ताको दोस्रो कारोबार दिन आज सुन 2800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,88,000 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 100 रूपियाँले घटेर 4,375 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 35 रूपियाँले घटेर तोलाको 4,475 रूपियाँमा कारोबार भएको थियो। सरकारले कर्णालीमा विद्युत अवरूद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यहाँ विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। कर्णालीमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरूद्ध हुने समस्या र मरमत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। सुर्खेत लगायत कर्णाली प्रदेशकामा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरूद्ध हुँदै आएको छ र यसको समस्या र मरमत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी आएपछि संघीय सरकारले यस्तो पहल गरेको हो। रोजगारीको खोजीमा युवा विदेशीने क्रम बढ़िरहेका बेला पर्वतका देवेन्द्र पराजुली भने गाउँमै राम्रो आमदानी गर्दै आउनु भएको छ। बिहादी गाउँपालिका दुईका पराजुलीले गाउँघरमै बसेर उन्नत भैंसी पालन मार्फत वार्षिक 1,00,000 रूपियाँ आमदानी गर्दै आउनु भएको छ। पराजुलीका लागि अहिले भैंसी पालन नै आमदानीको मुख्य स्रोत बनेको छ। स्थानीय जातका 2-3 भैंसीबाट शुरू भएको व्यवसाय अहिले 5 मुरा जातका उन्नत भैंसी सहित 10 भैंसीमा विस्तार भएको छ। उहाँको फार्मबाट दैनिक 80-100 लिटरसम्म दूध उत्पादन हुने गर्छ। उत्पादन भएको दूध स्थानीय बजारसँगै पर्वतको हुवास, गुल्मीको भूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। अब विदेशको खबर। अमेरिकी सेन्ट्रल कमाण्डले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण शुरू गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार यो सैन्य आक्रमण हर्मुज जलमार्ग हुँदै आउजाउत गर्ने व्यावसायिक जहाज र गैर सैनिक नाविकहरूमाथि इरानले आक्रमण गर्न सक्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले गरिएको हो। सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्स मार्फत हिजो बेलुकीदेखि थप हवाई आक्रमण शुरू गरेको जनाएको छ। अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरेको छ। अब खेल खबर। इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीले टेस्ट टोलीका मुख्य प्रशिक्षक बेन्डन म्याककलमलाई पदबाट हटाएको छ। कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास र कप्तानी छाड्ने घोषणा गरेको 2 हप्तापछि आएको यो निर्णयसँगै इंग्ल्याण्डको चर्चित बाजबल युगको पनि अन्त्य भएको छ। न्यूजील्याण्डका पूर्व कप्तान समेत रहेका म्याककलम इंग्ल्याण्डको सीमित ओभर टोलीका मुख्य प्रशिक्षकका रूपमा निरन्तर रहनेछन्। पछिल्ला कमजोर नतिजा र मैदान बाहिर भएका केही विवादास्पद घटनाका कारण टेस्ट टोलीबाट उनलाई हटाइएको भनिएको छ। क्रिकेट निर्देशक रोब की आफ्नो पदमै रहनेछन्। पुरूष टोलीको समग्र अवस्थाको समीक्षा गरेपछि ईसीबीले म्याककलमलाई टेस्ट टोलीबाट हटाउने निर्णय गरेको खबरमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 34 जिल्लामा बाढ़ीको जोखिम सावधानी अप्नाउन आग्रह। पहिरोका कारण मेची राजमार्ग अवरूद्ध हुँदा पूर्वका 3 जिल्लाको आवागमन प्रभावित। यस वर्ष देशभर अहिलेसम्म 46% मात्रै धान रोपाई सम्पन्न। गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी, कोशीमा सबैभन्दा कम रोपाई। सुन चाँदीको भाव आज घट्यो। सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार। अमेरिकाद्वारा इरानमा थप हवाई आक्रमण। हर्मुज जलमार्गमा जहाजको सुरक्षालाई लिएर आक्रमण गरेको भनाई। र ब्रेन्डम म्याककलम इंग्ल्याण्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
7: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
8: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
7: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
8: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
9: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
10: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825 90 410 मोबाइल नम्बर 98 4 78 28 913 र 98 095 12 871
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
15: फोन नम्बर 0825 63 479
14: मोबाइल नम्बर 98 4 94 67 487
16: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
17: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू
18: मानसिक तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
19: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
20: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
21: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
9: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
8: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825 61 683 र सम्पर्क मोबाइल नम्बर 98 4 79 35 700
22: खुसीको खबर
23: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
0: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-065-23।
16: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्ध कपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
15: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
15: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
15: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
22: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98189-08।
24: मध्य पश्चिम FM 91.4 MHz।

कास्टिङ प्रोग्राम फ्रिकिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082584054 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478273।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: पहिला भने जुन तलाई यो सहर फोरी छ भनेर
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत

0: तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
1: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
1: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन्न जाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: कुनै सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: हो र कहाँ?
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
0: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498871।
9: मध्यपश्चिम जाङ च्याक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवबाबुसालको नमस्कार। यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। गत शुक्रबारसम्म देशभरमा कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभरमा 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,77,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। जसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढ़ी रोपाई गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागले प्रतिवेदनमा उल्लेख गरेको छ। गण्डकी प्रदेशमा 65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाईको गति निकै ढिला देखिएको छ। कोशी प्रदेशमा 31.5% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टर खेतीयोग्य जमीन मध्ये 87,033 हेक्टरमा मात्र रोपाई भएको विभागले जनाएको छ भने यस वर्ष लुम्बिनी प्रदेशमा यो सिजनको धान रोपाई 59.94% सम्पन्न भएको छ। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागका अनुसार नयाँ प्रक्रियाबाट छापिएको राहदानी केही सेवाग्राहीले आजबाट लिइसकेका छन्। काठमाडौँको त्रिपुरेश्वर स्थित विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको विभागले जनाएको छ। नयाँ राहदानी लिन वा म्याद सकिएको वा अन्य कारणले राहदानी नवीकरण गर्नु परेमा आफ्नो स्थायी बसोबास रहेको इलाकामा वा जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग वा विदेश स्थित नेपाली नियोगहरूबाट पूर्ववत रूपमा राहदानी सेवा लिन सक्नुहुने व्यवहार अनुरोध गरिएको छ। विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। साथै नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय अपेक्षित सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाई रहेको छ। कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको हो। नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिश अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ। जिल्ला बाहिरबाट स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्ड अनुसार सिफारिश लिएर मात्रै स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्लेले बताउनु भएको छ। उहाँका अनुसार स्याउ निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन नगरपालिकाले 3 चरणको प्रक्रिया तय गरेको छ। यसको पालना कृषक र व्यवसायीले अनिवार्य रूपमा गर्नुपर्ने भएको छ। स्याउ ढुवानी तथा निर्यात गर्नुभन्दा कम्तीमा 3 दिन अघि कृषक वा व्यवसायीले स्याउको परिमाण र निर्यात गन्तव्य स्पष्ट उल्लेख गरी नगरपालिकाको कृषि सेवा केन्द्रमा निवेदन पेश गर्नुपर्नेछ। निवेदन दर्ता भएपछि नगरपालिकाका कृषि प्राविधिकले स्थलगत रूपमा स्याउको गुणस्तर, परिमाण र रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्नेछन्। प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनका आधारमा नियम अनुसारको राजस्व बुझाएपछि मात्रै कार्यालयबाट आधिकारिक निकासी सिफारिश पत्र प्रदान गरिने नगरपालिकाले मापदण्ड बनाएको छ। यो अवस्थाले तिलागुफाको पहिचान बनेको स्याउको बजार व्यवस्थापनलाई थप व्यवस्थित, गुणस्तरीय र व्यावसायिक बनाउन सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत काफ्लेले बताउनुभयो। तिलागुफा नगरपालिका कालीकोटको प्रमुख स्याउ उत्पादन क्षेत्र भएकाले यहाँ उत्पादित स्याउको गुणस्तर कायम राख्न नयाँ व्यवस्था लागू गरिएको कृषि विकास अधिकृत गोविन्द भट्टले सुनाउनु भएको हो।
र घोराई उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै करिब 86 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। खोराई उपमहानगरले सड़क खानेपानी सिंचाई विद्युत विस्तार पार्क उद्यान कलवट निर्माण तथा क्रमागत आयोजनालाई निरन्तरता दिने गरी 85,91,62,000 रूपियाँको बजेट व्यवस्थापन गरेको हो। उपमहानगरपालिकाले पूर्वाधार विस्तारसँगै निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने स्थानीय आवश्यकता अनुसार नयाँ आयोजना अघि बढ़ाउने तथा विकास आयोजनाको गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ। बजेट अनुसार विगतदेखि कार्यान्वयनमा रहेका अधुरा क्रमागत तथा बहुवर्षीय आयोजनालाई सम्पन्न गर्न 1,54,17,62,000 रूपियाँ विनियोजन गरेको छ। निर्माणको अन्तिम चरणमा पुगेका तथा बहुवर्षीय प्रतिबद्धता भएका योजनालाई प्राथमिकतामा राखेर बजेट छुट्याइएको हो। यसबाट लामो समयदेखि अपूरो रहेका आयोजना सम्पन्न हुने र लगानीको प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
10: हाम्रा विशेषताहरू,
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदर्श जिल्ला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमहानगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, हुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
7: के तपाईँलाई पायल सुस्ता फुस्ता भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस् एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमर पथ हाट बजार लाइन
8: डाक्टर गणेश भट्टराई मोबाइल नम्बर 98471-93944
9: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
10: स्वर्गद्वारी ड्रिंकिंग वाटर
9: हाम्रा सेवाहरू
10: 1 लिटर र 20 लिटर जारको व्यवस्था
9: अर्डर अनुसार खाली बोतलको उत्पादन
10: 20 लिटर जारमा होम डेलिभरी सेवा
9: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
10: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
11: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
12: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
11: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
13: शुद्ध महका लागि कहाँ जाने त
14: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
13: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
15: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
16: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
15: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको

0: दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
1: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
2: फोन नम्बर 082-563-479,
1: मोबाइल नम्बर 98-494-67-487।
3: महिनाको 2 लाख रुपियाँ कमाइ हुन्छ।
4: 2 लाख
5: ओटी छोडेर अझ
4: त्यति छोडेर।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौडको
7: पैसा आइसक्यो अनि मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने।
6: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर।
8: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति दाङले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, कालो बजारी तथा मूल्य वृद्धि नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ। पार्टीका जिल्ला सचिव मोतीराम खड्गाद्वारा जारी विज्ञप्तीमा वर्तमान सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप लगाइएको छ। विज्ञप्तीमा सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गरिएको, किसानले खेतीका लागि आवश्यक मल नपाएको, बजेट मार्फत जनतामाथि थप करको भार बढ़ाइएको तथा लघु वित्त र बैंकको ऋणका कारण सर्वसाधारण समस्यामा परेको उल्लेख गरिएको छ। यसैगरी ईरान, इजरायल तथा अमेरिका सम्बन्धी युद्धको कारण देखाएर बजारमा ग्यास अभाव भएको भनिए पनि सर्वसाधारणले सहज रूपमा ग्यास नपाएको पार्टीको दावी छ। ग्यास डिलर, पसल र जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गरी जनजीवन सामान्य बनाउन आवश्यक पहल गर्न विज्ञप्ति मार्फत भनिएको छ। विज्ञप्तिमा जिल्लाभित्र पेट्रोलियम पदार्थ र खाना बनाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा अनुचित मूल्य वृद्धि गराइएको पाइएमा त्यसबारे पार्टीलाई जानकारी गराउन सर्वसाधारणसँग अपील पनि गरिएको छ। प्राप्त सूचनाका आधारमा आवश्यक कार्यवाही अघि बढ़ाइने पार्टीले जनाएको छ। आजदेखि नयाँ राजधानी पासपोर्ट छपाएर वितरणको प्रणाली शुरू भए लगत्तै देशभर प्राविधिक समस्या देखिएको छ। जर्मन कम्पनीहरू म्युहल बौर र भेरिडोसले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रणालीमा अवरोध आउँदा सेवाग्राहीले शास्ति बेहोर्नु परेको छ। राजधानी विभागले आजदेखि नयाँ प्रणाली मार्फत सेवा शुरू गरेको घोषणा गरे पनि देशका विभिन्न जिल्लाहरूमा यो प्रणालीले काम गर्न सकेको छैन। प्राविधिक समस्या देखिँदा त्रिपुरेश्वर स्थित विभागमा समेत सेवाग्राहीको ठूलो भीड़ लागेको छ भने नयाँ सिस्टमले काम नगर्दा पुरानो प्रणाली विस्थापित गर्ने सरकारी लक्ष्यमा शुरूआतमै धक्का लागेको छ। कतिपय जिल्लामा पासवर्डले काम नगरेको र कतिपय जिल्लामा सिस्टम नै डाउन भएको बताइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आज बिहान 2 जना नाबालकको पासपोर्ट छपाई गरेर नयाँ प्रणालीको उद्घाटन गर्नुभएको थियो। विभागले करिब 1 करोड़ नेपालीको डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न भएको दावी गरे पनि फिल्डमा भने त्यसको प्रभाव उल्टो देखिएको हो। सन् 2018 फ्रान्सेली कम्पनी आईईडीमियाले गर्दै आएको काम अहिले जर्मन कम्पनीको हात पुगेको हो। काठमाडौँका विभिन्न संचार गृह तथा भाटभटेनी सुपर मार्केट बाहिर आज बिहान शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको छ। तीनकुनी स्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वर स्थित अनलाइन खबर र मध्य बानेश्वर स्थित हिमालय टेलिभिजनको कार्यालय गेट अगाडि गाड़ी राखिएको छ। त्यसका कारण संचारकर्मीको आवत जावतमा समस्या भएको बताइएको छ। कान्तिपुर पब्लिकेशनको गेट अगाडि पार्किङ गरिएको गाड़ीलाई प्रहरीले क्रेन प्रयोग गरेर हटाएको छ। यस्तै अनामनगर स्थित भाटभटेनी सुपर मार्केट अगाडि बिहान करिब 7 बजेदेखि राखिएको अर्को गाड़ीको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ी धनीको खोजी गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। नेपाल पत्रकार महासंघले पनि प्रेस विज्ञप्ति जारी गरी संचार गृहको गेटमै शंकास्पद रूपमा गाड़ी पार्किङ गरी पत्रकारको आवत जावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै तत्काल अवरोध हटाउन, संचारकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गरेको छ। र यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। गत शुक्रबारसम्म देशभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभर 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,77,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ, जसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै रोपाई गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ।
65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाईको गति निकै ढिलो देखिएको छ। कोशी प्रदेशमा 31.5% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टर खेती योग्य जमीन मध्ये 87,033 हेक्टरमा मात्रै रोपाई भएको विभागले जनाएको छ भने यस वर्ष लुम्बिनी प्रदेशमा यो सिजनको धान रोपाई 59.94% सम्पन्न भएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: it like pro.
1: Rasita pa from to and fro. Sa yasma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kineki yasma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
9: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-065-23।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचा तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचा तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाटाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
6: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
0: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825562023, 98478177 र 98475.

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएको

0: के तपाईलाई हिमपाट वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
3: फोन 562-5121,
0: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।
4: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
5: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
4: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
6: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
7: फोन नम्बर 082-5634-479,
6: मोबाइल नम्बर 98-4-94-67-487।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो

0: समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9849887141।
2: मध्य पश्चिम ट्याङ च्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङमा हुलाक मार्फत घरमै राहदानी सेवा पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय दाङबीच सम्झौता भए पनि नागरिक भने इच्छुक देखिएका छैनन्। निश्चित शुल्क लिएर हुलाक मार्फत नागरिकको घरमै पुर्याउने गरी सम्झौता भएको करिब 2 महिनाको अवधिमा सेवाका लागि 2 जनाले मात्र इच्छुक देखिएका छन्। हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक शुभाराम बस्नेतका अनुसार हुलाक मार्फत राहदानी बुझ्ने गरी 2 जनाले फारम भरेका छन्। दाङमा जेठ महिनामा राहदानीका लागि बायोमेट्रिक गराएका 1142 जना मध्ये हुलाकबाट घरमै राहदानी बुझ्ने 1 जना मात्र तयार देखिएको निमित्त हुलाक निर्देशक बस्नेतले बताउनुभयो भने असार महिनामा 1 जनाले घरमा राहदानी पुर्याइदिनका लागि फारम भरेका छन्। राहदानी बनाउन आउने नागरिकलाई घरमै राहदानी बुझ्नका लागि 55 रूपियाँ शुल्क लाग्ने भएपछि अधिकांशले मन नगर्ने गरेको हुलाक निर्देशक बस्नेतको भनाइरहेको छ। संघीय सरकारको 100 दिने कार्ययोजना अन्तर्गत वैशाख 31 गते दाङमा राहदानी घरमा पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय बीच सम्झौता भएको थियो। घरमै राहदानी बुझ्न इच्छुक व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालयमै हुलाक काउन्टर स्थापना गरिएको छ। काउन्टरमा सोध्न आउने गरे पनि 55 रूपियाँ लाग्ने बताएपछि मन नगर्ने गरेको निमित्त हुलाक निर्देशक बस्नेतले बताउनुहुन्छ। घोराई उपमहानगरपालिका 15 स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा 1 वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराई उपमहानगरपालिकाका 15 वडा सदस्य 42 वर्षीय उत्तम बुढा थोकिरहेका छन्। उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। प्रहरीका अनुसार असार 27 गते बिहान निर्वाचनका मतदान अधिकृत समेत रहेका घोराई उपमहानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत 48 वर्षीय अजय बोहराले चलाएको रा 1042 नम्बरको मोटरसाइकल रोकी बुढा थोकीले उनको शरीरमा मोबिल छर्किएका थिए। घटनापछि उनै फरार भएका थिए। उक्त घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा असार 28 गते मुद्दा दर्ता गरिएको थियो। त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पूर्ति जारी भएपछि असार 29 गते घोराई उपमहानगरपालिका 15 मै लुकी छिपी बसेको अवस्थामा प्रहरीले बुढा थोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। पद्मोदय पब्लिक नमूना माध्यमिक र प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापना योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति संघको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड शुद्धिकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभएको हो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालका सरसफाई सेवा प्रवाहमा सुधार डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनु भएको हो। प्रधानमन्त्री शाहले विपन्न असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियत पूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। एउटा स्वास्थ्य संस्थाले विकास गरेको उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिँदै उहाँले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानून बमोजिम समाधानका लागि पहल गरिने बताउनुभयो। छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि स्वास्थ्य सेवा प्रवाहमा सुधार अस्पतालको सरसफाई विशेषज्ञ स्वास्थ्य सेवा विस्तार
दक्ष जनशक्ति व्यवस्थापन अनुसन्धान प्रवर्धन र पूर्वाधार विकास सम्बन्धी सुझाव प्रस्तुत गर्नुभयो। उहाँले स्वास्थ्य सेवामा डिजिटल रूपान्तरण अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्री समक्ष जानकारी गराउनु भएको छ। हस्त अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू,
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
7: हुलास फुड्सका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: नेपाली जुत्ता घर,
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 98577-71546।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825625601। सम्पर्क मोबाइल नम्बर 9858835990 9858831684 र 9858832070।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

चकत्र नो इट लाइक फ्रो राशि थापा पाउ फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

नमस्कार, आवाज हिमका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 चार मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम झमका फेटमा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम झमका भेट सोमबार यसै समय अर्थात अपरान्न 4 बजेको मध्य पश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्य पश्चिम फिल्म 91.4 चार मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम झुम्का भेटमा तपाईहरूसँगको मिठो कुराकानी र तपाईहरूकै प्रतिभालाई हामी स्थान दिनेछौं। गीत गजल मुक्त भावना सायरी क्यारिकेचर अभिनय तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यो प्रतिभा सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082-5-8454 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी पनि कार्यक्रमको शुभारम्भ गर्छौं यो निकै मिठो सांगीतिक आवाजबाट।

0: अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम जुम्का भेटमा छौं। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको सही। तपाईँहरूको माझमा चाहिँ हामी सोमबारी श्रृंखलामा चाहिँ आउने गर्दछौ। 4 बजेको मध्य पश्चिम हाइलाइट सके व्यापारिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। तपाईँहरू पनि जोडिन सक्नुहुने सही। सो आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने गीत कचल मुक्तक फावना सायरी क्यारिकेच रविनी तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यो प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। बाहिरतिर एकदम धेरै चर्को घाम चाहिँ लागेको छ है। यतातिर चाहिँ हजुरहरूकोतिर पनि त्यस्तै छ होला है। सो सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। कतिपय साथीहरू कठालतिर गएर पनि हामीलाई सुनिराख्नु भएको छ होला भने कतिपय साथीहरू घरैसी काम गर्दै पनि हामीलाई सुनिराख्नु भएको छ होला। अनि रेडियो प्रेमी साथीहरूले पसल व्यवसाय गर्दै पनि हामीलाई सुन्नुहुन्छ सुनिराख्नु भएको छ होला। सो यदि सम्भव छ तपाईँहरू पनि आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने जोडिन सक्नुहुनेछ। साथीहरू आउनुभयो भने हामी कुराकानीलाई जोड्नेछौँ। यदि आउनु भएन भने तपाईँहरूको माझमा मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामी प्रस्तुत गर्छौं भन्दै थिए। टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
1: नमस्कार।
0: शुभ नाम?
1: भराई रतनपुरबाट टोपेन्द्र नेपाली।
0: ओके, टोपेन्द्रजी आउनुभयो है, सन्चै हुनुहुन्छ नि?
1: ठिकै छ। म अहिले रेडियो नेपाललाई गएको थिएँ, प्रदीपजीसँग एक गरी बसेर पानीसँग खाएर
0: आएको। भेटेर पनि गइसक्नु भयो है?
1: हजुर, तपाईँलाई सोधेको थियो, अब आफ्नो ड्युटीमा आउनुहुन्छ भन्नुहुन्थ्यो।
0: ए हो नि हो नि, अलि ढिला भएछु उहाँ चाहिँ है।
1: हजुर हजुर, गएर बसेर एक गरी ऊ थियो चौधरी भाषामा विजेता भइरहेको
0: थिएँ।
1: त्यही आज यसो चाहिँ एउटा रिचार्जर एक कार्टुन पानी रहेछ ल्याएर घेर आएको।
0: ओके, ल बधाई छ हजुरलाई। अनि नास्ता खानुभयो नि?
1: नास्ता अहिले अलि भइहाल्छ नि, आएर यसो पाएँ। हजुरको भयो?
0: मेरो भइसकेको छ है।
1: हजुर, अनि त्यहाँको चाहिँ के भन्छ नै अब कमिटीको अध्यक्षजीसँग बसे गरी बसेर यसो कुराकानी गरेर भेटघाट गरेर प्रदीपजीसँग बसेर पानी सानी खाएर आएको हुँ।
0: ल ठिक छ, भेटघाट गर्नु पर्यो नि है, आउनुहुन्छ खुसी लाग्छ नि। मेरो साथी पनि हुनुहुन्छ, आज के सुनाउनुहुन्छ?
1: आज सानो अब कविता जस्तो नै सायरी जस्तो सुनाउँछु, गीत पनि कति गाउने हो र है।
0: हो नि हो नि, ल सुरु गर्नुहोस् है।
1: मेरो बैसमा अलिकति धोका पाएको त्यस्तै त्यस्तै कारणले त्यही लेखा छु, त्यही सुनाउँछु है। हवस् हवस् ल। बिहे भएर गइसकेपछि हामीसँग बोल्नै हुन्न र, बिहे भएर गएपछि हामीसँग बोल्नै हुन्न र, बाल्यकालको साथीसँग त्यसो गरे हाम्रो मन हुन्न र, बाल्यकालको साथीले त्यसो गरे हाम्रो मन हुन्न। सुहाउन पनि कति सुहाएको रातो साडीमा चौबन्दे चोली ढाका, सुहाउन पनि कति सुहाएको रातो साडीमा चौबन्दे ढाका, भोकल कण्ठ बोली तिम्रो मृग नयन आँखा, भोकल कण्ठ बोली तिम्रो मृग नयन आँखा। हजुर
0: मिलन बिछोर जिन्दगीमा हुन्छ कि है?
1: हजुर
0: ठिक छ। सो त्यसले पनि एउटा मिठो पाठ सिकाउँछ भन्छन्, तपाईँले साहित्यिक सृजना गर्न सिकाउनु भएछ र खुसी लाग्यो। आगामी दिनहरूमा पनि आउँदै गर्नु होला भन्ने छुट्टिनुपर्छ। आफ्नो साथीलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त हजुरलाई को हुनुहुन्छ उहाँलाई र चाहिँ मध्य पश्चिमको होल युनिटलाई र साथीहरू भन्दाखेरि अब चाहिँ आरआर मगर, राधा आचार्य, गजर सिंह ओली छेत्री, मुस्कान जोशी लगायत मेरा गाउँमा बस्नुहुने खुशल खड्कालाई सम्झिँदै बिदा हुन्छ। हवस् नमस्कार।
0: हजुरू नमस्कार। सम्झिनु भएको थियो टुपेन्द्र नेपाली रतनपुरबाट भन्दै हुनुहुन्थ्यो। अनि साथी हुनुहुन्छ, खुसी लाग्छ सहभागिता सुनाउनुहुन्छ। अब पालो तपाईँको 6085608 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुन्छ है। तपाईँहरूकै प्रतिभा चाहिँ सुनाउनु पर्ने हुन्छ आजको श्रृङ्खलामा। गीत गजल मुक्तक फापना शायरी क्यारिकेचर अभिनेता पाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ त्यो श्रृंखला आजको श्रृंखला चाहिँ त्यही प्रतिभा सुनाउनका लागि नितान्त छुट्याएको श्रृंखला चाहिँ हो है तपाईँहरूको माझमा चाहिँ अवगत गराउन चाहन्छु हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है सो तपाईँहरू पनि जोडिन सक्नुहुनेछ मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले मिठो साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छ म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी छ तपाईँहरूको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्कार टेलिफोनको साथी नमस्कार
2: नमस्ते नमस्ते के छ खबर हजुर
0: एकदमै सन्चै आरामै छ नि हजुर कसो नाम
2: पुरानै साथी
0: ओके पुरानो साथी आउनुभयो सन्चै हुनुहुन्छ नि
2: हजुर खेतीपाती म त्यहाँ छौँ त्यही भएर अलिकति व्यस्त बिजी छु त्यही भएर त्यही पनि एकताल गरिदिउँ त छिटो छिटो पुरा गरेर भन्यो भने
0: व्यस्त हुनुहुन्छ धान रुपाईमा बिजी हो
2: हजुर
0: ओके खेतीपाती त गर्नु पर्यो नि है
2: हजुर अब खेतीपाती गरेपछि पो खान पाइहाल्ला गएर
0: अनि हो नि हो नि सो सम्झिनुहुन्छ आफ्नो व्यस्त समयको बावजुद पनि माया गर्नुहुन्छ क्या है धेरै खुसी लाग्छ हजुरलाई धेरै धेरै धन्यवाद है नास्ता त खाइसक्नु भयो होला
2: नास्ता भइसक्यो भन्नुभयो त
0: ओके बिजी हुनुहुन्छ धेरै कुराकानी जोड्न चाहिँ प्रतिभातिर जाम है
2: हजुर हुन्छ लाखौं तारा मध्ये म एउटा तारालाई मात्र रोजेको छु लाखौं तारा मध्ये एउटा तारालाई मात्र रोजेको छु हजारौं मान्छे मध्ये म एउटालाई मात्र खोजेको छु हो हजारौं मान्छे भन्दा म एउटालाई मात्र खोजेको छु तिमी र म नाटा जोडेपछि हो तिमी र म नाटा जोडेपछि एउटा महल घर बनाउन सोचेको छु हो तिमी र म नाटा जोडेपछि एउटा महल घर बनाउन सोचेको छु
0: सो महल घर त बनाउनै पर्यो नि आफ्नो माया गरेको मान्छेसँगै रहनलाई त है मिठो सिर्जना सुनाउनु हजुरलाई धन्यवाद दिन चाहन्छु भने छुट्टिनु पर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्
2: हजुरलाई सम्झाउनु अनि अहिले भर्खर आउनु भएको थियो टोपेन्द्र दाईलाई अनि जसले जङ्गल वेद सुनिरहनु भएको छ उहाँसँगलाई र मेरो प्यारो छोराछोरी र बुढीलाई पनि सम्झन्छु र अन्त्यमा मेरो प्यारी कान्छीलाई सम्झन्छु र मैले के भन्न चाहन्छु भने अहिले भर्खर आउनु भएको थियो टोपेन्द्र दाईलाई अब नम्बर दिन चाहन्छु 97425 2750 मा कल गरौँला भन्न चाहन्छु भन्दै छुट्टिन्छ होइन
0: हस्टेटको नमस्कार सम्झिनु भएको थियो कृष्ण चौधरी खुराईबाट फर्दै हुनुहुन्थ्यो अब पालो तपाईँको छ 082-5860-5454 टेलिफोन नम्बर चाहिँ फटाफट डायल गर्न सक्नुहुनेछ है आजको श्रृङ्खलामा नितान्त हजुरहरूको प्रतिभालाई जोड्नेछौ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्कार यो मिठो माया छ है त्यही माथि पनि अभाव छ सो ठिक छ सहभागी साथी आउनु भएको थियो खुस सक्नु भएको छ तपाईँहरू पनि जोडिन सक्नुहुनेछ 082-5860-5454 टेलिफोन नम्बर चाहिँ डायल गर्न सक्नुहुनेछ प्राय टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छ म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी छ तपाईँको छ यति बेला मिठो साङ्गीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला

एकदमै मार्मिक गीत तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौ। यो गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रम जुम्का फेटमा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ पनि यसरी आवाजबाट बोलिरहेको छु। म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा गीत गजल मुक्त भावना शायरी क्यारिकेचर अभिनय तपाईँले चाहिँ कुन प्रतिभा सुनाउनु मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यो प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। है सबैजना साथीहरू व्यस्त भइरहँदाखेरि पनि हामीलाई सुन्नुहुन्छ सहभागिता सुनाउनुहुन्छ खुसी लाग्छ। तपाईँहरू जोडिनु भयो भने मिठो कुराकानी साथसाथै हामी तपाईँको प्रतिभालाई पनि स्थान दिनेछौ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ सुस्त हुनुहुन्छ है एकदम धेरै कामकाजको चटारो पनि चलिरहेको छ है। अब विशेष त धान रोप्ने पनि भइरहेको छ नि त पानी अलिक ढिला परेको भएर चाहिँ अलि हतारमै हुनुहुन्छ होला तपाईँहरू पनि है अलि व्यस्त नै हुनुहुन्छ होला। सुनिरहेको साथीहरू चाहिँ जोडिन सक्नुहुनेछ है। सो साथीहरू आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौँ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला।

0: अहो एकदमै मिठो गीत तपाईहरुको माझमा हामीले प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम हामी झम्का भेटमा छौ है। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेघार्स मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ हजुरहरू पनि जोडिन सक्नुहुनेछ। आजको श्रृंखलामा गीत गजल मुक्तक फावना शायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ आफूलाई मन परेको प्रतिभा सुनाउन चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुट्टाएको श्रृंखला हो। अझै पनि केही समय बाँकी छ है। तपाईँ आउनुभयो भने मिठो कुराकानी साथसाथै हामी प्रतिभालाई पनि जोड्न सक्छौं। सो जोडिन चाहिँ नबिर्सिनु होला। साथी र आउनुभयो भने हामी कुराकानीलाई चाहिँ जोड्नेछौ है। 4 बजेको मध्यपश्चिम हाइलाइट के व्यापारी विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। साथी आउनु भएन भने तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू चाहिँ हामी प्रस्तुत गरि नै रहेका छौ है। सो तपाईँहरू पनि जोडिन नबिर्सिनु होला। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा हामी प्रस्तुत गर्छौ भन्दै थिए। टेलिफोनमा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्कार, शुभ नाम।
1: हजुर, बंगला चुली 8 देखि सुनिता मगर।
0: सुनिता मगर भन्नुभयो है।
1: हजुर
0: सुनिताजी।
1: हजुर,
0: के छ खबर? सन्चै हुनुहुन्छ?
1: हजुर ठिकै छ। हजुरको के छ सुनाउनु?
0: एकदम हामी पनि सन्चै आरामै छौँ। अनि के गर्दै हुनुहुन्छ हाम्रो सुनिताजीले?
1: यति बेला त कार्यक्रम सुनेर बसिरहेको छु।
0: प्रोग्राम सुनेर बसिराख्नु भएको छ। आज हामीलाई के सुनाउनुहुन्छ?
1: त्यति त आउँदैन, थोरै गीत प्रयास गर्छ है।
0: हस्
1: हजुर।

0: हामीले सिए भन्छौँ आ छैन कति भयो
1: तिन महिना भयो नि
0: यसो फिल्म बिसाउने हो त
2: जाम।

एकदमै मिठकी तपाईँको माझमा प्रस्तुत गरेका थियौ। पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम झुम्का भेटको अन्तिम चरणमा हामी आइसकेका छौं। तपाईँको माझबाट चाहिँ छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर आफूलाई मन परेको प्रतिभा सुनाउनु हुने सहभागी साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीले पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सिनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्दै रहन्छन्, स्कुलमा जान लाज लाग्न भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
3: भर्ना खुल्यो।
7: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
3: हाम्रा विशेषताहरू।
7: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
3: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
7: शान्त तथा पारिवारिक वातावरण भएको,
3: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
7: तिहार सुशासन राम्रो व्यवस्था भएको,
3: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
7: घरको जस्तै माया पाउने,
8: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
1: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खोराई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
8: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन,
11: डाक्टर गणेश भट्टराई, मोबाइल नम्बर 9847193944।
12: मध्यपश्चिम टाइम चेक, यति बेला बेलुकीको 5 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारे छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क मोबाइल 98477 977
8: र 98578 3689।

0: वाया नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाया नेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
1: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
3: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
1: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913, 9848826163 र 9805912871।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
5: हाम्रा विशेषताहरू:
6: उत्कृष्ट शैक्षिक वातावरण,
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
6: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081536086
6: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9481272773।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: now eat like pro.
1: Rashita Pau from 2 and 4. Sancho yes ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kinaki yesma sabai cha.
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड जान।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
18: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-03 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जाँच तथा उपचार सेवा।
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166494। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9869411944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
21: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
22: यौन उत्तेजना नहुने,
21: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
22: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
21: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
9: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
22: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बालमन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू:
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
24: शान्त तथा पारिवारिक वातावरण भएको,
23: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
24: तिहार सुशासन राम्रो व्यवस्था भएको,
23: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
24: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
25: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15, दाङ, सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
26: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
28: होइन, कसलाई के भयो?
29: हजुर बुबा, अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
28: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
29: ल एम्बुलेन्सलाई घुराही, गोगली, भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
28: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, एनआईसीयू बच्चाका लागि पीआईसीयू लगायत 60 वटा आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
29: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभव

0: बेच्ने
1: डाक्टर विप्लव रिमाल द्वारा दिइने सेवाहरू
0: दूरबीन विधि द्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001
3: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
4: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
3: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
3: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887141

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढामगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।

0: मका खबर शुरू गरौ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: घरमै राहदानी पुर्याउने सेवा दाङमा प्रभावकारी देखिएन, दुई महिनामा दुईजनाको मात्रै घरमै राहदानी पुर्याउनका लागि निवेदन।
0: दाङको धारापानीमा साउन एक गतेदेखि सञ्चालन हुने शिव पुराण तथा श्रृंगारीको महाआरतीको तयारी अन्तिम चरणमा, धार्मिक पर्यटनलाई आन्तरिक स्तरसम्म परिवर्तन गर्ने उद्देश्य।
1: शिक्षा अधिकृतमाथि अभद्र व्यवहार गर्ने वडा सदस्य पक्राउ, दाङमा ग्यासको कृत्रिम अभाव र कालो बजारी रोक्न क्रान्तिकारी कम्युनिष्टको माग।
0: र दाङका होटल व्यवसायीले व्यवसाय मैत्री अनुगमन गर्न प्रशासनलाई बुझाए ज्ञापन पत्र।
1: अब खबर विस्तारमा।
0: विश्वकै सबैभन्दा ठूलो त्रिशूल अवस्थित दाङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित श्री पाण्डवेश्वर महादेव मन्दिर प्राङ्गणमा सञ्चालन हुने शिव पुराण तथा श्रृंगारिक महाआरतीको तयारी अन्तिम चरणमा पुगेको छ। मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन एक गतेदेखि भदौ एक गतेसम्म मन्दिर परिसरमा सञ्चालन हुने शिव पुराण तथा श्रृंगारिक महाआरतीको सम्पूर्ण तयारी र विस्तृत कार्यक्रम तालिका सार्वजनिक गरेको हो। अनुष्ठान अवधिभर देश विदेशबाट दर्शनार्थीहरूलाई लक्षित गरी मन्दिर प्राङ्गणमै निशुल्क भण्डारा भोजनको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले दाङको धार्मिक पर्यटनलाई आन्तरिक स्तरसम्म प्रवर्धन गर्ने उद्देश्यले यो वृहत धार्मिक अनुष्ठानको आयोजना गरिएको बताउनुभयो। यस्तै मन्दिरका सचिव विष्णुराज आचार्यले धारापानी क्षेत्रको समग्र विकासका लागि करिब 90 करोड़ रूपियाँ बराबरको वृहत गुरूयोजना अन्तर्गत पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी दिनुभयो। मन्दिर क्षेत्रमा 108 गौमुखी धारा पार्क र तलाव निर्माण गरिसकेको उल्लेख गर्दै सचिव आचार्यले अब सुनको डाँडासम्म झण्डै 5000 सिडी र 31 क्विन्टलको विशाल घण्ट निर्माण गर्ने ऐतिहासिक योजना अघि बढ़ाएको जानकारी दिनुभयो। मूल आयोजक समितिले साउन एक गते हुने भव्य उद्घाटन समारोहमा उपस्थित भई पुण्य कमाउन सम्पूर्ण श्रद्धालु भक्तजन संचारकर्मी तथा सरकारवाला निकायलाई हार्दिक निमन्त्रणा गरेको छ।
1: पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समिति चुनाव बिथोल्ने उद्देश्यले मतदानमा खटिएका अधिकृतमाथि मोबाइल छ्यापेर अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घराई उपमहानगरपालिका वडा नम्बर 15 रतनपुर बस्ने 42 वर्षीय उत्तम बुढाथोकीलाई आज नियन्त्रणमा लिइएको हो। असार 27 गते बिहान निर्वाचनका मतदान अधिकृत समेत रहेका घोराई उपमहानगरपालिका शिक्षा महाशाखा शिक्षा अधिकृत 48 वर्षीय अजय बोहराले चलाएको रा 1B10 42 नम्बरको मोटरसाइकल रोकी बुढाथोकीले उहाँको शरीरमा मोबिल छर्किएको र घटनापछि फरार रहेको प्रहरीको भनाइ छ। उक्त घटना पश्चात असार 28 गते दाङ जिल्ला अदालत घोराईबाट बुढाथोकी विरूद्ध अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भई पक्राउ पुर्सी जारी भएको थियो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीका अनुसार फरार रहेका बुढाथोकीलाई खोजतलाश गर्ने क्रममा आज नियन्त्रणमा लिए थप अनुसन्धान कार्य अगाडि बढ़ाइएको छ।
0: दाङका होटल समितिले होटल तथा रेस्टुरेन्ट व्यवसायमा पछिल्लो समय बढ़दै गएको अनुगमन प्रति ध्यान आकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापन पत्र बुझाएको छ। समितिले बजार अनुगमन उपभोक्ताको स्वास्थ्य सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित बनाउन आवश्यक रहेको स्वीकार गर्दै व्यवसायीलाई पूर्व सूचना स्पष्ट मापदण्ड तथा सुधारको अवसर प्रदान गर्नुपर्ने माग गरेको छ। ज्ञापन पत्रमा पछिल्लो समय विभिन्न निकायबाट भइरहेको अनुगमनका क्रममा व्यवसायीलाई मानसिक तनाव सिर्जना हुनका साथै साना तथा मझौला व्यवसाय सञ्चालनमा कठिनाई भएको उल्लेख गरिएको छ। अनुगमन गर्दा व्यवसायीलाई सचेत गराउने, सुधारका लागि समय दिने र कानूनी प्रक्रिया पारदर्शी तथा समन्वयात्मक बनाउन समितिले आग्रह गरेको छ। समितिले व्यवसायी र नियामक निकायबीच विश्वास, समन्वय तथा सहकार्यको वातावरण निर्माण गरी उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै व्यवसायीको मर्यादा र दिगोपनलाई समेत संरक्षण गर्नुपर्ने धारणा राखेको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा होटेल व्यवसायी महासंघ नेपालका सचिव नेत्र ओली, महासंघ लुम्बिनी प्रदेश सदस्य दुर्बाराम चौधरी, देवखुरी होटल व्यवसाय समितिका अध्यक्ष ईश्वर कुमार बुढामगर र तुलसीपुर होटल व्यवसाय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, लमही होटल व्यवसाय समितिका अध्यक्ष हेमन्त प्रसाद पाण्डे, भालुबाङ होटल व्यवसाय समितिका अध्यक्ष सुमन्त भूषाल, गढुवा होटल व्यवसाय संघका अध्यक्ष रामबहादुर थापा छेत्री लगायतको उपस्थिति रहेको थियो।
1: दाङमा हुलाक मार्फत घरमै राहदानी सेवा पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय दाङबीच सम्झौता भए पनि नागरिक भने इच्छुक देखिएका छैनन्। निश्चित शुल्क लिएर हुलाक मार्फत नागरिकको घरमै पुर्याउने गरी सम्झौता भएको करिब दुई महिनाको अवधिमा सेवाका लागि दुईजनाले मात्र इच्छुक देखिएका छन्। हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक शोभाराम बस्नेतका अनुसार हुलाक मार्फत राहदानी बुझ्ने गरी दुईजनाले फारम भरेका छन्। दाङमा जेठ महिनामा राहदानी लागि बायोमेट्रिक गरिएका 1142 जना मध्ये हुलाकबाट घरमै राहदानी बुझ्ने एकजना मात्र तयार भएको निमित्त हुलाक निर्देशक बस्नेतले बताउनुभयो भने असार महिनामा एकजनाले घरमा राहदानी पुर्याइदिनका लागि फारम भरेका छन्। राहदानी बनाउन आउने नागरिकलाई घरमै राहदानी बुझ्नका लागि 55 रूपियाँ शुल्क लाग्ने भएपछि अधिकांशले मन नगर्ने गरेको हुलाक निर्देशक बस्नेतको भनाइ छ। संघीय सरकारको 100 दिने कार्ययोजना अन्तर्गत वैशाख 31 गते दाङमा राहदानी घरमा पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय बीच सम्झौता भएको थियो। घरमै राहदानी बुझ्न इच्छुक व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालयमा हुलाक काउन्टर स्थापना गरिएको छ। काउन्टरमा सोध्न आउने गरे पनि 55 रूपियाँ लाग्ने बताएपछि मन नगर्ने गरेको निमित्त हुलाक निर्देशक बस्नेतले बताउनुभयो। यस्तै विषयमा रहेर हुलाक निर्देशनालयका निमित्त निर्देशक शोभाराम बस्नेतलाई घरमै राहदानी पुर्याउने सेवा किन प्रभावकारी हुन सकेन, अब कसरी अघि बढ्नुहुन्छ भनेर सोधेका छौं।
2: नेपाल सरकारले सरकारी डकुमेन्टहरू नागरिकको घर दैलोसम्म पुर्याउने भनेर जुन योजना अगाडि सार्यो त्यसै यसको सिलसिलामा रहेर हामी हुलाक निर्देशनालय दाङ र जिल्ला प्रशासन कार्यालय दाङका बीचमा एउटा समझदारी पत्र गर्यौं। त्यो समझदारी पत्र हुँदाखेरि अब प्रथम चरणमा नागरिकतालाई चाहिँ साथमा नलग्ने र राहदानीहरूलाई मात्रै नागरिकको घर दैलोमा पुर्याउनु पर्छ भन्ने मनसायका साथ उहाँहरूलाई हामी स्वैच्छिक रूपमा उहाँले जिल्ला प्रशासनबाट बुझ्ने अथवा हुलाक मार्फत घर दैलोमै बुझ्ने भन्ने अप्सन दिएका थियौँ र त्यो अप्सनका आधारमा अब अहिले पछिल्लो डेढ महिनाको अवधिलाई मूल्याङ्कन गर्ने हो भने नेपाल सरकारले जुन अपेक्षा गरेको थियो त्यो अनुसारको चाहिँ काम आएको छैन। मान्छेहरू बुझ्न चाहिँ धेरै आउने तर अब हुलाकमा फेरि चाहिँ प्रस्तुत तिरेर पठाउनु पर्छ भन्ने उहाँहरूको चाहिँ त्यसले गर्दाखेरि उहाँहरू चाहिँ प्रायसो जिल्ला प्रशासनबाटै बुझ्न इच्छुक भएको देखियो। खास गरेर चाहिँ अहिले हुलाकबाट बुझ्न चाहनेहरू अलिकति चाहिँ दुर्गम क्षेत्रमा रहेका र जिल्लाभन्दा बाहिर बस्नुभएका व्यक्तिहरूले यो सेवा लिएको जस्तो चाहिँ हामी अनुभव गरेका छौँ।
3: झन्डै दुई महिना बित्न लाग्यो, हामीले वैशाखको 31 गते यो सम्झौता गरेका थियौँ, जेठ र असार जान थाल्यो। अहिलेसम्म चाहिँ मेरो पासपोर्ट मेरो राहदानी चाहिँ घरै पुर्याइदिनु है भनेर चाहिँ कतिजनाले भन्नुभएको छ, के छ अवस्था?
2: मेरो राहदानी घरमै पुर्याइदिनु है भनेर त हामी कहाँ अहिले चाहिँ दुईजना सेवाग्राहीहरू मात्रै आउनु भएको छ, तर उहाँहरू चाहिँ बुझ्ने क्रम चाहिँ धेरै छ। अब नागरिकहरूमा अलिकति चाहिँ सचेतना पनि वृद्धि हुँदै जाला, हामीले श्रावण पछाडि पनि यसलाई अलिकति अभियानकै रूपमा चाहिँ लानुपर्छ भन्ने चाहिँ सोचका साथ अगाडि बढेका छौँ। अहिले चाहिँ सुरुवाती दिनहरू भएको हुनाले त्यति चाहिँ आकर्षित भएको जस्तो चाहिँ अवस्था देखिँदैन यो डाटाले, तर चाहिँ बुझ्न आउनेहरू चाहिँ धेरै हुनुहुन्छ।
3: अब यो दुई महिनाको बीचमा दुईजनाले मात्रै यो भयो, यसका पछाडिको कारण चाहिँ के हुन सक्छ? यो अलिकति विश्वसनीय भएन अथवा हामीले चाहिँ थोरै भए पनि शुल्क तोक्यौं त्यही शुल्ककै कारणले हो अथवा के देख्नुहुन्छ तपाईँको आँखाले?
2: पक्कै पनि अब यसमा अलिकति राजस्वको कुरो पनि जोडिएको छ र अलिकति ताङ जिल्ला भौगोलिक हिसाबले हेर्ने हो भने अलिकति सुगम जिल्लाहरू अन्य जिल्लाहरूको तुलनामा सुगम जिल्लामै पर्छ। पहिलो कुरो त अब नागरिकको अपेक्षा सकेसम्म चाहिँ हुलाकले निःशुल्कै रूपमा चाहिँ घर घरसम्म पुर्याइदियोस् भन्ने चाहिँ उहाँहरूको चाहना हो कि भन्ने देखिन्छ। एकातिर चाहिँ अब राहदानीको महसुल पनि तिर्नुपर्ने र अब घर दैलोमै बुझ्नलाई फेरि हुलाक मार्फत पठाउँदाखेरि 55 रुपियाँ अहिले हामी नर्मली नेपाल सरकारले चाहिँ पूर्ण रूपमा चाहिँ लिनुपर्छ अथवा लिनु पर्दैन भन्ने चाहिँ नभएको अवस्थामा हामी त्यो राहदानीको वेटलाई हेरेर 55 रुपियाँ चाहिँ हामी राजस्व निर्धारण गर्यौँ। त्यो कारणले पनि अलिकति चाहिँ थप चाहिँ आर्थिक व्यवहार भएको कारणले उहाँहरूले लिन नखोज्नु भएको हो कि जस्तो चाहिँ हामीलाई अनुमान लाग्छ।
3: अब यसलाई निरन्तरता दिने अथवा चाहिँ क्यान्सल गर्ने अथवा चाहिँ अझै चाहिँ सूचना प्रचार प्रसार नपुगेर हो कि के लाग्छ यहाँहरूलाई? यहाँहरूले यो बीचको दुई महिनामा केही छलफल अन्तर्क्रिया अथवा चाहिँ केही चाहिँ यस बारेमा गर्नुभएको छ होला नि त?
2: हामी पक्कै पनि यहाँले भने जस्तै अब हामी यो सरकारले लिएको चाहिँ निर्णय हो, यसमा हामी चाहिँ हुलाक कार्यालय चाहिँ पछाडि हट्ने भन्ने हुँदैन, तर उहाँहरूलाई अझ हामी सजग गराउनलाई उहाँहरूलाई अझै चाहिँ जानकारीमूलक बनाउनलाई हामी चाहिँ नागरिक समक्ष अहिले पनि गइराखेका छौँ। केही हामी प्रचार प्रसारका कार्यक्रमहरू पनि हामी विभिन्न सरकारी स्कूलहरू लगायत अन्य ठाउँहरूमा स्थानीय तहहरूमा पनि हामी कार्यक्रम गरिरहेछौँ। त्यो हिसाबले नागरिकहरूमा अलिकति चाहिँ सचेतना चाहिँ बढ्यो भने पक्कै पनि यो योजनाले चाहिँ उहाँहरू लाभान्वित हुनुहुन्छ। अहिले चाहिँ अब खास गरेर शहरी क्षेत्रको मात्रै र अलिकति बर्खाको सिजन पनि भएको कारणले अलिकति चाहिँ सेवा त्यति राम्रो चाहिँ भएको देखिँदैन, तर चाहिँ सरकारले लिएको निर्णयमा हुलाक निर्देशनालय पछाडि अब यो सम्झौता चाहिँ रद्द गर्ने पक्षमा चाहिँ छैन।
3: अब अन्तमा यो दुई महिनाको बीचमा खासले फेरि पनि अघिकै प्रश्नमा आए भयो, यो दुईजना मात्रै आउनुका पछाडि अथवा यो विश्वसनीय नभएर हो अथवा चाहिँ गोपनीयता भङ्ग हुन्छ भनेर हो, कतिले त पासपोर्ट बनाएको जानकारी आफ्ना अभिभावकलाई पनि नहोस् भन्ने अथवा चाहिँ साथीभाइलाई नहोस् भन्ने पनि हुनसक्छ, के देख्नुहुन्छ यसका पछाडि?
2: पक्कै पनि यहाँले भने जस्तै के गोपनीयताका कुराहरू पनि छन्। अब यहाँ कतिपय चाहिँ पारिवारिक सदस्यहरूलाई राहदानी बनाएको जानकारी नदिने भन्ने सूचना पनि हामीले पाएका छौँ। उहाँहरूको सूचना पनि लिक हुँदा पारिवारिक चाहिँ वातावरण बिछोलिन जाने सक्ने सम्भावना सायद त्यसलाई मध्यनजर गरेर पनि हुनसक्छ। उहाँहरू घर दैलोमा चाहिँ बुझ्न चाहनु भएको जस्तो हामीले पाएका छैनौँ।
3: धन्यवाद।
0: अब बाँकी समाचार। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति दाङले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, कालो बजारी तथा मूल्य वृद्धि नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ। पार्टीका जिल्ला सचिव मोतीराम खड्काद्वारा जारी प्रेस विज्ञप्तीमा वर्तमान सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप लगाइएको छ। विज्ञप्तीमा सुकुम्बासी वस्तुमा डोजर चलाएर नागरिकलाई विस्थापित गरिएको, किसानले खेतीका लागि आवश्यक मल नपाएको, बजेट मार्फत जनतामाथि थप करको भार बढ़ाइएको तथा लघु वित्त र बैंकको ऋणका कारण सर्वसाधारण समस्यामा परेको उल्लेख गरिएको छ। त्यसै गरी इरान, इजरायल तथा अमेरिका सम्बन्धी युद्धको कारण देखाएर बजारमा ग्यास अभाव भएको भनिए पनि सर्वसाधारणले सहज रूपमा ग्यास नपाएको पार्टीको दावी रहेको छ। ग्यास सिलिण्डर पसल तथा जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गरी जनजीवन सामान्य बनाउन आवश्यक पहल गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ। विज्ञप्तीमा जिल्लाभित्र पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालो बजारी तथा अनुचित मूल्य वृद्धि गरिएको पाइएमा त्यसबारे पार्टीलाई जानकारी गराउन सर्वसाधारणसँग अपील पनि गरिएको छ। प्राप्त सूचनाका आधारमा आवश्यक जनकार्यवाही अघि बढ़ाइने पार्टीले जनाएको छ।
1: घरायु उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै करिब 86 करोड़ रूपियाँको बजेट विनियोजन गरेको छ। घरायु उपमहानगरले सड़क, खानेपानी, सिंचाई, विद्युत विस्तार, पार्क, उद्यान, कलवर्ट निर्माण तथा क्रमागत आयोजनालाई निरन्तरता दिने गरी 85,91,62,000 रूपियाँको बजेट व्यवस्थापन गरेको हो। उपमहानगरपालिकाले पूर्वाधार विस्तारसँगै निर्माण पूर्वाधार विस्तारसँगै निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, स्थानीय आवश्यकता अनुसार नयाँ योजना अघि बढ़ाउने तथा विकास आयोजनाको गुणस्तर सुधार गर्ने लक्ष्य दिएको जनाएको छ। बजेट अनुसार विगतदेखि कार्यान्वयनमा रहेका अधूरा क्रमागत तथा बहुवर्षीय आयोजनालाई सम्पन्न गर्न एकमुष्ट 54,17,62,000 रूपियाँ विनियोजन गरेको छ। निर्माणको अन्तिम चरणमा पुगेका तथा बहुवर्षीय प्रतिबद्धता भएका योजनालाई प्राथमिकता राखेर बजेट छुट्याइएको हो। यसबाट लामो समयदेखि अपूरो रहेका आयोजना सम्पन्न हुने र लगानीको प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको छ।
0: दाङको गरुवा गाउँपालिकामा लोपोन्मुख पञ्च बाजा संरक्षण अभियानले उल्लेखनीय सफलता हासिल गर्दै संस्कृति संरक्षणसँगै स्वरोजगारको माध्यम बनेको छ। 2076 सालमा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत 2,00,000 रूपियाँको बजेटबाट शुरू गरिएको अभियान अहिले 3 दक्ष पञ्च बाजा टोली र 32 स्वरोजगार जनशक्ति उत्पादन गर्न सफल भएको छ। गढवा पञ्च बाजा कला संस्कृति संरक्षण केन्द्रले विभिन्न सरकारी निकायको सहयोगमा बाजा गाजा खरिद, तालिम सञ्चालन तथा आवश्यक सामग्री व्यवस्थापन गर्दै आएको छ।
1: राप्ती गाउँपालिकामा अध्ययनरत झेन्दा तथा विपन्न 60 विद्यार्थीलाई छात्रवृत्ति सहित साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ। क्रिएटिङ पोसिबिलिटीज नेपालले विद्यालय छाड्ने दर घटाउने, छात्राको नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले 3 विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो। तीमध्ये 25 किशोरीलाई विद्यालय आउन जान सहज होस् भन्ने उद्देश्यले साइकल प्रदान गरिएको छ। साथै झोला, कपी, कलम र क्याल्कुलेटर लगायतका सामग्री पनि वितरण गरिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संघको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड शुद्धिकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियत पूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाईका माध्यम बनाउन सुझाव दिँदै उहाँले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानून बमोजिम समाधानका लागि पहल गरिने पनि बताउनु भएको हो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिका र इजरायल बीचको सैन्य तनाव फेरि तीव्र बनेको छ। हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रतिआक्रमण शुरू भएपछि गएको महिना भएको अस्थायी युद्धविराम संकटमा परेको छ। इरानले हर्मुज जलमार्गमा अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकाले भने जलमार्ग पूर्ण रूपमा खुल्ला रहेको र अन्तर्राष्ट्रिय व्यापार तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवत जावत सुनिश्चित गर्न आफ्ना नौसैनिक बल परिचालन गरिएको छ। तनाव बढ़ेपछि अमेरिकी केन्द्रीय कमाण्डले इरानका 140 भन्दा बढ़ी सैन्य लक्ष्यमा आक्रमण गरेको छ। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्सले अमेरिका र उसका क्षेत्रीय साझेदार विरूद्ध व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमन र बहराइनतर्फ पनि मिसाइल तथा ड्रोन प्रहार गरेको दावी गरेको छ। ती देशले भने आफ्ना हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेर अधिकांश आक्रमण विफल बनाएको बताएका छन्।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। जारी फिफा विश्वकप 2026मा 48 टोली प्रतिस्पर्धामा थिए। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा सेमी फाइनल समीकरण पूरा भएको छ। साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, स्पेन र इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएसँगै आगामी विश्वकपमा सहभागिताको संख्या बढ़ाउने सम्भावनाबारे छलफल गरिने विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताउनु भएको छ। सन् 2030 विश्वकपमा 48 बढ़ाएर 64 टोली पुर्याउने सम्भावनाबारे फिफाको सम्बन्धित समितिमा छलफल गरिने अध्यक्ष इन्फान्टिनोको भनाई रहेको छ। उहाँले विश्वकपको दायरा अझ फराकिलो बनाउन टोलीको विस्तार आवश्यकता रहेको पनि उल्लेख गर्नुभएको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 72% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: घरमै राहदानी पुर्याउने सेवा दाङमा प्रभावकारी देखिएन। दुई महिनामा दुईजनाको मात्रै घरमै राहदानी पुर्याउनका लागि आवेदन।
0: दाङको धारापानीमा साउन 1 गतेदेखि सञ्चालन हुने शिव पुराण तथा श्रृंगारिक महाआरतीको तयारी अन्तिम चरणमा। धार्मिक पर्यटनलाई आन्तरिक स्तरसम्म प्रवर्धन गर्ने उद्देश्य।
1: शिक्षा अधिकृतमाथि अभद्र व्यवहार गर्ने ओडा सदस्य पक्राउ। दाङमा ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको माग।
0: र दाङको होटल व्यवसायीले व्यवसाय मैत्री अनुगमन गर्न प्रशासनलाई बुझाए ज्ञापन पत्र।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाँगी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
1: म शान्त कुमार बुढा मगर
0: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: महिनाको 2 लाख रुपियाँ कमाइ हुन्छ।
6: 2 लाख
5: ओटी छोडेर अझ
6: केटी छोडेर
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौडको
8: पैसा आइसक्यो हैन मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने
7: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल 4
9: हामी जन्मजात नै शिकारी हुँ, शिकारी पुरै डायलेक्ट मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामना

0: Hello, from America, Waka Waka, Washington DC, just double buzz, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
1: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902022।
3: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई? घुम्सेर बसेछु के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
11: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: राप्ती इन्जिनियरिङ कलेज घोराहिदानको भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङ।
14: सम्पर्क फोन नम्बर 0825625601। सम्पर्क मोबाइल नम्बर 9858735090, 9858131684 र 9858332070।
15: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
16: के तपाईँलाई पायल फुसफुसा फुस्रो भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ
17: हाट बजार लाइन
18: डॉक्टर गणेश भट्टराई मोबाइल नंबर 98471994944।
19: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम विषय वस्तुको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई। तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम तपाईँ इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ। यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने तपाईँ हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा आबद्ध रहनुभएका व्यक्ति सँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आज हामीले कार्यक्रममा कुराकानी गर्दैछौं पाण्डवेश्वर महादेव मन्दिर धारापानीका व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ गणेश कुमार अधिकारीसँग कार्यक्रममा कुराकानी गर्नेछौं। खास गरेर हामीले साउन महिनाभर हुने त्यहाँ हुने कार्यक्रम लगायत विषयमा केन्द्रित रहेर आजको बसाईमा कुराकानी गर्नेछौं। कार्यक्रम विषय बहसमा सर स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: सबैभन्दा पहिले अब साउन पनि नजिक आउँदैछ, यो साउन महिनाभर के कस्ता कार्यक्रमहरू यो वर्ष सञ्चालन हुन्छन्?
1: अब यो कार्यक्रमहरू हामी निरन्तर अहिले 5 गर्दैछौ, पहिलेदेखि गर्दै आएका हौ। त्यसो शिव पुराण तथा श्रृङ्गारिक महाआरती लगाउँछौ बिहान रुद्राभिषेक, त्यसपछि 11 बजेदेखि शिव पुराण, 4 बजेसम्म अनि त्यसपछि 7:30 बजेदेखि हामीले महाआरती सञ्चालन गरेर यसरी महिनाभरि प्रत्येक दिन शिवको आराधना गर्छौँ।
0: हरेक वर्ष जस्तै हो कि अहिले केही फरक छ सर यो वर्ष?
1: फरक त अब त्यो शिव पुराण भनेपछि उस्तै हुन्छ, बाहिरको अरू अन्य झाँकीहरू अन्य अन्य कार्यक्रमहरू फरक हुने हो, नत्र पहिले जस्तै हो। तर अहिले हाम्रो थप कार्यक्रममा हामीले हाम्रो यो हिन्दू महासंघको ठुलो भजन दलन ल्याएर 2 दिन जति भजन कीर्तनहरू गराउने, छुट्टो दिनभरि अखण्ड भजन गराउने कार्यक्रम छ। उहाँसँग कन्ट्याक्ट भएको छ, बरसातको कारणले रोकिएन भने त्यो पनि थप कार्यक्रमहरू त्यो पनि
0: एकदमै। जस्तो यो वर्षको साउनमा जस्तो विशेष सोमबार पूजापाठ गरिन्छ, यो महिनाको कहिलेदेखि सुरु हुने अथवा त्यो व्रत बस्ने कुराहरू हुन्छ, के फरक छ कि यो वर्ष के छ सर?
1: त्यस्तो फरक भन्नाले अब 1 गतेदेखि हामीहरू 1 गते हाम्रो महाआरतीबाट उद्घाटन भएर अहिले 1 दिन थप गरेका छौँ। यो पहिले 31 गते हामीले समापन गर्थ्यौँ भने अहिले भदौ 1 गते मात्र समापन गर्ने, किन त्यो पुरा महिनाभरि पुगेन भनेर त्यो महिना पुरा गर्नको लागि भदौ 1 गते समापन गर्ने गरी 1 गतेबाट सुरु गरेर हामीहरूले भदौ 1 गतेसम्म निरन्तर गर्ने गर्छ।
0: जस्तो अब दर्शनार्थीहरूको एकदमै भीड़भाड़ हुने गर्दछ हरेक वर्ष, यो वर्षलाई अब पूजा पाठलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
1: हामीहरूले यो सालको लागि अब तयारी गर्दैछौ, आजदेखि टेन्टहरू टाङ्ने गर्दैछौ, टेन्ट पनि वाटर प्रुफ टेन्टहरू राख्ने, त्यसको बस्ने व्यवस्थाको लागि अब कुर्सीहरू राख्ने ठाउँमा हटाए जति हाम्रो व्यवस्थित तरिकाले अब टिम घटाएर समितिहरू विभिन्न समिति बनाएर आफ्नो क्षेत्रमा काम गर्ने भनेर हामीले 4-5 वटा समितिहरू निर्माण गरेका छौँ। उपसमितिहरू यो समाप्त गर्नको लागि त्यसलाई तयारी गर्नको लागि हाम्रो उपसमितिहरू गठन गरेका छौँ। ती उपसमितिले आफ्नो क्षेत्रबाट आफ्नो आफ्नो काम पुरा गरेर अनि पुरा गरेपछि भव्य नै हुन्छ। हामीले भव्य र सभ्य तरिकाले नै गर्ने हामीले योजना राखेका छौँ।
0: जस्तो अब धारापानी पुग्नका लागि अथवा त्यहाँ गएर दर्शन गर्नका लागि अहिले सुरक्षा व्यवस्थाको हिसाबले कतिको प्रभावकारी मान्नुहुन्छ, कस्तो सुरक्षा व्यवस्था कसरी मिलाउनु भएको छ?
1: अब आज हामी भोलि सिडो साहब अनि एसपी साहब लगायतका सुरक्षा कर्मीहरूसँग हामी भोलि बस्छौँ, भोलिको कार्यक्रम त भोलि 30 गते सदाभन्दा पनि व्यवस्थित तरिकाले गर्नुपर्छ भनेर हामीले अनुरोध गर्छौँ। उहाँहरूले ऊ गर्नुहुन्छ होला, भोलि हामी श्री सार्वजनिक भएर हामी बस्छौँ र भोलि हाम्रो बैठक पनि हुन्छ। त्यही अनुसारले व्यवस्थित तरिकाले नै अहिले सुरक्षाको लागि त ढुक्क भएर आयो भने त हामी पुरै व्यवस्था गर्छ। त्यहाँ चौकी पनि छ र यहाँ जिल्लाबाट जाने सुरक्षाहरू अलिकति भिड बढ्यो भने जिल्लाबाट जाने सुरक्षाहरूलाई अनुरोध गर्छौँ, अनि जिल्लाबाट पनि सुरक्षा त्यहाँ कर्मीहरू जानु उपस्थित हुनुहुन्छ।
0: जस्तो अहिले अब धार्मिक तथा पर्यटक स्थल धारापानीमा खास गरेर कुन कुन जिल्ला अथवा कहाँ कहाँसम्म भक्तजनहरू आएको पाउनुहुन्छ यहाँहरूले?
1: गत सालको अनुभवमा त हामीहरू कैलालीसम्मबाट पनि आरती हेर्न आउनु भएको पाएका थियौँ। कैलालीबाट, सल्यानबाट, प्युठानबाट, प्युठानबाट नजिकको हाम्रो यतातिर यो कबिल वस्तुबाट, नेपालगञ्जबाट अनि आएको पाएको र टाढाबाट आउनेमा पोहोर गत साल झापाबाट पनि एक ग्रुपहरू एक गाडी मान्छेहरू लिएर त्यहाँका भक्तहरू जम्मा भएर झापाबाट पनि आउनु भएको थियो र नेपालगञ्जबाट पनि टिम लिएर आउनुभएको थियो र हाम्रो दाङ सुर्खेत यो आरतीको महत्व र भगवान् शिव पाण्डवेश्वर महादेव मन्दिरको महत्व मान्ने हाम्रा पहिले आएका भक्तहरू पनि आउने गर्नुहुन्छ। त्यसले समय अनुकूल प्रसादले कस्तो साथ दिन्छ र उहाँहरू आरती हेर टाढाबाट पनि आउनुहुन्छ।
0: जस्तो अब टाढाबाट आउने कुरा गर्नुभयो, अब उहाँहरूलाई जस्तो बास बस्ने व्यवस्थापन, खानाका हिसाबले यो पनि व्यवस्थापन गर्नु भएको छ के छ?
1: छ, हामीले भण्डारा अब एक गतिबाट निरन्तर साँझ बिहान खाना खानको लागि निशुल्क खाना खुवाउने हामीले योजना बनाएर त्यसको लागि पनि व्यवस्थित गर्दैछौँ र हामीले करिब करिब 100 जति मान्छेहरू रात बस्न चाहने भयो भने हाम्रो धर्मशालामा व्यवस्थित तरिकाले एक रात सुताएर अर्को दिन बिहान भगवान् शिवको दर्शन गराएर पठाउने कार्यक्रम छ, त्यसको लागि व्यवस्थित भइरहेछ।
0: यो साउनको महिनाभर अघिल्लो वर्षको आकलन अनुसार यति भक्तजनहरू सहभागी हुने त्यस्तो केही आकलन गर्नुभएको छ सर?
1: हामीहरूले त आशा राखेका छौँ कम्तीमा पनि 30,000-40,000 भक्तहरू आउनुहुन्छ भन्ने हामीले आशा राखेका छौँ। पोहोर सालको हामीहरूले अब इतिहासलाई हेरेर अब वर्तमानमा आगरणा गर्ने हो, गत सालहरूका हिसाबले 30,000-40,000 संख्यामा आएर दर्शन गर्नुहुन्छ प्रत्येक दिन भन्ने जस्तो लाग्छ।
0: अझै पनि धारापानी मन्दिरलाई अझै राम्रो प्रभावकारी बनाउनका लागि अझै के काम गर्नुपर्ने देख्नुहुन्छ यहाँले त्यहाँ?
1: यो त सबै ओझेलमा परेको धेरै पुरानो मन्दिर भएर पनि ओझेलमा परेको मन्दिर हो, त्यसको लागि प्रचार प्रसार त कमी नै हुन्छ, जति गरे पनि कमी नै हुन्छ, पुगेर त्यो पुग्नु पर्छ। अब अन्य अब हाम्रो त यो मिडिया मार्फतै अब सबैलाई जानकारी गराउने यहाँ पाण्डवेश्वर महादेव मन्दिर यहाँ छ र पाण्डवहरूले आएर तपस्या गरेको तपोभूमि हो, अब यहाँ फेरि अलौकिक साथको बुटो पनि छ र अन्य भगवानहरू हाम्रो पञ्चायत देवता मध्येको भगवानहरू पनि हाम्रो यहाँ स्थापना भएको छ। आउनुहोस् भनेर यो पहुँच मिडियाबाटै पहुँच पुर्याउनु पर्ने भएको हुनाले अब हामी कोसिस त गरिराखेका छौँ, कति पुगेको छ कति पुगेको छैन कति जानकारीमा गएको छ, तर गर्नुपर्ने हाम्रो प्रचार प्रसार नै हो।
0: अलिकति धारापानी मन्दिरको बारेमा थोरै धार्मिक तथा पौराणिक महत्व के छ यो विषयमा जानकारी गराइदिनुहोस् न?
1: यो पौराणिक महत्व अब त्यहाँ पाण्डवेश्वर महादेव भन्दा साधारण महादेवको शिव पूजन हुन्छ, त्यहाँ पाण्डवहरूले त्यहाँ आएर तपस्या गरेर पाण्डवहरू स्वर्ग जाने बेलामा त्यो धारपानी मन्दिर क्षेत्रमा बसेर एउटा शिवलिङ्ग स्थापना गरेर तपस्या गरेको तपोभूमिको रूपले त्यहाँ मानिन्छ, त्यो तपोभूमि हो। त्यहाँ पनि मागेको पाइन्छ भन्ने पनि त्यस्ता यता कदाचित सुन्न पाइन्छ। अरू तपाईँसँग पाण्डवहरूले तपाईँसँग गरेको तपोभूमि अब यो धेरै पुरानो अब द्वापर कालबाटै यसको मान्यता थियो, तर जङ्गलभित्र भएको र कसैले पत्ता नलागेको बेलामा पछि मात्रै पत्ता लाग्यो। करिब 250 वर्षभन्दा अगाडि मात्रै पत्ता लागेको भन्ने कुराहरू चौधरीहरूको किंवदन्ती श्रुति अनुसार त्यो कुराहरू हामीले अब छ, त्यसको अभिलेख कतै फेला पर्दैन। तर 250 वर्षभन्दा नै पहिले यो हामीले फेला पारेका भन्दा चौधरीहरूले भन्ने उहाँहरूको किंवदन्ती अनुसार हामीहरूले पाउँछौँ। र अहिले यो अरू अन्य मन्दिरहरूमा शिव पूजन चौधरीहरूले के उहाँहरू कृष्ण पूजा गर्ने भएको हुनाले शिव पूजा कम गरेको देखिन्छ, तर यो झारपानीमा चौधरी जातिहरूको नै बढी पूजा गर्ने बाहुल्यता संख्या दर्शन गर्ने संख्या चौधरीहरूको नै हुन्छ। त्यो हुनाले हामीहरू यो शिव पूजन हामीहरूले गर्ने गरेका छौँ। हाम्रो वैदिक सनातन धर्म अनुसार अब शिव नै सबभन्दा ठुलो देव भन्ने कुराहरू हामीले सुन्नमा आएका छौँ र हाम्रो पुराणहरूले पनि त्यही प्रमाणित गरेको छ। हामीहरूले वैदिक सनातन पूजा विधिबाटै हामीहरूले पूजा पूजन गर्छौँ।
0: जस्तो अब अहिले धारपानी मन्दिरमा कुन कुन कार्य गर्न सकिन्छ?
1: हाम्रो भित्र धार्मिक कार्यहरू अब विवाह वर्तमान विवाह त अब साउनको महिनामा गर्दैनन् धेरै जस्तो, त्यही पनि अब अब जब कसैलाई त्यस्तो असजिलो पर्यो भनेपछि टिका लगाएर अब शिविर हाल्ने कामहरू अब बाह्रै मासै गरेर गर्छन्। अन्य अप्ठ्यारोहरू छन् अब व्रतखण्ड, एउटा व्रतखण्ड गरिन्छ, एउटा अब बिहान रुद्राभिषेक गरिन्छ, त्यहाँ अब साउनको महिनामा मुन्डनहरू पनि गर्ने गर्छन् मुन्डनको कार्यक्रम। अनि त्यसपछि यो लागबत्ती बाल्ने, साउनमा लागबत्ती बाल्ने लट्ठुबत्तीका भन्छन् त्यो गर्छन्, सत्यनारायणको कथाहरू त्यो जुन साउनको महिनामा गर्नुपर्ने सबै कार्यहरू गरिन्छ। चौरासी पूजा त्यसको लागि सबै व्यवस्था मिलाइन्छ।
0: जस्तो यो धारापानी मन्दिरदेखि केही मिटर माथि सुनकोट भन्ने गरिन्छ, त्यहाँ के संरचनाहरू निर्माण गर्नुभएको छ यहाँहरूले?
1: मन्दिर छ त्यहाँ, अब मूर्ति छ, अब पुरानो धेरै पुरानो मन्दिर छ, मन्दिर हो त्यो सुनकोट भगवतीको मन्दिर, त्यो खड्गदेवी भन्ने नाम राखेका छन्, तर त्यो दुर्गा भगवतीको मन्दिर हो। त्यसको लागि जानको लागि पौध मार्ग पैदल मार्गको लागि अलिअलि गोरेटो बाटो निर्माण भएको छ। गत साल त्यो सिँढी हामीहरूले प्रारम्भ गरेका थियौँ, गत साल 242 थप 242 सिँढी हामीहरूले थप निर्माण गरेर अझै अलिकति अगाडि बढाएका छौँ। र यतातिरबाट पदमार्गीहरूलाई जानको लागि पुरानो बाटो त्यो मर्मत भइराखेको छ। अरू त अब पूजा पाठ गर्ने र भक्तहरू माथि जाने कार्य भइरहेको छ, थप काम त्यस्तो निर्माणको कामहरू अहिले थप गरेको छ।
0: जस्तो यहाँहरूलाई स्थानीय प्रशासन, स्थानीय सरकारबाट लगायत संघ संस्थाबाट मन्दिरलाई माथि उठाउनका लागि सहयोग कस्तो प्राप्त गर्नुभएको छ, कतिको सहयोग पाएको अनुभव गर्नुहुन्छ यहाँले?
1: अब ठिकै छ, अब अलिअलि अब उहाँहरूले वास्तवमा त्यस्तो ठुलो रकमहरू आएर खै ठुलो विकास भन्ने कुराहरू त भएको छैन। अब थोरै अहिले गत यस आवमा उसले त्यही सिँढी निर्माणको लागि प्रदेश सरकारले 30 लाख रुपियाँ दिएको थियो, उहीँबाट ठेक्का पट्टा गराएर मान्छे ठेकेदार आएर त्यो बनाएर गएको छ। तर त्यतिको स्तरीय त बनाएर तैपनि बनाएर गएको छ। अरू अब स्थानीयहरूले त अब सानोतिनो अब बालुवा गिटी अब यो गर्ने एक दुई दिन डोजर चाहियो भने डोजर अनि टिप्परहरू दिने आवश्यक अनुसारको सानोतिनो अब रकमहरू अथवा साधनहरू नगरपालिकाबाट प्राप्त भएको छ। अरू त्यहाँ सुविधाहरू अरू केदारनाथको बजेट त अहिले परेको छैन, चाहे जब अर्को साल पर्छ कि पर्दैन थाहा छैन, तर स्वयं भएकै छ भने भन्नुपर्छ। त्यस्तो भरै नभएको छैन, त्यस्तो
0: जस्तो अब धारपानीलाई अझै माथि उठाउनका लागि सरकारी स्तरबाट यो भइदियो भने अझ राम्रो हुन्थ्यो भन्ने त्यस्तो केही छ यहाँलाई?
1: अब सबभन्दा अब झोलुङ्गे पुल एउटो आवश्यक छ, तल उता छ, तर यो माथिल्लो बाटोमा पहिले हामीले सर्वे गराएर त्यो इस्टिमेट पनि भएको हो, पछि के भएर बजेट परेर एउटा झोलुङ्गे पुल बनाउने गर्नु त धेरै छ, गरेर त कहिले सकिन्छ र अब विकासको योजना गुरु योजना अनुसारको विकास गर्न त धेरै बाँकी छ, तर सबैभन्दा पहिलो प्राथमिकतामा त्यहाँ हाम्रो ठुलो छ पोखरी, त्यो पोखरीलाई व्यवस्थित गरेर पर्यटकहरूलाई त्यहाँ भित्राउनको लागि त्यो पोखरी निर्माणको लागि हाम्रो ठुलो त्यो हामी शिव सरोवर भन्ने नाम राखेका छौँ, त्यसको काम अधुरो छ, पहिले प्रदेशबाट लगानी गरेको ठाउँ हो त्यो, अहिले अधुरो छ, त्यो पुरा गरिदियो भने धारपानीको धेरै उद्धार र उत्थान हुने थियो भन्ने लाग्छ।
0: यहाँ अब विगत लामो समयदेखि धार्मिक क्षेत्रमा आबद्ध रहेर सेवाको काम गरिराख्नु भएको छ, यो क्षेत्रमा काम गर्न चुनौती समस्याहरू के देख्नुहुन्छ यहाँले, के सहज छ के छ?
1: समय अनुसार सहज त अब के हुन्छ र काम गर्नको लागि अब सबभन्दा निरन्तर लागिराखेको छु अनि त्यसलाई म निरन्तर दिनेछु, अरू सहज त केही पनि हुँदैन र अप्ठ्यारो त्यस्तो किसिमको अवरोधहरू पनि भएको छैन। अब जसपछि अब सबै जहिले पनि काम गर्नलाई पैसाको कमी हुन्छ, अब दाताहरूसँग अनुरोध गरेर उहाँहरूको मन जितेर निर्माण गर्नुपर्ने भएको हुनाले अब माग्नको त जसरी भए पनि अप्ठ्यारै हुन्छ, तर पनि दाताहरूले सहयोग गर्नुभएको छ, सबैप्रति हामी नमन गर्छौँ। आजसम्म त्यो मन्दिरलाई त्यहाँ पुर्याउनको लागि दाताहरूको ठुलो हात छ, ठुलो सहयोग छ, ठुलो साथ छ, त्यो हुनाले हामीले नमन गर्न चाहन्छौँ, पूर्ण व्यवस्थापन समितिकै तर्फबाट नमन गर्न चाहन्छौँ। अझै पनि हामीले आशा के राखेका छौँ त्यसलाई अझ योभन्दा पनि थप राम्रो बनाउनको लागि र दाताहरूले नै सहयोग गर्नुपर्छ भन्ने अनुरोध गर्दछु।
0: एकदमै जस्तो जिल्लाका अन्य धार्मिक क्षेत्रहरू त्यति माथि उठेको व्यवस्थित भएको देखिँदैन, यहाँ जुन यहाँ लाग्नु भएको छ र धारपानीलाई निकै व्यवस्थित रूपमा पनि अगाडि बढाउनु भएको छ, के कुरा आवश्यक पर्दो रहेछ यो माथि उठाउनका लागि अथवा राम्रो बनाउनका लागि?
1: अब पहिलो त भक्तहरूको साथ चाहियो, त्यसमा पनि समय दान, अब मैले व्यवस्थापक समितिहरूका साथीहरू प्लस अध्यक्षहरूले समय दान धन दान त दिन सकिन्छ, पैसा अलिकति दान गर्न सकिन्छ, समय दान गर्न अहिलेको समय अनुसार अलिक गाह्रो छ, तर हाम्रो जुन समिति व्यवस्थापक समिति छ उहाँहरूसित मैले अनुरोध गर्छु त जति पैसा दान भन्दा पनि समय दान गर्नु निरन्तर त्यसको संरक्षण सम्वर्धन गर्नको लागि समितिले समय दान र एकता सबैभन्दा समितिभित्रको जो हाम्रो एकता छ त्यो नै बल भएको छ, त्यो एकताले नै अगाडि बढिरहेको छ।
0: हस् आज र अन्त्यमा अब साउन महिनाको लागि भक्तजनहरूलाई यहाँको आग्रह के रहन्छ?
1: 1 गतेदेखि हाम्रो 31 गतेसम्म सबै भक्तहरू यहाँ शिव पुराण तथा सैङ्गारिक महाआरती हुँदैछ, सबैजनालाई चुले निमित्त गर्दछु, तपाईँहरू हजुरहरू आइदिनुहोस्, हजुरहरू आएपछि शोभा हुन्छ, भगवान् शिवको आशीर्वाद दिएर जानुहोस्, शिव पुराण सुनेर आफू धन्य भन्नुहोस्, साँझ आरती पितृको नाममा आफ्नो बालबच्चाहरूको नाममा आरती गर्न आउनुहोस्, सबै जनता आएर दर्शन गरिदिनुहोस्, यो पैसा लाग्छ कि भन्नु पर्दैन, आरती हेर्न शिव पुराण सुन्नको लागि निशुल्क हुन्छ, हजुरले इच्छा लागेको दान गर्ने यो नलाग्यो भने नगर्दा पनि हुन्छ, तर सुन्न र उपस्थितिको लागि मैले हार्दिक हाम्रो समितिको तर्फबाट सम्पूर्ण यो रेडियो मध्य सुन्ने सबै भक्तजनहरूलाई चुली निम्ता गर्दछु र साथै यहाँहरू उपस्थिति भयो भने त्यो उसको हाम्रो यो शिव पुराणको सार्थकता हुन्छ, हामी सफल हुन्छौँ। यहाँहरू पनि धन्य हुनुहुन्छ, यहाँहरूले पनि पुण्य कमाउनुहुन्छ, सबै उपस्थित भएपछि भन्ने मैले आशा गर्छु।
0: हस्, आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद छ। मलाई पनि यो प्रचार प्रसार गर्ने आफ्नो दुई शब्द राख्ने मौका दिनुभएकोमा रेडियो मध्य पश्चिमलाई प्रति आभार व्यक्त गर्दै धन्यवाद गराउँछु।
0: हस्, धन्यवाद। आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीसँग। खास गरेर अब साउन महिना नजिकैदेछ, साउन महिनाभरि हुने त्यहाँ हुने कार्यक्रमका बारेमा र मन्दिर व्यवस्थापन समितिले गर्दै आएका काम, भोलि गर्नुपर्ने काम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। प्राविधिक मित्र प्रदीप अधिकारीजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

मेरो साथमा मायाको मधु मासमा लागोस् न बारुदकी कुक्क तिमीले खाँदा गाँसमा अनि पो माया पक्छ नि हौ दुबईको।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858785060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
6: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
6: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9128980828। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
3: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9857734910।
3: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987141।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध, सयौं प्रभावित। आज काठमाण्डु सहित 34 जिल्लामा बाढ़ीको जोखिम।
1: सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको, लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ़न सक्ने हुनाले चाहिँ सतर्क हुन आह्वान गरेका छौं।
0: साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणको आग्रह। शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति। दोषीमाथि कड़ा कार्यवाहीको माग।
2: राज्य सत्ता नै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मीडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो।
0: एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति। इलाममा सड़क भासिदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद। ललितपुर महानगरले करमा विशेष छूट घोषणा।
3: यसैभन्दा दलित अपाङ्ग भएका व्यक्तिहरूको समूह, व्यक्ति तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 व्यवसाय दर्तामा 50% छुट हुनेछ।
0: र बैंककको एक रेस्टुराँमा भीषण आगलागीमा 27 जनाको मृत्यु, 22 जना गम्भीर घाइते। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराती फ्रान्स र स्पेन बीच खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यम र राजनीतिक नेतृत्वको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिनु सामान्य घटना होइन, यसले सुरक्षा संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि त्रास र मनोवैज्ञानिक दबाव सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो। प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथिको विश्वास कायम राख्न सरकारको प्रभावकारी कदम अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
5: गएको 24 घण्टामा बाढ़ी पहिरो लगायत मौसमी विपदमा परेका 8 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिका विभिन्न प्रकारका 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको हो। पहिरोमा परेर 3 जनाको मृत्यु भएको हो भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको हो। यस्तै सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालीकोटको सान्ने त्रिवेणी गाउँपालिका 6 स्थित बुहारी पाटामा पानी घट्टा पिठो पिस्न गएका लालबहादुर साउद र मन्दिर साउदको अचानक आएको बाढ़ीमा पुरेर मृत्यु भएको छ। पहिरोले घट्टा समेत बगाएको थियो। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुरिदा 67 जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो।
6: हिजो र आजको गर्दाखेरि चाहिँ हिजोको चाहिँ घाइते 6 र घर क्षति 4 जनाको थियो भने आज थप 29 चाहिँ मैले यहाँलाई भने जस्तो चाहिँ 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते हुनुभएको छ। त्यस गरी प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 घण्टा सञ्चालनमा नै हामीले केही त्यसलाई हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन। येल्लोसम्म थियो 1-2 स्थानहरूमा। त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर, सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा खटिसक्नु भएको अवस्था छ भने हामीले अहिले सिचुएसन रूमबाट चाहिँ सबै 70 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 घण्टा निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्युरिटीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
5: प्राधिकरणका अनुसार सबैभन्दा धेरै 20 पहिरो, 13 बाढ़ीका घटना भएका छन्। यसैबीच बागलुङको ढोरपाट नगरपालिका दुईमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको छ। आशिष आँगनमा खेलिरहेका बेला पर्खालले च्यापेको प्रहरीले जनाएको छ। कास्कीमा मोदी खोलामा आएको बाढ़ीले नयाँ पुल भिरेढाँटी कान्द्रुक सड़क बगाएपछि कान्द्रुक पुगेका करिब 100 पर्यटक अलपत्र परेका छन्। स्थानीय तहले वैकल्पिक

0: अनि स्वरूप 111 मेगावाट क्षमताको रसुवागढी जल विद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरूङमा पानी लैजाने गेट पनि बन्द गरिएको छ। साथै भोटे कोशी नदीको बहाव बढ़ेपछि रसुवागढी भन्सार यार्डका सड़क खण्ड भासिदा सबै प्रकारका सवारी साधनको आवागमन बन्द भएको छ। वैकल्पिक सड़कका डाइभर्सन पनि बाढ़ीले बगाएपछि इलाम पाँच थर र ताप्लेजुङको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुगलिङ सड़क खण्डमा सड़क अत्याधिक सड़क सतर्क भएर मात्र यात्रा गर्न सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रे प्लाञ्चोको रोशी क्षेत्रमा पानीको बहाव बढ़ने सम्भावनाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाण्डौ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण साना तथा मझौला नदी खोलामा जलसतह बढ़ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाका अनुसार काभ्रे पाँचथर इलाम झापा मोरङ सुनसरी सत्तरी भोजपुर शंखुवासभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहु मकुमानपुर बारा पर्सा रौतहट चितवन काठमाण्डौ ललितपुर भक्तपुर नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलालीमा बाढ़ीको मध्यम जोखिम रहेको छ। सीआईएनसँग कुरा गर्दै शाखाका बाढ़ीविज्ञ सौहार्द जोशीले भन्नुभयो,
1: अहिले चाहिँ अलिक सतर्क हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाड़ी क्षेत्र तथा बागमतीको पहाड़ी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यमदेखि भारी वर्षा हुने हुनाले अनि अहिले नै चाहिँ सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ़न सक्ने हुनाले चाहिँ हामीले चाहिँ बागमतीदेखि पूर्व बागमती प्रदेश अथवा कोशी प्रदेशका पहाड़ी विशेष गरी पहाड़ी क्षेत्रमा चाहिँ सतर्क हुन आह्वान गरेका छौँ। यसै गरी हाम्रो
0: काठमाण्डुका प्रमुख संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाड़ी पार्किङ गरेपछि सुरक्षा चासो बढ़ेको छ। प्रहरले सबै गाड़ी हटाएर घटनाबारे अनुसन्धान शुरू गरेको छ। आज बिहान अनलाइन खबर कान्तिपुर पब्लिकेशन र हिमालय टेलिभिजनको गेट अगाडि गाड़ी पार्किङ गरी प्रवेशमै अवरोध गरिएको थियो। त्यसपछि रातोपोल स्थित गगन थापाको निवास अगाडि पनि गाड़ी लामो समयसम्म छोडिएको भेटिएको थियो। स्थानीयका अनुसार गाड़ी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै संचार गृहमा अवरोध र त्रास सिर्जना गर्ने प्रयास भएको भन्दै दोषीको पहिचान गरी कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सीआईएनसँग कुरा गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले भन्नुभयो,
2: प्रमुख संचार माध्यमहरूको बीचमा चाहिँ शंकास्पद हिसाबले पनि गाड़ीहरू टेक्स्याएर आतंकित बनाउने मीडिया हाउसलाई पनि आतंकित बनाउने र पत्रकारलाई पनि आतंकित बनाउने र उनीहरूको गतिविधिहरूमा अवरोध गर्ने सिर्जना गर्ने जुन काम भएको छ त्यो चाहिँ अत्यन्तै निन्दनीय आपत्तिजनक र खेद गर्ने छ। जुन यस प्रकृतिको घटना चाहिँ हाम्रो मिडियामा पहिला भएको थिएन तर अहिले चाहिँ पछिल्लोचोटि प्रहरीको अनुसन्धानले पनि यसमा कतिपय सत्ताधारी दलका मान्छेको गाडी भन्ने पनि आइरहेछ। यसले चाहिँ राज्य सत्ता नै प्रेसलाई त्रसित बनाउने पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मिडियाहरूलाई चाहिँ क्लासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो। त्यसले गर्दा यसले चाहिँ नेपालको अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भन्नु सूचनाको हकको कुरा गर्नु संचारको हकको कुरा गर्नु यो सबै चिजहरू मानकहरूलाई चाहिँ भत्काएर प्रेसलाई कमजोर बनाउने अभ्यास गरेको जस्तो देखिन्छ।
0: प्रारम्भिक अनुसन्धानमा केही गाड़ी व्यक्ति बैंक तथा अटो कम्पनीको नाममा दर्ता रहेको खुले पनि ती गाड़ी एउटै उद्देश्यले किन र कसले कहाँ छाड्यो भन्ने अझै स्पष्ट भएको छैन। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश राज सुवेदीले गाड़ीको धनी चालक र ती ठाउँमा राखिनुको कारणबारे अनुसन्धान भइरहेको सीआईएनसँग बताउनुभयो।
3: पार्किङ गरी छोडिएको 5 गाडीहरू क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागसँग समन्वय गरेर गाडीको ध्वनि वा चालकको पहिचान गर्नेतर्फ चाहिँ हामीले काम गरिरहेका छौं।
0: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बीमा दावी भुक्तानीमा ढिलाई अनियमितता वा

0: अन्य समस्या भए नेपाल बीमा प्राधिकरणले प्रमाण सहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेसरले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना जारी गरिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्यांकन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने जनाएको छ। त्यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छूट र सहुलियतको व्यवस्था गरेको छ। महानगर प्रमुख श्री बाबु महर्जनले नवौं नगरसभाबाट पारित नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले छुटेको व्यवस्था गरिएको जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश दय नारायण प्रसाद पौडेलले र उमेश कोइराला कुइजालासले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यस्तै सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार गरेको हो। साझा खबरमा अब विदेशका खबर। बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आगलागी बैंककको लोकप्रिय चातु चौक क्षेत्रमा रहेको एक बारमा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत आपूर्ति अवरूद्ध भएको र बार धुवाले भरिएपछि भागाभाग मचेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हरूमा आगोबाट जोगिन ग्राहकहरू आत्तितै बाहिर भागिरहेको, कतिपयको लुगा समेत आगोले समेटेको देखिन्छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराती फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा खेल्नेछन्। खेल मध्यराती पाउने 1 बजे हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले 2 र स्पेनले 1 पटक विश्वकप जितेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पर्सि 31 गते बुधबार मध्यराती पाउने 1 बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकामा हुनेछ।
1: शंकास्पद गाड़ी पार्किङ पछि सुरक्षा चुनौतीको बहस।
2: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
1: घटनाको निष्पक्ष छानबिनको चौतर्फी माग, रिपोर्ट सँगै वर्खे विपद रोकथाम र उद्धारमा स्थानीय तहको रणनीति लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खबरमा अब बाँकी खबर काठमाण्डुका केही संचार माध्यम र कांग्रेस सभापति थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिएपछि सुरक्षा संवेदनशीलता र अभिव्यक्ति स्वतन्त्रताको विषय एकैसाथ बहसमा आएको छ। घटनालाई लिएर सत्तापक्षदेखि प्रतिपक्षसम्मका राजनैतिक दलले निष्पक्ष छानबिनको माग गरेका छन्। लोकतान्त्रिक समाजमा विरोधका नाममा त्रास सिर्जना गर्ने यस्ता गतिविधिले सुरक्षा व्यवस्था प्रेस स्वतन्त्रता र नागरिकको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ।
3: नेपालमा निजी संचार माध्यमहरू कान्तिपुर टेलिभिजन हिमालयन टेलिभिजन र अनलाइन खबर सहित नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र भारबटिनी सुपर मार्केटको मुख्य प्रवेश गेटमा विवादिसी अवस्थामा सवारी साधन छोडिएपछि यस विषयमा सर्वत्र चासो बढ़ेको छ। अज्ञात व्यक्तिले अचानक गेटमा सवारी राख्दै बाहिरिएपछि केही समय त्रासको माहौल पनि सृजना भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। कांग्रेस महामन्त्री गुरु घिमिरे
4: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो र यो कुराले लोकतान्त्रिक जुन जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ र यसले चाहिँ निर्वाध रूपबाट संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्स्याइयो राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
3: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ। हिमालय नेता महेश बर्तौलाले दुई तिहाईको बलियो सरकारलाई पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्नुभयो।
5: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य दबावदेही छैन, उत्तरदायी छैन, विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् र त्यसको संरक्षण काहीँ न काहीँ राज्यको तर्फबाट वा राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ। यो निकै दुःखद छ।
3: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ।
6: प्रारम्भिक रूपमा अनुमान गर्दाखेरि राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ। यो अरूले त्यस्तो गर्दैन। यसमा जे भइराखेका छ सबै सुनियोजित ढंगबाट भइराखेका छ र यसलाई मैले भने राज्यद्वारा संरक्षित कुनै शक्तिद्वारा यो कार्य भइराखेको छ भन्दा अनुपयुक्त हुँदैन। अहिले देखेको प्रारम्भिक कुरा यही हो।
3: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै संचार माध्यम र संचार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको रासुपाको ठहर छ। रासुपाका नेता गणेश पराजुलीले भन्नुभयो,
7: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिराखेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धानपछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर त विज्ञप्ति जारी गरिसकेको हुन्छ। पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने कुरा त स्पष्ट छ।
3: लोकतन्त्रमा बोल्न पाउने विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ, तर कुनै प्रयोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्खे विपद सामना गर्न स्थानीय सरकारको पूर्व तयारी,
8: पोषेको हकमा अध्ययन गरेका छौं र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौं, जोखिम ओडाहरू तोकेका छौं होइन।
2: विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र तयारी बारे विशेष सामग्री लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
11: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
12: फोन नम्बर 082-563-479
11: मोबाइल नम्बर 98-494-67-487।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-563-079 98-78-1817 98-78-35-643।
17: भर्ना सम्बन्धी सूचना
14: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
15: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-226।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्खा शुरू भएसँगै सरकारले विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यस अनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बस्नका लागि गर्न सक्ने तयारीका बारेमा साथी लील प्रकाश सन्ले सल्यानको वागचोर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गर्नुभएको छ।
19: हाम्रो आफै इक्विपमेन्टहरू छन् सकभर यो विपदको हकमा तपाईँको बाढ़ी पहिरोले बाटोहरू रोक्ने होइन बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो स्टाफहरू कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौँ। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि 1 घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौँ। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ। यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ। सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। मलाई लाग्छ सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
20: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
19: अब यसमा तपाईँको 2 हकमा पोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन। जस्तै शारदाको करिडोर होइन, यो बाढी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौँ सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौँ, कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नआओस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
20: त्यो खबर आओस् भन्नुको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ, सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
19: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ, होइन यहाँ तपाईँको झन्नै 65 जना जनप्रतिनिधिहरू हुनुहुन्छ, होइन उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको

0: व्यवस्थापन समिति जो तपाईँको सिडिओको अध्यक्षतामा हुन्छ त्यसमा हामीले तपाईँको जिल्लाभर ओभरअलमा हामीले नीतिगत निर्णय गर्छौँ भने यो पालिकाको हकमा हामीले यो आफैमा पनि कोभिडका कारणले एउटा छिल्लो छिल्लो परेको यो बागचौर नगरपालिका झन्डै हामी कहाँ कोभिडका कारणले 12 जना केही नागरिक र केही हाम्रो कार्यालयभित्र कार्य सम्पादन गर्ने कर्मचारी हामीले गुमाउनु पर्यो होइन, उहाँहरूलाई पनि म सदा सुमन अर्पण गर्न चाहन्छु। र त्यो पछाडि एउटा मुना जस्तो पलाइराखेको यो नगरपालिका, समृद्धिका दृष्टिकोणले अगाडि बढेको यो नगरपालिका, यो वर्ष पनि हामी कहाँ झन्डै झन्डै अविरल वर्षाका कारणले केही कृषि उत्पादनमा होइन केही तपाईँको हाम्रो बाटोहरू पूर्वाधारका क्षेत्रमा नोक्सान बेहोर्न पर्यो। हामीले नोक्सान बेहोर्न पर्दै गर्दाखेरि पनि हामीले पटक पटक हामीले मिटिङ राख्यौं र कसरी सहज बनाउन सकिन्छ होइन कसरी यसलाई तपाईँको व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाएर नीतिगत निर्णय मात्रै होइन बजेटमा पनि कसरी जोड्न सकिन्छ भनेर हामी अगाडि बढेका छौँ।
1: 24 घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध र सयौं प्रभावित भएका छन्। आज काठमाण्डु सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी छ। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाणसहित उजुरी गर्न प्राधिकरणले आग्रह गरेको छ। शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। इलाममा सड़क भाँसिँदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। ललितपुर महानगरले करमा विशेष छूटको घोषणा गरेको छ। र बैंकको एक रेस्टुरेन्टमा भीषण आगलागीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराति फ्रान्स र स्पेन बीच खेल हुँदैछ।
2: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै माधव तिमिर सेनाको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: अविरल वर्षाले देशभर जनजीवन प्रभावित, मुख्य राजमार्ग अवरूद्ध, तीनवटै सुरक्षा निकायका 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन।
0: राष्ट्र बैंकको नयाँ तथ्याङ्क अनुसार महँगी दोब्बर बढ़्यो, 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिटेन्स भित्रियो।
1: मीडिया हाउस बाहिर सवारी राखेर तर्साउन खोजेको आरोप, लोकतन्त्रमाथिकै प्रहार भएको कांग्रेस एमालेको ठहर।
0: युक्रेनी राष्ट्रपति जेलेन्स्की पेरिस भ्रमणमा, युरोपेली नेताहरूसँग भेटवार्ता गर्ने, ट्रम्प र नेतान्याहुको आकस्मिक मृत्यु हुन सक्ने चेतावनी।
1: र 2030 विश्वकपमा 64 टोली खेल्ने सम्भावना, फिफाद्वारा अध्ययन शुरू।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। सान्ही त्रिवेणी गाउँपालिका 6 काफ्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो। आज दिउँसो 1:30 बजे पिठो पिस्न घट्टमा गएका बेला पहिरोले पुरिएर धामी गाउँका 46 वर्षीय मन्दिर साउद र

0: 76 वर्षीय लाल बहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिम बहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट 10 किलोमिटर टाढा रहेको जनाइएको छ।
1: अविरल वर्षापछिको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज साँझ 6 बजेसम्म काठमाडौँ उपत्यका कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै सड़क पूर्ण वा आंशिक रूपमा अवरूद्ध छन्। ललितपुरको कान्ति लोकपथ, पाँच थरको मध्यपहाड़ी लोकमार्ग, काशीको पोखरा ताङतिङ सड़क, अर्घाखाँसीको सालझण्डी ढोरपाटन सड़क, गुल्मीको मदरमण्डारी राजमार्ग र कालीकोटको करिडोर तथा हुम्ला र कालीकोटका कर्णाली करिडोर र कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द छन्। भोजपुरको मध्यपहाड़ी लोकमार्ग, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग र कास्कीको नयाँ पुल घान्द्रुक सड़क भने एकतर्फी वा वैकल्पिक मार्ग मार्फत सञ्चालनमा छन्। बागमती प्रदेशमा सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण बीपी राजमार्ग, कान्ति लोकपथ र हेटौँडा काठमाडौँ सड़क खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार सम्बन्धित निकायहरूले पहिरो पछ्याउने र सड़क सञ्चालनमा ल्याउने काम गरिरहेका छन्। यात्रामा निस्किनु अघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी कार्यालय वा राजमार्ग प्रशासनसँग सड़कको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रात्रिकालीन समयमा हुन सक्ने भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको जनाएको छ। प्राधिकरणका अनुसार विपद आइपरेको खण्डमा तत्काल उद्धार तथा राहत कार्यका लागि 3 वटै सुरक्षा निकायका 26,000 भन्दा बढ़ी जनशक्तिलाई कार्य योजना बमोजिम फिल्डमा परिचालन गरिएको छ। खोज, उद्धार र राहतका सामग्रीहरू मुलुकका विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको जनाइएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले तराई तथा डुबानको उच्च जोखिममा रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित र खुल्ला स्थानमा सार्न स्थानीय पालिकाहरूसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। काठमाडौँ महानगरपालिका सहित विभिन्न जोखिमयुक्त क्षेत्रका पालिकाहरूले सरकारी विद्यालय तथा सुरक्षित भवनहरूको पहिचान गरी पूर्व तयारी अवस्थामा राखेका उहाँले जानकारी दिनुभयो।
2: डुबानका क्षेत्रकामा व्यक्तिहरूलाई चाहिँ उच्च स्थानमा, सुरक्षित स्थानमा र अलिकति खुल्ला स्थानमा सार्ने विषय चाहिँ सम्बन्धित स्थानीय पालिकाको जिम्मेवारीभित्र छ। त्यसमा हामीले समन्वय गर्ने र के कसरी गर्न सक्ने भन्ने विषयमा चाहिँ उहाँहरूलाई सपोर्ट चाहिँ गरिरहेका छौँ। त्यहाँका सम्बन्धित पालिकाहरूले चाहिँ सरकारी स्कूल भवनहरू होइन, त्यसपछि अलिकति सुरक्षित ठाउँहरू उच्च ठाउँमा चाहिँ राख्नको लागि चाहिँ उहाँहरूले तयारी अवस्था राख्नुपर्छ।
0: गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको 4 दिनपछि आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। गत बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो। 4 दिनपछि गणेशको परिवारले प्रहरी वृत्त कालीमाटी पुगेर प्रहरीमा जाहेरी दिएको छ। हिजो मात्र नेपालीको परिवार र प्रशासनबीच 9 बुधे सहमति भएको थियो। 3 जना महानगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिइएको भए पनि उनीहरू छुटिसकेका छन्। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा 5 सदस्यीय समिति बनाइएको छ।
1: गणेश नेपाली आत्मदाह प्रकरणपछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सड़कमा आउन छाडेपछि न्यूरोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण गर्ने क्रम बढ़ेको छ। नेपालीको निधनपछि सड़कमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा गर्दा फुटपाथ अस्तव्यस्त बनेको हो। उक्त घटनापछि आक्रमण वा सुरक्षा जोखिम बढ़न सक्ने भन्दै नगर प्रहरी नियमित सड़क ड्यूटीमा नखटिएको हो। नगर प्रहरी सड़कमा कम देखिन थालेपछि काठमाडौँका न्यूरोड सहित विभिन्न स्थानमा फुटपाथ व्यापारीले फेरि सड़क पेटीमै व्यवसाय गर्न खोज्दा जनजीवन प्रभावित बनेको छ। फुटपाथमा व्यापार बढ़दा पैदलयात्रीलाई हिँड्न सकस भएको छ। यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जाम समेत बढ़ेको स्थानीयले गुनासो गरेका छन्। पछिल्लो केही दिन यता अव्यवस्थित पार्किङ समेत बढ़ेको देखिएको छ। सहकर्मी दिनेश जोशीले काठमाडौँ महानगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीलाई तपाईहरू कहिले सड़कमा फर्किनुहुन्छ भनेर सोध्नु भएको छ।
3: छुट्टै आउँछौ, हामी तयारी गर्दैछौ, आन्तरिक छलफल चलिरहेको सकिन्छ होला, सम्भवत हामी छुट्टै आउँछौ।
1: किन सड़कमा महानगर प्रहरी आउन नसकेको हो?
3: हिजो अस्तिको घटनाले लिएर अब केही केही कुराहरू पूर्व तयारी कसरी आगामी दिनमा परिष्कृत भएर जाने भन्ने छलफल त गर्नुपर्ने हुन्छ। त्यही भएर
1: सुरक्षाका कुराहरू पनि गरिराखेका थियो, अब प्रहरी नै असुरक्षित हुने अवस्था आएको हो।
3: सुरक्षा त्यस्तो भन्ने होइन, हेर्नुहोस् काहीँ पनि विपदको उद्धार कार्यमा जाँदा त सेफ्टी फर्स्ट भन्ने कुराहरू आउँछ होइन, त्यस्तो खासै असुरक्षा महसुस गरेको होइन। अब थप केही पूर्व तयारीहरू, बर्सातको सिजन पनि लाग्यो, हरेक कुराहरू भन्ने छलफल चल्या हो।
4: विभिन्न ठाउँमा फुटपाथमा व्यापार पनि हुन थालेछ, मानिसहरूको दैनिक जीवन नै अस्तव्यस्त हुने अवस्था आयो नि होइन।
3: यसो छ, हेर्नुहोस् धरेराको निशुल्क पार्किङमा मान्छे छ, क्षेत्र क्षेत्रमा सबैतिर तैरिना छ, नजिकबाट हेरिरहेका छौँ। त्यही हो, हामी सड़कमै ओर्लेर नहटाएको मात्रै हो, हामी नजिक हेरिरहेछौँ।
0: न्याय माग्न खोज्दा गृहमन्त्री सुदन गुरूङले भेट नदिएको भन्दै निहारिका राजपूत र बिनु यादवले सिंहदरबारको दक्षिण गेटमा धरना दिएका छन्। निषेधित क्षेत्रमा धरना बसेपछि उनीहरूलाई प्रहरीले लगत्तै गेट अगाडिबाट हटाएको थियो। वर्षातका बेला राजपूत र बिनुले सिंहदरबार बाहिर सरकारको विरोधमा सड़कमा बसेका थिए। बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी निहारिका र शिवबीच 2079 साल माघ 17 गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहोभरमा मिलापत्र थियो। त्यसपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति पनि नपाएको भन्दै उनीहरू पटक पटक आन्दोलन गर्दै आएका छन्।
1: प्रहरीले जेएनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी परेको छ। आयोगका सूचना अधिकारी पवन कुमार भट्टका अनुसार जेएनजी मुभमेन्ट अलायन्सले आज उजुरी दिएको हो। अलायन्सले गत शनिबार किर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट समन्वय गरी पठाएको प्रतिनिधि बताउने ओजस्वी थापा विरूद्ध उजुरी दिएको हो। उजुरीमा संविधानमा उल्लेखित मानवाधिकारको उल्लंघन गरेको दावी गरिएको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो।
0: नेपाल राष्ट्र बैंकले यस वर्षको जेठ महिनामा महँगी झण्डै दोब्बरले बढ़ेको जनाएको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.22% पुगेको छ। अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति 2.72% मात्र थियो। यद्यपि आर्थिक वर्ष 2082-83 को 11 महिनाको औसत मुद्रास्फीति भने 2.89% सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति 4.24% थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैर खाद्य तथा सेवा समूहको महँगी बढ़ी देखिएको छ। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.95% रहँदा गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.37% पुगेको छ। अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमशः 0.54 र 3.94% मात्र थियो। चालू आर्थिक वर्षको 11 महिनामा 21 खर्ब 20 अर्ब रूपियाँ बराबर रेमिटेन्स भित्रिएको छ। यो आप्रवाह गत आर्थिक वर्ष सोही अवधिको तुलनामा 38.2% धेरै रहेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार जेठ महिनामा मात्रै 2 खर्ब 3 अर्ब 89 करोड़ रेमिटेन्स भित्रिएको छ। यसअघि वैशाखमा कृतिमानी रकम रेमिटेन्स भित्रिएको थियो। सोही महिना 2 खर्ब 57 अर्ब रेमिटेन्स आएको थियो। राष्ट्र बैंकका अनुसार 2082 जेठमा 1 खर्ब 76 अर्ब 32 करोड़ रेमिटेन्स भित्रिएको थियो।
1: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि 5 औं पटक म्याद थप गरेको छ। अदालतले आज पौडेललाई अनुसन्धानका लागि 5 औं पटक हिरासत म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज 3 दिनको म्याद थप गरेको विशेष अदालतले जनाएको छ। उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरण अर्थात मनी लाउण्डरिङ मुद्दामा अनुसन्धान गरिरहेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता उनलाई 4 पटक विशेष अदालतबाट म्याद लिएर न्यायिक हिरासतमा अनुसन्धान गरिरहेको विभागले जनाएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौजदात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा विप्रेषण रकम खातामा जम्मा गर्दा एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौजदात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौजदात घटाउन पाइँदैन। साथै न्यूनतम मौजदात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ, नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np, वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
6: गुणस्तरीय प्लम्बिङको
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सम्पत्ति छानबिन आयोगले बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश र नेपाली सेनाका अधिकारी बाहेक राजनीतिक तथा सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति छानबिन यथावत रहेको स्पष्ट पारेको छ। आयोगले आज एक सूचना जारी गर्दै बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश र नेपाली सेनाका अधिकारी बाहेक राजनीतिक तथा सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति छानबिन यथावत रहेको स्पष्ट पारेको हो। सर्वोच्च अदालतले गत शुक्रबार दिएको अन्तरिम आदेशपछि थप अन्यल उत्पन्न भएपछि आयोगले यसबारे आज प्रष्टीकरण दिएको हो। गत वैशाख 2 को नेपाल सरकारको निर्णय अनुसार सार्वजनिक जिम्मेवारीको पदमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन र छानबिन गर्न यो आयोग गठन गरिएको थियो। तर यसको गठन संविधान र कानून विपरीत रहेको भन्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवाल समेतका तर्फबाट सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको रिट दायर गरिएको थियो। यो रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले गत शुक्रबार अन्तरिम आदेश जारी गरिएको थियो। आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशमा बहालवाला न्यायाधीश र नेपाली सेना, पूर्व न्यायाधीश, सेनाका पूर्व अधिकृत तथा सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिहरूको हकमा मात्र सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न, पेश भइसकेको विवरणमाथि छानबिन नगर्न र कुनै पनि कानूनी कार्यवाहीका लागि सिफारिश नगर्न नगराउन भनिएको बताएको छ। अन्यको हकमा छानबिन जारी रहने आयोगले जनाएको छ।
0: काठमाडौँका विभिन्न संचार माध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति राजनैतिक दल र पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन तथा दोषीमाथि कार्यवाहीको माग गरेका छन्। तीनकुने स्थित कान्तिपुर पब्लिकेशन, मध्य बानेश्वर स्थित हिमालय टेलिभिजन र नयाँ बानेश्वर स्थित अनलाइन खबरका कार्यालय अगाडि अज्ञात व्यक्तिले गाड़ी छाडेर हिँडेपछि कर्मचारीको आवतजावतमा अवरोध भएको थियो। सूचना पाए लगत्तै प्रहरीले क्रेनको सहायताले ती सवारी साधन हटाउँदै घटनाबारे अनुसन्धान शुरू गरेको जनाएको छ। भाट भटेनी बिजुली बजार अगाडि तथा नेपाली कंग्रेसका सभापति गगन थापाको निवासको गेटमा पनि यस्तै ढंगले सवारी साधन पार्किङ गरिएको थियो। थापाले आफ्नो घरमा गाड़ी छोडेर जाँदा प्रशासनकै मान्छे देखेको दावी गर्नु भएको छ।
1: घटनाप्रति सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सहित विपक्षी दलले विरोध जनाएका छन्। राजसभाले विज्ञप्ति जारी गरी संचार माध्यमलाई त्रसित बनाउने गतिविधिको भर्सना गरेको छ। पार्टीले निष्पक्ष छानबिन, संचारकर्मी तथा संचार गृहको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गर्न सरकारसँग माग गर्दै संचारकर्मीलाई कुनै पनि दबाव वा त्रासमा नपारी सत्य तथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गरेको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। यस्तै नेकपा एमाले विभिन्न संचार माध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाड़ी पार्किङ गरी पत्रकार तथा संचारकर्मीहरूलाई आतंकित पारिएको भन्दै आपत्ति जनाएको छ। त्यसअघि नेपाल पत्रकार महासंघले कड़ा निन्दा गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कार्यवाहीको माग गरेको थियो। संसदीय समितिले सरकारलाई मीडियालाई त्रसित बनाउनेमाथि कार्यवाही गर्न ध्यान आकर्षण गरेको छ। आज वर्षको प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले मीडिया हाउसहरूको गेटमा गाड़ी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाको सम्बन्धमा सरकारको ध्यान आकर्षण गरेको हो।
0: यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक जरिवाना सम्बन्धी फर्जी प्रचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। सामाजिक सञ्जालमा लगातार फैलिरहेको मोटर यातायात तथा ट्राफिक नियमावली 2074 बमोजिमको जरिवाना दर रेट सहितको पर्चा पूर्ण रूपमा नक्कली र आधारहीन रहेको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार ट्राफिक जरिवाना सम्बन्धी विषयमा नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन जारी नभएसम्मका लागि पुराना कानूनी व्यवस्थाहरू नै कार्यान्वयनमा रहनेछ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 र सवारी तथा यातायात व्यवस्था नियमावली 2054 बमोजिम नै ट्राफिक जरिवाना निर्धारण हुने भएकाले तिनै कानूनी आधारलाई मात्र मानेर सचेत रहन विभागले सबैमा आग्रह समेत गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका ज्वलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनुभयो।
0: राहदानी विभागले नयाँ प्रणाली मार्फत राहदानी वितरण शुरू गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ प्रणाली मार्फत ओस्कर गुरूङ र निमेष शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो। यसअघि 15 वर्षदेखि फ्रान्सेली कम्पनी आइडिमियाले नेपालको पासपोर्ट छाप्दै आएकोमा अब जर्मन कम्पनीले छापेका पासपोर्ट बजारमा आएका छन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। करिब 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिनुभयो। उहाँले हाललाई सुचारू गरेको प्रविधि परीक्षण पश्चात सही रहेको बताउनुभयो। यदि कुनै समस्या सिर्जना भए समाधानका लागि सरकारी निकाय तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
6: हाललाई मूल रूपमा अहिले जुन प्रविधि छ त्यसको हामीले सबै परीक्षण गर्दाखेरि प्रविधि एकदम ठिक ठाउँमा देखिन्छ, तर प्रक्रियागत केही समस्याहरू हुन सक्छन् भन्ने चाहिँ हाम्रो बुझाइ छ। नयाँ प्रणालीमा गएको कारणले यत्रो ठूलो डेटा माइग्रेसन नयाँ सिस्टम हुँदै गर्दा केही न केही सामान्य प्राविधिक चुनौती आउन सक्छन्, तर त्यसका बावजुद पनि पासपोर्ट विभाग परराष्ट्र मन्त्रालय चाहिँ स्ट्यान्ड बाईमा छ र त्यसलाई समाधान गर्दै हामी अगाडि बढ्छौं।
1: राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर अधिकतम 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले राष्ट्रिय गौरवका आयोजनामा देखिएका नीतिगत कानूनी र व्यावहारिक जटिलताहरू औल्याउँदै आयोजनाहरूको पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। आयोगले गौरवका आयोजनाहरूको संख्या बढ़ीमा 10 सीमित गरी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजना मा वर्गीकरण गर्न सिफारिश गरेको छ। साथै निर्माण सामग्रीको सहज आपूर्तिका लागि छुट्टै कानून निर्माण गर्नुपर्ने र एक निर्माण व्यवसायले एउटा प्याकेजभन्दा बढ़ी ठेक्का नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: मेडम दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक दंगालीबाट किनेर हेर न।
11: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
10: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
15: सम्पर्क फोन नम्बर 082-563-775।
10: सम्पर्क नम्बर 98478726873।
15: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-065-23।
0: प्रहरीले अवैध लागु औषध खैरो हिरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले लागु औषध कारोबार गर्ने काठमाडौँ नागार्जुनका 27 वर्षीय मनिष श्रेष्ठ, 21 वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका 16का 20 वर्षीय सम्भव बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ परेका मनिष यसअघि पनि लागु औषध मुद्दामा 7 महिना कैद भुक्तान गरी 1,00,000 धरोटीमा छुटेका व्यक्ति हुन्।
1: भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात 10,743 बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुर थिमीमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेर प्रमाण पत्र दिनुभएको छ।
0: पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ। कालीकोट स्थित एन्टी रेट्रोभाइरल थेरापी एआरटी का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई आएका एचआईभी संक्रमितको संख्या 18 रहेको छ। हालसम्म एचआईभी संक्रमितको कुल दर्ता संख्या 75 रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की फ्रान्स को पेरिस पुग्नु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की रूस विरूद्ध समर्थन जुटाउन आज पेरिस पुग्नु भएको हो। उहाँले युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुने भएको छ। बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पेरिसमा रहँदा उहाँले रूसको आक्रमण विरूद्ध युक्रेनलाई सहयोग गरिरहेका करिब 2 दर्जन युरोपेली नेतासँग कुराकानी गर्नुहुनेछ। रूस युक्रेन युद्ध अहिले 5औं वर्षमा प्रवेश गरेको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आकस्मिक मृत्यु हुन सक्ने इरानले चेतावनी दिएको छ। अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकार निकट संचार माध्यमले ट्रम्प, नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कड़ा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका हुन्। ती प्रकाशनले अमेरिकाको तनाव थप चर्किन सक्ने संकेत समेत गरेका छन्। इरानी दैनिक हाम सहरीले आफ्नो पहिलो पृष्ठमा आकस्मिक मृत्युका लागि तयार हुनुहोस् शीर्षक प्रकाशित गर्दै ट्रम्प, अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ, प्रधानमन्त्री नेतान्याहु तथा अन्य अधिकारीको तस्विरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोड़ेको छ। अर्को इरानी पत्रिका भातान ए इम रोजले ग्राहमलाई इरान विरूद्ध अमेरिकाको कड़ा नीतिका प्रमुख समर्थक मध्ये एक भन्दै उनको अचानक बिरामी परेर मृत्यु भएको उल्लेख गरेको छ। यसैबीच इरानी सरकारी संचार माध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरान विरोधी अमेरिकी सिनेटर नरक पठाइएको भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार। विश्व फुटबलको
18: विश्वकप फुटबल विशेष।
1: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् 2030 विश्वकपलाई 64 टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन गर्ने भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले 48 टोलीबाट थप 16 टोली समावेश गर्ने विषय सम्बन्धित समितिहरूमा छलफल हुने बताएका छन्। इन्फान्टिनोले एक अन्तर्वार्ताका क्रममा विश्वकपलाई अझ समावेशी बनाउन टोली संख्या बढ़ाउने विकल्पबारे विचार गर्न सकिने बताएका हुन्। उनले विश्वकप केवल युरोप र दक्षिण अमेरिकाका लागि नभई सम्पूर्ण विश्वका राष्ट्रहरूको प्रतियोगिता हुनुपर्नेमा जोड़ दिए। प्रत्येक राष्ट्रलाई विश्वकपमा भाग लिने सपना देख्न अनुमति दिनुपर्ने इन्फान्टिनोको भनाई थियो। सन् 1998 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। हाल अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी 2026 विश्वकप पहिलो पटक 48 टोलीको ढाँचामा आयोजना गरिएको हो। इन्फान्टिनोले 48 टोलीको ढाँचालाई सफल प्रयोगको रूपमा व्याख्या गर्दै सबै महादेशका टोलीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको बताए। सन् 2030 विश्वकप उरुग्वे, अर्जेन्टिना, पाराग्वे, स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना हुनेछ।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अविरल वर्षाले देशभर जनजीवन प्रभावित, मुख्य राजमार्ग अवरूद्ध, तीनवटै सुरक्षा निकायका 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन।
0: राष्ट्र बैंकको नयाँ तथ्याङ्क अनुसार महँगी दोब्बर बढ़्यो, 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो।
1: मीडिया हाउस बाहिर सवारी राखेर तर्साउन खोजेको आरोप, लोकतन्त्रमाथिकै प्रहार भएको कांग्रेस एमालेको ठहर।
0: युक्रेनी राष्ट्रपति जेलेन्स्की पेरिस भ्रमणमा, युरोपेली नेताहरूसँग भेटवार्ता गर्ने, ट्रम्प र नेतान्याहुको आकस्मिक मृत्यु हुन सक्ने चेतावनी।
1: र 2030 विश्वकपमा 64 टोली खेल्ने सम्भावना, फिफाद्वारा अध्ययन शुरू।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र माधव बिदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
4: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी दिदीचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
13: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-585-734 र 082-585-138।
6: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
12: डाक्टरद्वारा दिइने सेवाहरू,
6: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
12: बिना टाका प्रभावकारी उपचार,
20: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
21: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
20: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
21: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
22: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
23: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
24: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू,
25: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
28: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
29: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
30: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
31: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
32: खुसीको खबर।
33: अब हाम्रो दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
32: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
34: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
35: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
34: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
33: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
36: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
37: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
36: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
12: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
35: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
36: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-8562-23, 98-78-18-617 र 98-78-35-643।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सरकार के गर्दैछ?
2: बाटै अवरुद्ध गर्दियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइवेको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो।
1: विपद प्राधिकरणका कार्यकारी प्रमुखसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकटको घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो इबोला भाइरसको बुण्डी बुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ। उक्त शोधमा संलग्न मध्येका एक एलेक्स स्याम्पसन भन्छन्, हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौं जुन अक्सफोर्ड एस्ट्रेजेनेका कोविड 19 खोप बनाउन प्रयोग गरिएको थियो। यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स स्याम्पसन। यो घटनाक्रमबीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका 2 जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढ़ेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौं मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरूद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरूमध्येको लू शुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिविङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसै गरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई नियालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश, पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी 3 निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिश गर्नेसम्मको कामलाई यथावत राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उनले भने,
4: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिश गर्ने विषयमा अहिले खाँटी राखेर अन्यको हकमा यथावत काम कारवाहीहरू अगाडि बढाउने भन्ने आयोगले निर्णय गरेको छ।
1: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सँग सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी
5: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ र उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको
1: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्
6: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन त्यसलाई अब सम्बन्धित निकाय र अङ्गहरूले यो निकायहरूले नि त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने केही मिलेन भने फेरि
1: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट 2-2 अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढ़ी पहिरो भूक्षय गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी शुरूमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौ।
2: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ अनि त्यस हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिदिइसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुभव पनि त्यस्तै रह्यो। यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यू सर्च एन्ड रेस्क्यूमा चाहिँ अलिक बढी नै लाग्ने र धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्न बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्नलाई टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा अनि उहाँहरूलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरन्तै हामीलाई खबर गर्नु हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
1: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
2: यो जनधनको क्षति गर्नलाई यातायात अवरुद्ध त भइहाल्यो किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगरिदिनु भने नै होइन भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरेका छौँ भनेर अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्नु अब सर्च एन्ड रेस्क्यू गर्नु पर्यो डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यू गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या त्यहाँ।
1: हजुर यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्रै चिन्ताजनक हो त्यसो भए
2: भोलि दिउँसोसम्म हो अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बीचमा अहिले बेलुका 1-2 रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेको थियो फेरि भर्खर अहिले पनि हामी त्यो रिभर बाट हेरिरहेछौँ त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो। अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
1: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी सुरु भयो, यो मनसुन सुरु भए यता बाढी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ? तथ्याङ्क
2: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तीनजना यस्तो घटनाहरू आइरहेछ अहिलेसम्म चाहिँ। अब त्यो पनि कस्तो भने एकदम अब भन जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यस्तो त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ। त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ, कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरुन्तै भएर हेली रेस्क्यू गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले, कहीँ बाटो अवरुद्ध हुँदाखेरि मतलब त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेछ अहिलेसम्म।
1: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौं, यो त्यस्ता घटना भइहाले भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनेरि त्यो तालमेल नमिलेर हुने?
2: यसो छ, यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानून पनि हामीले बनाएछौं। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेछ क्या।

0: ये राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिच्युट अफ इण्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड़ भन्दा बढ़ी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कंगोका स्वास्थ्य अधिकारीहरूले बढ़ी जनघनत्व भएको उत्तर पूर्वी शहर किसांगानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो। सोपो र छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्। यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ। स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढ़िरहनुको प्रमुख कारण हो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: मध्य पश्चिम यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। विश्वकै सबैभन्दा ठूलो त्रिशूल अवस्थित दाङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खोराहाई उपमहानगरपालिका 5 थारपानी स्थित श्री पाण्डवेश्वर महादेव मन्दिर प्रांगणमा सञ्चालन हुने शिव पुराण तथा सिंगारिक महारथीको तयारी अन्तिम चरणमा पुगेको छ। मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन 1 गतेदेखि भदौ 1 गतेसम्म मन्दिर परिसरमा सञ्चालन हुने शिव पुराण तथा सिंगारिक महारथीको सम्पूर्ण तयारी र विस्तृत कार्यक्रम तालिका सार्वजनिक गरेको हो। अनुष्ठान अवधि भर देश विदेशबाट दर्शनार्थीहरूलाई लक्षित गरी मन्दिर प्रांगणमै निशुल्क भण्डारण भोजनको व्यवस्था मिलाइएको आयोजकले सुनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले दाङको धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्धन गर्ने उद्देश्यले यो वृहत धार्मिक अनुष्ठानको आयोजना गरिएको बताउनुभयो। यस्तै मन्दिरका सचिव विष्णुराम आचार्यले थारपानी क्षेत्रको समग्र विकासका लागि करिब 90 करोड़ रूपियाँ बराबरको वृहत गुरू योजना अन्तर्गत पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी दिनुभयो। मन्दिर क्षेत्रमा 108 गौमुखी धारा पार्क र तलाउ निर्माण भइसकेको उल्लेख गर्दै सचिव आचार्यले अब सुनकोट डाँडासम्म 5,000 सिटी र 31 क्विन्टलको विशाल घण्ट निर्माण गर्ने ऐतिहासिक योजना अघि बढ़ाएको जानकारी दिनुभयो। मूल आयोजक समितिले साउने गते हुने भव्य उद्घाटन समारोहमा उपस्थित भई पुण्य कमाउन सम्पूर्ण श्रद्धालु भक्तजन संसारकर्मी तथा सरकारवाला निकायलाई हार्दिक निमन्त्रणा गरेको छ। पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचन बितुल्ने उद्देश्यले मतदानमा खटिएका अधिकृतमाथि मोबाइल छ्यापेर अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुराहाई उपमहानगरपालिका वडा नम्बर 15 रतनपुर बस्ने 42 वर्षीय उत्तम बुढाथुकेलाई आज नियन्त्रणमा लिएको हो। असार 27 गते बिहान निर्वाचनका मतदान अधिकृत समेत रहेका खोराहाई उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत 48 वर्षीय अजय बोहराले चलाएको रा 1B1042 नम्बरको मोटरसाइकल रोकी बुढाथुकीले उहाँको शरीरमा मोबिल छर्किएको र घटनापछि फरार रहेको प्रहरी

भनाइछ। उक्त घटना पश्चात असार 28 गते दाङ जिल्ला अदालत खुराईबाट बुढाथुकी विरूद्ध अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक डाक्टर हेम बहादुर केसीका अनुसार फरार रहेका बुढाथुकीलाई खोजतलास गर्ने क्रममा आज नियन्त्रणमा लिई हाल थप अनुसन्धान कार्य अघि बढ़ाइएको छ। र दाङमा होटेल समितिले होटेल तथा रेस्टुरेन्ट व्यवसायमा पछिल्लो समय बढ़दै गएको अनुगमन प्रति ध्यान आकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापन पत्र बुझाएको छ। समितिले बजार अनुगमन उपभोक्ताको स्वास्थ्य सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित बनाउन आवश्यक रहेको स्वीकार गर्दै व्यवसायलाई पूर्व सूचना स्पष्ट मापदण्ड तथा सुधारको अवसर प्रदान गर्नुपर्ने माग गरिएको छ। ज्ञापन पत्रमा पछिल्लो समय विभिन्न निकायबाट भइरहेको अनुगमनका क्रममा व्यवसायलाई मानसिक तनाव सिर्जना हुनुका साथै साना तथा मझौला व्यवसाय सञ्चालनमा कठिन भएको उल्लेख गरिएको छ। अनुगमन गर्दा व्यवसायलाई सचेत गराउने, सुधारका लागि समय दिने र कानूनी प्रक्रिया पारदर्शी तथा संवेदनात्मक बनाउन समितिले आग्रह गरेको छ। समितिले व्यवसाय र नियामक निकायबीच विश्वास, समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्ने, उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै व्यवसायको मर्यादा र दिगोपनालाई समेत संरक्षण गर्नुपर्ने धारणा राखिएको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा होटेल व्यवसाय महासंघ नेपालका सचिव नेत्र ओली, महासंघ लुम्बिनी प्रदेश सदस्य दुर्वा राम चौधरी, देवखोरी होटेल व्यवसाय समितिका अध्यक्ष ईश्वर कुमार बुढामगर, तुलसीपुर होटेल व्यवसाय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, लमे होटेल व्यवसाय समितिका अध्यक्ष हेमन्त प्रसाद पाण्डे, फालवाङ होटेल व्यवसाय समितिका अध्यक्ष सुमन्त भूषाल, कडवा होटेल व्यवसाय संघका अध्यक्ष रामबहादुर थापा छेत्री लगायतको उपस्थिति रहेको थियो। हौस् त अहिलेलाई राति 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
6: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
9: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 9 77
10: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095121
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 98453506523।

0: महिनाको 2 लाख रुपियाँको पेमेन्ट।
1: 2 लाख
2: ओटी छोडेर अझ
1: केटी छोडेर।
3: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौड़।
4: पैसा आइसक्यो, मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने।
3: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर।
5: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: तथा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
4: मध्यपश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङमा हुलाक मार्फत घरमै राहदानी सेवा पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय दाङबीच सम्झौता भए पनि नागरिक भने इच्छुक देखिएका छैनन्। निश्चित शुल्क लिएर हुलाक मार्फत नागरिकको घरमै पुर्याउने गरी सम्झौता भएको करिब 2 महिनाको अवधिमा सेवाका लागि 2 जना मात्र इच्छुक देखिएका छन्। हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक शोभा राम बस्नेतका अनुसार हुलाक मार्फत राहदानी बुझ्ने गरी 2 जनाले फारम भरेका छन्। दाङमा जेठ महिनामा राहदानीका लागि बायोमेट्रिक गराएका 1,142 जना मध्ये हुलाकबाट घरमै राहदानी बुझ्ने 1 जना मात्र तयारी देखिएको निमित्त हुलाक निर्देशक बस्नेतले बताउनु भयो भने असार महिनामा 1 जनाले घरमा राहदानी पुर्याइदिनका लागि फारम भरेका छन्। राहदानी बनाउन आउने नागरिकलाई घरमै राहदानी बुझाउनका लागि 55 रूपियाँ शुल्क लाग्ने भनेपछि अधिकांशले मन नगर्ने गरेको हुलाक निर्देशक बस्नेतको भनाई छ। संघीय सरकारको 100 दिने कार्ययोजना अन्तर्गत वैशाख 31 गते दाङमा राहदानी घरमा पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय बीच सम्झौता भएको थियो। घरमै राहदानी बुझाउन इच्छुक व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालयमै हुलाक काउन्टर स्थापना गरिएको छ। काउन्टरमा सोध्न आउने गरे पनि 55 रूपियाँ लाग्ने बताएपछि मन नगर्ने गरेको निमित्त हुलाक निर्देशक बस्नेतले बताउनुभयो। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति दाङले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, कालो बजारी तथा मूल्य वृद्धि नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ। पार्टीका जिल्ला सचिव मोतीराम खड्गाद्वारा जारी प्रेस विज्ञप्तिमा वर्तमान सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप लगाइएको छ। विकृतिमा सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गरिएको, किसानले खेतीका लागि आवश्यक मल नपाएको, बजेट मार्फत जनतामाथि थप करको भार बढ़ाइएको तथा लघुवित्त र बैंकको ऋणका कारण सर्वसाधारण समस्यामा परेको उल्लेख गरिएको छ। त्यसै गरी इरान, इजरायल तथा अमेरिका सम्बन्धी युद्धका कारण देखाएर बजारमा ग्यास अभाव भएको भनिए पनि सर्वसाधारणले सहज रूपमा ग्यास नपाएको पार्टीको दावी छ। ग्यास डिलर पसल तथा जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गरी जनजीवन सामान्य बनाउन आवश्यक पहल गर्न विकृति मार्फत आग्रह गरिएको छ। विकृतिमा जिल्लाभित्र पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कृत्रिम अभाव सृजना गरी कालो बजारी तथा अनुचित मूल्य वृद्धि गरिएको पाइएमा त्यसबारे पार्टीलाई जानकारी गराउन सर्वसाधारणसँग अपील पनि गरिएको छ। प्राप्त सूचनाका आधारमा आवश्यक जानकारी अघि बढ़ाइने पार्टीले सुनाएको छ। कोराही पोमा नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को बजेट पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै

करिब 86 करोड़ रूपियाँको बजेट विनियोजन गरेको छ। खुराही उपमहानगरले सड़क, खाने पानी, सिंचाई, विद्युत विस्तार, पार्क, उद्यान, कल्फर्ट निर्माण तथा क्रमागत आयोजनालाई निरन्तरता दिने गरी 85,91,65,000 रूपियाँको बजेट व्यवस्थापन गरेको हो। उपमहानगरपालिकाले पूर्वाधार विस्तार सँगै निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, स्थानीय आवश्यकता अनुसार नयाँ आयोजना अघि बढ़ाइने तथा विकास आयोजनाको गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ। बजेट अनुसार विगतदेखि कार्यान्वयनमा रहेका अधुरा क्रमागत तथा बहुवर्षीय आयोजनालाई सम्पन्न गर्न 1,54,17,62,000 रूपियाँ विनियोजन गरिएको छ। निर्माणको अन्तिम चरणमा पुगेका तथा बहुवर्षीय प्रतिबद्धता भएका योजनालाई प्राथमिकतामा राखेर बजेट छुट्याएको हो। यसबाट लामो समयदेखि अपूरो रहेका आयोजना सम्पन्न हुने र लगानीको प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको छ। र दाङको गढवा गाउँपालिकामा लोक उन्मुख पञ्चे बाजा संरक्षण अभियानले उल्लेखीय सफलता हासिल गर्दै संस्कृत संरक्षण सँगै स्वरोजगारको माध्यम बनेको छ। 2076 सालमा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत 2,00,000 रूपियाँको बजेटबाट शुरू गरिएको अभियान अहिले 3 दक्ष पञ्चे बाजा टोली र 32 स्वरोजगार जनशक्ति उत्पादन गर्न सफल भएको छ। गढवा पञ्चे बाजा कला संस्कृति संरक्षण केन्द्रले विभिन्न सरकारी निकायको सहयोगमा गाजा बाजा खरिद, तालिम सञ्चालन तथा आवश्यक सामग्री व्यवस्थापन गर्दै आएको छ। परम्परागत रूपमा दलित समुदायमा सीमित रहेको पञ्चे बाजा बजाउने अभ्यास अहिले ब्राह्मण, क्षेत्रीय, जनजाति तथा महिलाको समेत सहभागिता सहित समावेशी बनेको छ। बाजा बजाएर प्राप्त आमदामीको केही हिस्सा संस्थागत कोषमा जम्मा गर्दै केन्द्रले आफ्नै घडेरी समेत खरिद गरेको छ। पञ्चे बाजाको मिनी सांस्कृतिक संग्रहालय स्थापना भएपछि विद्यार्थीहरूको अध्ययन र अवलोकनका लागि आकर्षण समेत बढ़ेको छ। बाजा बजाएर पाएको पारिश्रमिकको 25% संस्थाको कोषमा जम्मा गर्दै गर्दा संस्थाले 9,00,000 रूपियाँ लगानी गरेर आफ्नै घडेरी किन्न सफल भएको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी अलर्टसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई दिनुहोस् नमस्कार, शुभरात्री।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान जसबाट मानवलाई जीवन जिउने कला सकारात्मक सोच मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान जसका प्रस्तुताहरू हुनुहुन्छ श्रद्धेय गुरुदेव रमेश नेपाल र श्रद्धेय गुरुदेव एलपी भानु शर्मा।

0: मृतात्माहरू अथवा पितृहरूको आशीर्वाद अथवा श्राप दुईटा हुन्छ, वरदान र श्राप भनिन्छ। आशीर्वाद अथवा कोप अथवा श्राप हुन्छ कि हुँदैन, प्राप्त हुन्छ कि हुँदैन, हुन्छ भने त्यस्तो आशीर्वादले मानिसको जीवनमा कस्तो प्रभाव पारेको हुन्छ? सुन्दर प्रश्न छ। हामी प्रभावमा बाँचेका हुन्छौ। कोही पनि व्यक्ति बिना प्रभाव एक अर्काको भर नभइकन यो जगतमा टिक्न सक्दैन, अथवा यो भनौं म मात्रै होइन, सबै मिलेर म भएको हो, म एक्लै हुँदै होइन, यहाँ म एक्लै छैन, एक्लै भएर म एकैछिन बाँच्न सक्दिन, म संयुक्त स्वरूप हुँ, हावा नभए म बाँच्दिन त्यसकारण म हावा पनि हुँ, पानी नभए म बाँच्न सक्दिन म पानी पनि हुँ, अन्नको दाना नभए म बाँच्न सक्दिन म अन्नको दाना हुँ, वनस्पति नभए बाँच्न सक्दिन म वनस्पति हुँ, साथीभाइ मानिसहरू नभए एक्लै बाँच्न सक्दिन म मानिसहरू समूह साथीहरू पनि हुँ, जीव जीवात्माहरू जंगली जनावरहरू नभए पनि बाँच्न सक्दिन त्यसकारण त्यो पनि म हुँ, यी सबै मेरो बाँच्ने आधारहरू हुन्। जसरी म मुठु नभए बाँच्न सक्दिन, फोक्सो नभए बाँच्न सक्दिन, रगत नभए बाँच्न सक्दिन, त्यसै गरी यी सबै नभए म बाँच्न सक्दिन। सबै हाम्रा अंगहरू हुन्। हामीले ठूलो त्रुटि गरेका छौं कि म मात्रै छु भन्ने सोच बनाएका छौं। हामी आफ्नो स्वार्थको लागि काम गर्छौं। यो त के हो भने नि एउटा अंगको लागि काम गर्ने अरू अंगलाई छोडदिए जस्तै हो। मलाई खुट्टा भए भइहाल्यो नि हात के काम भनेर हातलाई छोडदिए जस्तो हुन्छ। होइन, सम्पूर्ण शरीर छ त्यसकारण न म छु, यो सबै मेरो अंगहरू हुन्। सबैको कारणले म छु, म संयुक्त स्वरूप हुँ, म एक्लो होइन, सबै छन् त्यसकारण म बनेको छु, एक्लै म बन्न सक्दिन। यो तथ्यलाई जबसम्म बुझिँदैन तबसम्म पितृको कोप श्राप अथवा प्रसाद आशीर्वादलाई हामी बुझ्न सक्दैनौ। जसबाट हामीले केही लियौं पायौं त्यसप्रति अनुग्रहित हुन सकेनौं भने हामीले एउटा अंगलाई भूल्यौं बिर्स्यौं भन्ने बुझिन्छ, आफ्नै अंगलाई बिर्स्यौं भन्ने बुझिन्छ। पानी नभई म बाँच्न सक्दिन, पानीलाई मैले बिर्से भने पानीको गुणलाई बिर्से, पानीले गरेको सहयोगलाई बिर्से भने धेरै ठूलो त्रुटि भयो, गल्ती भयो भन्ने बुझिन्छ। किनभने जसबाट पनि हामी जे प्राप्त गर्छौं, जसको कारणले छौं, त्यो कारणलाई त बिर्सिनुहुन्न, स्रोतलाई त बिर्सिनुहुन्न। हाम्रा पूर्वजहरू पितृहरू मेरो हुनुको स्रोत हो, उनीहरू नभए भए म हुन्नथे। रूखको जरा छैन भने रूख कति बेर बाँच्न सक्छ? रूखमा जतिसुकै फल लागे पनि जरा छैन भने, स्रोत छैन त्यो रसधारको, त्यो प्राणको स्रोत छैन भने फलहरू एकैछिन टिक्न सक्दैन, फलले पोषण पाउँदैन, फल जीवित रहन सक्दैन। त्यसकारण स्रोत सबैभन्दा महत्वपूर्ण हुन्छ। स्रोतलाई सम्झिनु, स्रोतको याद गर्नु भनेको स्रोतको कल्याणको लागि होइन, उसको हितको लागि होइन, आफ्नो हितको लागि हो। रुखका हाँगाहरूले जराको रक्षा गर्नु भनेको जराहरूको हितमा होइन, आफ्नै हितमा हो। हामी त पितृ तर्पण श्राद्ध इत्यादि गर्छौ, पितृहरूलाई आफूले केही गरिदिएको ठान्छौ, पितृहरूलाई गुण लगाइदेऊ, अब मैले यति पिण्ड दिए पितृले खान पाए, मैले नद्या भए भोकै मर्थे भन्ने हामीलाई लाग्छ। होइन, यो पितृहरूलाई गुण लगाएको बिल्कुल होइन। किन होइन भन्नुहोला भने नि, सबैको आआफ्नो कर्मको भोग हुन्छ, आफ्नो कर्मको फल भोगिरहेका हुन्छन्। पितृहरू जो मरेर गए, छोराछोरीले देलान र खाउला भनेर आशमा बसेका छैनन्। किन छैनन् भने, अर्काको भोग अर्काको कर्मको फल खान पाइन्न। यो जगतमा कर्मफल कसैले खान सक्दैन, त्यही भएर त कर्म बन्धन भनियो नि। आफ्नो कर्मले बाँधिएको हुन्छ कोही पनि, आफ्नै कर्म भोग्नलाई जन्मिएको हुन्छ। हाम्रा सुख दुःखहरू, हाम्रो भाग्यहरू हाम्रो कर्मले बनाएको हो। जस्तो कर्म गर्दै जान्छौ, आजको कर्म भोलिको भाग्य बन्दै जान्छ। त्यसकारण आफ्नो भाग्य भोग्ने हो, अरूको भाग्य भोग्न पाइन्न। जीवनभरि राम्रो काम मात्रै गर्यो, शुभ कर्म गर्यो, सर्व कल्याणको लागि काम गर्यो, मर्यो, अब छोराछोरीले पिण्ड दिएनन् भन्दैमा दुःख पाउँछ कि क्या? शुभ कर्म गर्ने मानिस त जहाँ गए पनि आफ्नो कर्मको शुभ भोग नै भोगिरहेको हुन्छ। जीवनभरि असत कर्म गर्यो, नराम्रो मात्रै गर्यो, सारा मानिसहरूलाई दुःख दियो, ठग्यो, ढाट्यो, लुट्यो, त्यस्तो व्यक्ति मर्यो, अब छोराले पिण्ड दियो भन्दैमा सुख भोग गर्न पाउँछ कि क्या? स्वर्ग पाउँछ कि क्या? त्यस्तो त हुँदैन। सबैको आआफ्नो कर्म हुन्छ, कर्म फल हुन्छ। त्यसकारण मैले पिण्ड दान दिएर पितृहरू खुशी हुन्छन् र मलाई आशीर्वाद दिन्छन्, खाना पाएपछि आशीर्वाद दिन्छन्। हाम्रो आफ्नो मनस्थिति छ नि, कसैलाई पनि केही दियो भने उसले पनि मलाई दिन्छ भन्ने छ, दिन्छन् भन्ने हाम्रो लाग्छ। त्यस्तो हुँदैन, हामी त लोभबाट ग्रसित छौं के? पितृहरूलाई पनि केही तर्पण गर्छौं भने, श्रद्धा व्यक्त गर्छौं भने केही पाइन्छ कि भनेर। ओहो, यति पितृ श्राद्ध गरेपछि अवश्य आशीर्वाद पाइन्छ, त्यसपछि मैले अलिकति सम्पत्ति कमाउन पाउला, मेरो परिवारलाई सुख शान्ति होला। आफ्नो लोभको कारणले हामी पितृलाई पनि पूजा गर्छौं, देवतालाई पनि लोभकै कारणले गर्छौं, पितृलाई पनि लोभकै कारणले गर्छौं।
1: गिजातका मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: पदार्थहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्याट क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हिट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: के तपाईँलाई पायल फुसफुसा फुसफुस भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस् एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन
4: डाक्टर गणेश भट्टराई मोबाइल नम्बर 9847 71 93 944

0: यो लोभको खासै अर्थ छैन। त्यसकारण लोभको कारणले गरिने, डरको कारणले गरिने दुईटा कुरा आयो, एउटा लोभ अर्को डर। किनभने पितृहरूले श्राप दिन्छन्, नराम्रो गर्यो भने पितृ तर्पण गरिएन, पितृ पूजा गरिएन, पितृलाई सम्झिएन भने पितृहरूले श्राप दिन्छन् र हामी दुःख पाउँछौ भन्ने एउटा डर भयो। अर्को चाहिँ पितृहरूको पूजा गरियो भने, पितृ तर्पण इत्यादि गरियो भने पितृहरूले आशीर्वाद दिन्छन्, राम्रो हुन्छ भन्ने लोभ अर्कोतिर भयो। यो दुईटा कारणले हामीले पितृको तर्पण गर्न थाल्यौं, पितृ पूजा गर्न थाल्यौं, एउटा लोभ अर्को डर। लोभ र डरले गरिएका कुनै पनि कर्महरू फाइदाजनक नहुन सक्छन्, राम्रो हुँदैन। अहिले पनि हामी हेरौं, कुनै पनि काम कसैले लगायो, लोभ र डरलाई आधार मानेर काम गरेका छौं भने त्यो काम सफल हुँदैन, त्यो कामको गुणवत्ता हुँदैन, त्यो काममा गरिमा पनि हुँदैन, त्यो काममा कुनै प्रकारको सकारात्मक ऊर्जा हुँदैन। तर त्यही काम प्रेमको वशीभूत भएर, डर र लोभ होइन, प्रेमको कारणले चाहिँ मैले काम गरेको छु भने त्यसको गुण फरक हुन्छ, त्यसको सफलतामा धेरै गुणा श्रृंगार बन्न सक्छ, श्रृंगारित हुन्छ, रसपूर्ण हुन्छ त्यो। त्यसकारण हामी पितृ पूजा गर्छौं, देवताको भगवानको पूजा गर्छौं भने के आधारमा पूजा गरिराखेका छौं त्यो आफ्नो हृदयलाई सोधै हुन्छ। डर र लोभको कारणले हामी पूजा गरिराखेका छौं या प्रेमको कारणले गरिराखेका छौं, आफ्ना पितृहरूप्रति प्रेम छ, प्रेम कहाँबाट आउँछ, अनुग्रहित भावबाट आउँछ। उहाँहरू भएको कारणले म छु है, नत्र म हुँदैनथे। मेरो स्रोत हो, मेरो जीवनको स्रोत मेरा पूर्वजहरू हुन्, त्यसकारण म एक्लै भएको होइन, उहाँहरू नभा भए हुँदैनथे। उहाँहरूप्रतिको अनुग्रहित भावबाट भक्ति जन्मिन्छ, प्रेम जन्मिन्छ। त्यो प्रेमको आधारमा गरिएको पूजा छ भने वास्तवमै आशीर्वाद होइन, वरदान होइन। त्यो वरदान भन्दा पनि माथि, आशीर्वाद भन्दा पनि माथि के हुन्छ त्यो सब प्राप्त हुन्छ। भनाइको मतलब के भने, आशीर्वादबाट के प्राप्त हुन्छ? सुख प्राप्त हुन्छ, भगवानको आशिष पाइयो, गुरूजनहरूको आशिष पाइयो, पितृहरूको आशिष पाइयो भने के हुन्छ? आनन्दको अनुभूति हुन्छ। हो, यो आनन्दको अनुभूति आफै प्राप्त हुन्छ, त्यो ब्लेसिङ अनुभूति गर्छ व्यक्तिले, त्यो प्रसाद अनुभव गर्छ व्यक्तिले, त्यो अनुभूति हो, अनुभव हो। र सुख अनुभूतिमा लुकेको छ, जसले अनुभूति गर्न सक्यो बस आनन्द त्यही लुकेको छ। आनन्द कुनै बाहिर बनी बनाएको वस्तु होइन, र आनन्द सुख कसैले दिने वस्तु हुँदै होइन। न यहाँ कुनै पितृले आनन्द दिने हो, न कुनै देवताले आनन्द दिने हो। आनन्द अनुभूति गर्ने चीज हो, अनुभव गर्ने चीज हो। बाहिरबाट आनन्द ल्याएर हाल्न सकिन्न, आनन्द बाहिरबाट ल्याएर हाल्न सकिने भए, आनन्द सुख किन्न सकिने भइदिया भए धनी मान्छेहरू भन्दा सुखी कोही हुँदैनथे होला यो जगतमा। तर आज व्यक्ति जति सम्पन्न हुँदै गयो त्यति मानसिक रूपमा दुखी कमजोर हुँदै गएको छ। धनी मानिसलाई हामी सुखी देख्छौं, तर सामान्यतया हेर्नुहुन्छ भने धनी होस् कि गरीब होस् सुख दुःख त उस्तै नै छ, कहीँ पनि फरक भेटिन्न। हो, धनी मानिससँग सुविधा छ त्यति मात्रै हो, गरीब मानिससँग गाड़ी छैन, ऊ पैदल हिँडेर दुःखको अनुभव गरिराखेका छ, त्यही दुःख गाड़ी चढेर अर्को मानिस पनि गरिरहेको हुन्छ। गाड़ी चढ्ने मानिस पनि उत्ति नै चिन्ता र तनावमा छ जति पैदल हिँड्ने मान्छे चिन्ता र तनावमा होला। यो चिन्ता तनाव पैदल या गाडीसँग सम्बन्ध राख्दो रहन्छ। धनी या गरिबसँग चिन्ता तनावको सरोकारै छैन। यो त सबैमा लाग्न सक्छ, यो किनभने यो आन्तरिक कुरा हो, बाहिरी कुरा होइन। सुख दुःख बाहिरी कुरा हुँदै होइन, सुख दुःख भित्री कुरा हो। त्यसकारण कसैले सुख हामीलाई दिने होइन, सुख अनुभूति गर्ने कुरा हो। र जुन व्यक्तिले आफ्नो स्रोतप्रति अनुग्रहित भयो र प्रेमपूर्ण रूपमा पूजा गर्न थाल्यो, त्यो व्यक्ति त स्वत सुखी भयो, हवा स्वत आनन्दित भयो, आफू भित्रबाट सुख प्रकट गरायो। त्यसकारण पितृहरू आफू भित्रको सुख प्रकट गराउने औजार बन्न सक्छन्। देवी देवताहरू, भगवानहरू, गुरूजनहरू आफू भित्रको सुखलाई प्रकट गराउने माध्यम हुन सक्छन्। यी सबै माध्यम हुन्, यी औजार हुन्, अरू केही पनि होइन। सुख छ व्यक्ति स्वयं भित्र, त्यो स्वयं भित्रको सुख प्रकट गराउनको लागि, स्वयं भित्रको आनन्द प्रकट गराउनको लागि साधन चाहिन्छ। त्यत्तिकै सुख प्रकट हुँदैन। जस्तो मूल सुख, मूल आनन्द प्रेम भावमा छ, भक्ति भावमा छ। भक्ति भाव प्रेम भाव भन्दा बाहेक अन्यत्र आनन्द छ भने देखाए हुन्छ। म चुनौती दिन चाहन्छु, कसैले पनि देखाए हुन्छ, म पनि लिन चाहन्छु, छ भने हो। केही उत्तेजनामा आनन्दको अनुभूति हुन्छ, तर उत्तेजनाको आनन्द उत्तेजित रहन्जेलसम्म मात्रै हो। उत्तेजना कति बेर रहन्छ र एकछिनपछि उत्तेजना गयो, आनन्द गयो, आनन्द गयो मात्र होइन, पहिला भएको पनि गयो, अझ तल जान्छ, अझ खस्छ व्यक्ति तल, अरू दुःखको दलदलमा फस्न सक्छ। त्यसकारण बाहिरबाट प्राप्त हुने प्रेम भन्दा बाहेक अहंकारबाट, उत्तेजनाबाट प्राप्त हुने सुख मृग तृष्णा हो। त्यो सुखलाई के सुख भन्नु? सुख आयो आयो भन्दा भन्दै गयो भइहाल्छ, कहीं पनि स्थिर छैन। तर भक्ति भावमा, प्रेम भावमा आएको सुख अलौकिक हुन्छ, फरक प्रकारको आनन्द हुन्छ। र हामीले खोजेको आनन्द, प्रत्येक व्यक्तिले खोजेको आनन्द, किन आनन्द खोजेको भने पितृ पूजा गरेर पनि आनन्दै खोजेर छ नि त, आशीर्वाद पाइन्छ कि भन्ने लोभ, गरेन भने हुँदैन कि आनन्द भन्ने डर, आखिर खोज्या त त्यही छ। त्यो पितृ पूजा गरेर, लोभ र डरको आधारमा पितृ पूजा गरेर त्यो आनन्द रक्ति पनि पाइँदैन। जसले लोभ र डरलाई आधार मानेर पूजा गर्छ त्यो व्यक्तिले कहिल्यै पनि त्यो आनन्द प्राप्त गर्दैन। त्यसकारण नगरे हुन्छ यस्ता व्यक्तिहरूले पूजा, गर्नुपर्छ भनेर गर्नुको केही अर्थ छैन। भावपूर्ण रह्यो, पितृहरूप्रति प्रेम छ, भक्ति छ, अथ श्रद्धा छ, हो यस्ता व्यक्तिहरूले पूजा गरे भने वास्तवमै उनीहरूले भित्रबाट त्यो आनन्दको रस निकाले, भक्तिको रस निस्क्यो, श्रद्धाको, प्रेमको रस निस्क्यो, यहाँबाट प्राप्त हुन्छ आनन्द। र पाउने आफूले हो, पितृले जे पाउँछन् उनीहरूको कर्म हो, आफूले पाउने आफ्नो कर्म हो। यदि म सुखी हुन चाहन्छु भने पितृहरूको सम्मान गर, पूजा गर, प्रार्थना गर, हृदयलाई जगाओ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
2: फुर्गुदारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू,
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क फुर्गुदारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5630-21 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-78-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक, नशा, डिप्रेशन, मिर्गी, लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँचने मिति यही श्रावण 9 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825561683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
13: विशेषज्ञ डाक्टरी सेवाहरू
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
14: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
13: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
12: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9848710030 र 9829554555।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
16: भर्ना खुल्यो।
17: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
16: हाम्रा विशेषताहरू
17: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
16: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
17: शान्त तथा पारिवारिक वातावरण भएको,
16: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
17: तिहार सुशासन राम्रो व्यवस्था भएको,
16: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
17: घरको जस्तै माया पाउने,
18: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
19: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
18: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत नेपालकी उत्कृष्ट ISO प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा BBA, BCA, BE कम्प्युटर, BE सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858332770।
20: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
0: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
21: यौन उत्तेजना नहुने,
0: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
21: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
0: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
22: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
21: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-88-89-08। होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
23: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
22: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
23: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
22: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
23: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
22: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
24: आफ्नो हृदयमा पितृहरू प्रति श्रद्धाले भर आफ्नो हृदयलाई, भक्तिले भर अहिलेको अहिले सुख प्राप्त हुन्छ, भित्रबाट सुख उत्पत्ति हुन्छ। प्रेम भाव भक्ति भाव नै सुखको मूल स्रोत हो। त्यसकारण जे गर्दाखेरि प्रेम भाव उत्पत्ति हुन्छ त्यही गर्नु बुद्धिमानी हो। र प्रेम भाव प्रकट गराउनको लागि आफ्ना पितृभन्दा सुगम विषय अरू नहुन सक्छ, किनभने हामी आफ्नो बुवा आमासँग त्यो प्रेमको सम्बन्धले नै जोडिएका हुन्छौं। सबैभन्दा गहिरो प्रेमको सम्बन्ध आफ्नो बुवा आमासँग हुन्छ। किन हुन्छ भने म उनीहरूको शरीरको अंग हौ, सिधा सिधा प्रत्यक्ष देखिने अंग हौ। हुन त सारा सृष्टि नै मेरो अंग हो, म उनीहरूको अंग हौ, हामी एउटै छौ। साँच्चो अर्थमा भन्नुहुन्छ भने सबै एउटै छौ, तर पनि अनुभव गर्नको लागि पितृ अलि नजिक, आफ्नो बुवा आमा अत्यन्तै नजिक। त्यसकारण आफ्नो बुवा आमाको, आफ्ना पूर्वजहरूको सम्मान गर्नु आफ्नो सम्मान गर्नु हो। पितृहरूको सुखको कामना गर्नु, शान्तिको कामना गर्नु आफ्नै शान्तिको, आफ्नै सुखको कामना गर्नु हो। पितृहरूको अपमान गर्ने व्यक्तिले त आफ्नै खुट्टामा बन्चरो हाल्यो, स्रोत काट्यो के, जहाँबाट सुख प्राप्त हुन्थ्यो त्यही ठाउँलाई उसले बिगार्यो। त्यसकारण श्रद्धा गर्नु, पितृ पूजा गर्नु अत्यन्तै शुभ छ, गर्नुपर्छ, आशीर्वादै आशीर्वाद प्राप्त हुन्छ। सारा अस्तित्वले दिन्छ आशीर्वाद, सारैतिरबाट आनन्दै आनन्द आउँछ। तर शर्त यति हो कि भावपूर्ण हुनु पर्यो, प्रेमपूर्ण हुनु पर्यो, भक्तिपूर्ण हुनु पर्यो। पूजा, पितृ पूजामा भाव छैन, प्रेम छैन, भक्ति छैन, खाली लोभ र डरको कारणले मात्रै पितृ पूजा गरेका छ भने त्यस्तो पितृ पूजाको चाहिँ केही अर्थ छैन। नगरे हुन्छ, न तपाईँको लोभ पूरा हुन्छ, न तपाईँको डरले केही काम गर्छ। दुइटै कुरा खत्तम। मलाई केही चाहियो भनेर केही पाउनको लागि पितृ पूजा गरेका छ भने नगर्नै राम्रो, बेकारमा समय बर्बाद भयो। त्यो पाउन बरु त्यही समयमा अरू काम गरे भए अलिकति कमाई हुन्थ्यो होला, बेकार गयो समय। होइन भने भक्ति छ हृदयमा, श्रद्धा छ आफ्नो बुवा आमा प्रति, आफ्ना पूर्वजहरूप्रति श्रद्धा छ भने बिल्कुल यसबाट प्राप्त हुने सुख, प्राप्त हुने आनन्द हामीले सोचे भन्दा धेरै बढी छ। हामीले कल्पना पनि गर्न सक्दैनौं कति आनन्दित हुन सक्छौं होला भनेर। त्यति धेरै आनन्द प्राप्त हुन्छ पितृ पूजाबाट, देव पूजाबाट, ईश्वरको भगवानको पूजाबाट। भगवानहरूको पूजा गर्नु भगवानहरूको लागि पटक्कै होइन। यही हामीले ठूलो गल्ती गरेका छौं कि भगवानको पूजा मैले भगवानको लागि गर्दिए। अब भगवानको लागि यत्रो पूजा गरेपछि भगवानले चाहिँ मेरो लागि गर्नु परेन। यहाँ त हामी व्यापार गर्छौं, लेनदेन गर्छौं। अब प्रत्यक्ष आम्ने सामने भए पो तिमी यति दिन्छु म तिमी मलाई दिन्छौ कि दिँदैनौ, शर्त गर्नुहुन्थ्यो, कागज पत्र गर्नुहुन्थ्यो, लेनदेन पनि पक्का हुन्थ्यो होला, पाइन्थ्यो होला। अब एउटा अदृश्य छ, भगवान देखे होइन, आफैले अब त्यतिकै आफ्नो मनगणन्ते पूजा गर्यो, अनि पूजा गरेपछि यति मैले यत्रो पूजा गरेपछि मलाई चाहिन्न, मलाई पनि चाहियो नि, तिमीले देऊ भने अब दिने होला, दिन्छ दिँदैन के थाहा। यो लोभको आधारमा गरिने पूजाको केही अर्थ छैन। भगवानको पूजा केही पाउनको लागि गरिन्छ भने त्यो उसको कुरा हो, अलिकति चाहिँ होला। किनभने म एउटा मनस्थिति के भन्छ भने मैले भगवानको पूजा गरे अब मलाई केही प्राप्त हुन्छ, त्यो एउटा भरोसाभित्र भन्छ, एउटा विश्वास भन्छ। र मैले पूजा गरे अब मलाई केही हुन्छ, राम्रो हुन्छ भन्ने त्यो भरोसाले चाहिँ काम गर्छ। त्यही त्यो भरोसाले जति काम गर्छ त्यति बराबरको प्राप्ति हुन सक्छ। त्यो भन्दा बाहेक भगवानले केही पनि दिने होइन। भगवान त आफूभित्रको आनन्द प्रकट गराउनको लागि हो। आफूभित्रको आनन्द प्रकट गराउनको लागि एउटै मात्रै तरिका हो, भगवानको भक्तिपूर्ण पूजा, केही पाउनको लागि होइन। प्रेम छ त्यसकारण पूजा, पूजा भनेकै बुझा छैनौ हामीले। पूजाको अर्थ हो भक्तिको पराकाष्ठा। भक्ति अभिव्यक्त हुँदा कसरी अभिव्यक्त हुने त? भक्ति छ हृदयमा, भित्र छ, देखिन्छ कसरी? देखिँदाखेरि पूजा बन्दो रहेछ कि। अब यति धेरै भक्ति छ, के गरौं के गरौं के गरौं के गरौं, त्यो प्रेम कहाँ खन्यौं, भक्ति कहाँ खन्यौं, अनि प्रकट हुँदाखेरि पूजामा प्रकट भइदियो आफै। भक्तिको पराकाष्ठा हो पूजा। पूजा लोभको पराकाष्ठा होइन, तर हामीले अहिले लोभको पराकाष्ठालाई पूजा बनायौं। अब हामी पूजा पनि गर्छौं भने, मन्दिर पनि जान्छौं भने मात्रै लोभको कारणले। भगवानले केही दिन्छ, मन्दिर गए दिन्छ, नगए दिँदैन, त्यसकारण जाने। भक्तिको नामो निशान छैन। भगवानको लागि पूजा गरेकै होइन, आफ्नो स्वार्थको लागि पूजा गरेको। भगवानको लागि गर्दा पनि गर्दैनौ, र भगवान साँच्चो कुरा भन्ने हो भने भगवानको लागि गर्ने पनि होइन। आफू भित्रको भक्तिभाव जगाउनको लागि पूजा गर्नुपर्छ। प्रत्येक पूजामा सचेत हुनुपर्छ कि हिजो पूजा गरेको भन्दा आज पूजा गर्दा मेरो भक्तिभाव अरू बढ्यो कि बढेन। हर एक पूजाले म भित्रको भक्तिभाव बढाउनुपर्छ। यदि बढाएन भने पूजा कमजोर भयो भन्ने बुझ्नुपर्छ। चाहे पितृ पूजा होस्, चाहे देव पूजा होस्, गुरु पूजा होस्, भगवानको पूजा होस्, यी सबै आफूभित्रको भाव जगाउनको लागि हो, कुनै कामना वासना पूर्तिको लागि होइन।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ